0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सोलु एफएम स्टुडियो टाइम
2: टाइम
3: चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्द नगरपालिका 5 सोलु खुम्बु
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: आफन्त खोजिएका लागि धेरैजना आश र त्रासमा भौतारिँदै
8: विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ्दै निजी क्षेत्रको स्वस्फूर्त सहभागिता
7: क्वाजीका लागि चाहिने दलहन जन्ने रैथाने बाली संकटमा संरक्षण उत्पादन र उपभोगमा विशेष ध्यान दिनुपर्नेमा विज्ञको जोड
9: रैथाने बालीहरूलाई चाहिँ जोगाउनु पर्छ र यो जोगाएर चाहिँ संरक्षण मात्रै गरेर होइन त्यसलाई उपयोग गर्नेतिर लागियो भने चाहिँ यो चाहिँ जोगाएर हामी चाहिँ राख्न सक्छौँ
8: इबोला विरूद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी डब्ल्यूएचओद्वारा युगान्डालाई इबोला मुक्त घोषणा
7: र फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो
10: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
11: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएस भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
10: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
11: बीएससी एजीतर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
10: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
11: फोन 056-421-2161 596-617 मोबाइल 98-550-67-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं

0: ไปหาลูกค้าต้องเข้าใจเส้นปลาย
1: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन घर वर्षिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 साल डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टू युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
2: थोरै बचत धेरै फाइदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसहापथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
3: काया कैरनमा अब खबरको सिलसिला रसुवाको भोटेकोशी नदीमा अस्ति अचानक आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 389 पुगेको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 17, नुवाकोटमा 28, धादिङमा 33, चितवनमा 137, गोर्खामा 32, तनहुँमा 28, नवलपरासी पूर्वमा 87 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो। अहिलेसम्म 1976 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 जना मजदूर तथा स्थानीय बासिन्दालाई पनि नेपाली सेनाले उद्धार गरेको छ। अहिलेसम्म सम्पर्कविहीन भएकाको संख्या 977 पुगेको छ। प्राधिकरणका अनुसार तीमध्ये 517 जना विदेशी नागरिक छन्। घाइते 73 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। खोज तथा उद्धारको काम आज पनि हुने सरकारले जनाएको छ। हराएका आफन्तहरूको बारेमा नजिकैको प्रहरी कार्यालय या पालिकामा जानकारी गराउन सरकारको आग्रह छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढ़ीपछि कम्तीमा 977 जना सम्पर्कविहीन छन्। उनीहरूका परिवारजन खोजीका लागि भोटेकोशीको तल्लो तटीय क्षेत्र र काठमाडौँका विभिन्न अस्पतालमा पनि भौतारिरहेका छन्। हजारौं आफन्तले सामाजिक सञ्जाल मार्फत खोजीका लागि अपील गरिरहेका छन्। खोजी र उद्धारमा खटिएको नेपाली सेनाले पहिलो प्राथमिकता बाढ़ीमा फँसेका, जंगलमा गएर ज्यान जोगाएका, जीवित रहेकाहरूको उद्धारमा ध्यान दिएको जनाएको छ। जसले गर्दा अहिले खोला किनारको ठाउँ ठाउँमा पुरिएका शव भेटिएको स्थानीय बासिन्दाको भनाइ छ। कतिपय मानिस आफन्त खोज्दै शव संकलन गरेर राखिएका अस्पतालमा पनि पुग्ने गरेका छन्। घाइतेहरू उपचारको लागि काठमाडौँ आउने क्रमसँगै काठमाडौँका प्रमुख अस्पतालहरूमा घाइते र आफ्ना आफन्त खोज्ने नागरिकको ठूलो भीड़ लागेको छ। उद्धारमा ढिलाइ र राज्यको उपस्थिति कमजोर भएको गुनासो गर्दै घाइतेहरू आफ्नै खर्चमा हेलिकप्टर चार्टर गरेर पनि काठमाडौँ आइपुगेका छन् भने सम्पर्कविहीन भएकाहरूबारे जानकारी लिन आफन्तहरू हिजो बिहानैदेखि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र त्रिवी शिशु अस्पतालमा पनि धाउन बाध्य भएका छन्।
4: भोटेकोशी बाढ़ी प्रभावितको उद्धार, राहत र व्यवस्थापनका लागि यति बेला सरकार स्रोत जुटाउन लागि परेको छ। सरकारले आन्तरिक र बाह्य जगतमा सहयोगका लागि अपील गरिसकेको छ। अर्थ मन्त्रालयले पनि आन्तरिक रूपमा कहाँ कहाँबाट कुन कुन शीर्षकमा रहेको रकम उद्धार र राहतका लागि उपयोग गर्न सकिन्छ भनेर गृह कार्य गरेको छ। बाढ़ी पीड़ितको उद्धार, राहत लगायत अत्यावश्यक व्यवस्थापनका लागि सरकारसँग तत्काल 20 अर्ब रूपियाँ उपलब्ध रहेको अर्थ सचिव घनश्याम उपाध्यायले बताउनुभयो। यो चालू आर्थिक वर्षको बजेटमा विनियोजित प्रधानमन्त्री राहत कोष, विपद व्यवस्थापन, दैवी प्रकोप लगायत विभिन्न शीर्षकमा छुट्याएको रकम हो। अहिलेसम्म भौतिक लगायत मानवीय क्षतिको विवरण आइसकेको छैन। यद्यपि प्रारम्भिक रूपमा अहिले सरकारले पीड़ितको उद्धार, राहत वितरण, आपतकालीन व्यवस्थापनका लागि चालू आर्थिक वर्षको बजेटबाट झण्डै 20 अर्ब रूपियाँ तत्काल उपयोग गर्न सक्ने अवस्था रहेको उपाध्यायले बताउनुभयो। स्रोत संकलनका लागि प्रधानमन्त्री राहत कोष र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष गरी दुई प्रकारका खाता संचालनमा छन्। यी खाता विभिन्न 10 वटा वाणिज्य बैंकमा रहेका छन्। भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत, उद्धार र खोज तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम पनि बढ़िरहेको छ। राष्ट्रिय विपत्तिमा निजी क्षेत्रको सरकारलाई खुलेर सहयोग आएको छ। नेपाल चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि उद्धार, राहत र पुनस्थापनाका लागि निजी क्षेत्रले सरकारको एकद्वार प्रणाली मार्फत सहयोग गर्न थालेको छ। विपत्ति घड़ीमा विभिन्न व्यावसायिक समूह, बैंक तथा वित्तीय संस्था र निजी कम्पनी अहिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोड़ रूपियाँ सहयोग घोषणा तथा जम्मा गर्न थालेका छन्। हिजोसम्म सार्वजनिक भएका विवरण अनुसार निजी क्षेत्रबाट मात्रै 20 करोड़ रूपियाँ हाराहारीमा नगद सहयोग घोषणा तथा प्रतिबद्धता आएको छ। यसमध्ये केही रकम कोषमा जम्मा भइसकेको छ भने केही घोषणा गरिएका रकम हस्तान्तरणको प्रक्रियामा छन्। सरकारले विपदका लागि प्राप्त हुने आर्थिक सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत परिचालन गर्ने र निजी तथा संस्थागत क्षेत्रबाट प्राप्त सहयोग अर्थमन्त्री डाक्टर स्वर्ण वाग्लेले एकद्वार प्रणाली मार्फत बुझ्ने व्यवस्था गरेको छ।
3: रसुवागढ़ी नाकाबाट करिब 18 किलोमिटर चीनतर्फ लेन्दे खोलाको बहाव थुनिएर ठूलो ताल बनेपछि भुटेको सीमा फेरि बाढ़ीको जोखिम देखिएको छ। त्यहाँ 11 हेक्टर क्षेत्रफलमा ताल बनेको र पानीको सतह बढ़दै गएकाले जुनसुकै बेला फुटेर बाढ़ी आउन सक्ने जोखिम रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद प्रकाश पोखरेलका अनुसार लेन्दे खोलाको बहाव रोकिएर ताल बनेको र त्यसले जोखिम कायम राखेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले अस्ति बुधबारको जस्तो जोखिम नरहे पनि सतर्क रहनुपर्ने देखिएको बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच नेपाल चीन सीमा नजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढ़ीको पूर्व सूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भयो। घटनापछि पूर्व सूचना प्रवाह नगरेको भन्दै सरकारको सर्वत्र आलोचना शुरू भएको छ। तर जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने भौगोलिक विकटता पूर्वाधारको अभाव र बाढ़ीको अस्वाभाविक स्वरूपका कारण सूचना प्रवाह गर्न नसकिएको दावी गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढ़ीको प्रकृति र तीव्र बहावले गर्दा पूर्व सूचना संयन्त्रले काम गर्ने मौका नै नपाएको बताउनु भएको अन्नपूर्ण पोस्टमा खबर छ। कायाकैरनमा क्वाटीका लागि चाहिने दलहन जन्य रैथाने बालीको अवस्थाबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन
1: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल
2: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इंजीनियरिंग कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्यूटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इंजीनियरिंग कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924-5670-925।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीका कारण अलपत्र परेका झण्डै 2000 जनाको उद्धार, 389 शव फेला, हराइएका आफन्त, खोजीका लागि धेरैजना आश्रय त्रासमा भौतारिँदै, विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ़दै, निजी क्षेत्रको स्फूर्त सहभागिता, भोटेकोशीको तटीय क्षेत्रमा बाढ़ीको जोखिम कायमै लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। अस्ति बुधबार भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढ़ीका कारण रसुवा जिल्ला बिजुली र सड़क सम्पर्कबाट विच्छेद भएको छ। विनाशकारी बाढ़ीले रसुवालाई नुवाकोट धादी हुँदै पृथ्वी राजमार्गसँग जोड़ने 82 किलोमिटर लामो गल्छी स्याप्रीवेशी रसुवा सड़क ध्वस्त भएको छ। बाढ़ीले गल्छी स्याप्रीवेशी रसुवा सड़क क्षतिग्रस्त बनाएसँगै हिमाली जिल्ला रसुवाको सड़क सम्पर्क टुटेको छ। धादिङको जिल्ला सदरमुकाम धादिङवेशी पनि पृथ्वी राजमार्गको सीधा सम्पर्कबाट बाहिर पुगेको छ। रसुवालाई सड़क सञ्जालसँग जोड्न अब ट्र्याक खोल्नुपर्ने अवस्था छ। अहिले सड़क विभागसँग 7 मात्रै बेली ब्रिज स्टकमा छन्। कुनै ठाउँमा पक्की पुल बगाएमा औसत 15 दिनमै बेली ब्रिज जडान गरेर यातायात सेवा सञ्चालन गर्न सकिन्छ, तर बाढ़ीले 30 भन्दा बढ़ी पुल बगाउँदा विभागसँग 7 मात्रै स्टक छन्। यसैबीच कोविड महामारी, अन्तर्राष्ट्रिय तनाव र गएको आर्थिक वर्ष 23-24 गतेको नवयुवा आन्दोलनको प्रभावपछि तंगी नै लागेको अर्थतन्त्रमा भोटेकोशीको विनाशकारी बाढ़ीले ठूलो धक्का पुर्याएको छ। अस्ति मात्रै नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष 82-83 को आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रका सुधारन्मुख सूचकहरू देखाएको थियो, तर त्यही दिन बिहान आएको बाढ़ीले अर्थतन्त्रमा धक्का पुर्याउने देखिएको छ। हिजो अस्ति पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढ़ीबाट पूर्वाधारमा मात्रै 2 खर्बको क्षति भएको आकलन गरिएको बताउनु भएको छ। बाढ़ीले पूर्वाधारमा क्षति पुर्याएको बताउँदै उहाँले पुल र सड़क निर्माणलाई प्राथमिकता दिएर पुननिर्माण गरिने बताउनुभयो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले भूकम्पको प्रभाव देशभरि केही विकेन्द्रित रहेको र यसपटकको विपद मुख्य नदी तटीय क्षेत्र र शहरी इलाकामा बढ़ी केन्द्रित रहेको बताउनुभयो। नेपालको भौगोलिक विविधताका कारण विभिन्न किसिमका प्राकृतिक विपद आउने गरे पनि यसपटकको बाढ़ीले बढ़ी नै क्षति पुर्याएको श्रेष्ठको भनाई छ। उहाँले सुस्त आएको अर्थतन्त्र विस्तारै तंग्रिन खोज्दथे, तर यस विपत्तिले पुनः क्षति पुर्याएकाले भौतिक पूर्वाधारमा ठूलो रकम थप लगानी गर्नुपर्ने अवस्था सृजना भएको बताउनुभयो। यसले समग्र आर्थिक वृद्धिलाई पुनः सुस्त बनाउने निश्चित देखिन्छ। प्रारम्भिक दृश्य हेर्दा यसको गम्भीर प्रभाव सम्भवत 2072 को भूकम्प बराबरकै हुने देखिन्छ। आजको नयाँ पत्रिकामा खबर छ।
3: आज जनै पूर्णिमाको अवसरमा विशेष खानाका रूपमा क्वाटी खाने चलन छ। क्वाटी खान गेडागुड़ी फलाउनुपर्छ। दलन बालीमा पर्ने यस्ता गेडागुड़ी, खेतबारीका डील तथा कानलाख सुक्खा जमीन, भिरकुना जाँग सुकै खेती गर्न सकिन्छ। अन्तर बाली र घुम्ती बालीको रूपमा पनि खेती गर्ने किसानको पुरानो अभ्यास छ। क्वाटीका लागि खोजी गरिने तर उत्पादन बढ़ाउनेतर्फ ध्यान पुग्न नसक्दा यस्ता रैथाने दलन बाली अहिले संकटमा परेका छन्। थप जानकारी सहित साथी मदन पौड्याल।
5: आज धेरैको भान्सामा विशेष परिकार पाक्ने गर्छ, त्यो हो क्वाटी। विशेष गरी 9 प्रकारका गेडागुड़ीलाई टुसा उमारेर तयार पारिने परिकार नै क्वाटी हो। गेडागुड़ी ठ्याक्कै 9 प्रकारकै हुनुपर्छ भन्ने चाहिँ छैन। बर्खामा खेतबारीको कामले शिथिल भएको शरीरलाई धेरै गेडागुड़ीको मिश्रणबाट बनेको तातो झोल खाँदा ऊर्जा मिल्छ अनि रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ। त्यसैले क्वाटीको पोषण महत्व मुख्य छ। राष्ट्रिय जिन बैंकका सूचना अधिकारी एवं रैथानी बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई।
6: त्यो दाल बालीका चाहिँ बालीहरूलाई मिसाउने चलन छ। त्यो चाहिँ ठाउँ विशेष अनुसार फरक फरक हुन्छ। जस्तै चाहिँ मास, मुङ, चना, बकुल्ला भटोमा सिमी बोडी गत केराउ जस्तै चाहिँ यहाँ त्यो गरिन्छ भने विशेष ठाउँ अनुसार चाहिँ विभिन्न बालीहरूका जति पनि लेगुम छन् त्यो मिसाएर चाहिँ खाने चलन छ। यो मुख्य गरी हामीमा भरपूर पोषण छैन, त्यो पोषणको लागि पनि यो धेरै महत्वपूर्ण छ।
5: दलहन बालीबाट पोसिलो क्वाटी बन्छ, तर ती बाली बिस्तारै संकटमा पर्दै गएका छन् जुन हाम्रै रैथाने बालीमा पर्छन्। पछिल्लो समय उन्नत जातहरू समेत विकास हुँदै गएका छन्, तर क्वाटी खान भने रैथाने बालीकै खोजी हुने गरेको डाक्टर भट्टराई बताउनुहुन्छ।
6: यी सबै रैथाने बाली हुन्, अब चाहिँ आएर कुनै जातहरू चाहिँ अहिले विकासी पनि भएको छन्, तर चाहिँ उहाँहरूले चाहिँ अझै चाहिँ यो विकासी जात भन्दा रैथाने बालीमा चाहिँ बढी पोषक तत्व पाइने भएको भएर उहाँहरूले चाहिँ रैथाने बालीलाई नै खोजी चाहिँ यो क्वाटीको रूपमा चाहिँ प्रयोग गर्ने चलन छ।
5: धेरै अघिसम्म दलहन बालीमा आत्मनिर्भर भए पनि पछिल्ला वर्ष गेडागुडी आयात हुने क्रम बढ्दो छ। रैथाने दालजन्य बिउ लोप हुनु, खेती घट्दै जानु, विगतमा जस्तो किसानले बिउ जोगाउने अनि ऐचो पैंचोको अभ्यास हराउनु, जलवायु परिवर्तनको प्रभाव, युवा पुस्ताले यस्ता बालीको खेतीमा चासो नदिनु लगायतका कारण यी बाली संकटमा परेका हुन्। अहिले क्वाटी पनि सीमित गेडागुडीको भरमा खाने अवस्था आइसकेको छ। फेरि रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई,
6: हामी जति पनि क्वाटी खानको लागि जस्तै नौ बाली भन्छौ, त्यो नौ बाली भन्दा पनि अरू धेरै पनि मिसाउन सकिन्छ। त्यसले गर्दा ती बालीहरू चाहिँ अहिले संकटको अवस्थामा छन् र अहिले चाहिँ धेरै ठाउँमा चाहिँ किन क्वाटी नै पाइँदैन, यो दुईटा मात्रै मिसाएको छ भनेर चाहिँ यो सुपर मार्केटहरूमा पनि अहिले चाहिँ नौ थरीकै मिसाएको नपाइने गुनासो चाहिँ कि यो चाहिँ उपभोक्ता जो किन्नुहुन्छ उहाँहरूले चाहिँ गरिरहनु भएको छ। त्यसले गर्दाखेरि यो चाहिँ संकटको अवस्था हो, रैथाने बालीहरूलाई चाहिँ जोगाउनु पर्छ र यो जोगाएर चाहिँ संरक्षण मात्रै गरेर होइन त्यसलाई उपयोग गर्नेतिर लागियो भने चाहिँ यो चाहिँ जोगाएर हामी चाहिँ राख्न सक्छौँ।
5: संकटमा परेका यी दलहन बालीलाई नार्कको जिन बैंक मार्फत संरक्षण गर्ने प्रयास भइरहेको छ, तर जिन बैंकको एकल प्रयास मात्रै पर्याप्त छैन। दलहन बालीका बिउको संरक्षण, किसानलाई यस्ता बालीको खेतीमा प्रोत्साहन तथा खेती विविधीकरण र उत्पादनको बजारीकरणमा ध्यान दिनुपर्नेमा विज्ञको जोड़ छ, जसले हाम्रो संस्कृति मात्रै होइन पोषण सुरक्षा र माटोको स्वास्थ्य जोगाउन पनि महत्वपूर्ण टेवा पुर्याउँछ।
4: संकटमा परेका दलहनजन्य बालीको संरक्षण, उत्पादन र उपभोगका विषयमा राष्ट्रिय जिन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराईसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिलो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि बाढ़ी प्रभावित क्षेत्रको प्रसंग, भोटेकोशी बाढ़ीमा बगेका व्यक्तिको शव तल्लो तटीय क्षेत्रमा पुगेपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ। रसुवा र नुवाकोटबाट बाढ़ीमा बगेकाहरूको शव नुवाकोटसँगै धादिङ, चितवन, तनहुँ, नवलपरासी लगायत क्षेत्रमा पुगेका छन्। नुवाकोट, धादिङ र नवलपरासीमा शव राख्ने ठाउँ नभएर अन्यत्र जिल्ला पठाएको छ भने चितवनमा क्षमताभन्दा बढ़ी संकलन भएपछि वैकल्पिक उपाय खोज्न थालिएको छ। विभिन्न जिल्लाबाट पोखरा लगेर राख्न थालिएपछि त्यहाँ पनि शव गृह भरिएको अस्पतालहरूले जनाएका छन्। चितवनमा धेरै संख्यामा शव भेटिएपछि भरतपुरमा अस्थायी शव व्यवस्थापन केन्द्र स्थापना गर्न लागिएको छ। यस्तै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य प्रकोपको जोखिम पनि बढ़ेको छ। मानिस तथा पशु मरेका कारण शव व्यवस्थापन, फोहोर र खानेपानीको स्वच्छता चुनौतीपूर्ण बन्दै गएकाले संक्रमणको जोखिम रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। बाढ़ीपछि पानी जम्ने ठाउँ बढ़दा लामखुट्टेको प्रजनन स्थल विस्तार हुन सक्ने भएकाले डेंगी, मलेरिया लगायत किटजन्य रोगको जोखिम समेत निगरानीमा राखिएको छ। खाद्य सामग्री दूषित भई खाद्य विषाक्तता र आन्द्राजन्य समस्या पनि देखिन सक्ने डाक्टरहरूले बताएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ीपछि अहिलेसम्म पानीजन्य रोगको असामान्य वृद्धि भने देखिएको छैन, तर दूषित पानीका कारण आउँदा दिनमा जोखिम बढ़न सक्ने भएकाले निगरानी र प्रतिकार्य टोली परिचालन गरिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, लामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आफू एकमात्र डीटीएच के बाद जिस हो
1: देश हो खुशी को कनेक्शन
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा
2: पैसामा छ शक्ति पैसामा छ सहारा
0: धोती पटुका र इजारको गाँठो हुँदै गार्ड हुनसम्म
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
0: यो प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर संसदमा प्रतिनिधित्व गर्ने दलहरूले रसुवाको भोटेकुसी बाढ़ीबाट उत्पन्न विपत्तिको सामना गर्न सांगा संकल्प गरेका छन्। विपत्तिको यस घड़ीमा राष्ट्रिय एकताको परीक्षाका रूपमा व्याख्या गर्दै दलहरूले दलगत मतभेद भन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। हिजो बसेको सर्वदलीय बैठकले रसुवा नुवाकोट धादिङ गोर्खा चितवन नवलप्रासी लगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिको सामना गर्न 10 बुझे साझा संकल्प गरेका हुन्। बैठकपछि सार्वजनिक गरिएको साझा संकल्पमा उद्धार तथा राहतमा राजनैतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने उल्लेख छ।
3: अब विदेशको खबर अफ्रिकामा इबोला संक्रमण नियन्त्रणको प्रयास तीव्र भइरहेका बेला इजिप्टको एक औषधि कम्पनीले घातक बुन्डी बुगियो प्रजातिको इबोला विरूद्ध सम्भावित खोप विकास गर्ने घोषणा गरेको छ। इजिप्टको मिना फार्मले महामारी तयारी नवप्रवर्धन समितिबाट 1,65,50,000 अमेरिकी डलरसम्मको सहयोग पाउने भएको छ। जर्मनीको बर्लिनमा यसको सहायक कम्पनी प्रोफ्यायोजनले विकास गरिरहेको खोपलाई प्रयोगशाला चरणबाट मानवमा गरिने प्रारम्भिक क्लिनिकल परीक्षणसम्म पुर्याउने लक्ष्य राखिएको एफपीले जनाएको छ। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 42 दिनसम्म नयाँ संक्रमण नदेखिएपछि युगाण्डालाई इबोला मुक्त घोषणा गरेको छ। डब्ल्यूएचओले युगाण्डालाई आधिकारिक रूपमा इबोला मुक्त घोषणा गरेको हो।
4: अब खेल खबर फिफा निलम्बनका कारण नेपालले आउँदो नोभेम्बर 8 देखि 20 सम्म हुने एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमाएको छ। हिजो एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगिताको समूह तालिका सार्वजनिक गर्दा नेपाल भने यसमा समावेश छैन। गएको असार 11 गते निलम्बनमा परेपछि नेपालले गुमाएको यो 5 औं प्रतियोगिता हो। यसअघि नेपालले निलम्बनकै कारण साफ च्याम्पियनशीप 2026 20 वर्ष मुनिको एसियन कप छनौट एएफसी च्याम्पियन्स लीग महिला र 17 वर्ष मुनिको एसियन कप छनौट गरी 4 वटा प्रतियोगिता गुमाएको छ। 17 वर्ष मुनिको एसियन कप छनौटमा 35 टोली सहभागी हुनेछन्। 3 लाई 7 समूहमा विभाजन गरिएको छ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का पानी परेको छ। मौसम पूर्वानुमान महाशाखका अनुसार बागमती गण्डकी लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गैराती मध्यमदेखि ठूलो वर्षा भएको छ। आज गोसी बागमती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा लुम्बिनी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। जनै पूर्णिमाला प्रभावलाई लक्षित गर्दै मौसम पूर्वानुमान महाशाखाले निकालेको विशेष मौसम पूर्वानुमान अनुसार आज र भोलि प्रमुख धार्मिक क्षेत्रमा दिउँसोदेखि मध्यम वर्षा हुने तथा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
4: भेकुली मण्डलमा चलिरहेको 18 औं संस्करणको नाडा अटो 2026 प्रदर्शनमा राखिएका हेलमेटमा 20-35% छूट दिएको छ। प्रदर्शनीमा नेपाली उत्पादन केपीआई भारतीय ब्राण्ड एरोस्टार एसएमके कम्पनी लगायतका हेलमेट राखिएका छन्।
3: पूर्व सभापति शेरबहादुर देवबा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको पूरक रिटमा सर्वोच्च अदालतले अन्तरकालीन आदेश नदिएपछि कांग्रेस महाधिवेशनका लागि बाटो खुलेको छ। कांग्रेस महाधिवेशनका सबै कार्यतालिका स्थगनको माग राखेर देवबा र खड्काले सर्वोच्चमा अलग अलग पूरक रिट दायर गरेका थिए।
4: राजनैतिक संक्रमणका कारण निजी क्षेत्रको मनोबल एकदमै गिरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले कर्जा उठाउन सकेका छैनन्। गएको आर्थिक वर्षमा निजी क्षेत्रमा 3 खर्ब 59 अर्ब 36 करोड़ रूपियाँ मात्रै कर्जा विस्तार भएको छ।
3: चीनसँगको व्यापारी कारोबारका लागि मुस्ताङको कोरोला नाका नै प्रभावकारी बन्ने देखिएको छ। रसुवागढ़ी र तातोपानी नाका प्राकृतिक विपदका कारण जोखिममा पर्दा भरपर्दो नाकाका रूपमा कोरोला उपयुक्त बन्दै छ। तथापि उच्च हिमाली क्षेत्रमा रहेको यो नाका चिसो मौसममा चल्न नसक्ने बाध्यता पनि रहेको खबर गोर्खा पत्रले लेखेको छ।
4: रसुवाको भटेकोशी नदीमा अस्ति आएको बाढ़ीले भुर्याएको क्षतिका सम्बन्धमा राष्ट्रिय योजना आयोगले विस्तृत अध्ययन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय गरेर यस्तो अध्ययन गर्ने तयारी गरिरहेको आयोगका उपाध्यक्ष डाक्टर बुढाकर भट्टले बताउनुभयो।
3: भोटेकोशी त्रिशुली नदीको उर्लदो बेल रसुवा नुवाकोट दादिङ चितवनका बस्तीमा प्रवेश गर्दा त्यसले केवल घर सड़क र पुल मात्र बगाएन, हजारौं परिवारको जीवनसँग गाँसिएको पशुधनमाथि पनि ठूलो प्रहार गरेको छ। बाढ़ीको त्रासदी बीच मानिस आफ्नो ज्यान जोगाउन दौड़िरहेका थिए, तर धेरै गोठमा बाँधिएका गाई भैंसी बाख्रा भेड़ा र अरू पशु भने असहाय बनेर बाढ़ीको सामना गरिरहेका थिए। विपदको खबरमा प्राय बेपत्ता मानिस भत्किएका घर र अवरूद्ध सड़कका तस्विर देखिन्छन्। तर त्यही तस्विरको छेउमा एउटा अर्को पीड़ा पनि लुकेको हुन्छ, बोल्न नसक्ने पशुको पीड़ा। उनीहरू पनि विस्थापित भएका छन्, घाइते भएका छन्, कतिपय बगेका छन् र कतिपय अझै उद्धारको पर्खाईमा छन्। विपदमा पशुको पीड़ा, विशेष सतर्कता अपनाउन कृषि मन्त्रीको निर्देशन शीर्षकको खबर गोर्खा पत्रले लेखेको छ।
4: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्न सबै उद्योग र व्यावसायिक प्रतिष्ठानलाई आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विपदको समयमा हुन सक्ने अत्यावश्यक खाद्यान्न अभाव र कालाबजारी हुन नदिन सबै व्यावसायिक प्रतिष्ठानलाई सचेत गराएको छ।
3: र नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले देशकामा उत्पन्न भीषण बाढ़ी तथा प्राकृतिक विपत्तिको विषम परिस्थितिलाई ध्यानमा राख्दै सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई हवाई भाड़ा नबढ़ाउन निर्देशन दिएको छ। प्राधिकरणको हवाई यातायात विभागले हिजो पत्र जारी गर्दै नागरिकको हितलाई मध्यनजर गरेर भाड़ा दर नियन्त्रणमा राख्न निर्देशन दिएको हो। काया कैरनमा अब पाल उखानको
4: एकता नै बल हो।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
4: बाढ़ीका कारण अलपत्र परेका झण्डै 2000 जनाको उद्धार, 389 सफेला हराइरहेका आफन्त खोजीका लागि धेरैजना आश र त्रासमा भौतारिँदै।
3: विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ़दै, निजी क्षेत्रको स्वस्फूर्त सहभागिता।
4: क्वाटीका लागि चाहिने दलहन जन्ने रैथाने बाली संकटमा संरक्षण उत्पादन र उपभोगमा विशेष ध्यान दिनुपर्ने विज्ञको
3: इबोला विरूद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी, डब्ल्यूएचओद्वारा युगण्डालाई इबोला मुक्त घोषणा।
4: र फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो।
3: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेला जे पायो त्यही भिडियो र फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र पैसा कमाउन खोज्ने कन्टेन्ट क्रिएटरहरूलाई बेङ्गी गर्न खोजिएको छ। यहाँ महान कन्टेन्ट क्रिएटर भनेर लेखिएको लुगा लगाएका मान्छे बाढ़ी प्रभावित क्षेत्रमा पुगेका छन्। भिडियो खिचिरहेका आफ्ना साथीलाई उनी भन्दैछन्, माटो मुनि गाडिएको सब पनि जुम गरी गरी खिच है भाई, अर्को बाढ़ी नाउन्जेल खान पुग्ने डलर झाग्नुपर्छ क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: next to your heart.
1: Solu FM 101.2 MHz.
2: संवाद श्रृंखला हुनु सक्छ।

0: हजुरले
1: भन्नुभयो जस्तै व्यवसायिक फिल्डमा काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नुभयो र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफू आफूलाई प्राउड फिल हुन्छ सबभन्दा पहिला किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइराखेको छु त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो र त्यसको लागि चाहिँ म आफूलाई आफूमा भएका कुराहरूलाई अझ निखार्नको लागि चाहिँ म एकदमै प्रयासरत छु र एकदमै रमाइलो लागिरहेछ।
0: चार महिनामा त्यो केही कुराहरू बुझिसकियो सिकिसक्यौँ थाहा पाइसक्यौँ भन्यो कि जे पनि त्यो अनुभव
1: यस्तो हुन्छ सिक्ने चिजहरू त कहिले पनि सकिँदैन जस्तो लाग्छ मलाई हरेक दिन नयाँ नयाँ कुराहरू सिक्दैछु र सिकेर आएको चिजहरू पनि धेरैजनालाई सिकाएको पनि छु आफूले होइन उदाहरणको लागि यस्तो हुन्छ जस्तै म एउटा फिल्डबाट हाम्रो सदनमा चाहिँ जति पनि सांसदहरू हुनुहुन्छ उहाँ सबैजना डिफ्रेन्ट डिफ्रेन्ट फिल्डबाट आउनुभएको छ र हरेकजनालाई हरेक फिल्डको कुराहरू थाहा हुँदैन सो मेरो फिल्डको कुराहरू थाहा नभएको कुरा जस्तै म सूचना प्रविधिको क्षेत्रबाट आएको छु भने सूचना प्रविधि भनेको अहिले चाहिँ जुन हिसाबमा अगाडि विकास भइरहेको छ त्यो हिसाबमा चाहिँ सबै मान्छेहरू त्यसलाई पछ्याउन सकिरहेको हुँदैन सो त्यसमा चाहिँ मैले सहयोग गरिरहेको हुन्छु।
0: सूचना प्रविधिको क्षेत्रमा अरू सांसदको तुलनामा सृजना श्रेष्ठ अलिअलि कस्तो मान्छेलाई
1: यस्तो कम्पेयर त नगरौँ होइन जति मैले बुझेको छु त्यो कुराहरू चाहिँ जहिले पनि म एकअर्कालाई सिकाएर र नबुझेको कुराहरू सिकेर चाहिँ जाने कुरामा चाहिँ म विश्वास गर्छु म कसैभन्दा अब्बल छु चाहिँ म भन्दिनँ होइन तर मैले हजुरले सोधेको क्वेसनमा चाहिँ मलाई जति थाहा छ त्यो कुराहरू चाहिँ सिकाउँदै अथवा त्यो चिजलाई प्रयोग गर्दै किनभने प्रयोग नभएर चाहिँ त्यो चिजलाई हामीले उसमा राखिराखेको छ त्यस कारण त्यसलाई प्रयोग गरेर अझ सरलताका साथ अगाडि बढाउन सकिन्छ। धेरै कुरा जस्तै सदनकै कुरामा टेक्निकल टिमहरू हुन्छ टेक्निकली चिजहरूमा कहिलेकाहीँ सुचारू रूपले अगाडि लाग्न सधैँ प्रब्लम भइरहेको हुन्छ होइन डिजिटलाइजेसन गर्न धेरै जरुरी छ अझ पनि सदनलाई देख्छु होइन
0: तर पहिलेको संसद र संसदको तुलनामा अहिले त सूचना प्रविधिको धेरै राम्रै प्रयोग भइरहेको छ
1: अझ पनि अझ यसको यस्तो स्तरोन्नतर गर्न अझ पनि जरुरी छ।
0: के भनिदियो भने चाहिँ साँच्चै के पूर्ण रूपमा प्रयोग भएको मानिन्छ संसदमा सूचना प्रविधिको
1: यसमा धेरैवटा कुराहरू छ होइन आज यसमा चाहिँ नजाउँ अब किनभने काम पनि भइरहेको छ होइन जस्तै अब हामीले टाइम माग्दाखेरि डिजिटली नै माग्ने होइन अथवा अब सैद्धान्तिक छलफलहरू हुँदाखेरि पनि एउटा पहिलाको प्रक्रिया किन पहिल्यैदेखि चलिरहेको प्रक्रिया हामीले एकैचोटि नै यो सबै चेन्ज गरौँ भन्न चाहिँ हुँदैन जस्तो लाग्छ किनभने त्यसको पनि आफ्नै महत्त्व हुन्छ होला र यतिजनाले यति उयोसँग भाग लिनु भएको थियो भन्ने कुराहरू कर्म राख्नुपर्ने हुन्छ सदनमा सो त्यो भन्दै गर्दाखेरि हामीले डिजिटली सोच्दा सोच्दै कतिपय कुराहरूलाई चाहिँ हामीले मोडिफाई गर्न पनि नसक्नुहुन्छ कि सो त्यस कारणले गर्दाखेरि धेरै कुराहरूमा डिजिटलाइज गर्दै गएर गाह्रो गाह्रो कुराहरूलाई चाहिँ अलिकति सहजीकरण गर्दै लाने भन्ने सोचमा चाहिँ छौँ हामीहरू त्यसमा अगाडि बढिरहेको छ काम पनि भइरहेको छ।
0: त्यसमा संसदीय समिति अथवा संसद सचिवालयले

0: Tu stai sentendo anche se non
1: so. Non so, questo non so, non so, questo non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non so, non त्यो भइसकेपछि हामीलाई लगभग एउटा सचिवालय जस्तै पनि त्यसलाई मैले मानेको छु कि किनकि त्यही सबै कामहरू हुन्छ त्यहाँ बसेर काम गर्नु चाहिँ एकदमै सजिलो हुन्छ र ट्र्याकिङ सिस्टम र रेकर्ड पनि हाम्रो बस्छ कि किनभने हामी काम गर्दै जाँदै हिँड्दै जाने पहिला मेर्दै जाने भयो भने त हुँदैन पछाडि फर्केर हेर्दाखेरि म आज कहाँ छु त तीन महिनामा मैले के काम गरेँ त भन्दाखेरि त्यहाँ हेऱ्यो भनेदेखि मलाई कहिले त काम धेरै गरेको हिसाबले ओहो भनेर कन्फिडेन्स पनि हुन्छ कहिले काहीँ चाहिँ ला मैले त धेरै काम गर्न बाँकी रहेछ भनेर ओहो अब काम गर्नुपर्छ भनेर जस्तो हुन्छ सो एउटा हामीलाई सही धराधर देखाउने ठाउँ चाहिँ यो एप्स हो
0: त्यहाँ चाहिँ मन्त्री सांसद सबै हुन्छ अथवा पार्टीको अरू नेताहरू पनि जो सांसद नभएको व्यक्तिले पनि सहभागी हुनुपर्छ
1: त्यसमा चाहिँ सांसदहरूको लागि मात्र खासमा त्यो एपमा अब त्यसमा पछि गएर भर्खर मात्र हामी यो लन्च गरेर हामी त्यसमा काम गर्दैछौँ र यसको अभिमुखीकरण हाम्रो प्रोग्रामहरू पनि हुँदैछ धेरैजनालाई सिकाउँदै पनि छौँ
0: कतिपय सांसदले के भन्नुहुन्छ

0: त्यहाँ किसिममा लेखेर कहिले भेट्ने समय भएको नभएको बारेमा पनि त्यो त्यो सन्देश आदान प्रदान त्यहाँ हुन्छ अनि अहिले संसदमा त्यो हामीले जुन खालको उपस्थिति हेर्छौँ राजसभा अवश्य पनि त्यो संख्यात्मक हिसाबले बढी भयो र उनीहरूको हिसाबले त्यो विभिन्न मिनिस्ट्रीहरूको पनि त्यो खालको स्थिति त्यहाँ देखिन्छ राजसभा सांसदसँग त तपाईँको आफ्नो त त्यो हिमसिम स्वाभाविक रूपमा पनि भयो अरू सांसदहरूमा अथवा अरू राजनीतिक दलको नेताहरूसँगको भेटघाट सम्वाद पनि उत्तिकै रमाइलो भन्नुभएको चाहिँ राखेको छ अथवा त्यो प्रशस्तसँग अलिक मिसेको होइन
1: यो क्वेसन एकदम रमाइलो क्वेसन छ होइन कस्तो छ भने म पनि राजनीतिमा आउनुभन्दा अगाडि सदनको अभ्यासहरू पहिला हेर्दाखेरि चाहिँ एउटा पार्टी थियो अर्को पार्टी भनेको चाहिँ पुरै विपक्षी दल होइन प्रतिपक्षी दल र सत्तापक्षको मान्छेहरू चाहिँ त्यो किसिमको कस्तो हुन्छ होला भनेर जस्तो लाग्थ्यो तर अहिले चाहिँ मलाई एकदमै एउटा युनिभर्सिटीमा छौँ हामीहरू र हामीहरू सबैजना फ्रेन्ड्स हो जस्तो लाग्छ कि हामीहरू मजाले एउटा कुनै पनि कुरामा जस्तै सदनमा भित्र सिरिसकेपछि प्रतिपक्ष भनेको भूमिका उहाँले निभाउनु पर्छ होइन आफ्नो हिसाबले गरिराख्नु भएको हुन्छ हामी सत्तापक्षको मान्छेले कति कुरा हामी चाहिँ हामी अझ बढी बोल्न मन लागेको कुरामा कहिले बोल्न पाइँदैन किनभनेदेखि बोल्न मन लाग्यो भन्दा मतलबै त्यो हस्तक्षेप गर्ने भन्ने होइन तर कतिपय कुराहरू हामीले चाहेर पनि टाइम दिन सकिरहेको हुन्छ किन उहाँहरूलाई टाइम दिनुपर्ने हुन्छ होइन हामीले बुझिदिनुपर्ने हुन्छ कि कम्प्रोमाइज बाट धेरै हुन्छ जस्तो मलाई लाग्छ आज र अब रिलेसनको कुराहरू गर्दाखेरि चाहिँ हामी मजाले एकै ठाउँमा बसेर खाजा खान्छौँ चिया खान्छौँ होइन कुराकानीहरू गर्छौँ जस्तै मैले भनिहालेँ हजुरले जुन राष्ट्र स्वतन्त्र पार्टीको धेरै सांसदहरूसँग चाहिँ हाम्रो राम्रो होला र अरू पार्टीको उहाँसँग चाहिँ कस्तो रिलेसन भन्नुभयो हाम्रो पार्टीगत हिसाबमा केही पनि छैन एकदमै हामी साथी जस्तो दिने गर्छौँ र अझ मैले त किनभने हाम्रो राष्ट्र स्वतन्त्र पार्टी जे भने पनि नयाँ पार्टी हो होइन हामीले सिक्नुपर्ने कुराहरू पनि धेरै छ जुन अब हाम्रो पुरानो पार्टीहरूसँग त एक्सपिरियन्स छ के गर्दाखेरि के हुन्छ भन्ने कुराहरू छ कति राम्रो राम्रो विचारहरू पनि छन् उहाँहरूसँग
0: त्यो अहिले संसदमा अरू राजनीतिक दल अथवा अरू उम्मेद्वारको भनौँ न अलिकति परिपक्व भइसकेको उमेरको हिसाबले त उमेरले परिपक्व हुन्छ कि समय परिस्थितिलाई त्यो पनि अर्को बहसको विषय होला अरू पार्टीको अनुसार

अनि

0: तय त मैले भनिहालेँ एउटा खास एक्जाममा दिँदाखेरि युनिभर्सिटीको लागि हामी जसरी भोलि पढ्न जाँदैछौँ भने भोलिको सब्जेक्ट के छ त भनेर हामी प्रिपेयर गर्थ्यौँ. म त्यसरी हामी हिँड्छु कि मलाई चाहिँ कस्तो नयाँ एउटा युनिभर्सिटीमा भर्ना भइरहेको र नयाँ इनर्जी आइरहेको जस्तो फिल हुन्छ. जहिले पनि हरेक दिनको लागि चाहिँ नयाँ कुरा सिक्ने ठाउँ हुन्छ त्यहाँनिर. सो म आफूलाई चाहिँ प्रिपेयरै गरेर जान्छु होइन, भोलिको सब्जेक्ट के छ त, कार्यसूची के छ त, त्यो अनुसारले त्यसमा दिने प्रस्तुतिदेखि लिएर अनि त्यसमा हुन सक्ने कुराहरू के एड अन गर्न सकिन्छ होइन, त्यो कुरालाई चाहिँ अलिकति मेन्टली प्रिपेयरै भएर जान्छु. आफ्नो प्रस्तुति छैन भने पनि मेन्टली प्रिपेयरै भएर जान्छु.
1: एकजना शुभकामना सन्देश दिनुभएको थियो.

0: tenía un fondo de rayos en
1: la mano. Ay,
0: no
1: me estoy curando. ¿Por qué no te estoy en eso? Bueno, pues en la zona, y este que te han dejado, me pero a mí era esto tan más o menos, ¿no? मैले बुझेपछि के भने सल्लाह गरिसकेपछि हामीले गरेको एउटा सानो निर्णयले गर्दाखेरि चाहिँ जस्तै श्रमिकको जीवनमा किसानको जीवनमा व्यवसायीहरूको जीवनमा उद्योगीहरूको जीवनमा विद्यार्थीहरूको जीवनमा धेरै ठुलो प्रभाव पार्छ एउटा सानो नीति नियम नमिल्दा होइन त्यसले गर्दा त्यस कारणले चाहिँ हामी चाहिँ न मैले आज धेरै पढिनँ यसमा धेरै अध्ययन गरिनँ र मैले चाहिँ यो कारणले मेरो मिस्टेक भयो है भन्ने हामीलाई छुट छैन क्या सो वी निड टु प्र्याक्टिस मोर धेरैभन्दा धेरै चाहिन्छ हामीलाई त्यो हामी अब चाहिँ त्यो गल्ती गर्ने छुट चाहिँ हामीलाई छैन सो सकेसम्म हामीले चाहिँ एकदमै आजभन्दा आज यतिका वर्षसम्म जुन सानो कानुन नमिल्दाखेरिको भोगाई त हामीले भोगेको छौँ त म त व्यावसायिक ब्याकग्राउन्डबाटै आएको छु 20-22 वर्षको एक्सपिरियन्स छ नेपालमै बसेर आज व्यवसाय गरौँ भन्दाखेरि पनि मेरा सँगैका सहकर्मी साथीहरू सबैजना विदेशै जानुभएको छ म एक्लै यहाँ बसेर म यहीँ बसेर गर्छु भन्दाखेरि पनि आजसम्म पनि एउटा सेटिस्फ्याक्सन चाहिँ छैन कि यहाँ बसेर गरेर मैले त राम्रो गरेँ भन्ने चाहिँ छैन त्यो गर्दै गर्दाखेरि त्यो चिजलाई चाहिँ मैले अब आउँदो दिनमा मेरो छोराछोरीले चाहिँ यहाँ बस्ने वातावरण होस् भन्ने हिसाबले चाहिँ राजनीतिमा जानुपर्छ र सम्पूर्ण नेपालीहरूले जस्तै अब यहाँ पढेका स्टुडेन्टहरूलाई चाहिँ प्लस टू सकिने बित्तिकै खालि बाहिर जाने मात्रै उनीहरूको सोच हुन्छ त्यो सोचलाई कसरी चाहिँ हामीले चेन्ज गर्न सक्छौँ त भन्दाखेरि हामीले पोलिसीमा चेन्ज गरेर मात्रै हो कि सबै कुरालाई इफेक्ट गर्ने भनेर त्यस कारणले चाहिँ त्यो पोलिसीको कुरा गर्नको लागि चाहिँ हामी तयारी बिना चाहिँ हामी जानु हुँदैन भन्ने मेरो चाहिँ सिद्धान्त छ
0: तपाईँका साथीभाइहरू बिचतिर अधिकांश भयो तपाईँ बस्नुहुन्छ र देशमै बसेर पनि तपाईँलाई अझै त्यो सन्तुष्टि मिलिरहेका छैन मैले बसेर राम्रो गरेँ भन्ने ढङ्गबाट अनि त्यस्तो व्यक्ति संसदमा अथवा संसदीय समितिमा पुग्दाखेरि विशेष उद्योग र व्यवसाय क्षेत्रमा राम्रो गर्नको लागि चार महिनामा केही सुरसार केही सुरुवात भइसक्यो अथवा अझै समय लाग्छ तपाईँलाई राम्रो त्यो वातावरण बनाउनको लागि व्यक्तिगत रूपमा त्यस्तो खालको व्यवस्था गर्नको लागि सहयोग गर्नको लागि
1: यस्तो छ म हजुरलाई मेरो स्टार्टिङ राजनीतिमा प्रवेश गरेको सन्दर्भ नै जोड्न चाहन्छु यसमा मैले अघि पनि भनिहालेँ म व्यावसायिक क्षेत्रबाट आएको हो र विगत 20-22 वर्षदेखि म यो क्षेत्रमै छु र यो क्षेत्रमा काम गर्दै जाँदा विभिन्न समस्याहरू आइपरे त्यो समस्याहरू जस्तै सानो एउटा उद्योग व्यवसाय गर्ने मान्छेले चाहिँ उद्योग रजिस्ट्रेसन गर्ने प्रोसेसदेखि उनीहरूलाई प्रब्लम हुन्छ त्यो प्रोसेस गर्दै जाँदा उसलाई फन्डिङको प्रब्लम ब्याङ्कबाट लिने लोनको प्रब्लम होइन धेरै कुराहरू जस्तै कुनै पनि चिजहरूलाई एउटा उद्योगसम्म लैजानको लागि त झनै धेरै प्रब्लम सो यो सबै कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ यसलाई कसरी चाहिँ हामीले मिलाउन सकिन्छ त भन्दै जाँदाखेरि एक्लै त सकिँदैन यसको लागि चाहिँ एउटा संगठन चाहिन्छ भन्दै सोच्दै गर्दाखेरि चाहिँ म क्यान महासंघमा जोडिन पुगेको हो र सूचना प्रविधिको एउटा छाता संगठन क्यान महासंघ 77 जिल्लामा

0: कमिसनमा मात्र सीमित हुन्थ्यो क्या पहिला पहिला
1: कुरा
0: म उपाध्यक्ष भएर पनि काम गरेको छु क्यान महासंघको कार्यवाहक अध्यक्ष भएर पनि मैले चलाइसकेको छु त्यो दिनहरूमा चाहिँ हाम्रो काम भनेको सजेसन दिनु हुन्छ हामीले चाहिँ सरकारलाई सजेसन दिनु हुन्थ्यो तर त्यो सजेसनको इम्प्लिमेन्टेसन गर्ने ठाउँमा आफू नहुँदाखेरि चाहिँ त्यो चित्तै नबुझ्ने क्या यसरी गर्दा हुन्छ ठ्याक्कै थाहा छ तर त्यो नहुँदाखेरि चाहिँ साह्रै गाह्रो हुँदो रहेछ कि त्यसलाई त्यो चिजलाई एडप्ट गर्नको लागि चाहिँ सो त्यो हुँदै गइसके पछाडि चाहिँ मैले चाहिँ अब हुँदैन भनेर एउटा सर्टिन हाम्रो साथीहरूको ग्रुपहरू थियो अब चाहिँ हामी चाहिँ कुनै न कुनै उसमा लागेर चाहिँ हामीले चाहिँ एउटा राजनीतिमा प्रवेश गर्नैपर्छ हामी जस्तो मान्छेहरू पहिल्यै नगएर चाहिँ हामीले गर्न नसकेको हो अबको टाइममा हामी गएनौँ भने चाहिँ हामी कहिले पनि गर्न सक्दैनौँ है भन्ने हिसाबको कुराहरू हुन थाले त्यस पछाडि चाहिँ हामी त्यही सिलसिलामा प्रवेश पनि गरेँ मैले र अब कुन पार्टी छान्यो भन्दाखेरि चाहिँ अब हेर्दाखेरि हिसाबले राम्रो पार्टी भनेको राष्ट्र स्वतन्त्र पार्टी जसको विचारधाराहरू मेरो विचारधारासँग धेरै मिल्ने भएको भएर चाहिँ यो पार्टीमा गएर यो पार्टीलाई अझ सशक्त रूपमा मैले चाहिँ कन्ट्रिब्युट गर्न सक्छु कि मेरो एक्सपिरियन्सहरूलाई भनेर त्यतिको लागि मात्र म आएको थिएँ र राजनीतिमा प्रवेश गरिसके पछाडि त झन् त्यहाँ जब शपथ लिएँ शपथ दिइसकेपछि एउटा यस्तो जिम्मेवारी बोध भयो मलाई त्यस पछाडि ल अब चाहिँ हामीले गर्नुपर्छ है भनेर मेरो जति पनि मेरो टिम भन्छु म सत्तरी जिल्लाको नेटवर्कहरू छ त्यो सबै टिमहरूले चाहिँ मलाई साथ पनि दिइराख्नु भएको छ र हाम्रो प्रतिनिधित्व तपाईँ हो है तपाईँले चाहिँ गर्नुपर्छ भन्ने हिसाबको उहाँहरूबाट सिकिराखेको हुन्छ धेरै इस्युजहरू पठाइराख्नु भएको पनि हुन्छ त्यसैमा काम गरेर नि मात्रै पनि त्यसैमा मात्रै काम गर्न सक्यो भने पनि मैले चाहिँ धेरै काम गर्न सक्छु जस्तो लाग्छ कि र लकिली म चाहिँ उद्योग वाणिज्य समितिमा पनि छु राज्यको समितिमा उद्योग वाणिज्य समितिमा रहेर काम गर्दै जाँदाखेरि चाहिँ धेरै इस्युजहरूमा काम पनि भइरहेको छ
1: त्यसो भए तपाईँले देशलाई दिनुपर्ने धेरै थोक र धेरै त्यो अनुभव अथवा विज्ञता छ जुन पाँच वर्षमा सकिसै सकिँदैन
0: लिएर भने त म फेरि भन्छु कहिले पनि सकिँदैन होइन मैले दिनुपर्ने कुराहरू त म आफ्नो तर्फबाट 100% नै दिइहाल्छु त्यो भन्दैमा म एकदम विज्ञ छु मलाई एकदमै धेरै एक्सपिरियन्स छ मैले सबै जानेको छु भन्नु खोजेको होइन जति बुझेको छु अरूभन्दा पनि मसँग चाहिँ टिमवर्क छ क्या त्यो टिमवर्कमा मिलेर चाहिँ मैले चाहिँ कस्तो हुन्छ कुनै एउटा इस्यु छ भने त्यो इस्युलाई हामीले पढेर मात्रै हुँदैन कि त्यसमा चाहिँ तल गएर धराधरमा बसेर चाहिँ कहाँनिर कुन चिजले चाहिँ यसरी गरिरहेको छ भन्ने कुराहरू चाहिँ सम्बन्धित निकायहरूसँग छलफल गरेर त्यसको निर्णय निकाल्न सक्यो भनेदेखि चाहिँ समाधान निकाल्न सक्यो भनेदेखि चाहिँ सही रूपमा समाधान हुन्छ र कानून बनाउने प्रक्रियामा त झन् हामीले कानून बनाउँदै गर्दाखेरि हामी विज्ञको टिमहरू मात्रै बसेर कानून बनाउँछ हुँदैन भन्छु म जहिले पनि समितिमा गर्ने कुरै त्यही हो कि हामीहरू सर्टिन विज्ञहरू बस्छौँ अनि हामी छलफल गर्छौँ त्यो आधारमा चाहिँ ल अब चाहिँ यसो गर्नुपर्छ है भन्ने निष्कर्षमा पुग्छौँ कि त्यो होइन हामीले चाहिँ त्यो चिजले इफेक्टेड मान्छेहरू को छन् त्यो इफेक्टेड मान्छेहरूको समूहहरूलाई पनि हामीले चाहिँ एउटा मेजर समूह मानेर चाहिँ उहाँहरूसँग कुरा गरेर त्यो चिजलाई सर्ट आउट गर्नको लागि कस्तो कानुन चाहिँदो रहेछ त भन्ने कुरामा चाहिँ हामीले काम गर्यो भने चाहिँ सही रूपमा चाहिँ हामीले कानुनी रूपमा काम गर्न सक्छौँ हुन्छ जस्तो मलाई लाग्छ
1: हालसालैको दिनमा तपाईँ घरेलु लगायतका विभिन्न क्षेत्रहरूको भ्रमण गरेर फर्काउनु भयो र तपाईँसँग मन्त्रीजी पनि हुनुहुन्थ्यो यसपालिको संसदमा तपाईँ नयाँ ढङ्गबाट नयाँ पार्टीबाट अगाडि बढ्दै हेर्दाखेरि त्यसरी महसुस भयो कि अथवा त्यो सांसदहरूको बुझाएको कमजोरी अथवा बुझाएको सकारात्मकता त्यसरी निर्भर हुँदो रहेछ भन्ने लाग्छ
0: हजुर यस्तो भयो मलाई चाहिँ मैले सुनेको थिएँ समानुपातिक सांसद भनेको बेग्लै हुन्छ प्रत्यक्ष भनेको चाहिँ एकदम अब भनौँ न उनीहरूको बिचमै कन्फिडेन्स भने कि डिफ्रेन्ट लेभल हुन्छ भनेर चाहिँ मैले सुनेको थिएँ तर म एज अ समानुपातिक सांसद गइरहँदाखेरि यतिकै गएको भएदेखि सायद त्यस्तो हुन्थ्यो होला हामीले पनि पार्टीमा एउटा प्रारम्भिक चरणको इक्जामहरू हुन्थ्यो हाम्रो चाहिँ होइन त्यो इक्जामहरूमा चाहिँ तीन चार चरणको इक्जामहरू थियो त्यो इक्जामहरूमा म मजाले पास गरेर अब्बल श्रेणीमा पास भएको भन्छु हजुर म भोटिङदेखि लिएर हाम्रो जति पनि थियो त्योहरूमा चाहिँ म राम्रै पोजिसनमा सेकेन्ड थर्ड यस्तो महिलाहरूमा भएरै उछिन्दै उछिन्दै म अगाडि बढेको भएर चाहिँ एकदमै कन्फिडेन्स बढ्यो त्यस कारणले गर्दाखेरि म आफूलाई चाहिँ समानुपातिक सांसद भनेको चाहिँ अझ बढी पावर फिल हुन्छ क्या किनभने क्षेत्रगत सांसद भयो भने त क्षेत्रको लागि मात्रै हेर्ने हो समानुपातिक सांसद हामी देशैभरिको मुद्दा उठाउन सक्छौँ देशैभरिले हेर्नुपर्ने हुन्छ हामीमा झन् धेरै अभिभावक छ जस्तो मलाई फिल हुन्छ होइन तर पनि हाम्रो पार्टीले चाहिँ जुन जुन क्षेत्रमा आफ्नो प्रत्यक्ष सांसदहरूले उपविजेता हुनुभएको छ त्यो क्षेत्रमा चाहिँ हामीलाई क्षेत्रगत हिस्सामा समानुपातिक सांसदहरूलाई छुट्याइदिनु भएको छ सो यही क्रममा चाहिँ मलाई चाहिँ धरान परेको छ सुनसरी क्षेत्र नम्बर एक जहाँ मेरो जन्मघर त्यो पनि त्यतै पर्छ सो अब आफ्नै क्षेत्रको सेवा गर्ने मौका पाउँदाखेरि चाहिँ म एकदमै खुसी पनि छु र डेडिकेटेड रूपमा भनिहाले देशैभरिको कुराहरू छँदैछ हाम्रो काममा जिम्मेवारी
1: समानुपातिक सांसद हुन पाएकोमा
0: महसुस छु र समानुपातिक

0: सांसदले यहाँसम्म गर्न सक्छ है भन्ने कुराको एउटा दायरा हुन्छ नि, त्यो दायरा चाहिँ तोड्न मन छ मलाई।
1: त्यो उत्कृष्ट उदाहरण चाहिँ प्रश्न गर्न चाहन्छ,
0: भोलिको दिनमा चाहिँ समानुपातिक सांसद भइरहँदाखेरि सृजना श्रेष्ठले चाहिँ योसम्म गर्नुभयो भनेदेखि चाहिँ समानुपातिक सांसद चाहिँ कोही भन्न कम हुँदैन भन्ने कुराको उदाहरण चाहिँ दिन
1: चाहन्छु। अहिले तपाईँलाई गुनासो अथवा केही विचार यस्तो भयो भनेर यो सुनसरीको मात्रै होइन देशैभरिबाट आउँछ कि कस्तो खालको हुन्छ?
0: देशैभरिबाट आउँछ हामीलाई, अनि सुनसरीमा काम गरिरहँदाखेरि अब सुनसरीको कुराहरू भयो, धरान सुनसरीको धरान भनेको चाहिँ यो पनि एउटा सरकारको आँखामा पुगेकै भन्छु कि म, यति राम्रो ठाउँ छ होइन, धेरै किसिमले क्या जस्तै भनिहाल्यौँ यो पर्यटकीय हिसाबले पनि त्यसलाई एकदमै नेपालकै एउटा बेस्ट डेस्टिनेसन बनाउन सक्छौँ होइन, त्यस्तै गरेर शिक्षाको केस हेर्नुपर्दाखेरि विश्वविद्यालयहरू एउटै नगरमा चारवटा विश्वविद्यालय छ, चार विश्वविद्यालय एउटै ठाउँमा हुनु भनेको सानो कुरा होइन क्या, जस्तै गरेर पुरानो इन्जिनियरिङ कलेज छ, एग्रिकल्चर इन्जिनियरिङ त्यहाँबाट स्टार्ट भएको हो, फुड टेक्नोलोजीको इन्जिनियरिङ कलेज हात्तेसार कलेज छ, त्यसपछि बिपी कोइराला हस्पिटल भयो, त्यस पछाडि संस्कृत विद्या यो पिण्डेश्वरी संस्कृत विद्यापीठ भनेर छ, यो चारवटा विश्वविद्यालय एकै ठाउँमा भएको ठाउँ भनाने हो होइन। त्यो सँगसँगै पर्यटकीय क्षेत्रले अस्ति भर्खरै पनि मैले चाहिँ हाम्रो टिमले पर्यटन मन्त्रीलाई पनि लिएर हामी सुनसरीको सबै सुनसरीलाई चाहिँ एउटा धरान मात्र होइन सुनसरीको ओभरअल सुनसरीलाई नै हामीले चाहिँ पर्यटकीय सर्किटको रूपमा चाहिँ हामीले कसरी प्रमोट गर्न सक्छौँ त, किनभने यस्तो जस्तै रामधुनी भयो होइन, तपाईँको बुढाबाद भयो, कोशी टप्पुहरू त्यहीँ पर्छ, त्यसपछि बराह क्षेत्र हुँदै अझ साउन महिनाको टाइममा चाहिँ पिण्डेश्वरीमा चाहिँ बराह क्षेत्र र विष्णुपादिकामा छुने नदी जस्तै कोका नदी र तपाईँको कोशी नदीको सङ्गमबाट पानी लिएर चाहिँ त्यो जल चढाउनको लागि पिण्डेश्वरीसम्म पुग्नुहुन्छ। इन्डियाबाट यति धेरै धर्मको लागि बोलबमको लागि भनेर चाहिँ आउनुहुन्छ पर्यटकहरू। त्यस पछाडि हाम्रो दन्तकाली एकदमै यो जस्तै सतीदेवीको दाँत पटल भएको ठाउँ भनेर चिनिन्छ, पञ्चकन्या विजयपुर डाँडा धेरै टाढो भनेको यस्तो ठाउँ कि फेरि पाँच मिनट अगाडिको ठाउँ एकदमै गर्मी त्यहाँ पुगिसकेपछि पुरै क्लाइमेटै चेन्ज, त्यो किसिमको अनुभव चाहिँ हामी त्यो एकै ठाउँमा गर्न पाउँछौँ भने यस्तो किसिमको पर्यटकीय सर्किट बनाउन सक्ने ठाउँलाई पनि हामीले काम गर्न नसकेको कारणले गर्दाखेरि किनभने देखिएकै छैन, मान्छेले चिनेकै छैन, एउटा हामीले चाहिँ इकोनोमीसँग जोड्यो भने यसलाई हामी त धरानको मात्रै इकोनोमी बन्यो नि त पुरै देशको इकोनोमीमा हामी काम गर्न सक्छौँ यस्ता लिएर, यो कुराहरू छ। त्यस कारणले गर्दाखेरि चाहिँ यसमा मैले धेरै काम गरिसकेँ। यो यस्तो मैले सक्ने चाहिँ समन्वयको काम गरिदिइरहेको छु,
1: बाँकी भनेको विकास निर्माण हो कि बजेटको कुरा हो कि के कुराहरू गर्न सकिन्छ?
0: यस्तो हुन्छ सर, मैले जब बुझेँ एज अ सांसद भइसकेपछि बजेट मात्रै ल्याएर पनि हुँदैन, त्यसको सहीसँग कार्यान्वयन पनि हुनु पर्यो होइन। जस्तै अब अहिले सकेसम्म मैले अब धेरै कुराहरूमा जस्तै पर्यटकीय सेक्टरमा पनि मन्त्रीज्यूहरूसँग कुराकानी गरेर सबभन्दा बढी त धरान भनेको पानीको समस्या जानेर पानीको लागि र तपाईँको बिपी कोइराला हस्पिटल्सको लागि चाहिँ मैले एकदमै धेरै यो 3 महिनामा चाहिँ कोसिस गरेको हो र धेरै फलोअप गर्दा हाम्रो सामान्यज्यू प्रधानमन्त्रीज्यूले पनि इटरीको एउटा बेलामा आएर सम्बोधनै गरिदिनु भएको थियो, हामी जितिसके पछाडि चाहिँ हामी धरानवासीलाई चाहिँ पानी खुवाउँछौँ भन्ने हिसाबमा र त्यही सम्बोधन अनुसारले उहाँले चाहिँ कोसीको पानीको बजेट पनि पारिदिनु भएको छ, अनि हामी एकदमै खुसी छौँ त्यसको कारणले गर्दाखेरि।
1: जस्तो अहिले घर परिवारबाट यसको नैतिक शिक्षा नैतिक रूपमा सिउन सकेन भन्ने धेरै बास पनि भइरहेका छन्, तपाईँलाई के लाग्छ के कुरा हामीले परिवारबाट अथवा घरबाटै सिकाउँदै अगाडि बढ्यौँ भने अपराधका घटनाहरू घट्न सक्छौँ?
0: कानुन मात्रै कडा गरेर पनि हुँदैन हजुर, यसमा यसको लागि चाहिँ हामी समाजबाटै बुझ्नुपर्छ क्या, छोरीलाई हामीले सुरक्षित रहन सिकायौँ होइन, मेरो मम्मीहरूले पनि मलाई चाहिँ ल बाहिर रातिसम्म नबसाइ भनेर सिकाउनु भयो होला होइन, यसो लुगा नलगा भनेर सिकाउनु भयो होला, नचिनेको मान्छेसँग नबोलाइ भनेर सिकाउनु भयो होला, तर हाम्रो समाजमा हामीले छोराहरूलाई चाहिँ कहिले पनि सिकाएनौँ कि सम्मान गर्नुपर्छ, नारीहरूको सम्मान गर्नुपर्छ, नो भनेको नो हो होइन, एउटा हस्बेन्ड वाइफमा पनि इफ वाइफले नो भन्छ भने द्याट मिन्स नो भन्ने कुराहरू चाहिँ हामीले त्यो किसिमको जनचेतना हाम्रो बच्चा बेलादेखि नै उहाँहरूलाई नसिकाएको कारणले पनि हो कि, र अर्को कुरा चाहिँ बेरोजगारीको कुरा भनौँ होइन, शिक्षाको अभावको कुराहरू, जति पनि पीडकहरू छन् उहाँहरूको सर्वेक्षण गरेर हेर्दाखेरि चाहिँ उहाँहरू भनेको चाहिँ कि त नपढेको मान्छेहरू हुन्छ होइन, कि त अब बेरोजगारहरू हुन्छ, कि लागु पदार्थ सेवन गर्ने मान्छेहरू हुन्छ, अलिकति साइकोटाइपको मान्छेहरूले चाहिँ त्यो विभत्स तरिकाले चाहिँ बलात्कारपछि हत्या पनि गरिरहेको हुन्छ, भने यो सबै कुराहरूलाई चाहिँ हामी एउटा बनस्पतिमा चाहिँ के कारणले भइरहेको छ, कस्तो प्रवृत्तिको मान्छेहरू यसमा लागि परेका छन् भने त्यसको चाहिँ सर्वेक्षण हुनुपर्छ र त्यसमा हामीले काम गर्नुपर्छ। त्यो भयो भनेदेखि चाहिँ लङ टर्मको लागि सल्युसन हुन्छ जस्तो लाग्छ मलाई। र सँगसँगै कानुन पनि हामीले कडाभन्दा कडा कानुन यसमा चाहिँ परिमार्जन गर्नुपर्ने हुन्छ, त्यसको लागि हामी परिरहेका छौँ। र सामाजिक दायित्व पनि हुन्छ, हामी एउटा फ्यामिलीको दायित्व पनि हुन्छ। मैले मेरो छोरा छ भने छोरालाई सिकाउने कर्तव्य मेरो आफ्नो पनि हुन्छ। छोरा र छोरीमा विभेद घरबाट स्टार्ट हुन्छ कि, छोरीलाई हामीले जानी नजानी है, किनभने मेरो मम्मीले त्यही गर्नुभयो र मैले पनि त्यही गरिरहेको हुन्छु कि, यो हामीले अन्जानमा गरिरहेको छ। हाम्रो एउटा सबकन्सियस माइन्डमा चाहिँ छोरी मान्छेले चाहिँ सुरक्षित भएर बस्नुपर्छ, हामी आफूलाई सेक्युर फिल गर्दैनौँ, आफन्तकै बीचमा पनि हामीलाई सेक्युर फिल गर्दैनौँ, कसैले हेर्नु बलात्कारै गर्नुपर्छ भन्ने पनि छैन, कसैको हेराइले पनि हामी बलात्कृत भइरहेको हुन्छौँ होइन। त्यो कुरालाई चाहिँ मैले एकदमै धेरै छोरी बच्चाहरूलाई हरेक फिल्डमा गएर चाहिँ मैले त्यसको उहाँहरूसँग कुरा लिन खोजिरहेको हुन्छु भने यति धेरै अहिलेको नानीहरू पनि यति धेरै उहाँहरू पीड़ित हुनुहुन्छ अहिले साइबर बुलिङको कुराहरूदेखि लिएर अहिलेको सिक्सदेखि तपाईँको टेन्थसम्म पढ्ने छोरी बच्चाहरू यति धेरै यो साइबर बुलिङमा परेको छन्। अस्ति भर्खर पनि मैले हाम्रो यो साइबर सेक्युरिटीको युनिटसँग कसरी कुराहरू गरेको छु, यसमा पनि मैले चाहिँ शिक्षा स्कूलको लेभल सेभेन क्लासको सिलेबसमै राखेर चाहिँ यस्तो किसिमको भयो भने के गर्ने भन्ने कुराहरूको चाहिँ राख्नुपर्छ भनेर मैले सदनमा पनि आवाज उठाएको छु यसमा, किनभने

नमस्कार. पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेखन 102.2 मेगाहर्जबाट देशका विभिन्न भागबाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की. सोलो समाचारको शुरूआतमा मुख्य मुख्य खबरका शीर्षकहरू. रसुवावादीबाट झण्डै 2000 जनाको उद्धार. 389 जनाको शव फेला. सोलुखुम्बुका सम्पर्क विहीन हुनेको संख्या 46 पुग्यो. खोजी जारी. धैर्य रहन प्रमुख जिल्ला अधिकारीको अपील. किसानवादी प्रति सोलुखुम्बुका पालिकाद्वारा दुःख व्यक्त. शवबाट कानको मन्द्रा निकाल्ने युवा समाते. सोलुखुम्बुमा भालुको आक्रमणबाट 1 जना घाइते. पोटीकोशी बाढी प्रभावितका लागि कोशी प्रदेश सरकारद्वारा 3 करोड़ सहयोग प्रदान. पोटीकोशी बाढी पीड़ितलाई खिङगुम्बा जनप्रतिनिधिले 1 महिनाको तलब र कर्मचारीले 3 दिनको तलब सहयोग गर्ने. पोटीकोशी बाढीमा नेपाली सेनाका 8 खोटाङ्गे सम्पर्कविहीन. मुख्य सचिव सहित सचिवसँग प्रधानमन्त्रीले गरे आपतकालीन छलफल. र कप N20 श्रृंखलामा नेपालको लगातार तेस्रो हार. अब समाचार विस्तारमा. भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा सम्पर्कविहीन भएका सोलुखुम्बु जिल्लाका नागरिकहरूकै पहिचान खोजी र उद्धारका लागि राजधानीमा उच्च स्तरीय सर्वपक्षीय छलफल सम्पन्न भएको छ. प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीको अगुवाईमा आयोजित उक्त छलफलमा सोलुखुम्बुका जनप्रतिनिधि राजनैतिक दलका नेता तथा बाढी पीड़ित परिवारका सदस्यहरूको सहभागिता रहेको थियो. उक्त छलफलमा भोटेकोशी बाढीका कारण हाल सोलुखुम्बुका स्थानीय तह अनुसार 46 जना नागरिक सम्पर्क विहीन रहेको उल्लेख गरिएको छ. प्राप्त तथ्याङ्क अनुसार नेसुसल्याण्ड गाउँपालिकाका आङखुर्बा शेर्पा र साङ्गे शेर्पा सम्पर्क विहीन हुनुहुन्छ. यस्तै सोली बुदकुण्ड नगरपालिकाका विकास थ भूपाल मगर, सुरेश मगर, अनिश मगर, धनबहादुर तामाङ, पासाङ काजी तामाङ, पासाङ तामाङ, छिरिङ तामाङ, सागर तामाङ लगायतका व्यक्ति बेपत्ता हुनुभएको उल्लेख गरिएको छ. थुलुङ लुटकोशी गाउँपालिकाका बाबुराम खत्री, डम्बर राई, पाउदेन राई र विनोद बस्नेत गरी 4 जना बाढीपछि सम्पर्क विहीन बनेका छन्. मात्र लुटकोशी गाउँपालिकाबाट तुला बहादुर मगर, हर्क बहादुर मगर, प्रकाश मगर, गोकुल मगर, प्रम मगर, कुमार मगर, बालकुमार मगर, मेरो जाङ्गे शेर्पा, ओमनाथ राई र प्रेम मगर गरी जम्मा 10 जना नागरिकको बेपत्ता भएको उल्लेख गरिएको छ. सुताङ गाउँपालिकाका गल्जे शेर्पा, लोक्सन शेर्पा, गुम्बे शेर्पा, प्रेमनाथ छिरिङ, सोनान राई लगायतका व्यक्तिहरू बेपत्ता हुनुभएको उल्लेख गरिएको छ. उक्त सर्वपक्षीय छलफलले काठमाडौँ महानगरपालिका एउटा नम्बर 1 स्थित नक्सल भगवती बहालमा सम्पर्कको स्थापना गरे. गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग प्रत्यक्ष समन्वय गरी सम्पर्कविहीन नागरिकको खोजी कार्यलाई तीव्रता बनाउने निर्णय गरेको छ. यसैबीच जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु पीड़ित परिवार, स्थानीय सर्वसाधारण, पालिकाका जनप्रतिनिधि, संचारकर्मी तथा जिल्ला प्रहरी कार्यालयबाट आएको सूचनाका आधारमा तथ्याङ्क संकलन गरिरहेको छ. हराइरहेका व्यक्तिको पछिल्लो लोकेशन ट्र्याक गर्नका लागि परिवारसँग उनीहरूको मोबाइल नम्बर समेत माग गरी विवरण संकलन गरिएको छ. प्राप्त विवरण अनुसार सोलु दुतकुण्ड नगरपालिका, थुलुङ दुतकोशी, माप्रो दुतकोशी, सोताङ, महाकुरुङ, लिखुपुगे, नेचुसलाङ गाउँपालिकाका नागरिकहरू बाढीमा परि सम्पर्कविहीन भएका छन्. सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरले थुलुङ दुतकोशी, कुरुङ र माप्रोका जनप्रतिनिधिहरू र सबै स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय भइरहेको बताउनु भएको छ. खोजी तथा उद्धारका लागि गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, रसुवाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको उल्लेख गरिएको छ. हराएका नागरिकहरूको सम्पूर्ण विवरण विकृत रूपमा नै पठाइसकिएको छ. बाढी प्रभावित क्षेत्रमा संचार सम्पर्क विच्छेद भएकाले सीधा सम्पर्कमा केही कठिनाई भए पनि अहिलेको पहिलो प्राथमिकता पहिचान खोज्नुभन्दा उद्धार उपचारमा रहेको परिचय थापा मगरले बताउनु भएको छ. यो राष्ट्रिय विपत्तिको समय भएकाले धैर्य धारण गर्न र हराइरहेका नागरिकहरूको सकुशल उद्धार हुने आशा राख्न प्रशासनले पीड़ित परिवारहरूलाई अनुरोध समेत गरेको छ.
रसुवा जिल्ला स्थित गोटेकोशी र त्रिशुली लगायतका नदीमा भदौ 10 गते बुधबार बिहान आएको भूषण बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ र चितवन लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। सुलुकुमका स्थानीय तहले गहिरो दुःख व्यक्त गर्दै उद्धार र खोजीमालाई तीव्रता दिन आग्रह गरेका छन्। सुलुकुम्बुको थुलुङ लुपकोशी मेचा सल्यान महाकुलुङ र सोताङ गाउँपालिकाले चित्तसुटे शोक विज्ञप्ति र तात्कालिक सूचना जारी गर्दै विपदमा ज्यान गुमाउने प्रति भावपूर्ण श्रद्धा जलीका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकहरूको अवस्थाबारे विशेष चासो र तत्परता समेत देखाइएको छ। रसुवाको भोटेकुसी नदीमा अचानक आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 389 जना पुगेको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 17, नुवाकोटमा 28, थादिङमा 33, चितवनमा 137 जना, गोर्खामा 32, तनहुँमा 28, नवलपरासी पूर्वमा 87 र नवलपरासी पश्चिममा 27 जनाको स्थान फेला परेको छ। अहिलेसम्म 1,976 जनालाई हेलिकप्टर मार्फत गरिएको प्राधिकरणले जनाएको छ। अप्पर त्रिशुली हाइड्रोपावरको सुरंगभित्र फसेका 350 मजदूर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरिसकेको छ। अहिलेसम्म सम्पर्क विहीन भएकाहरूको संख्या 977 रहेको उल्लेख गरिएको छ। प्राधिकरणका अनुसार ती मध्य 517 जना विदेशी नागरिक छन्। घाइते 73 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारका लागि 13,000 भन्दा बढ़ी सुरक्षा कर्मी खटिएका छन्। सोलकुलमा भालुको आक्रमणबाट एकजना घाइते हुनुभएको छ। अस्तिको दिउँसो करिब 4 बजेको समयमा भालुको आक्रमणबाट सोलु दुतकुण्ड नगरपालिका देवका 35 वर्षीय गर्जन शेर्पा घाइते भएको जिल्ला प्रहरीकाले सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभएको छ। जनदेशी सामुदायिक वनमा चौकीमा गएको अवस्थामा आक्रमण गरेको उल्लेख गरिएको छ। भालुको आक्रमणबाट शेर्पाको अनुहार लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। प्राथमिक उपचार जिल्ला अस्पताल फाप्ने पश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री विक्रमत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश सरकार मन्त्री परिषदको 18 आकस्मिक बैठकले भोटेकोशी नदीमा आएको बाढ़ी तथा विपद प्रभावितका लागि 3 करोड़ राहत सहयोग गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ। बैठकका निर्णयबारे जानकारी दिँदै कोशी प्रदेश सरकारका आन्तरिक मामला तथा कानून मन्त्री गोम्बे शेर्पाले विपदको यस कठिन घडीमा प्रदेश सरकार प्रभावित नागरिकसँग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्री शेर्पाका अनुसार भदौ 10 गते रसुवा जिल्लाको सीमावर्ती क्षेत्र रसुवा गढी भोटेकोशी नदीको तटीय क्षेत्र रसुवा नुवाकोट धादिङ गोर्खा तनहुँ र चितवन लगायतका जिल्लामा आएको भूषण बाढ़ी लेदो सहितको बाढ़ीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएकोमा मन्त्री परिषद बैठकले गहिरो दुःख व्यक्त गरेको छ। बैठकले प्राकृतिक विपदमा परि ज्यान गुमाउने सम्पूर्ण प्रतिभावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितको उद्धार उपचार राहत तथा पुनर्स्थापनाका लागि ओखलढुङ्गाको खिजीगुम्बा गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। हिजो बसेको कार्यपालिकाको बैठकले जनप्रतिनिधिको 1 महिनाको सेवा सुविधा र गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको 3 दिन बराबरको तलब बाढ़ी पीड़ितको सहयोगका लागि उपलब्ध गराउने निर्णय गरेको हो। खिजीगुम्बाका जनप्रतिनिधि र कर्मचारीले मानवीय सम्वेदनालाई ख्यालमा राख्दै स्वेच्छिक रूपमा 10 लाख रकम राष्ट्रिय विपद कोषमा जम्मा गर्ने भएका छन्। जनप्रतिनिधिको 1 महिनाको सेवा सुविधा बापतको रकम र कर्मचारीको 3 दिनको तलब जोड्दा 10 लाख भन्दा बढ़ी हुने रकम एकमुष्ट राष्ट्रिय विपद व्यवस्थापन कोषमा जम्मा गरेर राष्ट्रलाई विपदमा बेला पालिकालाई आर्थिक भार नपर्ने गरी खिजीगुम्बामा कार्यरत कर्मचारी र निर्वाचित जनप्रतिनिधिको तर्फबाट योगदान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गोम्बे शेर्पाले बताउनु भएको छ।
रोजगारी व्यापार तथा अन्य कामको सिलसिलामा रसुवा तथा आसपासका जिल्लामा रहेको अवस्थामा भोटेको सीमाको भीषण बाधेपछि खोटाङका 8 जना सम्पर्क विहीन बनेका छन्। नेपाली सेनाका सेना लायक पवन खत्री दाहाल सहित विभिन्न पेशा व्यवसायको सिलसिलामा बाढ़ी प्रभावित क्षेत्रमा रहेका 8 जना खोटाङले सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेको सीमाको भीषण बाढ़ीले सिर्जित राष्ट्रिय संकट राहत र उद्धारका विषयमा नेपाल सरकारका मुख्य सचिव सहित विषयगत मन्त्रालयका सचिवसँग आपतकालीन छलफल गर्नुभएको छ। बाढ़ीबाट प्रभावित नुवाकोटको विभिन्न क्षेत्रको अवलोकन तथा निरीक्षण गरी फर्के लगतै काठमाण्डुमा प्रधानमन्त्रीले उच्च स्तर बैठक आह्वान गर्नुभएको छ। बैठकमा विपद व्यवस्थापन राहत र उद्धारसँग प्रत्यक्ष जोड़िएका रक्षा गृह अर्थ परराष्ट्र ऊर्जा स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो। प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन घाइतेहरूको निशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन कडा निर्देशन दिनुभएको छ। विशेष गरी विस्थापितहरूका लागि निर्माण गरेका राहतका क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित सफा हुनुपर्नेमा प्रधानमन्त्रीले जोड़ दिनुभएको छ। अस्ट्रेलियामा चलिरहेको टप N20 श्रृंखलामा नेपाल एकको टोलीले तेस्रो हार बेहोरेको छ। यसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल ए हैदराबाद किंग्स एकेडेमीसँग 30 रनले पराजित भयो। किंग्स एण्ड रेडियोको 196 रनको लक्ष्य पछाएको नेपाल एले 19 ओभर 2 बल 166 रन बनाउँदा सबै विकेट गुमाएको थियो। अवश्य बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्की विदा हुन्छ। बिहान 10 बजे सोल हाल चलेर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विदेशी लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुक्तिको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। स्कूल नेपालको सेकेण्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना हेर्नुमा अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीख।
1: सोलुखुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी
2: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म। प्रवेश परीक्षा असोज 10 गते। नतिजा प्रकाशन असोज 11 गते। भर्ना म्याच असोज 12 गतेदेखि असोज 25 गतेसम्म। कक्षा संचालन कार्तिक 10 गतेदेखि। रजिस्ट्रेशन फारम भर्ने म्याच कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851005656 9841285445 र 9842847875 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्ली।
3: उत्पत्तिदेखि आजसम्म कसैको उपनिवेशमा नपरेको इन्द्रको स्वर्गभन्दा महान मेरो देश, दुई विशाल साम्राज्यहरू गुलाम हुँदा पनि अटल भएर उभिएको हिमालयको शान मेरो देश,
4: आज किन यति विघ्न लाचार छ?
3: किन लाचार छ आफ्नै सिमानाभित्र परचक्रीको झण्डा गाडिँदा? किन लाचार छ आफ्नै भूगोल पराईको नक्साभित्र पारिँदा? अनि किन लाचार छन् यो देशका युवा? आमाको छातीमाथि विदेशी बुट बजारिँदा उठौं, जागौं, जागौं युवा हो र प्रमाणित गरिदिउँ कि आज पनि किल्लामा प्याक प्याक हुँदै लड्ने बलभद्र र अमर सिंहहरूको रगत पानी भइसकेको छैन। आफू भित्रको मूर्छित गोर्खालीलाई जगाउँ र देश हाँक्नेहरूलाई पनि झकझकाउँ कि हाम्रा पुर्खाले त हामीलाई विश्व तर्सिने बहादुरीको विरासत छोडेर गए, कि हामीले हाम्रा सन्ततिलाई गुलामी र कायरताको इतिहास छोडेर जाने?
4: कुनै जात र धर्ममा बाँडिएर होइन, कुनै राजनीतिको नाराले भाँडिएर होइन, हृदयमा नेपाल केवल नेपाल राखेर संकल्प गरौं कि हाम्रा प्रत्येक सीमा नाकाहरू फिर्ता ल्याएरै छाड्नेछौ, चाहे त्यो छिमेकीले मिचेको होस्, चाहे कुनै देशद्रोहीले बेचेको होस्।

0: यौनी हिंसाबाट बचौं र बचाउ यौनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरीको बुद्धे भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
4: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
5: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
4: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
5: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
4: नसुनु बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
5: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
4: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान दिनु, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा खतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौं, सड़कको तत्काल वर्षको मार्ग गर्ने गरौं, यात्राको समय कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
2: सन्देश।
1: सशी कार्यालयको जनहितमा जारी सन्देश।
3: पोषणयुक्त खानेकुरा जीवनका रङहरू पूरा मनमा ताकि
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ, छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ, छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ, आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं, जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
4: जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराऊ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना।
3: महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभराई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी हुने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 0791, 97 63 97 104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुन गाउँपालिका बुङ सोलुखु।

0: बीचमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसै नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कोटेसी लागौसो त भाइ, के भएको तिमीलाई? दाजी भन त।
1: खै दिदी, के भन्नु र, साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाप्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: बारिशमा लज सिर्जना गरी धुँदाखेरि तिलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार मुखा र नियन्त्रणमा जोड दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हात्ती वालो लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रोग्रामा जनहितमा जारी सन्देश।
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदनी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नु अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
5: यौन हिंसाबाट बचाउ र बचाउ, यौनचन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बाली व्यवहार, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्पाद गर्ने गरौ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुसी प्रदेशद्वारा जनहितमा

0: 球人生をキャンブルをお聞きください。
1: सवारी साधन को इंजन और तेजस रूपकरण संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधन को इंजन र तेजस को अवस्था रुजू वा अन्य कुनै कैफियत भए नभएको रुजू गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय फिराक लगाउ
2: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
2: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
3: मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Sound check. Studio FM. It's studio time.
1: It's 8 a.m. We have to go out the door.
2: I'm Jake Kusatma, New Star Digital Color Lab तथा ज्वालामय ऑफसेट प्रेस सोलुदूत को नगर पालिका पास सोलुकुंबु.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: पुनः प्रसारण हुन्छ. आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल क्वाँटीका लागि खोजिने तर संकटमा परेका रैथाने दलहन बालीको संरक्षण र उत्पादनको विषयमा केन्द्रित छ. अस्ति बुधबारको भोटेकोशी बाढ़ीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ. त्यस्तै कृषि वन पशुपंक्षी क्षेत्र पनि प्रभावित भएको छ. कृषि मन्त्री गीता चौधरीले विपदबाट भएको क्षतिको वास्तविक र तथ्यपरक विवरण तत्काल प्राप्त गरी त्यसलाई राहत पुनर्स्थापना तथा आउँदो कार्ययोजना निर्माणको आधार बनाउने उद्देश्यले सम्बन्धित निकायलाई प्रभावकारी सक्रिय तथा समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिनुभएको छ. त्यस्तै बाढ़ीपछि प्रभावित क्षेत्रमा पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन छ. विशेष गरी रसुवा नुवाकोट र धादिङ जिल्लामा टोली परिचालन गरी पशु स्वास्थ्य सम्बन्धी निगरानी रोग पहिचान रोकथाम तथा नियन्त्रणका आवश्यक काम अघि बढ़ाउन मन्त्री चौधरीको निर्देशन छ. अस्ति बुधबारको बाढ़ीले नुवाकोटको त्रिशुली बजारमा रहेको नार्को रेनबो ट्राउट अनुसन्धान केन्द्रमा क्षति भएको छ. मत्स्य अनुसन्धान केन्द्र त्रिशुलीका प्रमुख अनिता गौतम र पूर्व प्रमुख ईश्वरी सिंह महतोलाई उद्धार गरी हिजो काठमाडौँ ल्याइएको छ. कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा यो जानकारीपछि आजको मुख्य विषयतर्फ लागौं. आज जनै पूर्णिमा यो पर्वको अवसरमा विशेष खानाको रूपमा क्वाँटी खाने चलन छ. क्वाँटी खान गेडागुड़ी फलाउनु पर्छ. दलहन बालीमा पर्ने यस्ता गेडागुड़ी खेतबारीका दिल तथा कालना सुक्खा जमीन भीरकुना जहाँसुकै खेती गर्न सकिन्छ. अन्तरबाली र घुम्ती बालीको रूपमा पनि खेती गर्ने किसानको पुरानो अभ्यास छ. क्वाँटीका लागि खोजी गरिने तर उत्पादन बढ़ाउनेतर्फ ध्यान पुग्न नसक्दा यस्ता रैथाने दलहन बाली अहिले संकटमा परेका छन्. संकटमा परेका दलहनजन्य बालीको संरक्षण र उत्पादनबारे कुराकानीमा हुनुहुन्छ नार्को राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र अर्थात जीन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई. उहाँलाई मैले कुराकानीको शुरूमा सोधेको छु जनै पूर्णिमामा खाइने विशेष परिकार क्वाँटीको महत्व के छ.
7: यो वास्तवमा चाहिँ एकदम महत्वपूर्ण कुराकानी ल्याउनुभयो र यसमा चाहिँ जनचेतना जगाउनु पनि आवश्यक छ. र मुख्य गरी यो जनै पूर्णिमामा यो एकदमै चाडको रूपमै मनाउने चलन छ र यसमा चाहिँ क्वाँटी भनेर चाहिँ हामीले मुख्य गरी नौवटा बालीका जस्तै चाहिँ हामी यो जति पनि लेगुम्स क्रप भन्छौँ जो चाहिँ दाल बाली त्यो दाल बालीका चाहिँ बालीहरूलाई मिसाउने चलन छ. त्यो चाहिँ ठाउँ विशेष अनुसार फरक फरक हुन्छ. जस्तै चाहिँ अब यहाँको सन्दर्भमा भन्दाखेरि चाहिँ मास मुङ चना बकुल्ला भटोमा सिमी बोडी गहत केराउ जस्तै चाहिँ यहाँ त्यो गरिन्छ भने विशेष ठाउँ अनुसार चाहिँ विभिन्न बालीहरूका जति पनि लेगुम छन् त्यो मिसाएर चाहिँ खाने चलन छ. यो मुख्य गरी एउटा त हाम्रोमा भरपूर पोषण छैन त्यो पोषणको लागि पनि यो धेरै महत्वपूर्ण छ. अर्को चाहिँ हामी धेरै मान्छेहरू कोही शाकाहारी हुन्छ भने हामी मासु खान पनि सक्दैनौँ. त्यसको सबै चाहिँ चिजहरू चाहिँ यो गेडागुडीबाट पाइने हो र चाहिँ यो गेडागुडीमा अझ चाहिँ त्यसलाई चाहिँ हामी यो गेडागुडी दाल मात्रै नखाएर यसलाई चाहिँ भिजाएर अङ्कुरण गराइन्छ है. त्यो अङ्कुरण गर्ने भनेको भन्दाखेरि यो डाइजेस्ट सिस्टम हाम्रो चाहिँ पाचन शक्ति पनि एकदम बलियो गराउने र चाहिँ त्यसमा चाहिँ त्यसमा भएका न्युट्रिएन्टहरू कसैलाई चाहिँ कोही रोगीले जस्तै चाहिँ मानव चाहिँ यो युरिक एसिड भएकोले दाल बाली खान हुन्न भन्ने छ तर त्यो चाहिँ अङ्कुरण गरेको चिजहरू खान मिल्छ र त्यसले चाहिँ ब्रेक गरिदिन्छ त्यो चाहिँ न्युट्रिएन्टहरूलाई. त्यसले गर्दा त्यो एउटा चाहिँ न्युट्रिएन्टको सप्लाई भयो. अर्को चाहिँ त्यो चाहिँ एउटा बालीले मात्रै चाहिँ त्यसको चाहिँ पोषण नहुन सक्छ. हामी किन भन्दाखेरि त्यस्तो हाम्रो चाहिँ कल्चर छैन नि त खाने चिज. त्यसले गर्दा एक दिन भए पनि हामीले चाहिँ यी बालीहरूलाई चाहिँ मिसाएर खान सक्यौँ भने चाहिँ तिनीहरूबाट चाहिँ विभिन्न बालीहरूबाट आउने चाहिँ पोषणहरू जस्तै प्रोटिन यो कार्बोहाइड्रेटदेखि लिएर मिनरल्सहरू भयो भिटामिनहरू चाहिँ ती सबै माइक्रोन्युट्रिएन्टहरू पनि उपलब्ध हुने भएको भएर त्यसको मान्यता के छ भने वर्षभरिलाई नै त्यो न्युट्रिएन पुग्छ भन्ने किसिमले चाहिँ यो चाहिँ पहिलादेखिको चलन हो र चाहिँ त्यसमा चाहिँ अब यो हाम्रो कृषिसित जोडिएको छ यो बढी फेरि कृषिमा पनि रैथाने बालीहरू मुख्य गरी यी सबै चाहिँ गाउँमा उपलब्ध छन् र प्रत्येक किसानले चाहिँ आफ्नो घरमा लगाउनु भएको छ यसको चाहिँ मुख्य भनेको चाहिँ यो संरक्षण पनि होस् र चाहिँ यो खेतबारीमा लगायो भने त्यसले चाहिँ माटोलाई पनि उर्वरा शक्ति प्रदान गरिदिन्छ किनभने यसले चाहिँ यो वायुमण्डलमा भएको चाहिँ यो नाइट्रोजनलाई फिक्सेसन गरेर चाहिँ यसले चाहिँ त्यो एउटा माटोलाई चाहिँ सुशुद्धिकरण गराउन सक्ने भयो त्यसलाई चाहिँ उर्वरा कायम राख्न सक्ने भयो किनभने हामीले चाहिँ यति बाली छ भने चाहिँ उहाँहरूले चाहिँ प्रत्येक वर्ष लगाउनु पर्छ किनभने यो लोप भएर पनि जाँदैन त्यसले गर्दाखेरि यो हिसाबले पनि यो जनपूर्णिमा यसको चाहिँ बढी महत्व भएको छ।
8: तपाईँले महत्वका रूपमा चाहिँ जोड्नुभयो आजको दिन जुन क्वाटीखा भनेर क्वाटी खाने गरिन्छ नौ थरीका गेडागुडी चना मुगी बोडी मास भटमास राजमा सिमी मस्याङ लगायत यी गेडागुडीको चाहिँ एउटा मिश्रण भयो पोषणको हिसाबले चाहिँ पछिल्लो परिकार तपाईँले जोडिहाल्नुभयो। अनि खानाको कुरा जोड्ने हो भने हाम्रो धेरै जसोको बुझाइ चाहिँ दाल भात हो भन्ने नै छ। खास गरी यो विविधीकरणलाई चाडपर्व समेतले चाहिँ जोडिदिएका छन् हाम्रा परम्परागत जुन चाडपर्व जोडिएको छ यस्तै अरू पर्वहरूले चाहिँ कसरी यी चीजहरू रैथाने बालीहरू जोडिएका विषयलाई चाहिँ प्राथमिकतामा राख्ने गरेका छन् अथवा दिने गरेका छन्
7: यो एकदम महत्वपूर्ण कुराहरू हो। यो चाहिँ हामी जुन हाम्रो दाल भात भन्छौ नि यो भनेको चाहिँ पहिलादेखि हामीसित उपलब्ध यही नै थियो। हामीसित जमिनहरू सिँचाइ छैन युद्धमा त्यसले गर्दाखेरि चाहिँ उत्पादन गर्न गाह्रो थियो तरकारीहरू हरियो तरकारीहरू त्यसले गर्दाखेरि यो त हाम्रो चाहिँ बर्खे धेरै जस्तो चाहिँ यो दाल बालीहरू चाहिँ बर्खे सिजनमा हुने र चाहिँ इन्टरक्रपिङको रूपमा चाहिँ अरू बालीसित मिसेज गरेर पनि लगाउन सकिने बाली भयो र चाहिँ यसलाई चाहिँ सजिलो छ फेरि यसलाई चाहिँ खासै चाहिँ त्यस्तो विशेष किसिमको चाहिँ गर्नु पर्दैन। यो चाहिँ मार्जिनल भनेको त्यो चाहिँ फाइलिएको जमिनमा पनि हुने र कुनै बालीको अन्तर्बालीको रूपमा पनि लगाउन सकिने भएको भएर यसलाई चाहिँ त्यो महत्वको रूपमा हेरिएको छ र चाहिँ त्यो उपलब्ध हुने भएर चाहिँ हामीले चाहिँ के भन्दा दाल र भात अनिवार्य रूपमा भयो भने त अरू नभए पनि खासै फरक पर्दैन भनेर पहिल्यैदेखि जसरी चाहिँ अब हाम्रो मासु खाने चलन त पछाडि बढ्दै गएको त्यहाँ अगाडि चाहिँ मासु खाने चलन त खासै थिएन। हामीले चाहिँ मुख्य गरी चाडपर्वमा मात्रै मासु खान्थ्यौँ भने त्यसको चाहिँ अल्टरनेटिभमा चाहिँ यसको अलावामा चाहिँ यो उसले चाहिँ यो जति पनि गेडागुडी छ दालबाली छ यिनीहरूले चाहिँ त्यो सब्स्टिट्युट चाहिँ त्यो शरीरलाई पाउने तत्त्वहरू सबै चाहिँ यो दालबालीबाट हुन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ पहिले चाहिँ हामी कहाँ चाहिँ अनिवार्य रूपमा प्राय सबै घरमा चाहिँ पकाउँदाखेरि चाहिँ दाल अनिवार्य पकाएर त्यसलाई चाहिँ भातसित चाहिँ सँगै खाने चलन चाहिँ बढी पहिलेदेखि नै परम्परागत रूपमै आएको हो र त्यसले गर्दाखेरि मुख्य चाहिँ हाम्रो चाहिँ शरीरमा चाहिने जति पनि तत्त्व छ त्यो चाहिँ यो सबै चाहिँ यो गेडागुडीबाट चाहिँ उपलब्ध हुने गरेको छ।
8: उसो भए डाक्टर भट्टराईज्यू यी गेडागुडी फलाउन चाहिँ किसानको अभ्यास के छ त?
7: यसमा चाहिँ किसानको अभ्यासमा चाहिँ किसानहरूले चाहिँ कसैले चाहिँ अब त्यही मात्रै बाली लगाउनुहुन्छ कसैले घुसुवा बालीको रूपमा लगाउनुहुन्छ तर चाहिँ धेरै जसो किसानहरूले अहिलेको पनि कल्चर के छ भन्दा सबै जति पनि मैले अहिले नौ बाली भने यी सबै बालीहरू चाहिँ उहाँहरूले चाहिँ लगाउनु र बारेमा कोही हिउँदमा हुनेछन् भने कोही बर्खे बालीको रूपमा हुनेछन् त्यसले गर्दा यी बालीहरू चाहिँ उहाँहरूले चाहिँ लगाउने आउनु भएको छ। एउटा त उहाँहरूले चाहिँ माटो सुधारको लागि पनि लगाउनु भएको छ किनभने त्यसको उर्वरा शक्ति त्यसले काम गर्छ। अर्को कुरो चाहिँ उहाँहरूलाई चाहिँ आफूले चाहिँ बाह्रैमास खानको लागि पनि त दालहरू चाहिँ उहाँहरूले चाहिँ मिसाएर खाने चलन छ त्यसको लागि पनि उहाँहरूले चाहिँ बचाएर राख्नु भएको छ लाउनु भएको छ र उहाँहरूसित अहिलेसम्म चाहिँ धेरै जसो चाहिँ बालीहरू चाहिँ यो दाल बालीका चाहिँ रैथाने बालीहरू हुन् यिनको धेरै महत्व छ र राष्ट्रिय जिम्मेले पनि रैथाने बालीहरू करिब हामीसित चाहिँ 5,000 हारारीमा रैथाने विभिन्न यो दाल बालीका जातहरू चाहिँ यहाँ संरक्षण भएर राखेको छ र हामीले चाहिँ अझै चाहिँ यसमा के गरिरहेका छौँ भने चाहिँ यहाँ ल्याइ सकेका जातहरूलाई चाहिँ यसलाई चाहिँ चारित्रिक चित्रण गरेर त्यसमा भएका उत्कृष्ट लाइनहरू लाई चाहिँ अलि धेरै फल्ने चिजहरू कोही रोग किरा सहन सक्ने होला अहिले हामी फिल्ममा पनि बाहिर पनि देख्न सक्छौँ त्यो सबै लगाएर चाहिँ हामी सेलेक्सन गरेका छौँ ताकि त्यो सेलेक्सन गरेर एउटा हामी किसानलाई पनि हस्तान्तरण गर्छौँ अर्को चाहिँ हामी हाम्रो जो ब्रिडरहरू हुनुहुन्छ जो यस सम्बन्धी रिसर्च गर्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ हामी उपलब्ध गराउँछौँ। अहिले पनि हामी कृषि क्याम्पसदेखि लिएर हाम्रै नारको स्टेसनहरूमा चाहिँ यहाँबाट चाहिँ हामी उपलब्ध गराएका छौँ प्रत्येक वर्ष चाहिँ उहाँहरूलाई चाहिँ हामी यहाँबाट आएका उत्कृष्ट लाइनहरूमा चाहिँ हामी चाहिँ उपलब्ध गराउँदै आएका छौँ।
8: भनेपछि समग्रमा बुझौँ क्वाटी भनेर खाइने जुन नौ प्रकारको चाहिँ दालजन्य गेडागुडीहरू छन् यी हाम्रा रैथाने बाली हुन्
7: यी सबै रैथाने बाली हुन् अब चाहिँ आएर कुनै जातहरू चाहिँ अहिले विकासी पनि भएको छन् तर चाहिँ उहाँहरूले चाहिँ अझै चाहिँ यो विकासी जातभन्दा रैथाने बालीमा चाहिँ बढी पोषक तत्व पाइने भएको भएर उहाँहरूले चाहिँ रैथाने बालीलाई नै खोजी खोजी चाहिँ यो क्वान्टीको रूपमा चाहिँ प्रयोग गर्ने चलन छ।
8: कृषि विशेष कार्यक्रम बदलिँदो नेपालमा आज कुराकानीमा हामीसँग हुनुहुन्छ रैथाने बालिका विज्ञ

0: संकट कति चुनौतीपूर्ण छ, साँच्चै गम्भीर हो कि अरू पनि छ? यो साँच्चै चाहिँ तपाईँले एकदम राम्रो कुराहरू ल्याउनु भयो, यो चाहिँ एकदमै संकटको अवस्थामा परिरहेको अवस्था छ। एउटा त जति पनि हाम्रा युवाहरू जति पनि हुनुहुन्छ उहाँहरू चाहिँ विदेश पलायन हुने त्यो हिसाबले पनि गाउँमा खेती गर्न छोडेको अवस्था छ। अर्को चाहिँ यो जुन मुख्य गरी मध्यबाट चाहिँ यो तराईको चाहिँ जंगलको छेउछाउमा यो चाहिँ बाँदर बँदेल र चाहिँ यो निरगाई मुख्य गरी चाहिँ पहाड़को उसमा बाँदर र बँदेल र चाहिँ तराईमा चाहिँ बाँदर र चाहिँ निलगाईको आतंकले गर्दाखेरि यो खेतीहरू चाहिँ अहिले घट्दै गएको छ। किनभने यो घट्दै यस्तै तरिकाले यो घट्दै गयो भने एकदमै संकट अवस्थामा पुग्ने र हाम्रा रैथाने बालीहरू हामी अहिले पनि राष्ट्रिय जिनमिङले सबै ठाउँबाट कलेक्सन संकलन गरेर यहाँ ल्याएको अवस्था छैन र हामी अझै पनि दूर दराजका चाहिँ हाम्रा जति पनि दुर्गम एरिया छन् त्यो ठाउँबाट चाहिँ संकलन गर्न पनि आवश्यक छ र चाहिँ त्यो चाहिँ निरन्तर चलि पनि रहेको छ। गर्दाखेरि यी बालीहरूलाई चाहिँ संरक्षण गर्न एकदम जरूरी छ र चाहिँ हामी संरक्षण गरेर त्यसलाई उपयोग कसरी गर्ने र चाहिँ किसान मार्ग चाहिँ त्यसका चाहिँ जातहरू कसरी पुर्याउने त्यसमा चाहिँ हामी लागि पर्नुपर्ने पनि छ। त्यसले गर्दाखेरि यी समस्याहरूलाई चाहिँ चुनौतीको रूपमा हामी लिएर अहिलेसम्म लिएका छौँ।
1: यही लिएर जोडौं, विगतको अभ्यास हेर्ने हो भने किसान आफ्नै चाहिँ परम्परागत शैली बिउ जोगाउने त्यसै गरी चाहिँ ऐँचो पैँचोको चाहिँ अभ्यास पनि थियो विगतमा चाहिँ त्यसरी पनि संरक्षण हुन्थ्यो, तर अहिले यो क्रम घट्दै घट्दै गयो, यसका कारणहरू केही छन् त?
0: यो चाहिँ पहिला परम्परागत खेती उसमा लाइनमा चाहिँ सबै मान्छेहरूले चाहिँ ऐँचो पैँचो गरेर चाहिँ उहाँहरूले चाहिँ त्यो साटासाट गर्नुहुन्थ्यो। एउटा बिउ पनि एउटा घरमा भएन भने अर्को घरबाट लाने त्यस्तो चलन थियो भने अहिले जति पनि विकासका मोडनहरू आइरहे त्यसले गर्दाखेरि चाहिँ हामी त्यसबाट चाहिँ अलिकति चाहिँ वञ्चित भएर चाहिँ सबैको चाहिँ रोजाइ के भन्दाखेरि एग्रोवेटमा गयो भने सबै बिउहरू पाइन्छ भने घरमा नराख्ने त्यो समस्याले गर्दाखेरि अहिले चाहिँ ऐँचो पैँचो धेरै कम भएको पाइन्छ। अहिले पनि दुर्गम एरियामा चाहिँ गाउँघरमा अहिले पनि पहाड़का मुख्य गरी पहाड़हरूका एरियामा उच्च पहाड़मा चाहिँ अहिले पनि ऐँचो पैँचो छ, तर चाहिँ पहिलाभन्दा यो क्रम घटेको छ। जति ऐँचो पैँचो त्यो चाहिँ परम्परा घट्दै जान्छ त्यति चाहिँ यी बिउहरू संकटमा पर्छन्, ताकि सबै चाहिँ मान्छेहरू चाहिँ एग्रोवेटमा निर्भर हुने भएको भएर चाहिँ हाम्रो रैथाने बालीहरू हराउँदै जान्छन्। त्यसले गर्दाखेरि उहाँहरूले चाहिँ त्यो कसैलाई दिनको कोही मान्छेले चाहिँ कसैलाई दिनको लागि पनि त्यो उहाँहरूले झगडा राख्नु भएको हुन्छ, कोही पनि लिन आएन भने उहाँले चाहिँ त्यो पनि छोड्दै जानुहुन्छ। त्यसले गर्दा जति मान्छेहरू चाहिँ नयाँ नयाँ हाम्रो पुस्ता आउनु भएको छ त्यो पुस्ताले चाहिँ पुरानो चाहिँ त्यो हस्तान्तरण हुनुपर्ने हो, त्यो हस्तान्तरण नभएको भएर यो ऐँचो पैँचो पनि अहिले चाहिँ धेरै पहिलाभन्दा घट्दै भएको अवस्था छ।
1: तपाईँले भने जस्तै घट्दै जानु चाहिँ एउटा कुरा रह्यो, बिउको चाहिँ बुझाइ किसानहरूको चाहिँ के छ भन्दा उन्नत र रैथाने जात यसको चाहिँ उत्पादनमा चाहिँ फरक छ भन्ने बुझाइले पनि बिउहरू हाम्रो रैथाने बिउहरू चाहिँ संकटमा परेका हुन् कि भन्ने लाग्न सक्छ, यो बुझाइ चाहिँ के हो?
0: यो बुझाइमा चाहिँ उहाँहरूको चाहिँ बुझाइमा के छ भने यो विकासित जातहरू बढी फल्छ र हाइब्रिडहरू चाहिँ बढी फल्छ भन्ने छ, तर त्योभन्दा बढी महत्व के छ भने रैथाने बालीहरू चाहिँ खानको लागि एकदम स्वादिष्ट छन् र यिनीहरूले चाहिँ कहिले पनि धोका दिँदैनन्। हामी त्यो हिसाबले भन्छौँ कि विकासी जात हाइब्रिडहरूले चाहिँ कहिलेकाहीँ नफल्ने पनि अवस्था छ र किसानहरूले चाहिँ कुनै ठाउँमा कोसा नै नलागेको अवस्था पनि भेटाउनुहुन्छ, तर रैथानेमा कहिले पनि त्यो समस्या छैन। र अर्को चाहिँ सुक्खा सहन सक्ने जातहरू चाहिँ यो चाहिँ त्यो रैथाने बालीमा छ, चिसो सहन सक्ने त्यो रैथाने बालीमा छ। जस्तै हामी चाहिँ त्यो रैथाने बालीहरू जुम्ली यो सिमी भनेर कति प्रख्यात छ होइन, त्यस्तै चाहिँ अरू अरू ठाउँको पनि छ, जस्तै मासुहरू कति प्रख्यात छ, यो चाहिँ गोर्खातिरको मासुहरू चाहिँ मान्छेले चाहिँ खोजी खोजी खान्छ भने त्यो किसिमले चाहिँ सबै रैथाने बालीहरू हुन्। त्यसले गर्दाखेरि चाहिँ यो रैथाने बालीमा उत्पादन थोरै कम होला, तर चाहिँ महत्वको हिसाबले चाहिँ भिटामिन प्रोटिनको हिसाबले चाहिँ त्यो चाहिँ विकासे भन्दा यसमा चाहिँ बढी पाइएको पाइन्छ र चाहिँ त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ यो जति पनि जातहरू विकासी ल्याउनुहुन्छ उहाँहरूले एक दुई वर्ष लगाउनु त्यसपछि छोडेर फेरि रैथाने फर्केको पनि अवस्था छ। त्यसले गर्दा त्यो दुई तिन वर्षमा पनि के भन्दा रैथाने मासिसकेको हुन्छ, त्यसले गर्दा त्यो सङ्कटको अवस्था छ। तर चाहिँ यो चाहिँ हामी के भन्छौँ भने यो बढी चाहिँ उन्नत जातका बिउहरू नलाउने होइन लाउने हो, त्यसको साथसाथै चाहिँ रैथाने बालीहरू पनि लगाउनु भयो भने हामी कहिले पनि त्यो चाहिँ हाम्रो उत्पादनमा उनीहरूले कहिले पनि धोका दिँदैन र चाहिँ खानको लागि पनि बढी महत्व छ र चाहिँ फेरि यिनीहरूको मूल्य पनि बढी छ। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूको सोचाइ मात्रै नै के हो भन्दाखेरि यो विकासी जात लगायो भने धेरै फल्छ भन्ने हो, तर त्यसको चाहिँ भन्दा मूल्यको हिसाबले पनि बढी भएको भएर त्यति धेरै चाहिँ त्यो अन्तर चाहिँ म देख्दिनँ।
1: यो विषयमा हामी पछि पनि कुराकानीमा जोडौला। आज जनै पूर्णिमाको दिन विशेष गरी घर घरमा क्वाँटी खाने चलन छ। क्वाँटी जसलाई चाहिँ हामीले पोसिलो परिकारका रूपमा पनि बुझ्ने गर्छौं, नौ थरी गेडागुडी, यी गेडागुडीको चाहिँ अवस्था के छ, रै खाने बालीहरू हुन्, दलहन जन्ने बाली भनेर चाहिँ तपाईँले जोड्नुभयो। खास गरी यी दलहन जन्ने बालीमा चाहिँ विगतदेखि अहिलेसम्म हामीले के गुमायौं?
0: यी रैथाने जति पनि दलहन बालीहरू छ हामीले चाहिँ अहिले चाहिँ धेरै गुमाएको अवस्था छ, किनभने हामीसित सबै चाहिँ यो जुन अहिले भन्नुभयो चाहिँ विकासी जातहरूमा यी सबैको जातहरूमा चाहिँ विकासी जातहरू अहिले पनि उन्नत जातहरू एकदम कम छन् र चाहिँ कुनै दुई चारवटा बालीमा चाहिँ अलिक धेरै होला, अरू बालीमा धेरै कम छन्। त्यसले गर्दाखेरि यी बालीहरू चाहिँ अहिले हराएको अवस्था र चाहिँ अझै हराउने क्रमको अवस्थामा छन्। त्यसले गर्दाखेरि हामी जति पनि क्वाँटी खानको लागि जस्तै नौ बाली भन्छौँ, त्यो नौ बाली भन्दा पनि अरू धेरै पनि मिसाउन सकिन्छ। त्यसले गर्दा ती बालीहरू चाहिँ अहिले संकटको अवस्थामा छन् र राष्ट्रिय जिम्मेङले यसलाई चाहिँ संरक्षण गरेर राखेको छ र चाहिँ यसलाई चाहिँ हामी चाहिँ इलाइट लाइन भनेर चाहिँ यसका चाहिँ उत्कृष्ट लाइनहरू पनि हामी छनौट गर्दैछौँ र यसको चाहिँ चारित्रिक चित्रणहरू पनि भइरहेको छ। त्यसले गर्दाखेरि अहिले चाहिँ धेरै ठाउँमा चाहिँ किन क्वाँटी पाइँदैन, यो चाहिँ एक दुईवटा मात्रै मिसा छ भनेर चाहिँ यो सुपर मार्केटहरूमा पनि अहिले चाहिँ नौ थरीकै मिसाएको नपाइने गुनासो चाहिँ के यो चाहिँ उपभोक्ता जो किन्नुहुन्छ उहाँहरूले चाहिँ गरिरहनु भएको छ। त्यसले गर्दाखेरि यो चाहिँ सङ्कटको अवस्था हो र यसलाई चाहिँ हामी रैथाने बालीहरूलाई चाहिँ जोगाउनु पर्छ र यो जोगाएर चाहिँ संरक्षण मात्रै गरेर होइन त्यसलाई उपयोग गर्नेतिर लाइयो भने चाहिँ यो चाहिँ जोगाएर हामी चाहिँ राख्न सक्छौँ।
1: तपाईँले जोगाउने कुरा जोड्नुभयो जस अन्तर्गत चाहिँ जोडिन्छ भविष्यको चाहिँ दिगो खाद्य र पोषण सुरक्षाको कुरा पनि। कसरी जोगाउने? घर घरको दलिन दलिनमा राखेर जोगाउन त सम्भव छैन, किसानले खेती नै गर्नु पर्यो, खेतीलाई पनि पुनरुत्थान गर्नु पर्यो, फेरि खेती गर्नु पर्यो, त्यसमा पनि धेरै खेती गर्नु पर्यो, यस्ता अभ्यासहरू होला। जोगाउने चाहिँ कसरी?
0: यो जोगाउने भनेको चाहिँ घरमा दलिनमा घरमा भित्र राखेर जोगाउने भनेको होइन कि यसलाई चाहिँ यी बालीहरू यति सजिला छन् यो चाहिँ कुनै बालीमा घुसुवा बालीको रूपमा पनि लगाउन सकिन्छ। जस्तै चाहिँ मानौ धानको आलीमा मास खेती गर्न सकियो, भटमास खेती गर्न सकियो, त्यस्तै चाहिँ विभिन्न यो यिनीहरूलाई चाहिँ छुट्टै जग्गा चाहिन्छ भन्ने छैन, यिनीहरूलाई चाहिँ फाइलिएको जग्गामा पनि यो लगाउन सकियो। र चाहिँ तपाईँले चाहिँ मकै जुन बाली लगाए पनि जस्तै चाहिँ गहुँभित्र केरोहरू लगाउन सकिन्छ होइन, अब चाहिँ जौभित्र चाहिँ मुसुरोहरू लगाएको देख्नुहुन्छ। त्यसले गर्दा यो बाली भनेको चाहिँ प्रत्येक वर्ष चाहिँ आफूसित भएका यी बालीहरूलाई चाहिँ खेतमा लगाएर त्यो खेतमा या बारीमा लगाएर चाहिँ त्यो प्रत्येक वर्ष चाहिँ आफूले खानको लागि पनि भयो र त्यो बिउ जो गरेर फेरि अर्को वर्ष लगाउँदै गएर चाहिँ यसरी चाहिँ संरक्षण पनि हुने भयो, उपयोग पनि हुने भयो र हामीलाई चाहिँ चाहिने किनभने हामी त जसो पनि खानै छ, त्यो खाने चिजलाई चाहिँ हामीले घर घरमा किसानले चाहिँ उत्पादन गरेर आफूले चाहिँ उत्पादन गरेको चाहिँ खाना लाई पनि प्रयोग हुन सक्ने भयो, त्यो संरक्षण पनि हुने भयो र यो चाहिँ दीर्घकालीन रूपमा यसरी भयो भने यसको अलावा चाहिँ माटो पनि फेरि चाहिँ हामी चाहिँ सुधार गर्ने भनेका छौँ। अहिलेको सरकारको पनि राष्ट्रिय नीति नै के भन्दाखेरि यसलाई चाहिँ अर्ग्यानिक फर्ममा लाने भन्ने छ, त्यो चाहिँ सुधार्नको लागि चाहिँ यसले चाहिँ ठूलो भूमिका खेलेको हुन्छ र यो जोगाउनलाई पनि त्यो चाहिँ त्यसरी चाहिँ उत्पादन गर्यो भने हामी चाहिँ सफल हुन्छौँ।
1: तपाईँले किसानहरूलाई चाहिँ खेती चक्रमा ध्यान दिन चाहिँ आग्रह गर्नुभयो, यो सँगसँगै चाहिँ बिउ नपाउने जुन समस्या छ, संकट छ, त्यसलाई चाहिँ टार्ने प्रयासहरू पनि भइरहेका छन् भनेर भन्नुभयो। खास गरी जिम बैंक आफैले चाहिँ यो संकट टार्न चाहिँ के गरिरहेको छ त महत्वपूर्ण अभ्यास अन्तर्गत, त्यसमा पनि गेडागुडीतर्फ?
0: यो गेडागुडीतर्फ राष्ट्रिय जिम बैंकले चाहिँ धेरै भूमिका राम्रो गरिरहेको छ। त्यसले गर्दाखेरि हामी त एउटा के गर्छौँ भन्दा संकलन गरेर लिएर आउँछौँ विभिन्न ठाउँबाट,
1: त्यो अभ्यास कस्तो छ?
0: त्यो अभ्यास एउटा त्यो भयो, अर्को चाहिँ कुनै किसानहरूले चाहिँ आफै पनि चाहिँ फोन गरेर चाहिँ यहाँ ल्याएर चाहिँ मसित यो बाली छ, रैथाने बाली छ, त्यो चाहिँ संरक्षणको लागि म पठाउँछु भनेर उहाँहरूले पनि लिएर आउनुहुन्छ। त्यो लिइसकेपछि हामी यहाँ चाहिँ यो चाहिँ यसको चारित्रिक चित्रण गरेर यसका चाहिँ उत्कृष्ट जातहरू हामी छनौट गर्छौँ। त्यो छनौट गरेका जातहरूलाई हामीले चाहिँ विभिन्न माध्यमबाट हामीको फेसबुक भयो, वेबसाइट भयो, त्यो र चाहिँ विभिन्न स्वयं संस्थाहरूलाई चाहिँ पत्रचार गरेर ल है हामीसित चाहिँ यो दलन बालीको चाहिँ यो उत्कृष्ट लाइनहरू छ, त्यो लाइनहरू चाहिँ तपाईँहरूले चाहिँ लगाएर चाहिँ किसानलाई बाँड्नुहोस् या चाहिँ किसान डाइरेक्ट आउनु भने उहाँहरूलाई चाहिँ हामी स्रोत बिउको रूपमा दिन्छौँ। त्यो दिइसकेपछि उहाँहरूले चाहिँ त्यसैबाट लगाएर चाहिँ फेरि धेरै उत्पादन गर्नुहुन्छ र त्यो चाहिँ उहाँहरूले चाहिँ अरूलाई पनि बिक्री गरेको अवस्था छ। त्यसले गर्दा यो सिस्टमहरू अहिले चाहिँ बढ्दै गएको छ र यो चाहिँ यो अहिले चाहिँ यो किसानले पनि यी जातहरूलाई चाहिँ दर्ता गर्ने सिस्टम भएको भएर चाहिँ विभिन्न ठाउँबाट अहिले पनि दर्ता गर्नको लागि चाहिँ किसानहरू चाहिँ आउनु भएको छ। त्यसले गर्दा यो संरक्षणको रूपमा र चाहिँ उपयोगको रूपमा चाहिँ राष्ट्रिय जिन ब्याङ्कले चाहिँ ठूलो भूमिका खेलेको छ।
1: यसको उद्देश्य चाहिँ के हो महत्वपूर्ण?
0: यसको महत्वपूर्ण उद्देश्य भनेको चाहिँ खास त चाहिँ यो खानको लागि जुन हामी दाल र भात खाने भन्छौँ त्यो दालको रूपमा चाहिँ यो सबै चाहिँ गेडागुडी पर्ने हो एउटा, अर्को चाहिँ यो चाहिँ माटो पनि उर्वरा चाहिँ त्यो चाहिँ बचाइराख्नको लागि त्यो पनि सपोर्ट हुने भयो त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ मुख्य चाहिँ खानको लागि र हामीले चाहिँ हाम्रो शरीरलाई चाहिँ आवश्यक तत्त्वहरू छन् जुन तत्त्वहरू चाहिँ सबै किसिमको तत्त्वहरू चाहिँ यो चाहिँ गेडागुडीमा पाइने भएको भएर दलहन बाली चाहिँ प्रत्येक दिन हामी यता खानलाई पनि भयो र हाम्रो चाहिँ पोषण सुरक्षाको लागि पनि त्यसले चाहिँ हामीलाई चाहिँ त्यो उपलब्ध गराउने भयो अर्को चाहिँ हामीले चाहिँ बिक्री वितरण गरेर पनि त्यसको आमदानी पनि राम्रो छ किसानको फेरि त्यसले गर्दा उहाँहरूले चाहिँ बेचेर आमदानी पनि लिन सक्ने अवस्था छ हाम्रो आमदानी आउँछ अहिले चाहिँ एक पाठी मासको चाहिँ 700-800 रुपियाँ किलो छ भने त त्यो त राम्रो आमदानी हो नि त त्यसले गर्दाखेरि यसलाई चाहिँ कुनै स्पेसल तरिकाले लगाउनु पनि छैन पर्दैन मकैभित्र तपाईँले चाहिँ लगाए पनि छ यता चाहिँ धान बालीको चाहिँ आलीमा लगाउनु छ भने फाइलिएको बगरहरूमा लगाउनु छ भने पो त्यसले गर्दाखेरि चाहिँ फेरि यसलाई पाक्नको लागि पनि धेरै लामो समय पनि चाहिँदैन त्यसले गर्दा छोटो समयमा चाहिँ टिप्न सकिने भयो अर्को फेरि हरियो कोसाको रूपमा पनि खान सकिन्छ हामी तरकारीको रूपमा खान सकिन्छ फेरि त्यो मात्रै होइन उसिनेर खान सक्नुहुन्छ तपाईँले त्यसले गर्दा हरेक चिजलाई चाहिँ हामी चाहिँ यो चाहिँ त्यो दलन बालीलाई चाहिँ उपयोग र संरक्षण गर्ने भएको भएर चाहिँ यो चाहिँ एकदम महत्वपूर्ण छ र चाहिँ हामी राष्ट्रिय जिन्मिङले के भन्न चाहन्छौँ भने हामी प्रत्येक घरले चाहिँ यी नौबाली होइन चाहिँ हामीसित जति पनि ल्याएको छौँ तिनी लगाउनुहोस् र चाहिँ त्यसले चाहिँ गर्दाखेरि तपाईँहरूको चाहिँ एउटा चाहिँ पोषणको सुरक्षा हुने भयो अर्को चाहिँ बढी लगाउनु भयो भने त्यो बिक्री गरेर आमदानी पनि हुन सक्ने भयो त्यसले गर्दा अर्को चाहिँ माटो सुधारको लागि त यो अनिवार्य छ त्यसले गर्दाखेरि माटो सुधारको लागि पनि यो चाहिँ उपलब्ध तपाईँहरूको चाहिँ खेतबारीमै उपलब्ध हुने भएको भएर यसलाई चाहिँ संरक्षण कलश उपयोग गर्नको लागि राष्ट्रिय जिम्मेले चाहिँ उहाँहरूलाई चाहिँ अनुरोध गर्दछ
1: कुराकानीमा हुनुहुन्छ डाक्टर मुकुन्द भट्टराई उहाँ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र अर्थात राष्ट्रिय जिन बैंकका सूचना अधिकारी पनि हुनुहुन्छ तपाईँले किसानलाई चाहिँ उत्पादनमा जोडिन आग्रह गर्दै गर्दाखेरि कतिपय अवस्थामा तराईको मुसुरो त्यसले चाहिँ भाव नपाउने अथवा किसानले चाहिँ नोक्सानी बिहोर्नुपर्ने अवस्था कतिपय चाहिँ कर्णालीको चाहिँ तपाईँ सिमी रैथाने सिमी भनेर चाहिँ त्यसले चाहिँ बजार पाउन नसकेका गुनासाहरू पनि सुन्ने गरिन्छन् भारत भलै काठमाडौँमा चाहिँ त्यसको उच्च होला भाव चाहिँ अलि धेरै चाहिँ होला जिन बैंक त्यस्ता किसानहरूसँग जोडिएको छ
0: हामी राष्ट्रिय जिन बैंक त्यस्ता किसानहरूसित हामी जोडेर समन्वय पनि गरेका छौँ र चाहिँ यसको चाहिँ बजारीकरणको लागि हामीले चाहिँ त्यो एउटा नेटवर्किङ जुन रैथाने हाट बजारहरू अहिले विभिन्न ठाउँमा लाग्छ त्यसको चाहिँ एउटा उदाहरण पनि हो र हामी अहिले भर्खरै चाहिँ जस्तै चाहिँ नेपाल बैङ्कतिरको चिजहरूलाई चाहिँ कसरी बिक्री वितरण गर्ने किसानहरूले चाहिँ सिधै चाहिँ बजारमा कसरी पहुँच पुर्याउने र हाट बजारहरूलाई चाहिँ त्यसलाई चाहिँ स्थापना गर्नको लागि हामी लाग्छ अहिले भर्खरै चाहिँ लमजुङमा मध्य नेपालमा पनि चाहिँ हाट बजारहरू सुरु भएको छ त्यस्तै काठमाडौँमा हेर्नुभयो भने अहिले 4-5 ठाउँ हाट बजारहरू स्थापित भएका छन् त्यो भनेको चाहिँ उहाँहरूले चाहिँ उत्पादन गरेको चाहिँ चाहे दूर दराजको किसानहरूको हो त्यो उत्पादन गरेको चिजलाई चाहिँ यहाँ ल्याएर कसरी बिक्री गर्ने र त्यो चाहिँ त्यसको नजिकको क्षेत्रमा चाहिँ शहरी क्षेत्रमा चाहिँ कसरी बिक्री वितरण गर्ने भनेर त्यो नेटवर्किङ चाहिँ हामी त्यो कामहरू पनि अहिले गरेका छौँ हाम्रो प्रान्त भनेको चाहिँ प्रत्येक जिल्लामा 2-3 हाट बजार हुनुपर्छ त्यो हाट बजारमा चाहिँ सिधै किसानको पहुँच भएर चाहिँ त्यो किसानले चाहिँ आफ्नो उत्पादन गरेको आफूले खाएर रहेको बाँकी रहेको चिजहरू बेच्न पाउनुपर्छ किसानहरूको चाहिँ उत्पादन गरेको चिजलाई चाहिँ बिक्री वितरणको लागि चाहिँ नेटवर्किङ चाहिँ विभिन्न सुपर मार्केट होला हाट बजार होला त्यसलाई चाहिँ समन्वय गरेर चाहिँ हामी अगाडि बढ्नेछौँ
1: हाट बजारको कुरा जोड्नुभयो जो जिन बैंक चाहिँ किसानसँग पनि छ भनेर भन्नुभयो किसानका गुनासाहरू सुन्ने त निकायहरू हेरेका छन् तर किसानहरूले प्राथमिकतामा राखेर यही दालजन्ने बालीमा चाहिँ त्यस्ता केही गुनासा चाहिँ गर्नु भएको छ त्यस्तो सुन्नुहुन्छ तपाईँहरू
0: यो चाहिँ पहिला चाहिँ अलि धेरै थियो र अहिले आएर चाहिँ यो गुनासाहरू चाहिँ कम भएको छन् र उहाँहरू चाहिँ एकदम उत्साहित के हुनुहुन्छ भन्दा हामीले उत्पादन गरेको चिजहरू चाहिँ अहिले आफै पनि त्यो चाहिँ किसानले चाहिँ आफै पनि बेच्न पाएको अवस्था छ हाट बजार मार्फत अर्को चाहिँ सुपर मार्केटहरूमा पनि उहाँहरूले चाहिँ पहुँच पुगेको भएर हामी यो नेटवर्किङमा चाहिँ छौँ कि उनीहरूले चाहिँ उहाँहरूले चाहिँ हामीलाई कुनै ठाउँबाट सोध्नुहुन्छ यो कहाँ बिक्री गरौँ के गर्नु भन्नुहुन्छ र हामीसित जोडिएको चाहिँ फेरि यो चाहिँ सुपर मार्केटहरू यो कसैले घरहरूले चाहिँ हामीले चाहिँ रैथाने बाली कहाँ पाउन सक्छौँ तपाईँहरूलाई चाहिँ थाहा छ त्यो चाहिँ नेटवर्किङ दिनुहोस् त्यो चाहिँ सम्पर्क दिनुहोस् हामी चाहिँ त्यहाँबाट ल्याएर उत्पादन गरेको चिजलाई बिक्री गर्छौँ र उचित मूल्य चाहिँ किसानलाई पनि दिन्छौँ भनेर चाहिँ उहाँहरूले भनेको अवस्था भएको भएर अहिले चाहिँ त्यो गुनासाहरू चाहिँ घट्ने क्रममा भएको भएर अहिले चाहिँ त्यति त्यो चाहिँ उत्पादन गरेको चिज बिक्री नहोला भन्ने समस्या चाहिँ छैन
1: डाक्टर भट्टराईज्यू हाट बजारको जुन उद्देश्य छ त्यो उद्देश्य अनुसार चाहिँ काम हुन सकेको होला अथवा नसकेको होला खास यसको उद्देश्य के हो
0: यो हाट बजारको मुख्य उद्देश्य भनेको चाहिँ जसले उत्पादन गर्नुहुन्छ त्यो किसानले चाहिँ आफूसित उत्पादन गरेको चिजलाई चाहिँ सिधै बजारमा ल्याएर चाहिँ बेच्न पाउने एउटा अधिकार हो उहाँहरूको त्यो चाहिँ त्यसको लागि चाहिँ रैथाने त्यही एरियाको किसानहरू जो उत्पादन गर्नु उहाँहरूले त किन्न पाउनु नि भयो त्यसले गर्दा एउटा उहाँहरूले किसानले मूल्य पाउने कुराहरू हो धेरै, अर्को चाहिँ उपभोक्ताले चाहिँ सिधै चाहिँ त्यसमा चाहिँ कुनै दलाली चाहिँ त्यो कुनै त्यो बीचको चाहिँ अर्को बिचौलिया हुँदैन। त्यसले गर्दाखेरि त्यो चाहिँ किसानहरूले एउटा किसानले पनि आमदानी राम्रो भयो, अर्को उपभोक्ताले पनि सस्तो पाउने भयो। त्यसले गर्दाखेरि अहिलेको चाहिँ ट्रेन हेर्नुभयो भने विभिन्न ठाउँमा हामीले करिब चाहिँ 15-20 चाहिँ हाट बजारहरू सञ्चालन गरिसकेका छौँ। उहाँहरू चाहिँ एकदम उत्सुक हुनुहुन्छ कि हाट बजारमा चाहिँ बेच्नको लागि चाहिँ। त्यसले गर्दा यस्तो चिज भइसकेपछि दुइटैले चाहिँ मूल्य पाउने भएको भएर चाहिँ उहाँहरू चाहिँ एकदम खुसी हुनुहुन्छ र आफूले चाहिँ उत्पादन गरेको थोरै चिजलाई पनि कहाँ लैजाउँ भन्नु परेन, चाहिँ आफूले जति छ त्यो लगाएर चाहिँ बिक्री गर्नको लागि चाहिँ उहाँहरूले चाहिँ सहजीकरण गर्ने काम राष्ट्रिय जमिनले अहिले धेरै ठाउँमा गरिरहेको छ।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलित नेपाल सुनाउनु भएको छ। संकटमा परेका रैथाने दलहन बालीको संरक्षण र उत्पादनको विषयमा जिन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराईसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुरु गर्नुहोला।
3: एमबीएल अटो लोन
4: अब नयाँ गाड़ी खरीद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्ज प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: कृषि मन्त्र नाग सिंह।
7: कस्मा किर्नाको समस्या भएमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि 1 लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिको सहयोगमा बेरिनिन वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: Sweetakura Kashtabijan Jio Radio Network.
1: अहिले तपाईं उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले संकटमा परेका रैथाने दलहन बालीको संरक्षण र उत्पादनका विषयमा जिम बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराईसँग कुराकानी गरिरहेका छौं। उहाँसँग फेरि चासो दलहन बालीमा पनि आयातकै भर पर्नुपर्ने अवस्था किन छ?
2: अहिले यसमा तपाईँले भनेका कुरालाई एकदम मनन गर्दै यसमा के छ भने मुख्य गरी चाहिँ यो अहिले किसान अलिकति निराशाजनक भएकै अवस्था छ। किनभने यो वन्यजन्तु कारणले गर्दाखेरि यो बालीहरू चाहिँ उहाँहरूले चाहिँ लगाउन छोडेको अवस्था छ। जहाँ वन्यजन्तुको समस्या छैन उहाँहरूको किसानले मात्रै लगाउनु भएको छ। त्यसले गर्दाखेरि हामीले हरेक ठाउँमा चाहिँ हाम्रो उच्च पहाड़देखि मध्य पहाड तराईसम्म चाहिँ सबै ठाउँमा चाहिँ यो चाहिँ दलन बाली हुन्छ। त्यसले ती सबै ठाउँमा लगाउनलाई चाहिँ अहिले चाहिँ यो बाँदर बँदेल र निलगाईको समस्याले गर्दाखेरि उहाँहरू चाहिँ त्यो अलिकति चाहिँ त्यो कम भएकै हो। यस्तै कम हुँदै गयो भने आए हाम्रो चाहिँ जति पनि आएछ चा त्यो चाहिँ अझै बढ्ने हो। तर अब सरकारले सायद अब चाहिँ छिट्टै नै यसको चाहिँ कुनै अब नियमहरू आउला, त्यसले गर्दाखेरि यिनी नियन्त्रण भयो भने चाहिँ यसको चाहिँ त्यो बाहिरबाट आउने क्रमहरू चाहिँ मलाई लाग्छ धेरै रोकिन्छ। र चाहिँ उनी गाउँहरूले चाहिँ अब तराई क्षेत्रमा पनि ठूलो एरिया छ, त्यो एरियामा पनि लगानी गर्नुभएको छ। र अहिले चाहिँ अझ अर्को चाहिँ फाइदा हामी कहाँ के छ भन्दा जति पनि अब यो क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ यो सुक्खा धेरै पर्छ, पानी कम पर्छ भन्ने छ, त्यसले गर्दा यी बालीहरू भनेको सुक्खा सहन सक्ने हुन्। त्यसले गर्दा त्यसै पनि उहाँहरूले चाहिँ लगाएपछि धेरै पानी चार्नु पनि परेन, नपरिसकेपछि यसको उत्पादन बढाउन सकिन्छ। यसलाई चाहिँ अब राष्ट्रिय जिनबैंक नभएर नेपाल कृषि अनुसन्धान परिषद र चाहिँ कृषि विकास मन्त्रालयले पनि यसको चाहिँ पहलहरू अब यसलाई चाहिँ कसरी यसको उत्पादन बढाउने र चाहिँ यसको आयातलाई कसरी रोक्ने भन्नेतिर चाहिँ छलफल भइरहेको छ। सायद चाहिँ यसले चाहिँ केही निकास निकाल्छ जस्तो मलाई लाग्छ।
1: रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई हामीसँग हुनुहुन्छ। हुन त अघि पनि अलिकति कुराहरू आइसकेका छन्। दाल तथा गेडागुडी जन्य चाहिँ रैथाने जातहरू जिन बैंकले चाहिँ तिनको संरक्षण गरिरहेको विषय पनि आइसक्यो। गेडागुडीहरू छन् र लो पनि अवस्थामा पुग्नुका कारणहरू पनि तपाईँले चाहिँ राख्नुभयो। खास गरी जिन बैंकमा सुरक्षित गेडागुडीका बिउहरूलाई किसानको खेतबारीसम्म पुर्याउन चाहिँ चुनौती के हो त?
2: यसको चाहिँ चुनौती भनेको चाहिँ उहाँहरू जुन हामीले यहाँबाट चाहिँ त्यो ल्याएर संरक्षण गरेका छौँ यसका इलाइट लाइनहरू हामीसित थोरै मात्रामा हुन्छ। र चाहिँ त्यो थोरै मात्रामा भएको चिजलाई चाहिँ उहाँहरूले चाहिँ लानको लागि चाहिँ कुनै किसानले त लानु भएको छ, अर्को चाहिँ यसलाई चाहिँ जबसम्म रजिस्टर गर्ने सिस्टम आउँदैन किसानले चाहिँ एउटा किसानले चाहिँ अर्को किसानलाई चाहिँ लिगली रूपमा बेच्न पाउनुहुन्न र चाहिँ कुनै एग्रिमेन्टले पनि यसलाई चाहिँ बेच्नको लागि अनुमति हुँदैन। त्यसले गर्दा अहिले खण्ड घ अन्तर्गत चाहिँ किसानले पनि त्यो जातहरू दर्ता गर्ने किसान या चाहिँ किसानको समूहले पनि दर्ता गर्ने भएर चाहिँ अहिले केही पाँच छवटा बालीहरू चाहिँ अहिले दर्ता भइसकेका छन्। तिनी बालीहरूले चाहिँ रैथाने बालीहरूलाई चाहिँ बिक्री वितरण गर्न र चाहिँ एग्रिमेन्टमा पनि पाइन सक्ने भयो। अब यदि त्यो दर्ता भएन भने ती जातहरू चाहिँ लिगली रूपमा चाहिँ बेच्न नपाउने भएको भएर चाहिँ त्यो किसानसित नपुगेको हो। त्यसले गर्दाखेरि एउटा किसानले अर्को किसानलाई दिएर त सम्भव छैन। हामी चाहिँ विभिन्न ठाउँमा एउटा गाउँबाट अर्को ठाउँमा त त्यो किसानले त थोरै त लान सक्नुहुन्न। त्यसले गर्दा त्यो एग्रिमेन्ट मार्फत लानुपर्ने हो र चाहिँ कृषि विकासकारले जति पनि हुनुहुन्छ उहाँहरूले लानुपर्ने। तर चाहिँ उहाँहरूको समस्या के छ भन्दा त्यो चाहिँ किन्नलाई चाहिँ त्यो चाहिँ रजिस्टर भएको हुनुपर्छ। रैथाने जातहरू सबै रजिस्टर छैन। त्यसले गर्दाखेरि किसानमा नपुगेको अवस्था यो चाहिँ बिस्तार चाहिँ यसको बढ्दै गएको छ र यसका चाहिँ इलाइट लाइनहरू अहिले चाहिँ विभिन्न किसानहरूले पनि आफूले पनि सिलेक्सन गर्नुभएको छ, आफैले छनौट गर्नुभएको छ। ती राम्रा जातहरूलाई चाहिँ किसानले पनि रजिस्टर गर्नुहुन्छ, त्यो चाहिँ बिक्री वितरण गर्नु पाइने र एग्रिमेन्ट पनि पाइन सक्ने भयो। त्यसले गर्दाखेरि यस्ता चिजहरूलाई चाहिँ यो रैथाने बालीहरू चाहिँ बिक्री वितरण गर्नको लागि चाहिँ यो सरकारले चाहिँ एउटा छुट्टै नियम कानून ल्याएर चाहिँ यो बिक्री वितरण गर्न पाउने किसिमको भयो भने चाहिँ यसको चाहिँ केही हदसम्म चाहिँ समाधान हुन सक्छ।
1: तपाईँले कानूनी एउटा प्रक्रियाको पाटो जोड्नुभयो र अर्को शब्द चाहिँ इलाइट लाइनहरू भनेर भन्नुभयो। यसलाई अलिकति सहज रूपमा बुझ्दा
2: यो इलाइट लाइन भनेको चाहिँ हामीले जति पनि किसानबाट हामी संकलन गरेर लिएर आउँछौँ र किसानहरूले पनि यहाँ हामीलाई चाहिँ कुनै बिउहरू ल्याएर रैथाने बालीहरू ल्याएर राख्न दिनुहुन्छ। त्यो ल्याएर राखिसकेको चाहिँ चिजलाई हामी अब त्यसको चाहिँ त राखेर मात्रै त भएन, त्यसलाई चाहिँ त्यो माटो त्यो हावापानी सुहाउँदो ठाउँमा लगाएर चाहिँ त्यसलाई चाहिँ हामी लगाएर परीक्षण गर्छौँ। त्यो परीक्षण गरेर आइसकेका उत्कृष्ट लाइनहरूलाई हामी इलाइट लाइन भन्छौँ। जुन त्यो त्यो बाली भित्र पनि त मुख्य अलि राम्रो बालीहरू हुन सक्छ नि त, त्यो कुनै रोग सहन सक्ने हुन सक्छ, कुनै बढी सुक्खा सहन हुन सक्नु हुन्छ, कोही खानाको लागि अझै राम्रो हुन सक्छ। ती जातहरू चाहिँ हामी छनौट गर्छौँ। त्यो छनौट गर्ने भनेको चाहिँ त्यो उत्पादनको हिसाबले नै अरू रैथाने बाली भन्दा त्यो बढी फल्ने हुन सक्छ, त्यो पनि रैथाने त रैथाने बाली हो। त्यस्ता उत्कृष्ट लाइनहरू हामी छनौट गरेर हामी यहाँ राखेका छौँ र चाहिँ त्यो छनौट गरेका जातहरूलाई चाहिँ हामी चाहिँ विभिन्न यो सञ्चार माध्यमहरूबाट उहाँहरूलाई चाहिँ यो मिडिया मार्फत हामी चाहिँ त्यसलाई चाहिँ प्रचार गर्छौँ, ल है हामीसित चाहिँ यो यो दलन बालीको यो जातको चाहिँ यो उत्कृष्ट लाइनहरू छ, यो यति फल्छ र चाहिँ यसको यसले रोकिएर यसरी सहन सक्छ भनेर चाहिँ त्यो चाहिँ हामी पत्रकार गर्छौँ। त्यो गरिसकेपछि उहाँहरूले चाहिँ त्यहाँबाट लान सक्नुहुन्छ र विभिन्न अब यसलाई चाहिँ रजिस्टरको रूपमा पनि किसानले चाहिँ दर्ता गर्नुभयो भने चाहिँ यसबाट चाहिँ पक्कै पनि यी जातहरूले चाहिँ केही हदसम्म चाहिँ किसानको समस्या समाधान गर्न सक्छ।
1: आजको कुराकानीमा हामीसँग हुनुहुन्छ राष्ट्रिय जिन बैंकका सूचना अधिकारी एवं रैथाने बालीका विज्ञ डाक्टर मुकुन्द भट्टराई। तपाईँले अघि जुन दलन जन्य बालीहरू र तिनका विषयमा चाहिँ जोड्नुभयो, त्यसै गरी रैथाने अन्य बालीहरू पनि विभिन्न मौसम चाहिँ सहने, जुन राम्रो पनि होला नराम्रो पनि होला, त्यस्ता मौसमहरूको पनि अनुकूल भएर उत्पादन दिन सक्ने कुराहरू मैले बुझ्दाखेरि ती कुराहरू चाहिँ जोड्नुभयो। अस्ति बुधबारको मात्रै कुरा जोड्ने हो भने रसुवा भोटेकसीको बाढीले चाहिँ कतिपय क्षेत्रमा चाहिँ समस्या पारेको छ, किसानका चाहिँ खेतबारी छैनन्, अब फेरि उत्पादन गर्नुपर्ने अवस्था होला। खडेरीका कुराहरू छन्, अत्याधिक वर्षाका चाहिँ कुराहरू छन्, लड्न सक्ने जातहरू भनेर तपाईँले चाहिँ जोड्नु भएको छ। त्यस्तो जिन बैंकले आफैले त्यस्ता कुराहरूतर्फ पनि अनुसन्धान गरिरहेको छ कि अथवा गर्छ गर्दैन?
2: यो एउटा भवितव्यको रूपमा अहिले आइरहेको जुन बाढीले त्यो क्षति पुर्याएको छ त्यो ठाउँमा चाहिँ म के आग्रह गर्छु भने कृषि विकास मन्त्रालय जुन अहिले त्यो निकायले चाहिँ एउटा चाहिँ टोली गठन गरेर पहिला त त्यहाँको चाहिँ रैथाने बालीहरू र अन्य बालीहरू के छ त्यसलाई रेस्क्यू गर्नुपर्ने जरुरी छ, किनभने त्यहाँ भएका बालीहरू अझै पनि केही संरक्षण गर्ने र त्यहाँ भएका लोप हुन नदिनको लागि केही बचेका छन् कि त्यो ल्याएर राष्ट्रिय जिन बैंकमा राख्न जरुरी छ र चाहिँ त्यो राखिसकेपछि हामीले चाहिँ त्यो क्षेत्रमा त मासिएर गइसके, त्यो मासिएर गएको अब त्यहाँको खेत पनि बारी पनि सबै चाहिँ समस्याग्रस्त छ। त्यो क्षेत्रमा चाहिँ हामी त्यही क्षेत्रबाट चाहिँ संकलन गरेर ल्याएका बालीहरू हामी राष्ट्रिय जिन बैंकमा छन् स्रोत बिउको रूपमा हामी थोरै दिन्छौँ, किनभने हामीसितै हामी राख्ने नै 300-400 ग्राम राख्छौँ भने स्रोत बिउको रूपमा अहिले हामी उहाँहरूलाई उपलब्ध गराउँछौँ। त्यो उपलब्ध गराएको चिजलाई चाहिँ उहाँहरूले एक पटक लगाउनुहुन्छ, अलि धेरै गराउनुहुन्छ, त्यसपछि गएर चाहिँ उहाँहरूले चाहिँ फेरि उत्पादन गर्न सुरु गर्नुहुन्छ। त्यसले गर्दाखेरि यो चाहिँ हामी अब तुरुन्तै गर्नुपर्ने जरुरी छ र चाहिँ त्यो क्षेत्रमा चाहिँ हामीसित कति कलेक्सन छ, कुन कुन बाली हो त्यो हामी हेर्छौँ। हेरिसकेपछि त्यो क्षेत्रलाई चाहिँ हामी स्रोत बिउको रूपमा चाहिँ उहाँहरूलाई चाहिँ उपलब्ध गराउन राष्ट्रिय जिन ब्याङ्क चाहिँ तयार छ।
1: भनेको सबैभन्दा पहिलो प्राथमिकता चाहिँ त्यहाँका चाहिँ रैथाने बिउहरू चाहिँ
2: उहाँहरू मसिएर जान सक्छन्, त्यसले गर्दा अझै पनि त्यहाँ केही बचे खुचेका छन् भने त्यसलाई चाहिँ रेस्क्यू गरेर चाहिँ संकलन गरेर चाहिँ यो राष्ट्रिय जिन ब्याङ्कमा चाहिँ राख्न जरुरी छ र चाहिँ त्यो राखिसकेपछि हामी त्यस्तै त्यो ठाउँको यदि त्यो ठाउँको हामीसित बिउ उपलब्ध छैन भने त्यही रेन्जको एरियामा चाहिँ त्यही क्लाइमेटमा हुने अन्तको जातहरूलाई पनि त्यहाँ चाहिँ हुन सक्छ, त्यसले गर्दा त्यो बिउहरू चाहिँ हामी उपलब्ध गराउन तयार छौँ र हामी त्यो बाढी पीड़ित एरियामा चाहिँ यो पहिल्यैदेखि राष्ट्रिय जिन ब्याङ्कले चाहिँ विगत 2 वर्षदेखि यो चाहिँ काम गर्दै पनि आएको छ त्यहाँ चाहिँ।
1: भनेको भविष्यमा यस्ता विपदजन्य घटनाहरू हुन सक्छन्, त्यति बेला बिउहरू नासिन सक्छन् भनेर अन्य क्षेत्रका किसानहरूले पनि आजैदेखि चनाखो हुने, आफ्नो चाहिँ संरक्षणका चाहिँ सक्दो प्रयासहरू गर्ने त्यस्ता अभ्यास चाहिँ गर्नुपर्ने रहेछ?
2: त्यस्तो अभ्यासहरू गर्नुपर्छ। जस्तै चाहिँ म एउटा चाहिँ उदाहरणको लागि चाहिँ यो 2072 सालको भूकम्पमा जुन यो बारपाक एरियाबाट चाहिँ रेस्क्यू कलेक्सन भनेर हाम्रो टिम गएर चाहिँ त्यहाँबाट संकलन गरेर ल्याएको थियौँ हामीले चाहिँ र चाहिँ त्यो उहाँहरूलाई चाहिँ हामीले चाहिँ त्यही एरियामा हुने उहाँहरूसित त्यो जुन मासिएर गएका थिए र चाहिँ त्यो भूकम्पले गर्दाखेरि क्षति भएका थिए ती जातहरू चाहिँ त्यही एरियामा चाहिँ संकलन गरेका या त्यहीँका या चाहिँ बाहिरबाट गरेका हामी उहाँहरूलाई चाहिँ हस्तान्तरण गर्यौँ र अर्को चाहिँ त्यहाँबाट चाहिँ हामी संकलन गरेर यहाँ ल्याएर राखेका थियौँ र हामी त्यसका चाहिँ उत्कृष्ट लाइनहरू चाहिँ हामीसित अहिले पनि उपलब्ध छन्। त्यस्तै किसिमले चाहिँ यो संकटग्रस्त अवस्था आउन सक्छ जति बेला नि आउन सक्ने भएको हिसाबले चाहिँ हामीले चाहिँ त्यो अभ्यास चाहिँ यहाँ मात्रै होइन कि अरू क्षेत्रमा पनि ल्याएर चाहिँ हामीले चाहिँ समर्थन गरेर राख्नु जरुरी छ.
1: अघिको मैले एउटा प्रसङ्ग जोड्न खोजे दलनजन्य बाली गेडागुडी बालीहरूको चाहिँ अघि एउटा प्रसङ्ग आएको थियो. खास गरी किसानका लागि उत्पादन गर्न चुनौतीपूर्ण त छँदैछ, बिउको संकट पनि छँदैछ, यसको उत्पादकत्व पनि कम छ भन्ने छ, यसको चाहिँ कारणहरू केही छन्?
2: यसको उत्पादकत्व कम भन्दा पनि उहाँहरूले चाहिँ त्यो चाहिँ वास्तवमा यी बालीहरू घुसुवा बालीको रूपमा लगाउनुहुन्छ, प्राथमिकता दिनुभएको छैन. त्यो प्राथमिकता नदिएको भएर चाहिँ त्यो जुन धान गहुँ मकैलाई चाहिँ जति मलजल गरेर उहाँहरूले लगाउनुहुन्छ त्यो तरिकाले लगाउने भने यसको उत्पादक पनि बढी छ. र चाहिँ उहाँहरूले चाहिँ के भन्दा फाइलिएको जग्गा या चाहिँ कुनै घुसुवा बालीको रूपमा लगाउनुहुन्छ, उहाँहरूले चाहिँ त्यति धेरै नभएर चाहिँ आफ्नो घरलाई खाने तरिकाले मात्रै लगाएको भएर त्यो समस्या हो. नभएर चाहिँ त्यसको हामी चाहिँ जसरी चाहिँ ती धान गहुँ मकैलाई चाहिँ जसरी चाहिँ मलजल गरेर लगाउनुहुन्छ त्यसरी लगाउने भने यसको उत्पादक पनि बढेर आउँछ र चाहिँ त्यसलाई चाहिँ हामी अलि बढी फल्ने जातहरू पनि जुन विभिन्न विकासी जातहरू यो राष्ट्रिय नेपाल कृषि परिषदले सिफारिस गरेका जातहरू छन् ती जातहरू लगाउनु भयो भने त्यसको उत्पादक पनि राम्रो छ.
1: प्रजनन प्रविधि भनेर भनिन्छ नि, खास के हो र उद्देश्य के हुन्छ यसमा?
2: यो प्रजनन प्रविधि भनेको चाहिँ यो चाहिँ कुनै बालीहरू चाहिँ त्यसमा पनि यो कुनै आफैमा हुन्छ कुनैमा भालेपछि छुट्टी भएको भएर चाहिँ त्यो क्रस हुने सम्भावना बढी भएको देखिन्छ. त्यसले गर्दाखेरि ती चिजहरूलाई चाहिँ हामी राष्ट्रिय जुन एउटा अनुसन्धान निकाय छ त्यो अनुसन्धान निकायले चाहिँ त्यसको चाहिँ सबैलाई छुट्टी छुट्टी राखेको हुन्छ र त्यहाँबाट चाहिँ ती जातीय मिश्रण नहोस् भनेर चाहिँ त्यसको सिलेक्सन पनि गरेका हुन्छौँ, हामी छनौट गरेका हुन्छौँ. त्यो छनौट गरेका जातहरू लगाउने उहाँहरूले चाहिँ त्यो लगाइसकेपछि यो जुन त्यहाँबाट आएका जातहरूलाई हामी यहाँ चाहिँ प्रजनन विधिबाट चाहिँ विभिन्न सिलेक्सन गर्छौँ, क्रस गर्छौँ र चाहिँ त्यसलाई चाहिँ उत्कृष्ट जातहरू निकाल्छौँ. र चाहिँ किसानहरूको माझमा चाहिँ कहिलेकाहीँ मिक्स हुनसक्छ किनभने उहाँहरू धेरै रैठाने बालीहरू लगाउनुहुन्छ, एउटाबाट अर्कोमा चाहिँ क्रस हुनसक्छ, त्यसको जातीय गुण हुनसक्छ. त्यो जातीय गुणहरू चाहिँ मेन्टेन गर्नको लागि चाहिँ हामी चाहिँ यो विभिन्न निकायहरूसित यो ब्रिडरहरूसित चाहिँ समन्वय गरेर चाहिँ अगाडि बढाउन लागिरहेछौँ.
1: डाक्टर मुकुन्द भट्टराईज्यू, रैठाने जातको चाहिँ स्वाद पोषण त्यसै गरी उन्नत जातको चाहिँ बढी फल्ने गुणहरू मिसाएर त्यस्ता कुनै नयाँ जातहरू विकसित भइरहेका छन् त?
2: अहिले हेर्दाखेरि चाहिँ यो जातहरू विकसित भएका छन्, जस्तै चाहिँ तपाईँले अहिले पनि हेर्नुभयो भने विभिन्न किसिमको चाहिँ दलन बालीमा जस्तै चाहिँ यो बोडीकै कुरा गरौँ, सिमीकै कुरा गरौँ, अहिले चाहिँ बाहिर हेर्नु भने हाम्रो हिउँदे सिमीहरू चाहिँ 41 जिल्लाबाट सङ्कलन गरेर ल्याएको जातहरू चाहिँ अहिले चाहिँ चाँदी चित्रणहरू भइरहेछ
1: भनेको
3: wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
3: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app.
2: चाहिँ यो लगाउने तौर तरिका किसानहरूले कसरी लगाउनु हो एउटा, अर्को कुरो चाहिँ त्यसलाई चाहिँ त्यो सोल क्रपको रूपमा भनेको चाहिँ त्यो एकल बालीमा चाहिँ लगाउने तरिका, अर्को चाहिँ उहाँहरूलाई चाहिँ त्यो ज्ञान छैन कि माटोले चाहिँ यो दलन बालीले सुधार्छ अनि उहाँहरूलाई त्यो पनि ज्ञान छैन कुनै किसानहरूलाई, त्यो हिसाबले चाहिँ कम हो र चाहिँ त्यसलाई चाहिँ अब विभिन्न किसानहरूलाई चाहिँ त्यो थाहा पनि छैन चाहिँ त्यसलाई कसरी सुधार्ने कसरी उत्पादन बढी लिने भन्ने थाहा पनि छैन हो. त्यो हिसाबले गर्दाखेरि चाहिँ त्यो समस्या हो, नत्र भने चाहिँ हामीले जति पनि जातहरू छन् ती जातहरू चाहिँ किसानहरूले चाहिँ लगाउनु भयो भने त्यसको चाहिँ उत्कृष्ट लाइनहरू अहिले पनि उत्तिकै राम्रा छन् र चाहिँ हामी जुम्ली सिमीहरू सुन्छौँ अहिले जाँतै प्रख्यात छ त, किन अरू सिमी भएन भने त्यसको चाहिँ जातीय गुणहरू र चाहिँ त्यसमा भएको स्वादहरूलाई चाहिँ हामी चाहिँ त्यो लिन सक्यौँ
6: दियो भने त त्यहाँ चाहिँ राम्रो उत्पादन हुन्छ र त्यसको चाहिँ खानालाई पनि एकदम राम्रो छ.
7: डाक्टर मुकुन्द भट्टराई उहाँ रैथाने बाली विज्ञ पनि हुनुहुन्छ. खास गरी तपाईँले जुम्लाका कुरा कर्णालीका कुरा चाहिँ अलि धेरै जोड्नुभयो. हिमाल पहाड तराई तीन क्षेत्रको चाहिँ भूगनोट त छँदैछ, कुन कुन गेडागुडीको चाहिँ बालीको चाहिँ व्यवसायिक खेतीमा चाहिँ जोड़ दिन सकिएला त आउँदा दिनमा?
6: आउँदा दिनहरूमा चाहिँ विभिन्न बालीहरू छन्, जस्तै चाहिँ हामी मुसुरो जुन लेन्टिल भन्छौँ त्यो त्यस्तै राम्रो छ, अडर त्यस्तै राम्रो छ. सिमीहरू चाहिँ हेर्नुभयो भने चाहिँ विभिन्न लेखहरूको सिमी चाहिँ यो जुम्ली सिमीदेखि लिएर चाहिँ त्यो एरियामा एकदम प्रख्यात छ. त्यस्तै चाहिँ यो बोडी जुन हिउँदोले तरिया दाल खान पाउने चिज हो, जस्तै अलि हाइलमा अलि उच्च पाहाडमा चाहिँ सिमी थियो भने मध्य पाहाडमा चाहिँ त्यो बोडी लेगुम्सको चाहिँ महत्वपूर्ण बाली हो. त्यो लगाएर चाहिँ अलि उत्पादन त राम्रै भएको किसानहरूले गर्नुभएकै थियो. त्यस्ता चिजहरूलाई चाहिँ हामी संरक्षण प्लस उपयोग गर्नलाई चाहिँ व्यापक रूपमा लगायौँ भने त्यस्ता बालीहरूले चाहिँ उत्पादन पनि दिन्छ, उत्पादन बढ्छ र चाहिँ किसानको आमदानीमा पनि एकदम ठुलो टेवा पुग्छ.
7: उसो भए अहिलेसम्म अर्बौं रूपियाँको चाहिँ दाल गेडागुडी आयात गर्नुपर्ने जुन अवस्था छ, आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर बन्ने तर्फ चाहिँ हाम्रो नीति हाम्रो चाहिँ व्यवस्थापन यी कुराहरू चाहिँ कहाँनिर चुक्यो?
6: यो हाम्रो यसको चाहिँ लागि चाहिँ यो रैथाने बालीहरूको संकलन र संरक्षण र उपयोग गर्नलाई चाहिँ राष्ट्रिय जिम्मेले चाहिँ त्यो कामहरू गरिरहेछ. त्यस्तै हाम्रो राष्ट्रिय यो चाहिँ कोसी बाली अनुसन्धान कार्यक्रम जहाँ नेपालगंजमा खजुरामा छ, उसले पनि त्यसको चाहिँ जातहरू आन्तरिक तरिकाले चाहिँ उसको संरक्षण उपयोग र चाहिँ त्यसमा चाहिँ विभिन्न उत्कृष्ट जातहरू छनौट गर्ने र विभिन्न देशहरूसित मिलेर समन्वय गरेर त्यसलाई कोर्डिनेसन गरेर चाहिँ ती जातहरू चाहिँ विकास बनाउने त्यो कामहरू त्यहाँ पनि भइरहेको छ. र चाहिँ यसलाई चाहिँ हामी यो विभिन्न किसानहरूले आफै पनि रैथाने बालीहरू चाहिँ यो चाहिँ दलन बालीलाई चाहिँ संरक्षण प्लस उपयोग गरेर पनि राख्नुभएको छ. त्यसले गर्दाखेरि यो मलाई लाग्छ यो अझै पनि यसलाई चाहिँ हामी यो अझै लिड लिएर यसलाई लिडरसिपको रूपमा चाहिँ राष्ट्रिय कोसी बालीले चाहिँ यसलाई लिएर चाहिँ गर्यो भने पक्कै पनि आउँदा दिनहरूमा चाहिँ यो बाहिरबाट आयात हुनु चाहिँ कम हुने
7: लाग्छ. भनेपछि बाँझो जमिनका कुराहरू छन्, खेती घट्दो छ, हिउँदे सिजनको चाहिँ अब लगत्तै आउँछ, धान काटिसकेपछि खेतबारी चाहिँ खाली रहन्छन्, अब त्यसमा चाहिँ दाल खेती र यी जन्मे बालीहरूको चाहिँ परिवर्तनमा चाहिँ कसरी गर्न सकिन्छ होला, के अभ्यास हुन सक्ला?
6: हामी यसका चाहिँ धेरै अभ्यासहरू छन्, जस्तै चाहिँ तपाईँले चाहिँ धान गाडिसकेपछि यो मुसुरो लेन्टिलहरू चाहिँ छरिदिनु भयो भने जिरो टिलेज न त्यसको चाहिँ कुनै खर्च लाग्छ. त्यस्तो बालीहरू पनि छन्, जस्तै चाहिँ तोरी हामी तोरीभित्र चाहिँ विभिन्न चाहिँ मटरको सारहरू लगाउन सकिन्छ. त्यस्तै चाहिँ तपाईँले अरू बालीहरू पनि घुसुवा बालीको रूपमा चाहिँ किसानले लगाएको अवस्था छ. जुन बाली लगाए पनि जस्तै चाहिँ अब आउने युगमा लगाउने भनेको मुख्य गरी तोरी र यो चाहिँ गहुँहरू जौहरू यी बढी लगाइन्छ भने त्यसभित्र विभिन्न दलन बालीहरू चाहिँ लगाएर हामी चाहिँ जस्तै चाहिँ मानौ अब त्यसमा चाहिँ मुसुरो धानभित्र चाहिँ अब धान काट्ने बेला मुसुरो लगाउन सकिन्छ. त्यस्तै चाहिँ यो धान खेतको आलीमा चाहिँ रहरहरू लगाउन सकिन्छ. त्यस्तै चाहिँ बडीहरू चाहिँ लगाउन सकिन्छ. हो त्यसरी लगायौँ भने हरेक किसानले चाहिँ एउटा त्यसलाई चाहिँ मनन गरेर चाहिँ त्यो कसरी लगाउने अलिकति चाहिँ प्र्याक्टिस गर्नुभयो भने यसको चाहिँ आमदानी पनि बढ्छ र उत्पादन पनि बढाउन सकिन्छ. यसमा चाहिँ यो राष्ट्रिय कोसी बाली अनुसन्धान कार्यक्रमले चाहिँ विभिन्न कार्यक्रमहरू गरेर अगाडि बढाएको छ र चाहिँ रैथाने बालीमा चाहिँ राष्ट्रिय जिनले पनि यसको चाहिँ सदुपयोग र उपयोग गर्नको लागि चाहिँ ठूलो भूमिका गरिरहेको छ.
7: गेडागुडीको महत्व अथवा दलनजन्य बालीको महत्व हेर्दाखेरि एउटा चाहिँ पोषणको कुरा आइसक्यो, अर्को चाहिँ तपाईँको स्वास्थ्यका कुरा यसैसँग जोडियो, अर्को चाहिँ माटोको उर्वरा शक्तिसँग कुरा जोडियो, किसानको आय आर्जनसँगको चाहिँ कुराहरू पनि जोडियो. गेडागुडीले माटोमा चाहिँ सन्तुलन र उर्वरा शक्ति बढाउन चाहिँ योगदान गर्छन् भनेर किसानहरूले बुझ्ने भने त्यो योगदान चाहिँ कसरी हुन्छ?
6: यो योगदानहरू यो जति पनि बालीहरू छन् हामी एउटा राजमा बाहेक अरू सबैले चाहिँ यो जुन हाम्रो वायुमण्डलमा भएको नाइट्रोजन फिक्सेसन गर्ने काम जुन जरामा हेर्नुहुन्छ भने सानसाना गाँठाहरू हुन्छन् त्यो गाँठाहरू किसानले के बुझ्नु पर्यो त्यो गाँठा भनेको चाहिँ नाइट्रोजन फिक्सेसन गरेको हो. उनीहरूले चाहिँ वायुमण्डलमा भएको चाहिँ नाइट्रोजनलाई चाहिँ आफूले चाहिँ त्यो ल्याएर चाहिँ त्यो चाहिँ राखेको हो र चाहिँ त्यसको काम के भने एउटा त आफूले चाहिँ उसलाई चाहिँ नाइट्रोजन युक्त चाहिँ मलहरू दिनु पर्दैन उसले त्यसै चाहिँ ल्याउँछ. अर्को चाहिँ के भन्दाखेरि उसले आफूले मात्रै खाने होइन आफूभन्दा पछाडिको बालीलाई त्यो चाहिँ छोडेर गएको हुन्छ होइन. त्यसले गर्दाखेरि चाहिँ एउटा त माटोमा चाहिँ उर्वरा शक्ति कायम राख्न सक्ने भयो, माटोमा भएको माइक्रो न्युट्रिएन्टहरू चाहिँ माइक्रो अर्गानिजमहरू तिनी सक्रिय रहन सक्ने भयो. अर्को चाहिँ माटोलाई चाहिँ अर्को वर्ष पनि खेती गर्ने बालीलाई चाहिँ कम नाइट्रोजन युक्त मलहरू चाहिँ कम दिनुपर्ने हुन्छ। त्यसले गर्दाखेरि यो दुईटै फाइदा र अर्को चाहिँ मान्छेको चाहिँ शरीरमा चाहिने आवश्यक तत्त्वहरू सम्पूर्ण तत्त्वहरू चाहिँ हामी भात खाँदा पो एक दुईवटा कार्बोहाइड्रेट खान्छौँ अनि एउटा दलन खानुभयो भने त्यसबाट सबै चिजहरू पाइने भएको भएर यसको चाहिँ एकदम महत्त्व छ। र किसान दाजुभाइ दिदीबहिनीहरूलाई म के आग्रह गर्छु भने प्रत्येक तपाईँहरूको चाहिँ बालीसित चाहिँ यसको घुसुवा बालीको रूपमा लगाउनुहोस्, खाली भएको जमिन नछोड्नुहोस्, यसलाई चाहिँ कुनै बाली चाहिँ यो दलन बाली लगाउनुहोस् र चाहिँ त्यसबाट आम्दानी पनि हुन्छ र अर्को चाहिँ उहाँहरूलाई चाहिँ खाद्य पोषणको हिसाबले पनि एकदम उपयुक्त हुने भएको भएर चाहिँ म चाहिँ यो सिफारिस गर्न चाहन्छु।
7: उसो भए त उदाहरणको लागि एउटा भटमासको जरा हेर्ने हो भने हामीले भटमास खेतीलाई चाहिँ व्यवस्थापन गर्दै गर्दा भण्डारण गर्दै गर्दाखेरि जरैसँग उखल्नु चाहिँ भएन
6: त्यो चाहिँ कुनै पनि लेगुम्स जति पनि चाहिँ यो दलन बालीहरू छ यिनीहरू चाहिँ तपाईँले चाहिँ त्यो जरैदेखि उखेलेर चाहिँ त्यो नराख्नुहोस्। त्यसले गर्दाखेरि चाहिँ त्यसमा भएको चाहिँ जति पनि उर्वरा शक्ति छ जुन नाइट्रोजन फिक्सेसन गर्ने चाहिँ त्यो माइक्रो अर्गानिजम छन् त्यो सबै नष्ट भएर जान्छन्। त्यसले गर्दाखेरि चाहिँ हामी सबर चाहिँ त्यो जमिनभन्दा माथिबाट चाहिँ काटेर चाहिँ गर्नुपर्छ।
7: जिन बैंकका सूचना अधिकारी डाक्टर मुकुन्द भट्टराई आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। खास गरी हामीले गेडागुडी र यसको महत्वबारे केन्द्रित रहेर कुराकानी जोडिरहेका छौं। तपाईँले अघि जोडेका विषयहरू दिगो कृषिका लागि चाहिँ कति महत्वपूर्ण छन्?
6: यो दिगो कृषिको लागि चाहिँ यो जति पनि दलन बाली छन् एकदम महत्वपूर्ण छ र चाहिँ यो परम्परागतदेखि नै यो चाहिँ हामी अहिले होइन कि यो चाहिँ पुर्खौंदेखि चाहिँ यो बालीलाई चाहिँ यो उहाँहरूले चाहिँ विशेष महत्वको रूपमा हेर्नुहुन्छ र यो मलाई लाग्छ त्यही महत्वले गर्दाखेरि चाहिँ यो सबै किसिमका चाहिँ बाली दलन बालीहरू चाहिँ संरक्षण प्लस उपयोग हुनु भनेर चाहिँ पाटी खाने सिस्टम जुन जनै पूर्णिमामा विभिन्न एउटा चाहिँ चोखो पुरानो चाहिँ जति पनि हामीसित

0: चोटि होइन कि वर्षमा दुई चोटि तीन चोटि खाएर त्यो अझै चाहिँ हामी हेल्दी रहन सक्यौँ भने चाहिँ अझै राम्रो हुन्छ
1: भनेको यसलाई जोगाउनका लागि अर्को चलन पनि छ सतबीज भनेर छ।
0: यो सतबीजहरू पनि राष्ट्रिय जिनविङले चाहिँ विभिन्न ठाउँमा जुन अहिले स्कूलहरूमा भयो अनि चाहिँ मन्दिरहरूको खाली जग्गामा चाहिँ सतबीज छर्ने भनेर चाहिँ अहिले चाहिँ विभिन्न ठाउँमा हामीले चाहिँ प्रयासहरू गरिरहेका छौँ र किसानहरू एकदम खुसी हुनुभएको छ किनभने हामीसित कुनै ठाउँमा चाहिँ लोप्न लागेपछि त्यहाँ चाहिँ हुन सक्छ एउटा अर्को चाहिँ त्यहीबाट चाहिँ विभिन्न हामी चाहिँ बालीहरू चाहिँ जति चाहिँ त्यो मान्छे चाहिँ सङ्घर्ष गर्न सक्छ त्यस्तै त्यो बालीहरूले पनि सङ्घर्ष गरेर आएको चिजहरू चाहिँ अझै उत्कृष्ट हुन सक्छ भनेर चाहिँ त्यो सबबीच छर्ने सिस्टम पनि अहिले चाहिँ हेर्नुभयो भने हामी यो सन्तानेश्वर मन्दिरमा त्यस्तै गरिरहेका छौँ यही पनि हामी सबबीच छर्ने गरिरहेका छौँ विभिन्न मन्दिरहरूमा र चाहिँ त्यो सबबीच छरेर त्यसबाट चाहिँ उत्कृष्ट जातहरू पनि कुनै कालान्तरमा गएर आउन सक्छन् भनेर चाहिँ त्यो सिस्टम पनि ल्याएको छौँ भनेको त्यो चाहिँ संरक्षण रहिरहोस् र चाहिँ त्यहाँ कुनै चाहिँ यो चाहिँ यो मासिएर नजान भनेर चाहिँ त्यो पहिलादेखिको परम्परालाई चाहिँ हामी अझै गर्दैछौ।
1: यो भनेको संरक्षणका कामहरू भए किसानहरूले चाहिँ गुणस्तरीय अनि आवश्यक बिउ जात नपाउने जुन समस्याको चाहिँ गुनासो गर्नुहुन्छ यो समाधान गर्न सकिन्छ त
0: यसरी चाहिँ यो व्यापक रूपमा चाहिँ किसानहरू चाहिँ जागरूक पनि हुनु पर्यो उहाँहरूले चाहिँ जागरूक हुनुभयो भने यो चाहिँ यसरी चाहिँ गर्न सकिन्छ जस्तै चाहिँ हामी 10-15 वर्ष अगाडि त यो सिस्टम थियो नि त यसरी चाहिँ सकिया थियो अनि यो बीचमा आएर चाहिँ जति युवाहरू पलायन हुँदै जानुभयो त्यो चाहिँ बीचमा चाहिँ यसको चाहिँ सङ्कटमा परेकै थियो त्यसलाई त यहाँभन्दा अगाडि 10-15 वर्ष अगाडि त धेरै कम थियो आयात त हाम्रो चाहिँ किसानहरूले आफ्नै घर खेतको लगाएर त्यो चाहिँ उहाँहरूलाई पुगेको थियो र बेच्न पनि सक्नुहुन्थ्यो उहाँहरूले चाहिँ बेचेर आमदानी पनि लिनुभएको थियो त्यसलाई त्यो क्रम घटेको छ र चाहिँ त्यो क्रम बढाउनलाई एउटा त जागरण अभियान चलाउनुपर्छ र अर्को चाहिँ यो जति पनि दलन बाली छ त्यसको चाहिँ महत्व के छ त खानालाई मात्र महत्व होइन त्यसले माटोको उर्वरा शक्ति कसरी बढाउँछ भन्ने किसिमको जनचेतना पनि फैलाउन सक्यौँ भने यसबाट चाहिँ यो चाहिँ हामी समाधान गर्न सक्छौँ।
1: उसो भए त विभिन्न कृषिसँग सम्बन्धित निकायहरूले नै समन्वयात्मक रूपमा चाहिँ यस्ता कामहरू गर्ने चासो दिने छलफल गर्ने कामका चाहिँ कार्ययोजनाहरू कार्यान्वयन गर्ने विषय पनि महत्वपूर्ण रह्यो त्यस्तो समन्वयको पाटो के छ
0: यसको समन्वयको लागि चाहिँ नेपाल कृषि अनुसन्धान परिषदका विभिन्न चाहिँ अब 62 कस्ट सेन्टरहरू छन् अफिसहरू छन् उहाँहरूले पनि त्यो चाहिँ ठाउँबाट गर्नुभएको छ अर्को चाहिँ जति पनि यो यससित सम्बन्धित कृषि विकास कार्यालय राष्ट्रिय कृषि आधुनिकरण र चाहिँ विभिन्न विश्वविद्यालयहरूले चाहिँ अहिले चाहिँ यो अनुसन्धान सम्बन्धी विभिन्न काम गर्नुभएको छ धेरै एनजिओ आइएनजिओ छन् र चाहिँ त्यसमा चाहिँ जस्तै लिबरहरू संस्थाहरूले पनि यसमा चाहिँ रैथाने बालीहरूमा चाहिँ लामो समयदेखि काम गरेको अनुभव छ त्यो कामको अनुभवमा चाहिँ हामीले चाहिँ एउटा चाहिँ समन्वयकारी चाहिँ भूमिका चाहिँ अलिक कम भएकै हो त्यो समन्वयकारी भूमिकामा चाहिँ जो एक्सटेन्सन र चाहिँ रिसर्चर एजुकेसन तीनटा सिस्टम र चाहिँ यो लेगुम्सको चाहिँ जुन दलन बालीको दैथाने बाली म अरू पनि भन्छु दैथाने बालीहरूको महत्व के छ यसले चाहिँ भविष्यमा के चाहिँ गर्नलाई सक्छ र चाहिँ हाम्रो चाहिँ किन हिजो बाबुबाजेका पालादेखि यो चाहिँ महत्वको विषय भन्दै गयो भन्ने कुरो चाहिँ त्यो जस्तै चाहिँ पाठ्यक्रममा पनि यो चाहिँ कुनै सिलेबसमा राखेर चाहिँ त्यो स्कुलमा नै पढाइ हुनुपर्छ त्यसले गर्दाखेरि चाहिँ प्रत्येक विद्यार्थीले चाहिँ प्रत्येक घरको विद्यार्थीले त पढ्छ उसले चाहिँ आफ्नो बाबुआमालाई भन्छ ऊ पनि भोलि नै ठुलो भएर युवा भएर चाहिँ हेर मैले हिजो पढेको चिजहरू चाहिँ यो महत्व रहेछ भन्ने किसिमको त्यो पाठले चाहिँ एउटा चाहिँ समाधान आउन सक्छ अवेरनेस चाहिँ त्यसको चाहिँ आउन सक्छ अर्को चाहिँ जुन यो विभिन्न वार्ड कार्यालयदेखि लिएर चाहिँ विभिन्न नगरपालिका गाउँपालिकाहरूमा चाहिँ कृषिका अफिसहरू छन् उहाँहरूले चाहिँ त्यो क्षेत्रमा चाहिँ कुन दलन बालीको आवश्यकता छ र कुन भइरहेछ ती चिजहरूलाई चाहिँ नेपाल कृषि परिषदका विभिन्न निकायहरूसित समन्वय गरेर त्यहाँको आवश्यकता अनुसारले चाहिँ कुन बाली चाहिँ उत्पादन गर्दाखेरि आमदानी पनि आउँछ र चाहिँ उहाँहरूले उपयोग गर्न सक्नुहुन्छ त्यो किसिमको चाहिँ कोअर्डिनेसन भयो समन्वय भयो भने यसबाट चाहिँ समाधान गर्न सकिन्छ
1: भनेपछि किसानका चाहिँ नजिकका पालिका सरकार त्यहाँ रहेका चाहिँ कृषिका निकायहरू तपाईँहरूले गर्ने कार्यक्षेत्रका कुराहरू पनि रहे केही थप गर्न सक्नुहुन्छ
0: अब त्यसमा चाहिँ के छ भने नेपाल कृषि अनुसन्धान परिषदका जम्मा 62 अफिसहरू छन् सबै जिल्लाहरूमा त चाहिँ पुग्न सकेको छैन सबै जिल्लामा पुग्ने भनेको एक्सटेन्सन हो गाउँपालिका नगरपालिका वार्डका कृषि जुन कार्यालयहरू छन् उहाँहरूले चाहिँ समन्वयकारी गरेर त्यो क्षेत्रको लागि चाहिँ यो नेपाल कृषि अनुसन्धान परिषदसित चाहिँ कोअर्डिनेसन गर्नु पर्यो त्यहाँको आवश्यकता अनुसारको चाहिँ यो के बालीहरू छन् त्यो कुन कुन वैधानिक बालीहरू चाहिँ त्यहाँको किसानहरूले लगाइरहनु भएको छ, त्यसको चाहिँ महत्व के छ, र चाहिँ किसानसित समन्वय गरेर त्यो चाहिँ एउटा पुलको काम गरेर चाहिँ यो समन्वय गर्नुभयो भने यसको चाहिँ समाधान गर्न सकिन्छ। जस्तै चाहिँ 20-25 वर्ष अगाडि त सबै यही थियो।

0: खासै चाहिँ उहाँले चाहिँ बाहिरबाट ल्याउनुभएको थिएन, प्रत्येक घरले पुग्थ्यो र चाहिँ एउटा ठाउँमा उत्पादन गरेको अर्को जिल्लामा लगाएर पनि गर्न सकिन्थ्यो भने त्यो चाहिँ समन्वयकारी भूमिका कम भएको भएर अहिले चाहिँ त्यो समस्या छ। त्यसले गर्दाखेरि यसको चाहिँ जागरण अभियानकै रूपमा चाहिँ गाउँपालिका नगरपालिका वार्डको कृषिहरू चाहिँ समन्वयकारी गरेर चाहिँ राष्ट्रिय नेपाल कृषि अनुसन्धान परिषदसित चाहिँ समन्वय गर्यो भने यसको चाहिँ समाधान पक्कै पनि हुनेछ।
1: हामी कार्यक्रमको अन्तिममा छौं। डाक्टर मुकुन्द भट्टराई, उहाँ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र अर्थात राष्ट्रिय जीन बैंकका सूचना अधिकारी पनि हुनुहुन्छ। रैथाने बाली विज्ञका रूपमा उहाँले काम गर्दै आउनु भएको छ। अन्तिममा अस्ति बुधबारको रसुवा क्षेत्रको चाहिँ बाढ़ी, त्यसबाट चाहिँ प्रभावित किसानहरू, त्यस क्षेत्रको चाहिँ अवस्था लगायतका केही तपाईँहरूको चाहिँ सुझाव छ कि?
0: पक्कै पनि अब अस्तिको बाढ़ीले चाहिँ धेरै क्षति पुर्याएको अवस्था छ र म चाहिँ त्यो क्षेत्रमा चाहिँ काम गर्ने भएको भएर राष्ट्रिय जिम्मेवारीले चाहिँ त्यस क्षेत्रमा पनि काम गरिरहेको भएको भएर म चाहिँ त्यहाँको किसानहरूसित रेगुलर सम्पर्कमा छु र चाहिँ उहाँहरूलाई चाहिँ कसरी राहतहरू यो चाहिँ कसरी दिने बिउहरू अब उहाँसित त मासिएको कुरो छ। त्यसले गर्दाखेरि ती चिजहरूलाई चाहिँ हामी समन्वयकारी गरेर यफ नेपालसित पनि म कोर्डिनेसन गरिरहेको छु र चाहिँ त्यो गरिसकेपछि चाहिँ उहाँहरूलाई चाहिँ भएको उहाँहरूसित चाहिँ भएका बिउहरू चाहिँ रेस्क्यु गरेर संरक्षणमा ल्याउने र उहाँहरूलाई चाहिँ स्रोत बिउको रूपमा चाहिँ रैथानी बालीहरू चाहिँ उहाँहरूले के लगाउनु भएको थियो पहिला त्यो बालीहरू चाहिँ हामीले चाहिँ दिनको लागि चाहिँ राष्ट्रिय जीवन ब्याङ्कले चाहिँ पहल गरिरहेको छ र हामी आगामी दिनमा अझै चाहिँ उहाँहरूसित समन्वयकारी गरेर उहाँहरूको चाहिँ आवश्यकता के छ त्यो अनुसारले चाहिँ हामीसित भएको बिउहरूलाई चाहिँ स्रोत बिउको रूपमा हामी चाहिँ उपलब्ध गराउनको लागि चाहिँ हामी समन्वयकारी भूमिका निभाएका छौँ र निभाउँदैछौँ र उहाँहरूसित चाहिँ रेगुलर चाहिँ त्यो क्षेत्रको जुन बढी क्षति भएको क्षेत्र छ त्यो उहाँहरू किसानसित हाम्रो चाहिँ रेगुलर सम्पर्कहरू भइरहेको छ।
1: हुनुहुन्थ्यो जीन बैंकका सूचना अधिकारी एवं रैथानी बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 साल डबल डोर फ्री इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टु युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो
1: यो समय किस...

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche Sori FM is studio time.
2: It's 9 a.m.
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलू दुदकुन नगर पालिका 5 सोलू खुम्बू
3: को ऐक्यबद्धता नेपाललाई सहयोग गर्ने ट्रम्पको घोषणा दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम तीव्र विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन अवरूद्ध नागढुङ्गा मुगलिन सड़क खुलाउने प्रयास चल्दै इरानले हर्मुज जलमार्ग खुलाउनका लागि विभिन्न शर्तहरूको सूची तयार गर्दै अमेरिका र इरानबीच सैनिक तनावसँग कूटनीतिक प्रयास तीव्र र लालिकामा बार्सिलोनाको लगातार दोस्रो जित नेपाल खबरमा अब पूरा खबर रसुवाको भुल्डे कोशी नदीमा अचानक आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 469 जना पुगेको छ प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 12 जना नुवाकोटमा 37 धादिङमा 33 जना चितवनमा 178 जना गोर्खामा 44 जना तनहुँमा 28 जना नवलपरासी पूर्वमा 110 जना र नवलपरासी पश्चिममा 27 जनाको सफेला परेको छ अहिलेसम्म झण्डै 2000 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ अपर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 मजदूर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ अहिलेसम्म सम्पर्कविहीन भएकाहरूको संख्या 977 पुगेको छ यसैबीच खोज उद्धार उपचार राहत तथा पुनस्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको सरकारले जनाएको छ सड़क तथा स्थल मार्ग अवरूद्ध भएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि नेपाली सेनाका र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएका छन् अहिलेसम्म झण्डै 2000 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ उद्धार गरिएका व्यक्तिलाई रसुवाको धुम्चे र नुवाकोटको त्रिशुलीमा रहेको बट्टार होल्डिङ सेन्टरमा राखिएको छ बाढ़ीपछि त्रिशुलीदेखि रसुवागढ़ी नाकासम्मको करिब 80 किलोमिटर पासाङ लामो राजमार्ग नै अवरूद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन कठिनाई भएको छ खोज तथा उद्धारमा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जनशक्ति परिचालन भइरहेको छ प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि पर्याप्त टेन्ट लगायत सामग्री पठाएको गृह मन्त्रालयले जनाएको छ काठमाडौँबाट पठाएका उद्धार तथा राहत सामग्री नुवाकोटको त्रिशुली र रसुवाको धुन्चेमा संकलन गरी आवश्यकता अनुसार वितरण थालिएको छ यस्तै बाढ़ी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार राहत वितरण र अवरूद्ध सड़क पुनर्संचालनका काम तीव्र बनाउन सरकारले एकीकृत डिजिटल प्रणाली सेतु ऱ्यापिड संचालनमा ल्याएको छ सेतु ऱ्यापिड प्रणालीमा उद्धार राहत सामग्रीको माग गर्ने सुविधा रहेको छ यो एप मार्फत हराएका व्यक्तिहरूको खोजीका लागि सरकारसँग अनुरोध पनि गर्न सकिन्छ हराएका आफन्तहरूको विवरण नजिकैको प्रहरी कार्यालयमा उपलब्ध गराउन नेपाल प्रहरीले आग्रह समेत गरेको छ यस्तै भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न देशका नेताहरूले नेपालप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित तथा शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गरेका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताउनु भएको छ व्हाइट हाउसमा आयोजित कार्यक्रममा संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भोटेकोशी बाढ़ीबाट भएको क्षतिबारे नेपालका अधिकारीसँग जानकारी लिएपछि सहयोगका लागि अमेरिका तयार रहेको बताउनु भएको हो यस्तै जापानका प्रधानमन्त्री साना ताकाइची बंगलादेशका प्रधानमन्त्री तारिक रहमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कठिन परिस्थितिमा नेपालसँग ऐक्यबद्धता जनाउँदै आवश्यक नेपाल र चीनको तिब्बतमा बाढ़ीबाट प्रभावित सबैप्रति संवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा रहेका अस्ट्रेलियाली नागरिकको सुरक्षा अवस्थाबारे स्थानीय अधिकारीसँग समन्वय भइरहेको बताउनु भएको छ आवश्यक परेमा कन्सुलर सहायता उपलब्ध गराउन अस्ट्रेलिया तयार रहेको उहाँले उल्लेख गर्नु भएको छ यस्तै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भोटेकोशीमा आएको आकस्मिक बाढ़ीलाई अत्यन्त विनाशकारी घटना भन्दै प्रभावित आफन्त गुमाएका तथा बेपत्ता व्यक्तिका परिवारप्रति ऐक्यबद्धता जनाउनु भएको छ उद्धारका प्रयासमा आवश्यक सहयोग गर्न क्यानाडा तयार रहेको उहाँको भनाइ छ यस्तै जर्मनीका प्रधानमन्त्री फ्रेडरिक मर्ज लिथियानाका प्रधानमन्त्री मिन्डाउगास र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र सिंगापुरका प्रधानमन्त्री लरेन्स बोङले पनि बाढ़ीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल प्रभावित सबैप्रति समवेदना व्यक्त गर्नु भएको छ भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार बेपत्ताको खोजी घाइतेको उपचार राहत र पुनस्थापनाका लागि विभिन्न व्यवसायिक संस्था सामाजिक संस्था तथा व्यक्तिबाट सहज जुट्ने क्रम बढ़ेको छ। अहिलेसम्म विभिन्न स्वदेशी तथा विदेशी संस्था र निकायले करोड़ रूपियाँ सहयोगको घोषणा र हस्तान्तरण गरिसकेका छन्। यसैबीच सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले विपदबाट भएको ठूलो जनधनको क्षतिपछि राहत तथा पुनस्थापना कार्यमा राष्ट्र सेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले यो निर्णय गरेको हो। साथै प्रदेश तथा पालिका र सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई समेत यसै बमोजिम तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगका लागि योगदान गर्न आह्वान गर्ने पनि बैठकले निर्णय गरेको छ। प्राकृतिक विपत्तिका कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले भोलिदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्ने निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको छ। सरकारले स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न विश्वविद्यालयहरूलाई भनेको छ। आजका लागि निर्धारित परीक्षा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि पनि उपयुक्त समयमा फेरि परीक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ। विपदका कारण विद्यार्थी अभिभावक र शिक्षक कर्मचारी समेत प्रभावित भएकाले अत्यावश्यक बाहेकका भेला गोष्ठी सेमिनार सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्न पनि मन्त्री पोखरेलले आग्रह गर्नुभएको छ। विपदको संवेदनशील अवस्थालाई ध्यानमा राखी विद्यार्थी अभिभावक शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिन मन्त्री पोखरेलले विश्वविद्यालय पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँछौ? सामजुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
5: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0574-94-33-4-95-555।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083/27 सम्म, प्रवेश परीक्षा 2083/31।
9: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
9: फोन 0564-21-261, 596-617, मोबाइल 98-550-67-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ। हरेक मान्छेको सपना जपना र चाहना पैसा,
1: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाड हुन्छ,
1: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
0: यो छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
1: इतिहास गाथा र कथा गाँठका कुरा,
0: गाँठका कुरा।
1: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नबिन्ने गर्छ। अब थप खबरहरू, बाढ़ीका कारण अस्ति बुधबारदेखि अवरूद्ध रहेको नागढुला मुगलुङ खुलाउने प्रयास भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य राजमार्ग अन्तर्गत धादिङको बैरनीदेखि गलौदीसम्मको सड़क बाढ़ी लिदो जन्मको कारण अवरूद्ध छ। हिजो बिहानदेखि लिदो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ। बाक्लो लिदो भएकाले सड़क खुलाउन समय लागेको छ। बाढ़ीका कारण सड़क अवरूद्ध हुँदा धादिङ नुवाकोट र रसुवामा चल्ने गाड़ी हिजैदेखि ठप्प छन् भने पृथ्वी राजमार्ग हुँदै देशका विभिन्न ठाउँमा ओभर दोहर गर्ने गाड़ी पनि चल्न सकेका छैनन्। जनयुद्धम रक्षाबन्धन धारण गरेर आज जनपूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरूले नदी ताल तलाव पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने चलन छ। रक्षाबन्धन बाँध्न नयाँ जनयुद्ध फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, बसन्तपुरको अशोक विनायक लगायत बागमती नदीको किनार र काठमाडौँ उपत्यका लगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड़ लाग्ने गर्छ। जनपूर्णिमाका दिन 11 थरीका गेडागोरी मिसाएर भिजाएर टुसा उमारेर बनाइएको क्वाटी खाइन्छ। यसरी क्वाटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफाउने र वर्षायामभरि खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाले भित्रदेखि नै तापको संचार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। तराई क्षेत्रमा पनि आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधिने पर्व मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाड़ी क्षेत्रमा पनि बढ़न थालेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षाका कारण ती क्षेत्रमा बाढ़ी पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर, तेहरानले हर्मुज जलमार्ग खुलाउन आवश्यक शर्तहरूको सूची तयार पार्न थालेको छ। इरानी सुरक्षा प्रमुख महसिन रेजाईका अनुसार मध्यस्थकर्ताहरूको आग्रहपछि इरानले आफ्नो मागहरू तयार गरिरहेको छ। अमेरिकाले ती माग पूरा गर्न व्यवहारिक कदम चालेपछि मात्रै जलमार्ग खोल्ने संकेत भएको देखिएको छ। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले हिजो तेहरान पुगेर इरानी अधिकारीसँग वार्ता गर्नुभयो। यस घटनाक्रमले हर्मुजलाई लिएर अमेरिका इरान बीचको सैन्य तनावसँग कूटनैतिक प्रयास पनि तीव्र बनेको देखिएको छ। कतार र ओमान जस्ता मध्यस्थ देशहरूको सक्रियताले युद्ध अन्त्य र महत्वपूर्ण जलमार्ग फेरि सञ्चालन हुने सम्भावनाबारे आशा बढ़ाएको खबरमा उल्लेख छ। अब खेल खबर, स्पेनिश ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ। गैराती घरेलु मैदान क्याम्प नौमा भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई 2-0 गोलले पराजित गरेको हो। बार्सिलोनाको जितमा राफिना र फेर्मिन लोमेजले एक एक गोल गरेका छन्। यसैबीच नेपालमा गएको विनाशकारी बाढ़ीको सम्झनामा स्पेनिश क्लब बार्सिलोनाका खेलाड़ीले एक मिनट मौन धारण गरेका छन्। आज बार्सिलोनाको घरेलु मैदान क्याम्प नौमा भएको खेल अघि खेलाड़ीहरूले मौन धारण गरेका छन्। क्लबले सामाजिक सञ्जाल एक्स मार्फत यसबारेको फोटो पोस्ट गरेको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम चल्दै हराएका व्यक्तिको विवरण उपलब्ध गराउन प्रहरीको आग्रह। बाढ़ीपछिको अवस्थाप्रति विभिन्न देशहरूको ऐक्यबद्धता नेपाललाई सहयोग गर्ने ट्रम्पको घोषणा। दही प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम तीव्र। विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने सरकारको निर्देशन। अवरूद्ध नागरिकमा मुगलिङ सड़क खुलाउने प्रयास चल्दै। इरानले हर्मुज जलमार्ग खुलाउनका लागि विभिन्न शर्तहरूको सूची तयार गर्दै अमेरिका र इरानले सैन्य तनावसँग कूटनीतिक प्रयास तीव्र। र लालिगामा बार्सिलोनाको लगातार दोस्रो जित।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिमा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णायक वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णायकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735520711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: पत्रीमा यो बैसाजन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
2: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 98550179
3: र 01592 26 16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहन चुच्चेपाटी, काठमाडौँ।
1: यदि तपाईँको बस्नामा चौमचार पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे कुनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98520 55 768, अङ्कमा 9852055768।

0: नागरिकता एउटा कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोची प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर नेपाल विद्युत प्राधिकरण श्रमिक हुनु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भ्रंशन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बान्ती भण्डार सब स्टेशनबाट लेखुपुके वडा नम्बर 3 विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज पनि त्यस दिन कम्युनिकेसन गरेर विद्युत लाइन सञ्चालन गरिने हुँदा क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बाल बालिका तथा गाई वस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केवी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टे वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नु।

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज

सूचीकृत बनाने संबंधी सूचना। प्रोजेक्ट खेलकूद विकास कोशी प्रदेश जारी भएको खेल संघ संस्था को दर्ता नवीकरण संचालन तथा व्यवस्थापन संबंधी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 भनिन्छ मा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ संबंधित खेल का प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिक निर्वाह को जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र इस प्रदेश खेलकूद विकास बोर्ड में संपूर्ण खेल संघहरुको दर्ता भई न सकेका कारण एसी बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरुले सूचीकृत हुनका लागि तपस्या बमोजिमका कागजहरु संलग्न राखी यही भदौ 25 गते सम्म पेश गर्नु हुन एसी सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरु नागरिकता प्रमाणपत्रको प्रतिलिपि।

0: शैक्षिक प्रमाण पत्र को प्रमाणित प्रतिलिपि प्राप्त प्रशिक्षक प्रशिक्षण तालिम को प्रमाणित प्रतिलिपि हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस अध्यक्ष अर्जुन बहादुर बोका जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ। संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफूल जोन सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार आलू जोन बुङ आलू क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार केबी जोन प्याकेजिङ लेडिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
1: पेश गर्नुपर्ने कागजातहरू रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
0: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735-20711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-20406 सम्पर्क राख्न सक्नुहुनेछ।
1: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: छट्टै मायो भैसाजना लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सुर सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबै केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9585017979
3: र 01592216 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ

0: सूचना सूचना सूचना
1: पोट देखिए
0: यदि तपाईको दशमत समसात पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काफ्री कमिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852555768 अंकमा 9852555768।

0: शैक्षिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवंटन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक रूपले 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुखी 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सूचना एक वितरण केन्द्र अन्तर्गत पर्ने बान्ती भण्डार सब स्टेशनबाट लेखुपुके वडा नम्बर 3 विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गरी टेस्टिङ कम्युनिकेसिङ गरेर विद्युत लाइन सञ्चालन गरिरहेको क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछुन संरचना आसपासमा बालबालिका तथा गाई वस्तुहरू नछुनका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र कल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केजी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टी वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बाँसहरू कुहर वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामी डन्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपड़ा झुण्डा पतंग तार वा अन्य वस्तु नझुण्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमीनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852-85-32 प्राविधिक प्रमुख 9852-85-32 र निकुपिके नो लाइट 9841-86-82-11। नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु।

0: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ने संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।

0: त्रिभुवन एफएम 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुत्कु नगरपालिका 5 सोलु खुम्बु
1: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुनएफएम सुनएफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघि खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल करीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: ನಾಗರಿಕ ಆಯುಕ್ತ ಕಕ್ಷೆ ಸಂಚಾಲನೆಯ ಸಂಬಂಧಿ ಸೂಚನೆ.
1: ಅದಳಿಸುವ ಗ್ರಹಿ ಮಹಾನುಭಾವರು ಯಾತತ್ ವ್ಯವಸ್ಥಾ ಕಾರ್ಯವಿಭಾಗ ಪ್ರಭಾವಳಿ ಶಿವಾ ಪ್ರಾಪ್ತಿಗೂ ಸಹಜಕರಣಗಳಾಗಿ ನಾಗರಿಕ ಸಹಾಯಕ ಕಕ್ಷೆ ಸಂಚಾಲನೆ ಕೊರಿಯುವುದು ಉಕ್ತ ಕಕ್ಷಬಾದ ಮುಖ್ಯ ಸೇವಾಹರು ಪ್ರಾಪ್ತಗೊಂಡ ಸ್ಪಷ್ಟ ಶಿವಾ ಪ್ರಾಪ್ತಿಗಳಾಗಿ ನಾಗರಿಕ ಸಹಾಯಕ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ಯಾತ್ನ ಅನುರೋಧ ಕರಿ ಸೇವಾ ಪ್ರಾಪ್ತಿನ ಪ್ರತಿಕ ಪ್ರಲೋಭನ ನಗರಿ ಅಪ್ರ ಸೇವಾ ಲಿನ ಹಾರ್ದಿಕ ಅಪೀಲ್ ಕರ್ದಶ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಮ ಕುರಿ ಗ್ರಾಸ ಆಯ್ನ ಗ್ರಾಸ ಕುರಿ ಅಧಿಕಾರ ಕಾರಣಿ ಪ್ರಮುಖ ಸೂಚನೆ ಸಂಪರ್ಕ ಯಾತ್ನ ಸಕ್ರಿಯೇಶ
0: ಕೋಟಿ ಪಾಟಿ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲಾ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ವಿರಾಜ್ನಗರ್
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू
3: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटी प्रदेशद्वारा जनहितमा

0: रोगीदेर रकम सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँतनगर स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूआत फिर्ता गरेको निष्ठा समेत राखी सही दर्ता नम्बर कायम हुने गरी अपने खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल करीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नमूना धूपकुंड आयल फॉर्म स्टोर हम प्रतिबद्धता पेट्रोलियम पदार्थ में शुद्धता यहाँ डीजल पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमूना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सम मोटर पार्ट्स एण्ड सप्लायर्स मा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: किन खोज्नु भएको होला? हजुर के पर्नु हो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
5: हिँड्नुहोस्। हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
0: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।

0: और प्रिंट मुद्दों को रोकों भर तवारी साधन को नंबर एक इन गणेश संबंधी सूचना आदरणीय सेवा ग्रही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर संबंधी वितरण हेर्नका लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भाउचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालयलाई पिराक्न गयो।
2: बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दछ।
0: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
3: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
4: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुलाउँला र? ल आँखा बन्द गर त।
3: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
4: ल अब आँखा खोला त।
3: वाउ कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि, ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840056 र 9867050620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, वडा नम्बर 5, सलेरी, सोलुखुम्बु।

0: नखुल्ने समस्याको उपचार गरिने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्याण्डर्ड स्टेलाइजेसन स्ट्याण्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487।
2: सवारी साधनको हिन्दी र त्रिपुरी सम्बन्धी सूचना आदरणीय सेवा ग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न रोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
3: सवारी साधनको इन्जिन र तेजस रूपकरण सम्बन्धी सूचना आदरणीय सेवा ग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र तेजसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुहार सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हामी मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: मान्यता सबले बिर्सिसकेका आफ्नोता यी यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेटकिन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शिरसा
1: सड़क प्रयोग दिन दिन सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं सड़क को नाली ठल तथा पानी निकास बंद हुन नदिऊं सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा
1: होंडा का विशेषता
2: जापानीज ऊर्जा प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भर पर्दो
2: अफ रोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
2: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
2: ओखलढुंगा र खोटाङको विक्टल बजार फाइनेंस को सुविधा सहित होंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
1: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
2: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
2: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारे भुइजानी ओखलढुंगा
1: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842280300
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन हो
7: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाउ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: बाबु मेरे तो हाथ खुट्टा अनुसार झमझम कर हैरान बनायो मेरे पी हो के खी एक बार को जिंदगी दुख दुख में बिता पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव छाक हैरान भिंदा नगर रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हामजी औषधालय में हो रे उपचार कराने भाग हामजी औषधालय तीर हिड़को नीदी और संगे जाऊ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर संगे बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै गएँ। जाउँ न मेरो साथी।
4: म पनि राईको साधा स्टोरसम्म नै जान लागेको ल। एउटा नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
0: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 79 80 09। राईको साधा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुधकुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा सूचना ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
5: वन जंगल को छेउमा घर आँगन पर्ने भई.

0: जान छोड्नु पर्न भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिमको छिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9863868418
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
5: यौन हिंसाबाट बचौ र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: my
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनी र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख झेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही कारण 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91, 97 63 97 104।
3: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुरुङ गाउँपालिका सोलुखुम्बु।
4: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षण छ त। कतै लागौँछ त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
5: खै दिदी के हो मेरो? साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नयाँ भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
4: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी नै त हो।
5: हुन्छ दिदी, धन्यवाद।

0: सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मलाई श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
1: भारिस्तालाई सृजना गरी दुवैचोटी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालो हुनु। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सिमु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
3: दिदी, छिमको ओछ्यान किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
2: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
4: हिंसाबाट बचाउ र बचाउ, यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नातेदार परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुसी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सोलू एफ एम 101.2 MHz उज्ज्वल भविष्य को लागि हाम्रो अभियान
1: टाइम
0: चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्द नगरपालिका 5 सोलु खुम्बु
2: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशुक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौ भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौ आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ

0: नेपालको सेकेण्ड होम प्रोग्रामको निम्ति एकजना महिला कर्मचारी औषधिको भूमिकाले दरखास्त आह्वानित गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepal.com प्रकाशित सूचना हेर्नुहुनमा अनुरोध गरिन्छ।
1: दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीख। सोलुखुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी
2: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रमको मिति,
2: भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीको लागि 9851001056, 9841285445 र 9842847750।
0: गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुम्बु कानून क्याम्पस पल्ली।
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
3: हाम्रा सेवाहरू
4: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9816034213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
5: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि के हो?
6: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
5: बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
6: हाम्रै सोलुखुम्बुमा सबै थोक पाइन्छ त।
5: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
6: ल सुनु बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
5: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
3: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000।
0: सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
7: प्रयोग गर्दा ध्यान दिउँ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउँ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं। यात्राको समय कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
9: सन्देश। मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युगल जोडी स्ट्रिटमा हुर्किँदा अझै भए बोबा आमा दुईजना नै सुकिँदा
10: सधैँभरि रोजे।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनी र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना।
1: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91, 97-63-97-104।
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नै पहिला त त्यस्तो मान्छे हुनु
2: के भएछ त?
3: दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
2: यो त लागौसो कोलकातामा बस्ने जस्तै लक्षण छ त।
3: कतै लागौसो त
2: भाइ, के भएको तिमीलाई?
3: भाइ भन त।
4: खै दिदी, के भन्नु? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ?
2: सम्झ त,
3: हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर।
0: भारिसमा लज सृजना गरी धुवेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले भारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु, स्वस्थ जीवन को सभ्य समाज निर्माणमा हातेमालो गर्नु। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदलित व ग्रहण महानुभावर यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण को लगी नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख्व अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपू सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कई ग्रास सुनी अधिकार कार्यालय प्रमुख सोझी संपर्क
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
0: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रम को प्रस्ताव आवंटन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
2: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार माछुत्ता कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदलित व ग्रही महानुभावर यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण को लगी नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख्व अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपू सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कई ग्रास अधिकार कार्यालय प्रमुख सोझी संपर्क राख्न सक्नुहुने छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर
0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
3: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरिए सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधिक गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हाल यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णायकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु।

0: सभाहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 में राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा कार्यक्षेत्र ओखलढुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू संचालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार।

0: समूहको कार्य संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै व्यवहार खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा टेलिफोन नम्बर 0335520711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक इकाइ सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा।

0: सत्यमायो वैसा जाना लागियो जादै न बाचा छिर पर्खली न आउला
1: हैन इ कान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सुखमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनमा कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल किच्चेपाटी काठमाडौँ

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको वर्षमा सुनसाथ पोटारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काफ्रे बनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लगी संपर्क नंबर 9852555768 अंक 9853055768।

0: सरकार विद्युत प्राधिकरण स्वरूप खुम्बु वितरण केन्द्र को सार्वजनिक
1: संपूर्ण
2: विद्युत उपभोक्ता महानुभावहरु विद्युत सुरक्षा तथा चेतनामूलक सन्देश को लागि यो सूचना जारी गरिएको छ।
0: विद्युत का पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरुबाट सधैं टाढा रहनुहोस्। निजको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना ध्वंसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बाम्तिक भण्डार सब स्टेशनबाट लेखुपुके वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गते देखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गरी त्यस दिन कम्युनिकेसन गरेर विद्युत लाइन सञ्चालन गरिरहेको क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बालबालिका तथा गाईवस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केवी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टी वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बाँसहरू कुहान होला अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामी डन्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतङ्ग तार वा अन्य वस्तु नझुण्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 र निकुपिके नो लाइट 9841682211 नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु।
1: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
2: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भनी म्याच 2083 साल मंगसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: साना देश विखा तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउला होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: देश विखा र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखा तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार

0: का सभी को सरोकार आज का बाल बालिका भूल का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा गुरुहितमा जन सन्देश
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
3: अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
4: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू
0: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बचालौं नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र पाँच वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी फोन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाणपत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था भएको छ
2: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
3: किन खोज्नु भएको होला हजुर
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
2: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
3: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नबोलाउनु हजुर
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
5: और प्रिंट न्यूजपेपर को रकम तवारी साधन को नंबर एक गणे संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर संबंधी वितरण हेर्न का लागि संबंधित यातायात कार्यालय में गए कर प्रिंट मांग बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एक गर्न तथा कर बुझाए पछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कृषि प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पिरात्मक
0: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना मेचको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहताल सम्पर्क नम्बर 9742-28-40-56 र 9867-53-0620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
5: बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुची प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: आया आया भनेर पो बसेछ त। बिरामी भयो क्या हो?
9: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
8: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
9: हो र के डेन्टल रे?
10: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
8: हाम्रा सेवाहरू
10: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: सिफारिश साधनको हिन्दी र तेलुगु फिल्महरू सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था, रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
1: अलिकति जत्न पाक्दैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्दा बजारमा
2: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
1: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
2: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, छोपाई गर्न, ल्याङ बनाउन, उखेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375992222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन हो।
8: के भयो? के को हल्ला खल्ला हो यो?
9: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि? गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
8: होइन, किन माइले भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

मान्यता सबै भइसकेको छ आफ्नो त यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन क्षेत्रमा।
2: जापानीज उच्च प्रविधि उत्पादित
3: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
3: टिकाऊ र भरपर्दो
2: अफरोड का लागि पनि उपयुक्त
3: BS6 तथा नया नया भर्सन बजार में लन्च भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
3: हाम्रा सेवाहरू
2: ओखलढुंगा र खोटाङ को दिक्कल बजार बाटै फाइनेंस को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
3: जुनसुकै मोडल का जेन्युइन पार्ट्स का साथ सर्विसिंग सेवा
2: एक्सपेंस गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
3: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
2: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजानी ओखलढुंगा।
3: संपर्क नंबर 037590222 9852880222 र 9842880300।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: र मैले त सोचेकै छैन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
9: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
10: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनबाद हर्षवर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038520129, 9843980652, 9824747118, 9843043 9996 र 9861314 72। अन्जी औषधालय सोलुदूत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
11: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
12: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
10: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
13: खै जन्मदाता दिनुहोस् त।
14: जन्मदाता गरेको छैन नि म्याडम।
13: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
14: मलाई त थाहा नै थिएन म्याडम।
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
15: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
16: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
15: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
16: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा न्यासपछि नीति गुणस्तर एकिन गरे मात्र

बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नुकसानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। स्टेट स्कूल नेपालको सेकेण्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त सार्वजनिक गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना योजनामा अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: कालकेटको 99 वर्षको उमेरमा निधन एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा. नेपाल खबरमा अब पूरा खबर. भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढ़ीमा परिज्ञान गुमाउनुको संख्या 489 जना पुगेको छ. पहाड़ी प्रधान कार्यालयका अनुसार आज दिउँसो 12 बजीसम्म विभिन्न जिल्लामा 489 जनाको शव फेला परेको हो. पहाड़ी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा 13, धादिङमा 40, तनहुँमा 29, नुवाकोटमा 37, गोर्खामा 44, चितवनमा 186, नवलपरासी पूर्वमा 112 र नवलपरासी पश्चिममा 28 जनाको शव फेला परेको छ. बाढ़ीपछि नेपाली सेना, नेपाल प्रहरी, शस्त्र प्रहरी बल, नेपाल भन्सार प्रहरी अध्यागमन कार्यालयका कर्मचारी सम्पर्क दिइन छन्. प्रहरीका अनुसार नेपाली सेनाका 44, नेपाल प्रहरीका 28, शस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालय टिमुरेका 15 र अध्यागमन कार्यालय टिमुरेका 4 कर्मचारी अहिलेसम्म सम्पर्क दिइन छन्. बाढ़ीमा पनि सर्वसाधारण सहित अहिलेसम्म 2381 जना सम्पर्क विहीन रहेका प्रहरीको तथ्याङ्क छ. अहिलेसम्म 3253 जनाको उद्धार भएको छ. यसैबीच भोटेकोशीमा बुधबार आएको बाढ़ीपछि बेपत्ता भएका नागरिकको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको छ. शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ. यसअघि सेनाले प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि 1600 जनशक्ति खटाएको थियो. अस्ति बुधबार बिहान बाघी आएको भोटेकोशीमा आज पुनः बाघी आएको छ. प्रहरीले अस्ति बुधबार

पोखर ताल भरिएर बगेको पानीका कारण बाढ़ीको मात्रा बढ़ेकाले तल्लो तटीय क्षेत्रमा सचेत गराइएको हो। यसैबीच मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको केरुङ क्षेत्रमा घटेको सिंहदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर

0: रहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भइजाङ भित्रका खबर सहित थप खबरहरु
1: एग्रीकल्चर र बीबीएससी एनएएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रीकल्चरल साइन्स एण्ड टेक्नोलोजी विकास कीर्तिपुर काठमाडौँ फोन 01-590-6189 मोबाइल 97-072-540-89
2: सुन त मेरो कपडा प्याकिङ गर्दिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
2: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 057-494-3333 493-5555

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर सहित इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। अब थप खबरहरू। चिनियन कम्युनिष्ट पार्टी सीपीसी को बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति शी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटिको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो। यस्तै बैठकले अत्यधिक जाडो, विकट हिमाली भूगोल र हिमकालका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि बेपत्ता भएका सम्पूर्ण चिनियाँ तथा विदेशी नागरिकहरूको वैज्ञानिक तवरले खोजी गर्न निर्देशन दिएको चिनियाँ समाचार संस्था सिन्हुवाले जनाएको छ। चिनियाँ सरकारी संचार माध्यम सीसीटीभीका अनुसार सरकारले परिचालन गरेका उद्धार कर्मीहरूले विपदबाट प्रभावित क्षेत्रमा राहत

0: गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्। यस्तै चिनिया विज्ञहरूले पहिरो थुप्रिएर बनेका दुईवटा तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरिरहेका छन्। तिब्बततर्फ रहेको क्षेत्रमा 500 जना भन्दा बढ़ी मानिस बेपत्ता छन्। त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढ़ी आउन सक्ने चिन्ताले उद्धारमा कठिनाई भएको छ। दक्षिणी तिब्बतको विपदग्रस्त क्षेत्रबाट 1000 जना भन्दा बढ़ी मानिसको उद्धार भएको छ। तीमध्ये 500 जना जति विदेशी पर्यटक छन्। यसो खबर, नर्वेका राजा ह्यारल्ड पाँचौंको 89 वर्षको उमेरमा निधन भएको छ। ओस्लोमा रहेको राष्ट्रिय अस्पतालमा उहाँको निधन भएको राजदरबारले जनाएको छ। रगत सम्बन्धी एक दुर्लभ समस्याको उपचारका लागि ह्यारल्ड गएको हप्ता अस्पताल भर्ना आउनुभएको थियो। उहाँको निधनपछि दरबारको छतमा रहेको शाही झण्डा आधा झुकाइएको छ। राजा ह्यारल्डको निधन हुनु अघि 24 घण्टाको अवधिमा राजपरिवारका सदस्यहरूले उहाँलाई भेटेका र सर्वसाधारणको भीड़ले दरबारमा फूल चढ़ाएका बीबीसीले जनाएको छ। ह्यारल्ड 14 शताब्दी यता नर्वेमा जन्मेका नर्वेका पहिलो राजा हुनुहुन्थ्यो। उहाँका छोरा हाकोनले उहाँको उत्तराधिकारी सम्हाल्नु भएको छ। 35 वर्ष राजगद्दीमा बिताएका ह्यारल्डलाई एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना गरिन्छ। उहाँले राजसंस्थालाई आधुनिक बनाउनुभयो, सर्वसाधारण महिलासँग विवाह गरेर परम्परा तोड्नुभयो र नर्वेका अत्यन्त कठिन क्षणहरूमा एकताको सूत्रधारको रूपमा भूमिका निर्वाह गर्नुभयो। राजपरिवारका मामिलाका जानकारहरूका अनुसार ह्यारल्ड सरल स्वभावका सम्मानित र जनप्रिय हुनुहुन्थ्यो। उनीहरूले उहाँलाई राष्ट्रको हजुरबुबा र नागरिकका राजाका रूपमा चित्रण गरेका छन्। अब खेल खबर, भ्रष्टाचारको आरोप र राष्ट्रिय टोलीको लगातार निराशाजनक नतिजाका बीच नाइजेरिया फुटबल महासंघका अध्यक्षले पदबाट राजीनामा दिएका छन्। महासंघको अर्को चुनाव हुनुभन्दा एक महिना अघि इब्राहिम मुसा गुसाउले राजीनामाको घोषणा गरेका हुन्। महासंघको बोर्डका धेरै सदस्यहरूले पनि पदबाट राजीनामा दिएका स्थानीय संचार माध्यमले जनाएका छन्। गुसाउको राजीनामापछि राष्ट्रपति बोला टिनुबुले देशको फुटबल प्रशासनमा व्यापक सुधार गर्न निर्देशन दिनुभएको उहाँको कार्यालयले जनाएको छ। राष्ट्रिय टोलीका खेलाड़ी तथा उत्तराधिकारीहरू भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्न सन् 2024 सरकारबाट प्राप्त झण्डै 1,27,00,000 अमेरिकी डलर दुरूपयोग गरेको विषयमा नाइजेरियाको गोप्य प्रहरी निकाय डिपार्टमेन्ट अफ स्टेट सर्भिसेसले नाइजेरिया फुटबल महासंघमाथि अनुसन्धान गरिरहेको स्थानीय संचार माध्यमले जनाएका छन्। चार बन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेपछि बाढ़ीमा ज्यान गुमाउनेको संख्या 489 जना पुग्यो। 2381 जना सम्पर्कविहीन। सब संकलनमा ढिलाइ भएको गुनासो बढ़ेपछि सेनाले 1200 जनशक्ति थप्यो। भोटेपछि हुँदै त्रिशुलीमा फेरि बाढ़ी। सुरक्षित ठाउँमा जान सरकारको आग्रह। चीनतर्फ बनेको नयाँ ताल फुटेको नभई बाँध भरिएर निस्किएकोले तत्काल ठूलो जोखिम भने नरहेको भनाई। प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब विपद कोषमा जमा गर्ने, बाढ़ी पीड़ित व्यक्ति र व्यवसायिक संस्थाका लागि प्याकेज तयार गर्ने जिम्मा अर्थ मन्त्रालयलाई। नर्वेका राजा ह्यारल्डको 89 वर्षको उमेरमा निधन, एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना। र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
1: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीड़भाड़बाट टाढा,
2: शहरबाट नजिकै।
1: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946563 र 9841954181। वेबसाइट झुले.com.np।
2: एनबीएल अटो लोन,
3: अब नया गाड़ी खरीद करना अज सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्ष सम्म,
3: संपूर्ण शाखा बाट कर्जा।
4: स्कूल नेपालको सेकेन्ड होम प्रोग्रामको निम्ति एकजना मूल कर्मचारी आवश्यक भएकाले बर्खास्त आह्वान गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि dobsnepal.com प्रकाशित सूचना योजनामा अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारिख।
5: सोलु खुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी
6: सोलु खुम्बु कानून कानून कैंपस में शैक्षिक सत्र 2086 84 को लगी 3 वर्ष ग्यालरी प्रथम वर्ष को भर्ना खुले होता कुछ विषय में स्नातक तह उत्तीर्ण कर इच्छुक व्यक्ति निम्नअुसार भर्ना होने जानकारी कराइन भर्ना कार्यक्रम को निमित्त भर्ना का आवेदन फारम वितरण भदौ 1 गते देखि भदौ 30 गते समय प्रवेश परीक्षा असोज 10 गते नतीजा प्रकाशन असोज 11 गते भर्ना मैथ असोज 12 गते देखि असोज 25 गते समय कक्षा संचालन कार्तिक 10 गते देखि रजिस्ट्रेशन फारम भरे मैथ कार्तिक 30 गते समय सब जानकारी का 98150055 98148445 र 98424 87 75 गीता झिमिरे कैंपस प्रमुख सोलुखुम कानून।

0: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ हिमालमा घाम पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरंजन दिदै आँखा खोल्छ शहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एकै आयो आफ्नै भाका आफ्नै बोली सोलु एकै आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका 0.4

नमस्कारमी लोक संगीत वादन र सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नो तर्खा आफ्नै बाका लिएर उपस्थित भइसकेका छौ। प्राविधिक मित्रको साथमा आवाजमा छु म सुर्खी नमस्कार सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो कार्यक्रम आफ्नै बाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेकबार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ। र आज चाहिँ हामी विशेष गरी शुभ्रबारे बसाईमा रहेका छौं र हामी शुभ्रबारे बसाईमा चाहिँ लिएर आएका छौं लोक प्रतिभा। आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको बाका चाहिँ गुनगुनाउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन खुल्ला भइरहेको छ र आउन सक्नुहुनेछ 97649570 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र पक्कै पनि यस समयमा साथीहरू आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला र विशेष गरी आज त रक्षा बन्धन पनि रहेको छ र त्यसकारण कतिपय साथीहरू चाहिँ आफ्नो दाजुभाइलाई रक्षा बन्धन लगाइदिँदै हुनुहुन्छ होला र मनाउँदै हुनुहुन्छ होला र आज चाहिँ कतिपय ठाउँमा चाहिँ ठूलो मेला पनि लागिरहेको छ। हाम्रो यहाँ सोलुखुम्बुमा चाहिँ सोलुखुम्बुको सलेरीमा सानो दुधकुण्ड मेला लाग्दैछ। त्यसै गरी चाहिँ यही सोलुखुम्बुको चाहिँ चाङ्गी स्थान जुन चाहिँ पत्तले भन्दाले मासतिरको मेला चाङ्गी स्थान मेला पनि लाग्दैछ र कतिपय साथीहरू त त्यतातिर रमझम गर्न जानुभयो होला रमाइलो गर्दै जानु गर्न जानु भयो होला। त्यसै गरी चाहिँ कतिपय साथीहरू चाहिँ रमाइलो गरेर पनि फर्काँदै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र विशेष गरी त तपाईँ सम्पूर्णलाई रक्षाबन्धनको विशेष विशेष शुभकामना पनि भन्न चाहन्छु है। र कतिपय साथीहरू त यदि बेला चाहिँ खाजा खाने तर्फमा पनि हुनुहुन्छ भने कतिपय साथीहरू खाजा खाँदै हुनुहुन्छ भने कतिपय साथीहरू त बाँदर खेद्दै पनि हुनुहुन्छ होला बाँदर रुप्दै पनि हुनुहुन्छ होला होइन। आज बेलुको मकैको सिजन छ र मकैको पाक्ने सिजन भएको कारण पनि धेरै बाँदरले चाहिँ दुःख दिइरहेको हुन्छ होइन। वर्षा दिनको फल उठाउनु छ जसरी गए भए पनि वर्षा दिनमा चाहिँ हामीले एक वर्ष भरि चाहिँ धेरै नै मिहिनेत गरेको हुन्छ मकै फलाउनका लागि चाहिँ र त्यो मकै पनि पाक्ने टाइममा त बाँदर आएर कति पेट हामीले त्यसरी खाइदिन्छ बिगारिदिन्छ। त्यसकारण चाहिँ हामीलाई पनि ममिठो लाग्छ है आफ्नो वर्षभरिको मिहिनेत गरेको हाम्रो मिहिनेतको फल चाहिँ त्यसरी बिगार्दा चाहिँ हामीलाई पनि कस्तो कता कता दुःख लाग्छ। त्यसकारण चाहिँ कतिपय साथीहरू त बाँदर रुख्दै पनि हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहोला भन्न चाहन्छु र तपाईँहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.solafm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सोलाफएम फेसबुक पेज मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ र आउन सक्नुहुनेछ 97649570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका चाहिँ गुनगुनाउन सक्नुहुनेछ र तपाईँहरूले आफूमा भएको प्रतिभालाई चाहिँ नडराइ नलाजी गनाचो निर्भक्का भएर कार्यक्रममा सहभागिता जनाएर चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ र कतिपय साथीहरूको त एकदमै मिठो स्वर पनि होला सुरिलो स्वर पनि होला र कतिपय साथीहरू त मेलापाततिर गीत गुनगुनाउनुहुन्छ होला र त्यसै गरी गोठालोमा पनि गुनगुनाउनुहुन्छ होला र आज चाहिँ तपाईँहरूको प्रतिभालाई चाहिँ मेला र गोठालोमा मात्रै सीमित राखेर चाहिँ कार्यक्रममा सहभागिता जनाएर चाहिँ आदरणीय श्रोताहरूलाई पनि सुनाउन सक्नुहुनेछ मनोरञ्जन दिलाउन सक्नुहुनेछ र तपाईँहरूले चाहिँ 97649570 को लाइनमा चाहिँ कार्यक्रममा सहभागिता जनाउन चाहिँ तयारी गर्दै गर्नुहोला र अहिले भने चाहिँ हामी एकदमै मिठो लोक बाटातर्फ नै जानेछौ किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन र अब भने चाहिँ हामी निकै नै चारिका छ निकै नै मिठो
लोक बाटो रहेको छ चोरीका छ वनमा छ भन्ने बोलको लोक बाटो रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ प्रवीण गर्ती नगरला सरुना दावरीको आवाजमा सजिएको यो मिठो लोक बाटो हामी एकैछिन सुन्नेछौ र यो लोक बाटोको साथमा चाहिँ पहिला हामी छोटो विश्राम तर्फ मधुमेश्वर विश्राम पश्चात फिर उपस्थित हुनेछौं।

0: नेपाल विद्युत प्राधिकरण टेलिफोन वितरण केन्द्र को सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बान्ती भण्डार सब स्टेशनबाट लेखुसुके वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गर्ने टेस्टिङ कम्युनिकेसन गरेर विद्युत लाइन सञ्चालन गरिरहँदा त्यो क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्ने सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टोर ट्रान्सफर लगाएका अन्य संरचनालाई नछुन पोल नछुन संरचना आसपासमा बालबालिका तथा गाईवस्तुहरू नछुनका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्ब वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुने निधिमा सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केभी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टिल वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर टहरा बास रुखको नगरा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामी डण्डी बास पाइप डोरी वा अन्य मानव वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतङ्ग तार वा अन्य वस्तु नझुण्डाउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852583227 प्राविधिक प्रमुख 9852583227 र निकुपिके नो लाइट 9841882211 नेपाल विद्युत प्राधिकरण सुलखुम्बु वितरण केन्द्र सल्लेरी सुलखुम्बु।
1: सुलखुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी
0: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सन्दर्शको लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुने जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नोटिसा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन साथी 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ क्लास 30 गतेसम्म सब जानकारीका लागि 9851005 9841845 र 9842847 77 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस।

0: radio next to your heart. Solo FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै ढाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.6

0: कार्यक्रममा आफ्नै पाखा आफ्नै बाघको यो भने पहिला नै छोटो विश्राम रहेको थियो। पहिला नै छोटो विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुरक्षाले 100.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुनेछौ र आज चाहिँ हामी विशेष गरी शुक्रबारी बसाईमा रहेका छौं र शुक्रबारी बसाईमा चाहिँ हामीले लिएर आएका छौं लोक प्रतिभा। आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफ्नोमा भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ र पक्कै पनि तपाईँहरू यो समयमा आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुटाएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन चाहिँ कोशिश गर्नुहोला र कहिलेकाहीँ नेटवर्कको समस्या हुन सक्छ र तपाईँहरूले नेटवर्क दिने डाँडा काँडा पाखातिर गएर चाहिँ तपाईँहरूले हामीलाई कल गर्नुभयो भने चाहिँ पक्कै पनि तपाईँहरूको कल लाग्नेछ र तपाईँहरूको कल आयो भने त हामी लिने नै छौँ। तपाईँहरूसँग मिठो कुराकानी गर्दै तपाईँहरूको हल खबर बुझ्दै अनि तपाईँहरूको गाउँठाउँको मौसमको अवस्था बुझ्दै चाहिँ हामी तपाईँहरूको प्रतिभालाई चाहिँ सुन्नेछौ, मनोरञ्जन दिनेछौ र कतिजना साथीहरू त यो समयमा त शोकमा पनि हुनुहुन्छ होला र आजभोलि हाम्रो नेपाल एकदमै विषम परिस्थितिमा छ, त्यसकारण पनि कतिपय साथीहरू त धेरै शोकमा पनि हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि सधैँ सकारात्मक सोचका साथ आफ्नो कामलाई अगाडि बढाउनु होला भन्न चाहन्छु र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहाल को हुनुहुन्छ कहाँबाट हेलो
1: नमस्ते नमस्ते दिदी
0: नमस्ते नमस्कार हजुर बोल्दै हुनुहुन्छ कहाँबाट खोटाङको मोरा पोखरीबाट कमला लुङ्गिनी मगर बोल्दै हुनुहुन्छ
1: अनि
0: कमलाजी यो समयमा के गर्दै हुनुहुन्छ नि
1: यो समयमा
0: अनि आज तपाईँले रक्षाबन्धन बनाउनु भयो कि मनाउनु भएन त
1: हजुर दिदी हामी त मसिन भन्नुपर्छ दिदी
0: ओहो किन हो र
1: अब कोहीदेखि नै मनाउँदिन हामी त भन्छ
0: ओहो ल ठिक छ त कमलाजी अनि खाजा लिनुभयो कि बाँकी छ त कमलाजीले
1: मेरो खाजा बाँकी नै छ दिदी हजुरले खानुभयो कि बाँकी छ
0: मेरो पनि भइसक्यो भन्नुपर्छ है कमलाजी अनि आजको दिन तपाईँको कसरी बित्दैछ नि
1: आजको दिन चाहिँ घाँस काट्दै र पानी परिरहने आज केही पनि काम गरेछ भन्नुपर्छ दिदी
0: ओहो आज खुट्टाङतिर पानी परिरहेको छ र
1: हजुर दिदी
0: लटी कमलाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ आज कुन बाका चाहिँ गुनगुनाउन चाहनुहुन्छ त कमलाजीले
1: हजुर दिदी गुनगुनाउनु पर्छ
0: ओहो आज तपाईँले चाहिँ मिठो सेवा चाहिँ लोक बाका गुनगुनाउनु पर्ने हुन्छ है

मैं एकदम मैं ठीक हो रही थी कुमाला जी को ठीक छ कमलाजी आगामी दिनमा पनि तर्किन सहभागिता जनाउँदै गडबडा राईले भने हामी छुट्टिन्छौँ है ओके बाबाई साथी हुनुहुन्थ्यो खोटाङको बरा पोखरीबाट चाहिँ कमला लुङ्गिरी म घर हुनुहुन्थ्यो उहाँले पनि मिठो कुराकानी गर्दा चाहिँ गर्दै मिठो स्वरमा चाहिँ म बाका गुनगुनाउँदैछु भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूमा भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र आउन सक्नुहुनेछ 97964 49 70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र यो समयमा त तपाईँहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ र कतिपय साथीहरू तनावको अवस्थामा पनि हुनुहुन्छ र आज भोलि हाम्रो देश एकदमै विषम परिस्थितिमा छ कति र सको बारी पहिरो नै चाहिँ हाम्रो देश नै पुरा दुःखमा छ होइन जो सबैजना आफ्नो स्रोतमा छ र कतिपय साथीहरूको त आफ्नो आफन्तहरू बेपत्ता छन् हाम्रो पनि आफ्नै छिमेकी आफन्तहरू बेपत्ता छन् र यस्तो अवस्थामा चाहिँ तपाईँहरूलाई अनि हामीलाई चाहिँ मनमा धेरै नकारात्मक कुराहरू खेल्न सक्छ होइन अनि धेरै हामीलाई धेरै नकारात्मक कुरा आउने भने कि तनावको अवस्थामा हो र हामीले चाहिँ यो अवस्थामा चाहिँ सधैँ सकारात्मक सोच्नुपर्छ र सकारात्मक बाटोतिर लाग्नुपर्छ र आफ्नो आफन्तको पनि खोजी गर्नुपर्छ खोजी कार्यमा जुट्नुपर्छ सहयोग गर्नुपर्छ भन्न पनि चाहन्छु र अब भने चाहिँ हामी एकदमै मिठो गीततर्फ नै जानेछौ किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन र तपाईँहरूले चाहिँ 97964 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन चाहिँ प्रयास गर्नुहोला र कहिलेकाहीँ नेट इन्टरनेटको चाहिँ समस्या हुन सक्छ र आज भोलि बर्खाको समय छ त्यसकारण पनि धुमा धुमा भइरहेको छ मौसमको कारणले पनि हाम्रो नेटवर्क दिन नदिन पनि सक्छ त्यसकारण चाहिँ तपाईँहरूले चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुपर्ने हुन्छ र तपाईँहरूका निमित्त चाहिँ हामीले निकै नै मिठा लोकबाटहरू राख्दै जानेछौँ र तपाईँहरूले चाहिँ सुनेर मनोरञ्जन लिइदिनुपर्ने हुन्छ है र अब भने हामी ढिला नगरिकन गीततर्फ नै जानेछौ निकै नै मिठो गीत रहेको छ छोटो कपाल बोलको लोकबाट रहेको छ र जसमा चाहिँ आवाज भन्नुभएको छ जस रेग्मी र विष्णु माझीको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ हामी दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका विराटनगर पाँच समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गर्नेछ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापलीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9816034239।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका नम्बर 5 पनेरी सोलुखुम्बु।
0: स्टेट
2: स्कूल नेपालको सेकेन्ड रूम प्रोग्रामको निम्ति एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त सार्वजनिक गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि डीओबीएस एनबीपीएल .com प्रकाशित सूचना यो महिना अनुरोध गरिन्छ।
0: दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात् अगस्त

कार्यक्रम आफ्नै पाटा आफ्नै बाकाको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सिलेसमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ। र विशेष गरी आज चाहिँ हामी शुक्रबार व्यवसायमा रहेका छौं र शुक्रबार व्यवसायमा चाहिँ रहँदै गर्दा चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन लिनेछौ र तपाईँहरूमा भएको प्रतिभालाई चाहिँ सुन्नेछौ सुनाउनेछौ र आउन सक्नुहुनेछ 97649 50 79 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र आफूलाई मन परेको लोकबाका चाहिँ मृदक्का भएर चाहिँ गुनगुनाउन सक्नुहुनेछ र आफ्ना साथीहरूलाई मनोरञ्जन दिलाउन सक्नुहुनेछ। र पक्कै पनि तपाईँहरू यो समयमा त आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, जे जस्तो अवस्थामा भए पनि स्वस्थ मस्त व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनुहोला र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन चाहिँ प्रयास गर्नुहोला। र यदि कहिलेकै नेट इन्टरनेटको समस्या हुँदाखेरि चाहिँ टेलिफोन लाइन चाहिँ नलाग्न सक्छ, त्यसकारण चाहिँ तपाईँहरूले त्यस्तो अवस्थामा चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनु पर्ने हुन्छ। र हामीले चाहिँ तपाईँहरूका निमित्त चाहिँ निकै नै रमाइलो अनि मिठ लोकबाकहरू तपाईँहरूलाई मनोरञ्जन दिलाउनका निमित्त चाहिँ राख्नेछौ र विशेष गरी हामीलाई गीत संगीत चाहिँ धेरै कामहरू गर्दै गाह्रो कामहरू गर्दै गर्दा एक्लै बस्दा अनि गोठालो गर्दा चाहिँ सुन्नुको मजा बेग्लै हुन्छ। र तपाईँहरू पनि लोकबाकालाई सुन्दै सँगसँगै गुनगुनाउनुहुन्छ होला, नाच्नुहुन्छ होला र तपाईँहरूको मिठो अनि सुनार्दो स्वर पनि छ होला। र यदि तपाईँहरू कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूमा भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न चाहनुहुन्छ भने तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र हामीसँग चाहिँ केही न केही प्रतिभा चाहिँ हुन्छ नै, तर पनि हामी आफूमा भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्दैनौ। हामीलाई चाहिँ आफूमा भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्ने मौका पाएर पनि हामीले गुमाउँछौं। त्यसको मुख्य कारण भनेको नै हामी डराउँछौं, लगाउँछौं, बाटो शैले के पो भन्ने हो कि बा खिन्दी पो उडाउने हो कि भनेर हाम्रो मनमा चाहिँ सोच हुन्छ, डर हुन्छ, लाज हुन्छ। त्यसकारण चाहिँ हामीले चाहिँ आफूमा भएको प्रतिभा चाहिँ प्रस्फुटन गर्न सकिरहेको हुँदैन र हामीले चाहिँ लाज डरलाई चाहिँ टाढै राखेर चाहिँ आफूमा भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नुपर्ने हुन्छ र तपाईँहरू र हामी सबैजनाले चाहिँ आफूमा भएको प्रतिभालाई चाहिँ एकदमै निर्दक्क भएर चाहिँ प्रस्फुटन गर्न सक्नुपर्ने हुन्छ र हामीले चाहिँ आफूमा भएको प्रतिभालाई चाहिँ निर्दक्क प्रस्फुटन गर्न सक्यो भने चाहिँ हाम्रो सफलताको बाटोहरू पनि खुल्दै जान्छन् र हामीले धेरै अगाडिदेखि मिहिनेत गरिरहेका कुराहरूबाट चाहिँ हामीले मिहिनेतको फल पनि प्राप्त गर्न सक्छौ। र अब पनि चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेको छ र कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ, किनभने कार्यक्रमलाई छुट्याएको निर्धारित समय भने समाप्त भइसकेको छ र यतिन्जेल समय कार्यक्रममा सहभागिता जनाउनु भयो, कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनुभयो र त्यसै गरी कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुभयो, तपाईँ तमाम श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु। र त्यसै गरी मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो सिडनी मोबाइल सेरसम्म पुर्याउनका निमित्त चाहिँ भरपूर सपोर्ट मिलेको छ। प्राविधिकता हुनुहुन्छ रेविका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै नै मिठो गीत रहेको छ, रमाइला गीत पनि रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ निकै सुनादेर अनि चर्चित गायक गायिका हुनुहुन्छ मेलिमा राई र आलिफ खानको आवाजमा सजिएको मिठो लोक बाका रहेको छ, छाता भन्ने बोलको लोक बाका रहेको छ र यो लोक बाका छार्दी आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी शुक्रबार बसाईबाट म कार्यक्रम प्रस्तुता शेर्की लमु शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

नेपाल विद्युत प्राधिकरण सेलफोन वितरण केन्द्र को सूचना यस वितरण केन्द्र अन्तर्गत पर्ने बान्तिक भण्डार सब स्टेशन बाट लेखुसुके वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गते देखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गरी त्यसको कम्युनिकेसन गरेर विद्युत लाइन सञ्चालन गरिरहेको क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्ट्रिङ ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछुन संरचना आसपासमा बाल बालिका तथा गाई वस्तुहरू नछुनका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केबी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टिल वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् वा नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बाँसहरूको नजरा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामी डण्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतङ्ग तार वा अन्य वस्तु नझुण्डाउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखिमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बाल बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखिमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बढेको देखिमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 98-52-82-26 प्राविधिक प्रमुख 98-52-82-27 र लिखुपी केन्द्र लाइट 98-41-82-11 नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अगाडि सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा

0: पॉलिसीमा नभई आफूतिर लिन हार्दिक अपील गर्दछौं। यात्रामा कुनै ग्राहक आएन ग्राहकको कुनै अधिकार कार्यले प्रमुख जिल्ला केही सम्पर्क राख्न सफल हुनेछ।
1: कोशी प्रदेश सरकार आंचलिक मामिला तथा कानून मन्त्रालय विराजमान गर्यो।
0: को रोकम र प्रभारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिना आफूले बुझाएको करको रकम आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गर्नेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sonuwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोनु हालचाल लिएर आइपुगे म सरस्वती पुरी रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण हालसम्म 538 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 2083 भदौ 12 गते दिउँसो 3 बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। बाढ़ीले बगाएर सबैभन्दा धेरै चितवनमा 221 जनाको ज्यान गएको छ। यसै गरी नवलपरासी पूर्वमा 134 गोर्खामा विभिन्न मानपङ्ग 146 नुवाकोटमा 37 र हादिङमा 23 जनाको शव फेला परेको छ। तनहुमा 28 नवलपरासी पश्चिममा 27 र रसुवामा 12 जनाको मृत्यु भएको जनाइएको छ। विपत्ता परी 73 जना घाइते भएका छन् जसमध्ये रसुवाका 43 नुवाकोटका 27 र हादिङका 3 जना छन्। बाढ़ीपछि 977 जना अझै सम्पर्कविहीन छन्। हराउनेमा ठूलो संख्या विदेशी नागरिकको छ। 570 जना विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमा बस्ने 127 जना नेपाली सम्पर्कमा छैनन्। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र डीओसीबाट प्राप्त विवरण अनुसार रसुवाका 161 मकवानपुरका 66 र नुवाकोटका 1 जना हराइरहेका छन्। तीन हुँदै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि बाढ़ी प्रभावितका लागि राहत र उद्धारका नाममा जथाभावी आर्थिक संकलन शुरू भएको पाइएको छ। यसरी जथाभावी रकम संकलन भइरहेको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। सरकारले आधिकारिक खातामा मात्र सहयोग गर्न अपील जारी गर्दै केही व्यक्ति समूह तथा संस्थाहरूले अनाधिकृत रूपमा क्यूआर कोड र व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी संकलन गरिरहेकोमा सचेत गराएको हो। विपदको यो कठिन परिस्थितिमा हुन सक्ने सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष वा डिजास्टर र रिलिफ फण्डको नाम एकिन गरेर मात्र सहयोग गर्न आग्रह गरेको छ। सरकारले यसका लागि विभिन्न 10 वटा बैंकका खाता र क्यूआर कोडहरू समेत सार्वजनिक गरेको सरकारले आधिकारिक च्यानलबाट मात्र सहयोग गर्न भनिरहँदा गैर आवास नेपाली संघ एनआरएनएले भने आफ्नै एनआरएन इमर्जेन्सी फण्ड मार्फत छुट्टै रकम संकलन अभियान चलाएको छ। एनआरएनएले विश्वभर रहेका राष्ट्रिय समन्वय परिषद एनसीसी र गैर आवास नेपालीहरूलाई ग्लोबल आईएमई बैंकमा रहेको आफ्नो आधिकारिक खाता वा अनलाइन पोर्टल प्रयोग गरी सहयोग गर्न अपील गरेको हो। तर एनआरएनएका प्रवक्ता सोम सापकोटाले यो कार्य सरकारको समानान्तर नभई विगतमा झैं देशलाई संकट पर्दा संस्थाले गर्ने मानव सहयोगको एउटा पाटो मात्र भएको स्पष्ट पार्नुभयो। वहाँले सरकारले अन्य व्यक्ति वा समूहले गर्ने दुरूपयोग रोक्न खोज्नु सही भएको बताउनु भएको छ। अब देश बाहिरका समाचार। नर्वेका राजा हेरन्ड 5 को 89 उमेर वर्षको उमेरमा निधन भएको छ। स्थानीय समयअनुसार बिहान 6:30 बजेतिर ओस्लामोमा रहेको राष्ट्रिय अस्पतालमा उहाँको निधन भएको राजदरबारले जनाएको छ। रगत सम्बन्धी एक दुर्लभ समस्याको उपचारका लागि हेरन्ड गएको हप्ता अस्पताल भर्ना हुनु भएको थियो। उहाँको निधनपछि दरबारको छतमा रहेका शाही झण्डा आधा झुक्याइएको छ। अन्तिममा खेल समाचार। भ्रष्टाचारको आरोप र राष्ट्रिय टोलीको लगातार निराशजनक नतिजाका बीच नाइजेरिया फुटबल संघका अध्यक्षले पदबाट राजीनामा दिनुभएको छ। नाइजेरिया फुटबल संघले अर्को चुनाव हुनुभन्दा 1 महिना अघि इब्राहिम मुसा गुस्साउने राजीनामा घोषणा गरेका हुन संघको बोर्डका धेरै सदस्यहरूले पनि पदबाट राजीनामा दिएको स्थानीय संचार माध्यमले जनाएका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038520016 फोन वा सोलुवा फ्रेम न्यूज @gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सूचना शिक्षा र मनोरञ्जनका लागि सोलुवा फ्रेम सुन्दै रहनु। नमस्कार।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहन, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमोमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुरु दुपकुण्ड नगरपालिका ओडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खुजु त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुन दुपकुण्ड नगरपालिका 5 चल्लेरी सुनखुम्बु।
2: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौ र गराउ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौ, सवारी साधनमा घुम्बिएर वा छतमा बसेर यात्रा नगरौ, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौ, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौ, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा जारी
4: सन्देश।
5: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
6: पोषणयुक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजी तन्मा।
3: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार, विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराउ, 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ, 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं, आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं, जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
5: जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र छोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: establish which you can stay home, and grow positive results.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशुक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौ भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौ आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश स्टेट स्कूल नेपालको सेकेण्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना हेर्न अनुरोध गरिन्छ दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीक सोलुखुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने जानकारी गराइन्छ भर्ना कार्यक्रम हुने मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याच असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याच कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851005 9841825445 र 9842847750 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस कल्लिरी सशी कार्यालयको जनहितमा जारी सन्देश
2: पोषणयुक्त खानेकुरा जीवनका रङ्गहरू पूरा
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र 5 वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराउ 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं जिल्ला स्वास्थ्य कार्यालय

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज।
2: नेपाली गीतहरुको संगालो
1: कार्यक्रम गीतेगी
3: गुड आफ्टरनून गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीती गीतको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौ। सुन्नुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीती गीतलाई सुनिराख्नु भएको छ। प्राविधिक मित्रको साथमा म आशुमछु वेदका राई र आज पनि हामी पाँच विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइसकेका छौ। ढिला नगरिकन सुनौ आज बस्ने गीतका क्लिप्सहरू।

भर्खर मार्चमा हामीले एकदम मिठा मिठा गीतका क्लिप्सहरू सुनिसकेका छौँ। सुन्दरम विश्वसठी 49-54 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफो लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? उदयपुरबाट। तपाईँको नाम एकपटक भन्नुहोस् न। सीता मगर उदयपुरबाट। अनि सीताजी यो समयमा के गरिदिनुहुन्छ? ल ठिक छ त, कार्यक्रममा सहभागी त जनाउनु भएको छ। राजु कुन गीत रोज्नुहुन्छ सीताजीले? ओके, पक्की पनि तपाईँको लागि यो गीत बस अनि इच्छा आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके बाई बाई। साथी हुनुहुन्थ्यो उदयपुरबाट सीता मगर। सीताजीले पनि एकदम मिठो गीत रोजेर भने पनि छुटिसक्नु भएको छ। आउन सक्नुहुनेछ 9964-5570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आफूले मन पर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ। र अवश्य पनि हामी गीततर्फ नै जानेछौ। हाम्रो सीताजीको रोजाईमा पर्ण सफल गीत रहेको छ बसन्त नै भन्ने एकदम मिठो गीत रहेको छ, जुन चाहिँ नेपाली मुभीबाट दिएको, एकदम माइती गयो मुभीबाट दिएको एकदम मिठो गीत रहेको छ, जसमा आवाज बढ्नु भएको छ। ओरिजिनल आवाजमा रहेको छ आशा भोसलेको भने भोकलमा, जुन यो न्यू गीत रहेको छ जुन यसमा चाहिँ सञ्जीवनीको आवाजमा सुजुले एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम जानेछौ। विश्रामको साथ फेरि उपस्थित हुनेछ।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाधारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना
1: महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लागराई भएको चौथो त्रैमासिक वैशाख झेट असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पैसा लेखा नियन्त्रणको कारणमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर 5 शाखा 98 42 97 91 97 63 97 104
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
2: दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
3: यो त लागौसो कोलकातामा बेच्ने जस्तो लक्ष्य छ त।
2: कतै लागौसो त
3: भाइ, के भएको तिमीलाई?
2: घाँटी भन त
4: खै दिदी, के भन्नु? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्को हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ?
2: सम्झ त,
3: हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै ठिक परिवार हो, मलाई माफ गर।
1: बारिशमा लज सिर्जना गरी धुमेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन को सभ्य समाज निर्माणमा हातमा बालो। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

कार्यक्रम विजयगीतको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलिफिएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतगीतलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भने 9967450 को लाइन हुने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मन पर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ। आज विशेष गरिकन रक्षाबन्धन पनि रहेको छ र कतिपय ठाउँमा चाहिँ अहिले है कतिजना साथीहरू कतिजना श्रोताहरूले चाहिँ अहिलेको समयमा कुनै ठाउँमा पूजा पाठहरू पनि हुँदै होला, कति ठाउँमा मेलाहरू पनि राखिदियो होला र जसोसुकै अवस्थामा भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नु होला भन्ने चाहिँ शुभकामना पनि म व्यक्त गर्न चाहन्छु। र विशेष त अहिले वर्षाको समय पनि रहेको छ, वर्षाको समयमा हिजो अस्तिको समयमा चाहिँ रसोमा आएको बाढीले गर्दाखेरि धेरैजना नेपालीको ज्यान गएको छ, अहिले धेरैजना नेपाली जनाको नेपालीहरूको ज्यान पनि गएको छ, कतिजना घाइते पनि हुनुहुन्छ र कतिजना अहिले कतिजना साथीहरू उपचारको क्रममा हस्पिटलतिर पनि हुनुहुन्छ र कतिजना साथीहरूको कतिजना नेपालीहरूको चाहिँ खोजी कार्य चाहिँ भइरहेको छ। सम्पूर्ण साथीहरू चाहिँ जोगिनु होला भन्न चाहे र सम्पूर्ण साथी सतर्कता अपनाउँदै अगाडि बढ्नुहोला भन्न चाहन्छु। र अब चाहिँ भने हामी गीततर्फ नै जान चाहन्छौ है, एकदम मिठो गीततर्फ नै हामी जानेछौ। मैनी मोरीलाई लिन परदेशी अवसर भने एकदम मिठो गीत रहेको छ, यो मिठो गीत हामीले के सुन्छौ त्यसको साथ फेरि

भर्खरै मात्र महान लेख्दा मिठो गीत सुनिने सकेका छौ। मैमुरीलाई लिन परदेशी अवसर एकदम मिठो गीत रहेको थियो। पक्की पनि यो गीत सुनेर साथीहरूले मनोरञ्जन त लिनुभयो होला। हामीसँग अझै पनि गीतहरू भने बाँकी नै रहेको छ। आउन सक्नुहुनेछ 97564950970 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र आफूले मनपर्ने गीत रोजेर चाहिँ आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ है। र अहिलेको समयमा कतिजना साथीहरू चाहिँ है स्कूल कलेजबाट आउँदै हुनुहुन्छ होला, कतिजना साथीहरू चाहिँ खाना बनाउँदै खाना पकाउँदै हुनुहुन्छ होला है, र कतिजना साथीहरू चाहिँ अहिलेको समयमा है घुम्न पनि जानु भएको होला, कतिजना साथीहरू चाहिँ गाउँघरमै कामतिर हुनुहुन्छ होला। जस्तो चाहिँ अवस्थामा भए पनि चाहिँ सबैभन्दा पहिले चाहिँ आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नु होला भनेर चाहे। र अवश्य पनि हामी गीत पनि जानेछौ, बुझी हुन्छ कुरा भन्ने गीतको बोल रहेको छ। जसमा आवाज छोड्नुभएको छ मेलिना राईको आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई सुन्दै कार्यक्रम गीति गीतको दोस्रो अनि अन्तिम विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बान्तिक भण्डार सब स्टेशनबाट लेखुपुके वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गर्ने टेस्टिङ कम्युनिस्टिङ गरेर विद्युत लाइन सञ्चालन गरिरहँदा सो क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भई करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर लगायतका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बालबालिका तथा गाई वस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केवी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टी वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बासहरू कुहा वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामी डन्डी बास पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतंग तार वा अन्य वस्तु नझुन्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बढेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 र लेखुपिके नो लाइट 9841682211 नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु।
1: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 स्नातक तह बीए बीएड र बीबीएच प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
2: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841633537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

कार्यक्रम मितिगीतको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने फिरवन्त वाइको रेडियो सेटमा उपस्थित भइसकेका छौं। सुन्नुहुन्छ यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सोलेफिम 100.2 मेगाहर्जमा कार्यक्रम मितिगीतलाई सुनिराख्नु भएको छ। हामीसँग जे पनि एउटा गीत भने बाँकी रहेको छ, आउन सक्नुहुनेछ। रेडियो सुन्नुहुन्छ भने कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। 97.50 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। अवश्य हामी गीत पनि जानेछौ किनकि साथै फोन लाइन चाहिँ आइरहेको छैन है, बर्खाको समय रहेको छ, कुनै बेला नेटवर्कमा समस्या हुन सक्छ। समस्या भएको खण्डमा चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर चाहिँ साथ दिनुहोला, मनोरञ्जन लिनुहोला भन्न चाहे। र अवश्य पनि हामी गीततर्फ नै जानेछौ है। एकदम मिठो गीत रहेको छ सुशान्त किसिक आवाजमा रहेको सारङ्गी, एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।

भर्खरै मात्रमा हामीले एकदम मिठो गीत सुनिसकेका छु। एकदम मिठो गीत रहेको थियो सुशान केसीको आवाजमा सजिलो एकदम मिठो गीत रहेको थियो र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ। आउन सक्नुहुन्छ चाहनुहुन्छ भने 9764 5970 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र अन्तिममा एकदम मिठो गीत रहेको छ र कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौँ। कार्यक्रमले निर्धारित गरेको समय भने सकिने सकेको छ। आज धेरैजना साथीले कल ट्राई गर्नुभयो, प्रयास गर्नुभयो होला। आफ्नो व्यस्तको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशेष त म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु। मेरो बन्दकोटीका आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने कार्तिकीय मित्र सर्की लमु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत पक्कै पनि बाँकी नै रहेको छ। मेरो मैले नेपाली छ भने एकदम मिठो गीत रहेको छ जुन चाहिँ राष्ट्रिय भावले सजिएको मिठो गीतलाई छाड्दै आजको कार्यक्रम गीत गीतको बसाईबाट कार्यक्रम दर्शकलाई पनि बिदा हुन्छु। नमस्ते, नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना
1: महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-07-91 97-63-97-104
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्दैन। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त नागौँसो कोलकातामा देखिने जस्तै लक्ष्य त कतै नागौँसो त भाइ के भएको तिमीलाई निधाति भन त
3: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
3: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: बारिशमा लज सृजना गरी दुवैचोटि तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
0: स्कूल
4: नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आउसेको भएकाले बर्खास्त आह्वानित गरिएको छ शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना योजना अनुरोध गरिन्छ
0: दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात्

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सुनुवार्ता लिएर आइपुगे म सरस्वती पुरी। विश्व चर्चित अभिनेत्री प्रियंका चोपड़ा र गायना झिमा मलिकले नेपालका 10,000 बाल बालिकालाई तत्काल मानवीय सहायता चोरी विधवाईको बताएका छन्। दुई विश्व प्रसिद्ध स्टारले भुटेको सिवाड़ीको पुष्प सहयोगको सूचना पोस्ट गर्दै उक्त आह्वान गरेका हुन्। नेपालमा विनाशकारी बाढ़ी 10,000 बाल बालिकालाई तत्काल मानवीय सहायता चोरी छ। प्रियंका रजनले राष्ट्र संघीय बाल कोष युनिसेफको सूचना शुरू गरेको सन्देशमा भनिएको छ। बुधबार वस्तुवार नुवाकोटमा भएको जनधनको क्षति दर्शाउने फोटो पनि उनीहरूले हालेका छन्। प्रियंका चर्चित बलिउड र हलिउड अभिनेत्री हुन् भने जेन विश्व चर्चित सांगीतिक समूह वान डिरेक्सनका पूर्व सदस्य हुन्। नेपालका युवा पुस्तामा चर्चित जेन पछिल्लो समय स्वतन्त्र रूपमा संगीत निर्माणमा संलग्न रहेका छन्। जिल्ला प्रशासन कार्यालय बसुवाले चिनको छोछेन खोला र पुर्पोपु थेङपो नदीमा सुंगम छेउमा बनेको ठूलो ताल फुटेको जनाएको छ। प्रशासनले चिनिया पक्षीबाट उक्त ताल फुटेको सूचना आएको जानकारी गराएको हो। नदीको तटीय क्षेत्रमा नागरिकलाई सुरक्षित रहन सर्कुलर गरिएको छ। लोछेन खोला र पुर्पोपु त्रिशुलै नदी अन्तर्गतका माथिला सहायक नदीका रूपमा चिनिन्छ। यी नदीहरू चिनको तिब्बत सुवेयायात क्षेत्रमा उद्भवन भई बढ्ने र नेपाल प्रवेश गरेपछि त्रिशुली नदीका मुख्य स्रोत शाखा बन्ने गर्छन्। तिब्बतबाट बगेर आउने पूर्वपुर थोछिन खुला नेपालको रसुवागढ़ी नजिक प्रवेश गरेपछि भुटे कोशी त्रिशुली नदी प्रणालीमा गाभिन्छ। रसुवाको भुटे कोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण हालसम्म 547 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार बुधबारको बाढ़ीका कारण 547 शव फेला परेको हो। रसुवामा 13, नुवाकोटमा 38, धादिङमा 40, गोर्खामा 44, नवलपुरमा 134, नवलपरासीमा 28, तोनहोमा 29 र सुबैभन्दा बढ़ी 221 शव चितवनमा भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 977 जना अझै पनि सम्पर्कविहीन रहेका छन्। अब देश बाहिरका समाचार। अस्ट्रेलिया सरकारले नेपालका बाढ़ी तथा पहिरो प्रभावित समुदायका लागि 50 लाख अस्ट्रेलियन डलर करिब 35 लाख अमेरिकी डलर बराबरको सहायता प्याकेज घोषणा गरेको छ। अस्ट्रेलियाको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा उक्त सहायता रकम खाद्यान्न आपतकालीन आश्रय पिउने पानी तथा सरसफाई जस्ता तत्काल आवश्यक मानवीय सहायता तथा पुनरुत्थान कार्यमा खर्च गरिने पनि जनाइएको छ। समाचार। अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिजमा किंग्समन एकाडेमीसँग नेपाल एले 31 रनको हार बेहोरेको छ। जुआबेन स्थित मडारा क्रिकेट मैदानमा बिहिबार भएको खेलमा यो हारसँग नेपालको सेमी फाइनल सम्भावना करिब समाप्त भएको हो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385020016 फोन वा सोलवा फ्रेम newsia@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलवा फ्रेम सुन्दै गर्नुहोला। नमस्कार।

0: सूचना सूचना सूचना
1: कोट देखिए
2: यदि तपाईंको दशामा समसात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काफ्री कमिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारी का लागी संपर्क नंबर 9852555768
2: अंकमा 9852555768

0: जिल्ला विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल गरौं, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिस।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बाम्ती भण्डार सब स्टेशनबाट लेखुपुके वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गर्ने टेस्टिङ कम्युनिकेटिङ गरेर विद्युत लाइन सञ्चालन गरिरहेको क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बालबालिका तथा गाई वस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केवी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्थित वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर दोहरा बासहरू कुहब वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी फलामे डन्डी बास पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतङ्ग तार वा अन्य वस्तु नचुङ्ग्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक किन नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852283227 र निकुपिके नो लाइट 9841682211 नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरे सोलुखुम्बु।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: रुकुमु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ना संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 मा स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841363537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: नाना दोष विखा तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस् गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
4: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वैसूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन पूर्ति प्रदेश सरकार माछक्का कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखेर अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
3: प्रदेश सरकार प्रदेश योजना आयोग विराट

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: का सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
3: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्रपति अधिकार कार्यालय प्रमुखसँग सुझाव सम्पर्क राख्न सक्नुहुनेछ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

0: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सत्तर बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेकसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नमूना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमूना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुङ्गु
1: और प्रिंट मुजुकर को रोकम सवारी साधन को नंबर एक गणे संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर संबंधी वितरण हेर्नका लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भाउचर गर्न अघि सवारी कर तथा वस्तु एक गर्न तथा कर बुझाएपछि प्राप्त हुने बीमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँत

0: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारबाही हुने व्यवस्था भएको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
5: और प्रिन्ट रुकुकर को रकम र सवारी साधन को नंबर एक गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु, तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिन्ट मांग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिएर दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: एउरो, आज मेरो जन्मदिन हो, याद त छ नि?
8: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायलु हजुर।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: It's 6 p.m. Saja ko 6 baje.
1: Time check ko saath ma. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Solu Dutku Nagarpalika 5 Solu Khumbu.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: भुटेपछि बाढीमा ज्यान गुमाउनेको संख्या 547 जना पुग्यो। सैनिक बेपत्ता झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान।
5: सरकारी विभाग कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन। प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब भत्ता कोषमा जम्मा गर्ने। स्वदेश तथा विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ्दो।
6: भुटेको सीमामाथि बनेको नयाँ ताल भरिएर बग्न थाल्यो। जोखिम कायम भएको चिनिया पक्षबाट जानकारी। बाढीले कटान गरेको क्षेत्रभन्दा बाहिरै रहन बाढी पूर्वानुमान महाशाखा
7: अस्ति बाढी गएको डुबाएको अथवा पगाएको स्थान जुन घेरा छ त्योभन्दा बाहिरै रहन सकियो भने चाहिँ सुरक्षित भइन्छ। त्योभन्दा बाहिर पारी आउने अवस्था चाहिँ देखिँदैन। फुटिहालेमा पनि
5: नर्वेका राजा ह्यारल्डको 89 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना।
6: र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक टेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन।
9: फोन 056-421-2161 596-617 मोबाइल 98-550-67-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी। भविष्यको यात्रा आजै एमपीआईबाट शुरू गरौं। एनडीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउने मध्ये दिउँसो 3 बजेसम्म 547 जनाको शव फेला परेको छ। रसुवादेखि नवलप्रासी पश्चिमसम्म नदीमा शवहरू फेला पर्ने क्रम चलिरहेको छ। प्रहरीका अनुसार अहिलेसम्म रसुवामा 13, नुवाकोटमा 38, धादिङमा 40, गोर्खामा 44, चितवनमा 221, तनहुँमा 29, नवलप्रासी पूर्वमा 134 र नवलप्रासी पश्चिममा 28 जनाको शव भेटिएको हो। धेरैसो शवहरू नदीमा बगेर तल पुगेका हुन्। अस्ति बुधबार रसुवामा बाढ़ी आएको भोटेकोशी नदीलाई अलि तल पुगेपछि त्रिशुली नदी भनिन्छ। त्रिशुली नदी रसुवा धादिङ गोर्खा चितवन र तनहुँलाई छुँदै देवघाटसम्म पुग्छ। तनहुँ हुँदै आएको कालीगण्डकी नदी मिसिएपछि नारायण नदी बन्छ। नारायण नदी चितवन र नवलपरासी हुँदै भारततिर जान्छ। यसैबीच नेपालका लागि रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी प्रतिनिधिमण्डलका प्रमुख डेभिड फिसरले बुधबारको बाढ़ीबाट झण्डै 93,000 मानिस प्रभावित भएको बताउनु भएको छ। आईएफआरसीले तत्काल जीवन रक्षक सहायता र प्रतिकारका लागि झण्डै 3,10,00,000 अमेरिकी डलर अर्थात झण्डै 5.25 अर्ब रूपियाँ आपतकालीन सहयोग उपलब्ध गराउन दाताहरूलाई आह्वान गरेको छ। उहाँले नेपालमा अर्को सम्भावित बाढ़ीका कारण पुग्न सक्ने प्रभावबारे अझै चिन्ता कायम रहेको बताउनु भएको छ।
6: यसैबीच भोटेकोशीमा बुधबार आएको बाढ़ीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको छ। शव संकलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव संकलन गरिरहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको हो। बाढ़ीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1,200 सैनिक जनशक्ति परिचालन गरिएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशुली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण ठाउँहरूमा आफ्नो जनशक्तिलाई टोलीगत रूपमा खटाएर संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। यसअघि सेनाले प्रभावित नागरिकहरूको उद्धार राहत तथा अस्थायी व्यवस्थापनका लागि 1,600 जनशक्ति खटाएको थियो।
5: यसैबीच पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढ़ीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम शुरू भएको छ। नवलपुर गोर्खा धादिङ र तनहुँमा भेटिएका 93 शव अस्पतालमा राखिएको छ। 9 मणिपाल शिक्षण अस्पतालमा छन्। शव पहिचानका लागि आफन्तलाई स्क्रिनमा तस्विर हेर्ने व्यवस्था मिलाइएको छ। बाढ़ीमा विपत्ता भएका आफन्तहरू अस्पतालमा पुगेर शव पहिचान गर्ने प्रयासमा छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्की अनुसार शव परीक्षण गरी पहिचान भएका शव आफन्तलाई बुझाइनेछ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि नमूना काठमाडौँ पठाउने उहाँले बताउनुभयो। पहिचान हुन नसकी बिवारिसे बनेका शवलाई बिवारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम हुने उहाँले बताउनुभयो। त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न ठाउँ अभाव भएपछि पोखरा पुर्याइएको हो।
6: यसैबीच चितवनको त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवको पहिचानका लागि चितवन उद्योग संघको परिसरमा डिस्प्ले बोर्ड राखिएको छ। बाढ़ीले बगाएर ल्याएका 186 शवमध्ये सफाई गरी तस्विर खिचेर डिस्प्ले बोर्डमा राखिएका आधारमा अहिलेसम्म 2 पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पहिचान हुनेमा बाँकेका 23 कबीरलाल चौधरी र रसुवामा कार्यरत प्रहरी रामकाजी पौडेल रहेका छन्। शवको तस्विर नेपाल प्रहरीको पोर्टलमा राखिने र आफन्तको मोबाइलमा समेत पठाइने व्यवस्था मिलाइएको छ। यसैबीच संकलित शवको व्यवस्थापन र शव परीक्षणमा भरतपुर अस्पताललाई गम्भीर चुनौती थपिएको छ। पर्याप्त फोरेन्सिक विज्ञको अभाव अत्यधिक गर्मी र ओसिलो मौसमका कारण शव चाँडै कोहिन थालेकाले समस्या भएको भरतपुर अस्पतालका मेसु डाक्टर विश्वबन्धु बगालेले जानकारी दिनुभयो। जनशक्ति अभाव पूर्ति गर्न भेरी अस्पताल र काठमाडौँका मेडिकल कलेजहरूसँग फोरेन्सिक विज्ञ माग गरिएको छ। अस्पताल प्रशासनले संक्रमण र महामारी फैलिन नदिन सतर्कता अपनाउँदै दुर्गन्ध नियन्त्रणका उपाय समेत लागू गरेको छ।
5: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सम्पर्कविहीन भएका नागरिकका आफन्तहरू तीव्र अन्यल र पीड़ामा परेका छन्। बुधबार बिहानदेखि संचार सम्पर्क विच्छेद भएपछि मानसरोवर तीर्थयात्रामा निस्केका तीर्थयात्री चिकित्सक पत्रकार तथा स्थानीय व्यापारीका परिवारले आफन्तको खोजीका लागि स्वच्छ निकाय र स्थानीय प्रशासनसँग हार गुहार गरिरहेका छन्। नुवाकोटको भिदुरमा रहेको श्रीनम्बर 1 सैन्य तालिम केन्द्र परिसरमा आफ्ना बेपत्ता आफन्तको नाम र विवरण टिपाउन मानिसहरूको बाक्लो लाइन देखिएको छ।
6: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार दिउँसोदेखि बिहिबार राति 12 बजेसम्म 1,91 करोड़ रूपियाँभन्दा बढ़ी सहयोग जुटेको हो। दाताहरूले विभिन्न 10 वाणिज्य बैंकहरूमा रहेको खातामा रकम जम्मा गरेका हुन्। यो सहायतामा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन। बुधबार बिहान भोटेकोशी नदीमा भीषण बाढ़ी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्री परिषद बैठक बसि ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा सर्वसाधारणदेखि संस्थाहरूको सहयोग जम्मा गर्न थालेका थिए। यससँगै कोषमा बचत रकम 4,09,00,000 11,60,000 पुगेको छ। यसअघि कोषमा 2,17,25,09,759 रूपियाँ बचत थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जमा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रूपमा तोकेको छ। कोषमा रकम जुट्ने क्रम अझै चलिरहेको छ। यस्तै निजी क्षेत्र, गैर सरकारी संस्था, प्रदेश तथा पालिका सरकार लगायतबाट राहत घोषणा गर्ने क्रम पनि चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जमा गर्ने भएका छन्। आज वर्षको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो। यस्तै हिजो सचिव स्तरीय बैठकबाट संघीय कर्मचारीहरूले पनि तह अनुसार 10 दिनसम्मको तलब भदौ महिनाको तलबबाट कट्टा गरेर जम्मा गर्ने निर्णय गरेका छन्। विदेशबाट सहयोग घोषणा गर्ने क्रम पनि चलिरहेको छ। संयुक्त अरब इमिरेट्स यूएईले 1,52,00,000 रूपियाँ सहयोगको घोषणा गरेको छ। अस्ट्रेलियाले झण्डै 55,00,000 रूपियाँ सहायता उपलब्ध गराउनु भएको छ। अमेरिकाले 5,00,000 अमेरिकी डलर घोषणा गरिसकेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेश सरकारले 4,00,00,000 रूपियाँ सहयोग गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले 2,00,00,000 रूपियाँ दिने निर्णय गरेको छ। गैर आवासीय नेपाली संघ एनआरएनएका पूर्व अध्यक्ष आरके शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 25,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। कोषमा गोर्खा ब्रुअरीले 10,00,00,000 रूपियाँ सहयोग गरेको छ। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले गएको बुधबार नेपाल चीन सीमा र सुवागढ़ी एवं भुटेको सीमाधी तथा पल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति का व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले भारतसँग बी2जी खरिद मार्फत 25,000 मेट्रिक टन डीपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। यस्तै सरकारले बाढ़ी प्रभावितलाई प्रधानमन्त्री राहत कोषबाट मात्रै सहयोग गर्न आग्रह गरेको छ। मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले सहयोग गर्दा आधिकारिक क्यूआर प्रयोग गर्न आग्रह गर्नुभएको हो। अहिले सहयोग आउने क्रम चलिरहेको र केही समयपछि आधिकारिक विवरण सार्वजनिक गर्दै जाने उहाँले बताउनुभयो। प्रधानमन्त्री राहत कोषको भन्दै अन्य क्षेत्रको क्यूआर सामग्री सञ्चालन राखिएको भन्दै विरोध भइरहेका बेला सरकारले रकम उठाउँदा आधिकारिक खाता हेर्न भनेको हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भोटेको सीमा माथि बनेका नयाँ तालको जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीएतर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीए कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
14: मेरो कपडा प्याकिङ गरिदिउँ त सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
14: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333-495-55।
12: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
13: पैसामा छ शक्ति, पैसामा छ सहारा।
12: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
13: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
12: यो प्रश्न
15: कसरी कमाउने, कसरी जोगाउने र कसरी बनाउने,
16: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
15: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
16: इतिहास, गाथा र कथा, गाँठका कुरा,
15: गाँठका कुरा,
16: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भुटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 547 पुग्यो, सयौं बेपत्ता, झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान, सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन, प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तल भत्ता कोषमा जम्मा गर्ने, स्वदेश र विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ़दो लगायतका खबर प्रस्तुत गर्यौं।
6: नेपाल दर्पणमा अब बाँकी खबर। चीनिया कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकारी अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति शी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटिको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो। यस्तै बैठकले अत्यधिक जाडो, विकट हिमाली भूगोल र हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण बन्ने पनि बेपत्ता भएका सम्पूर्ण चिनिया तथा विदेशी नागरिकको वैज्ञानिक तवरले खोजी गर्न निर्देशन दिएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। चिनिया सरकारी संचार माध्यम सीसीटीभीका अनुसार सरकारले परिचालन गरेको उद्धार कर्मीहरूले विपदबाट प्रभावित क्षेत्रमा राहत कार्य गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्। यस्तै चिनिया विज्ञहरूले पहिरो थुप्रिएर बनेका 2 तालको नोक्साङ्कन गर्न ड्रोन प्रयोग गरेका छन्। तिब्बततर्फ रहेको क्षेत्रमा 500 जनाभन्दा बढ़ी मानिस बेपत्ता छन्। त्यहाँ निरन्तर वर्षा हुँदा ताल पुग्न सक्ने र बाढ़ी आउन सक्ने चिन्ताले उद्धारमा कठिनाइ छ। यसैबीच चीनिया राष्ट्रपति शी जिनपिङले नेपालमा बुधबार आएको भीषण पहिरोका कारण भएको विपत्तिप्रति समवेदना सन्देश पठाउनु भएको छ। उहाँले आज आफ्नो नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई मुक्त सन्देश पठाउनु भएको हो।
5: नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च स्तरको तापमान स्थान दबासले आग्रह गरेको छ। आज 1 डिग्री निकालेर दबासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकाले थप जोखिम बढ़ेको जनाएको हो। उद्धार तथा आपतकालीन प्रतिकारका लागि अवस्था अत्यन्त संवेदनशील रहेकाले दुवै देशका अधिकारीहरू निरन्तर निगरानीमा जुटिरहेको विज्ञप्तिमा भनिएको छ। दबासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन र पूर्व तयारी थाल्न अपील गरेको छ। साथै भ्रामक सूचनाको पछि नलागि आधिकारिक समाचार मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ। यसअघि आज बिहान नेपाल प्रहरीले ताल फुटेको र बाढ़ी आउन थालेको भन्दै सचेत गराएको थियो। केही समयपछि भोटेकोशी हुँदै त्रिशुलीमा बाढ़ी आयो, तर यो बाढ़ी ताल भरिएर भएको पानीको मात्र रहेको थाहा भएको छ। यसै विषयमा साथी हृदय रिमालले बाढ़ी प्रबन्धन महाशाखा प्रमुख एवं वरिष्ठ जलवायु विज्ञ विनोद प्राजुललाई भोटेकोशीमा यसअघिको जस्तो भीषण बाढ़ी आउने सम्भावना त्यो तालबाट कतिको छ भनेर सोध्नु भएको छ।
17: जोखिमपूर्ण ताल भन्न सक्छौ, किनकि त्यो पहिरोले थुनिएको ताल हो। त्यस्तो तालहरू प्राय जसो फुट्ने गर्छ, नफुट्न पनि सक्छ कहिलेकाहीँ। जस्तै सुनकोशीको जुरे पहिरो नफुटेको उदाहरण पनि हामीसँग छ, तर पनि अब फुट्न सक्ने सम्भावना उच्च भएको कारणले हामीले तल्लो क्षेत्रमा सतर्क रहिराख्न भन्ने सूचना चाहिँ जारी गरेका छौँ। ठूलो बाढ़ी चाहिँ हामीले अस्ति 10 गते बेहोर्यौं, 200 लाख घनमिटर चाहिँ प्रारम्भिक रूपमा आक्रमण गरेका छौँ। अब 200 लाखको तुलनामा 30 लाख मात्र त्यसलाई चाहिँ हामीले सानै भन्न सक्छौ। सानै बाढ़ी भए पनि त्यसले अलिकति असर पुर्याउन सक्छ कि भन्ने एउटा सम्भावना छ एकातर्फ पनि, अर्कोतर्फ थुप्रो गेकियानहरूलाई फेरि पनि बगाएर लिएर आउन सक्छ र त्यसले अरू थप क्षति गर्ला कि भन्ने एउटा अनुमान हो।
18: दीर्घकालीन चुनौती के हुन सक्छ? भविष्यमा कुनै न कुनै बेला फुट्ने नै भन्ने हुन्छ कि अथवा रहने अवस्था पनि रहन्छ कि त्यसलाई कसरी लिने?
17: प्राय जसो हिमतालहरूमा पानी यदि सिपेज भएन, त्यो पानी सुकेर गएन, मुनिबाट छिरेर गएन, होइन त्यस्तो अवस्थाहरू सिर्जना हुन सकेन भने त्यो फुट्ने नै हो भन्ने एक किसिमको निष्कर्षमा पुग्न सक्छौ। तर अब त्यो कति बलियो छ र त्यो कहिले फुट्छ भन्ने कुरा चाहिँ हामीले आकलन गर्न सक्दैनौँ। कुनै पनि ताल त्यो फुट्दै फुट्दैन यसमा जोखिमै छैन भन्न सक्ने अवस्था छैन, खालि जोखिम कम र बढ़ीको मात्रै कुरा हो। कहिले चाहिँ अत्यन्तै ठूलो ध्यानले त्यो ताललाई छेकेर राखेको छ भने त्यो नफुट्न पनि सक्छ, तर त्यो सम्भावना चाहिँ अलि न्यून नै हो।
18: प्रभावित ठाउँमा यो राहत उद्धारको काम चलिरहेको छ, होइन त्यहाँ के के सावधानी अप्नाउने अरू उद्धार कर्मी लगायत?
17: अब 70 वर्षको हाम्रो तथ्याङ्क मापन गरेको इतिहासमा यो सबैभन्दा ठूलो हो। 500 वर्ष भन्दा पनि बढ़ी समयमा एकचोटि आउन सक्ने ठूलो बाढ़ी हामीले अलिकति वैज्ञानिक अध्ययनमा रिटर्न इयर फ्लड भनेर भन्छौं, छदेखि सात घण्टामा तिब्बत नाकाबाट यो चितौन हुँदै तल गइसकेको अवस्था थियो। छिटो त्यो बहाव भएको छ, तीव्र भएको छ, त्यसकारणले हामी चाहिँ अब यस किसिमको बाढीको घटनाबाट सिकेर आगामी दिनमा थप पूर्व तयारी गर्नुपर्ने, अन्तर्दृष्टि समन्वयहरू गर्नुपर्ने यावत समाचार छँदैछन्। अब यहाँले जोडेको प्रश्नमा अहिले तत्काल उद्धारकर्ताहरूलाई दिउँसोको समयमा उद्धार गरिराख्नको लागि अब त्यहाँ कुनै समस्या छैन, अहिले चीनतर्फ पनि त्यहाँको सुरक्षा निकाय र नेपालतर्फ पनि सुरक्षा निकाय उद्धारमै खटेको सुरक्षा निकाय बोर्डरको नजिक भएको निकाय सुरक्षा निकायले चाहिँ उद्धारका साथै पूर्व सूचना चाहिँ तलब दिने गरी संयन्त्र चाहिँ बनेको छ। त्यो हिसाबले अब हामीसँग सुरक्षा निकाय जो हाम्रो टिमुरे र सेप्रुबेसी आसपासको क्षेत्रमा उद्धारको लागि खटिरहेको छ, उहाँहरूले चाहिँ खोलाको निगरानी पनि गर्दै खटिरहेको अवस्था छ। र हामी कम्तीमा अस्ति बाढी गएको डुबाएको अथवा बगाएको स्थान जुन घेरा छ त्योभन्दा बाहिरै रहन सकियो भने चाहिँ सुरक्षित भइन्छ, त्योभन्दा बाहिर बाढी आउने अवस्था चाहिँ देखिँदैन फुटिहालेमा पनि।
6: उहाँ हुनुहुन्थ्यो बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली। फेरि पनि बाढीसँग सम्बन्धित प्रसंग, भटेकोसीमा आएको बाढीबाट प्रभावित 700 भन्दा बढ़ी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टर मार्फत उद्धार गरिएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेसी र मैलुङ इलाकाबाट आज अपरान्हसम्म 40 विदेशी सहित 706 जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले 29 भारतीय, 4 जर्मन र 4 चिनियाँ, 1 ओमानी र 2 कोरियन नागरिकको उद्धार गरेको छ। प्रभावित जिल्लामा करिब 4,500 भन्दा बढ़ी फौज परिचालन भएका छन्। तीनवटी सुरक्षा फौजले संयुक्त रूपमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार तथा राहत सामग्री वितरण गरिरहेका छन्।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
19: बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: को एकमात्र द्वितीय सेवा दिखो
1: देश खुशी को कनेक्शन
2: दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
3: डर्माडेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा नियमित दाँत जांच स्केलिंग तथा पॉलिसिंग फिलिंग रूट कैनल दांत निकाल्ने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक
2: दांत संबंधी संपूर्ण जानकारी का लागि आज संपर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-5454-6666 व्हाट्सएप 98-65-44-24-96
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोसीमा आएको भीषण बाढ़ीपछि संचालित खोज तथा उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोली नबोलाइएको विषयमा उठेका प्रश्न र टिप्पणीबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। आज परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको नभई राष्ट्रिय क्षमता तत्कालको आवश्यकता र नेपालको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखेर उद्धार रणनीति तय गरेको बताउनुभयो। नेपालको भौगोलिक बनावट विकट भूभाग र स्थानीय वातावरणीय अवस्थासँग नेपाली सेना नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उद्धार टोली लामो समयदेखि अभ्यस्त रहेको उल्लेख गर्दै उहाँले सरकारले शुरूआती चरणमा आफ्नै सुरक्षा संयन्त्रको अधिकतम परिचालनलाई प्राथमिकता दिएको जनाएको बताउनुभयो। अपरिचित भूगोलमा बाह्य उद्धार टोली परिचालन गर्दा समन्वय तथा प्राविधिक व्यवस्थापनमा थप जटिलता आउन सक्ने र अनपेक्षित जोखिम पनि सृजना हुन सक्ने भएकाले उपलब्ध राष्ट्रिय क्षमतामै उद्धार कार्य सञ्चालन गरिएको मन्त्री खनालले बताउनुभयो। यद्यपि सरकारले मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायको सहयोगलाई अस्वीकार नगरेको उहाँले स्पष्ट पार्नुभयो।
4: नयाँकोटमा बाढ़ीबाट प्रभावित परिवारलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्न 12 अस्थायी शिविर सञ्चालन गरिएको छ। बाढ़ी पीड़ित तत्कालीन बसोबास तथा राहत वितरणलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय नयाँकोटले विभिन्न विद्यालय सामुदायिक भवन कवर्ड हल र साधारण संरचनालाई अस्थायी शिविर बनाएको हो। बाढ़ीबाट प्रभावित बिरू नगरपालिका बेलकोट गढ़ी नगरपालिका र किसपाङ गाउँपालिकाका विभिन्न ठाउँमा यी शिविरहरू सञ्चालन गरिएका हुन्। बिरू नगरपालिका अन्तर्गत तोप्सिएको पुस्तकालय त्रिशुली ढुंगे र सिमचौरको क्रियापुत्री भवन बट्टारको कवर्ड हल देवीघाटको आयुर्वेद चिकित्सालय बेत्रावतीको सुन्दरी किवनीमादी कुमोनी कवर्ड हल र देवीघाट सीट खालीको रणभूमेश्वरी माविमा प्रभावितलाई राखिएको छ। यस्तै बेलकोट कविको महादेव मावि तथा किसपाङ गाउँपालिकाको कार्की मनोकामना र त्रिभुवन माध्यमिक विद्यालयलाई पनि अस्थायी शिविर बनाएको छ। शिविरहरूमा क्षमताभन्दा बढ़ी मानिसको चाप छ र रणभूमेश्वरी माविमा 300 जनाको क्षमता रहेकोमा अहिले 450 जना बसिरहेका छन्। शिविरहरूमा बसोबास व्यवस्थापन सबै राहत वितरण र समन्वयका लागि जिल्ला प्रशासन कार्यालयले कर्मचारी खटाएको छ। पालिका र जिल्ला प्रशासन कार्यालयहरूको समन्वयमा राहत तथा उद्धार पछिको व्यवस्थापन तीव्र पारेको प्रमुख जिल्ला अधिकारी समूह प्रसार रेग्मीले जानकारी दिनुभयो।
5: यसैबीच भोटेकोसी नदीमा आएको बाढ़ीले रसुवा र नुवाकोटमा जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण 13 आयोजना प्रभावित भएका छन् भने त्यहाँ कार्यरत स्वयं कामदारहरू संकटमा परेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार 933 जना कामदार सम्पर्कविहीन भएकोमा अहिलेसम्म 254 जनाको उद्धार गरिएको छ। अपर त्रिशुली एक आयोजनामा मात्रै 576 जना कामदार अझै सम्पर्कविहीन छन्। भौगोलिक विकटता सड़क तथा संचार सम्पर्क पूर्ण रूपमा विच्छेद हुनुका साथै हेलिकप्टर अवतरण गर्ने ठाउँ अभाव भएकाले उद्धारमा कठिनाई भइरहेको छ। चिलिमी लाङटाङ लगायतका आयोजनाका सुरुङभित्र कामदारहरू फँसेको आशंका गरिएको छ। यसैबीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सुरक्षाकर्मी तथा थप हेलिकप्टर परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिएका छन्। प्राविधिक टोली र आवश्यक सामग्री सहित प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ।
4: रसुवामा वैकल्पिक सड़क मार्गबाट सड़क सञ्जाल जोड़िएको छ। प्रभार विकास मन्त्री सुनिल लम्सालका अनुसार साना सारा चक्के गाड़ीबाट रसुवाको धुन्से पुग्ने गरी सड़क सञ्चालनमा ल्याइएको छ। काठमाडौँको टोखा छरे गढखार पुल आप्रण नर्जा लच्याङ सरमथली पाटीखर्क हुँदै बोगटी टार कालिक स्थानबाट धुन्से सड़क खण्ड सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो। त्रिशुलीको बाटो हुँदै रसुवा गाड़ी जाने बाटो बाढ़ीले छेद विच्छेद भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो।
5: Thank you. जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइएको छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँड्ने चलन छ। भागातारीले गुरू पुरोहितले विधिपूर्वक मन्त्रिएको योग्य पवित एवं गोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। मानव रक्षाका लागि जप तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात गोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिनी नाडीमा बाँधिदिने गरिन्छ। जनै पूर्णिमाका दिन 11 थरीका गेडागुडी मिसाई भिजा र टुसा मारेर बनाइएको क्वाटी समेत खाइन्छ। यसरी क्वाटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षा याम्बर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको संचार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकहरूको भनाइ छ।
6: नेपाल दर्पणमा अब विदेशको खबर। नर्वेका राजा ह्यारल्ड पाँचौंको 99 वर्षको उमेरमा निधन भएको छ। ओस्लोमा रहेको राष्ट्रिय अस्पतालमा उहाँको निधन भएको राजदरबारले जनाएको छ। रगत सम्बन्धी एक दुर्लभ समस्याको उपचारका लागि ह्यारल्ड गएको हप्ता अस्पताल भर्ना हुनुभएको थियो। उहाँको निधनपछि दरबारको छतमा रहेको शाही झण्डा आज झुक्याएको छ। राजा ह्यारल्डको निधन हुनु अघि 24 घण्टाको अवधिमा राजपरिवारका सदस्यहरूले उहाँलाई भेटेका र सल्लाहको भीड़ले दरबारमा फूल चढ़ाएको बीबीसीले जनाएको छ। ह्यारल्ड 14 शताब्दीमा जन्मेका नर्वेका पहिलो राजा हुन्थ्यो। उहाँका छोरा हाकोनले उहाँको उत्तराधिकार सम्हाल्नु भएको छ। 35 वर्ष राजगद्दीमा बिताएका हराल्डलाई एक लोकप्रिय र सुधारवादी व्यक्तित्वको रूपमा सम्झना गरिन्छ। उहाँले राजसंस्थालाई आधुनिक बनाउनु भयो, सरसागर महिलासँग विवाह गरेर परम्परा तोड्नुभयो र नर्वेका अत्यन्त कठिन क्षणहरूमा एकताको सूत्रधारको रूपमा भूमिका निर्वाह गर्नुभयो। राजपरिवारका मामिलाका जानकारहरूका अनुसार ह्यारल्ड सरल स्वभावका सम्मानित र जनप्रिय हुनुहुन्थ्यो। उनीहरूले उहाँलाई राष्ट्रको हजुरबुवा र नागरिकको राजाका रूपमा चित्रण गरेका छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। भ्रष्टाचारको आरोप र राष्ट्रिय टोलीको लगातार निराशाजनक नतिजाका बीच नाइजेरिया फुटबल महासंघका अध्यक्षले पदबाट राजीनामा दिएका छन्। महासंघले अर्को चुनाव हुनुभन्दा एक महिना अघि इब्राहिम मुसा गुसाउले राजीनामाको घोषणा गरेका हुन्। महासंघको बोर्डका धेरै सदस्यहरूले पनि पदबाट राजीनामा दिएका स्थानीय संचार माध्यमले जनाएका छन्। गुसाउको राजीनामापछि राष्ट्रपति बोला टिनुबुले देशको फुटबल प्रशासनमा व्यापक सुधार गर्न निर्देशन दिनुभएको उहाँको कार्यालयले जनाएको छ। का खेलाड़ी तथा पदाधिकारीहरूलाई भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्न सन् 2024 सरकारबाट प्राप्त झण्डै 1,27,00,000 अमेरिकी डलर दुरूपयोग गरेको विषयमा नाइजेरियाको गोप्य प्रहरी निकाय डिपार्टमेन्ट अफ स्टेट सर्भिसेसले नाइजेरिया फुटबल महासंघमाथि अनुसन्धान गरिरहेको स्थानीय संचार माध्यमले जनाएका छन्।
6: र नेपालका रविन्द्र ढाट रोटु यूएससीसी पाँचको छनौटको फाइनलमा पुगेका छन्। उनले चीनको सांघाईमा आज भएको सेमी फाइनलमा न्यूजील्याण्डका कासिब मोडोसलाई अंकका आधारमा पराजित गरे। बझाङको बाघ उपनाम पाएका फाइटरले मेमा मकाउमा पहिलो खेलमा फिलिपिन्सका किम्बर्ट अतिन्नो जोनलाई पराजित गरेका थिए। गएको वर्ष अगस्तमा म्याट्रिक्स फाइट नाइटमा भारतका चर्चित च्याम्पियन चुन ग्रेट कोरेनलाई हराएर ब्यान्ट वेटको उपाधि जितेपछि रविन्द्रको चर्चा चुलिएको थियो। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि
5: भोटेकोशी बारीमा ज्यान गुमाउनेको संख्या 547 जना पुग्यो। संयुक्त बेपत्ता झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान।
6: सरकारी पदकोषमा 36 महिनामा झण्डै 2 अर्ब रूपियाँ संकलन। प्रधानमन्त्री र मन्त्रीहरूले एक एक महिनाको तलब भत्ता कोषमा जम्मा गर्ने। स्वदेश तथा विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ्यो।
5: भोटेकोशीमा माथि बनेको नयाँ ताल भरिएर बस्न थाल्यो। जोखिम कायम रहेको चिनिया पक्षबाट जानकारी। बाढ़ीले कटान गरेको क्षेत्रभन्दा बाहिरी रहन बाढ़ी पूर्वानुमान महाशाखाको सुझाव।
6: नर्वेका राजा ह्यारल्डको 99 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना।
5: र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
6: नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भजन र बस्नु पनि बिदा हुन्छौं। बाढ़ी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले सावधानी।

0: peace to your heart.
1: Solo FM 101.2 MHz.
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

रोगादी तुगेदाङ घ्याम्छे रङ्गनीला नाचा कुर्गी ताम पाङ्गे मान्छे परमेश्वरला सेवाला लागिरी रङ्गनीला सहयोग मान्छे रिला खेजा दिग हिन्न विषम रङ्गनीला प्रार्थनाला सहयोग दिन बेटी मान्छे आशा लाभामुला रङ्गनीला चु जदाबा भेटिदा मान्छे परमेश्वरला मिन्दी किन्छेलामुला

0: सूचना स्टेट स्कूल नेपाल को सेकेंड होम प्रोग्राम को लगी एकजना महिला कर्मचारी औषित भेगा दरखास्त आह्वान कर शिक्षित तथा योग्य उम्मीदवार विस्तृत जानकारी तथा आवेदन का DOBSNEPL.com में प्रकाशित सूचना हेन अनुरोध कर दरखास्त दिने अंतिम मिति यही भदौ 15 गति अर्थात अगस्त 31 तारीख सोलुखुम्बु कानून कैंपस को एनएल दुर्गा भर्ना संबंधी इस सोलुखुम्बु कानून कैंपस में शैक्षिक सत्र 2083 संगठन को लगी 3 वर्ष एलएलबी प्रथम वर्ष को भर्ना खुले कुछ विषय में स्नातक तह उत्तीर्ण करेगा इच्छुक व्यक्ति निम्नानुसार भर्ना होने जानकारी कराइन भर्ना कार्यक्रम मिति भर्ना का आवेदन फारम वितरण भदौ 1 गति देखि भदौ 30 गति सम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गति देखि असोज 25 गते सम्म कक्षा संचालन कार्तिक 10 गते देखि रजिस्ट्रेशन फारम भर्ने म्याथ कार्तिक 30 गते सम्म सब जानकारी का 98150055 98148445 र 98424875 गीता घिमिरे कैंपस प्रमुख सोलुखुम्बु कानून कैंपस पल्ली आँखा संबंधी समस्या भएकाहरूलाई संपूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
1: सोलुदूतकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु
2: टेरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहन तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुन बहिनी सोलुखुम्बु नगरपालिका उडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी
0: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00
2: सुनो दुखकुंडा नगरपालिका पास खोलने दे शुरू खुंडे
0: सड़क प्रयोग गंदा ढूंढू सड़क सीमा अतिक्रमण न करो सड़क सीमा में उसका एवं स्थायी समोचना निर्माण न करो सड़क के नाले नल तथा पानी निकास बंद होना न दो सवारी सलाहों का लेन अनुसार पालना करो तो गराओ सवारी सलाहों का ट्रैफिक नियम की पालना करो सवारी साधु में घूमिए वस्त में बसर यात्रा न करो सड़क को क्षमता भन्दा बड़ी भाग प्रयोग न करो जेब्रा क्रसिंग मात्री बाटो काटने करो सड़क को तत्काल मजबूती मार्ग करने करो यात्रा को समय कुछ समस्या भे नजीक प्रहरी खबर करो
3: आंतरिक मामला तथा कानून मंत्रालय कृषि प्रदेश द्वारा जनहित में जारी
4: संदेश मोबाइल ड्राइविंग टाइम प्रेम गनी युगल जोड़ी स्ट्रीट में हुईकिदा अजय भाई बोबा आमा दुजा नहीं सुकिदा
3: सौसे कार्यालय को जनहित में जारी संदेश
5: पोषण युक्त खाने पूरा जीवन का रंग हरू पूरा मन माता की
3: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी

0: वर्ष भूमिहरू श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कलकत्तामा देख्ने जस्तै लक्ष्य छ त कतै लागौसो त भाइ के भएको तिमीलाई निधाती भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुर्को सत्य छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले सेवकलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार मौका दिनु
2: बारिस्ता लज सृजना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालो लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

Thank you.

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यो अञ्जु कार्की सँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: मोटे कोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 547 पुग्यो। 40 विदेशी सहित 700 जनाको उद्धार। फागदिङमा बिरामी परेका शेर्पाको प्रहरीद्वारा उद्धार। थप उपचारका लागि लुक्ला पठाइयो।
1: सोलुखुम्बुको सोलु बुटकुण्डमा जनै पूर्णिमाको अवसरमा मेला। दर्शनार्थीको बाक्लो भीड़। प्रसवबाटीबाट झण्डै 17,000 बाल बालिका प्रभावित भएको आकलन। कमुका संलग्न गाउँपालिकाको एकीकृत गुम्टी शिविरबाट 1,000 भन्दा बढ़ी लाभान्वित।
0: रसुवा बाढ़ीले बगायो 400 कन्टेनर र ट्रक। सोलुखुम्बुका 7 स्थानमा वृहत निशुल्क आँखा शिविर सञ्चालन हुँदै। खोटाङमा ट्रयाक्टर र दुर्घटनामा 34 जना घाइते। 20 जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो।
1: प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब दैविक प्रकोप कोषमा जम्मा गर्ने। गृह सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई। तालको आपतकालीन मूल्यांकन गर्नु पर्यो। चिनिया विज्ञ टोली। ब्रेकफास्टले 1440 सप्ताह गर्ने झोला दिँदा पनि अपोग। भारतबाट ल्याउने तयारी।
0: अमेरिकी इरानका तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी। इबोला विरूद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी।
1: र रविन्द्र घाट इतिहास र बेई रोड टू एफसी सिजन 5 को फाइनलमा।
2: ए बाबु नौन, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। तिमीले हैरान बनायो। युरोप पनि के हो के खै? यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, बरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98-43-79-86-52, 98-24-74-17-18, 98-43-43-59-96 र 98-61-23-14-72। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
5: स्थानीय खबर।
1: रसुवा स्थित गोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 538 जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिबार दिउँसो 3 बजेसम्म कद्यावधिक विवरण सार्वजनिक गर्दै विपदमा परि 977 जना जीव बेपत्ता रहेको सुनाएको छ। प्राधिकरणको प्रतिवेदन अनुसार बाढ़ी र पहिरोका कारण चितवनमा सबैभन्दा बढ़ी 221 जनाको शव फेला परेको छ। यस्तै नवलपरासी पूर्व 134 जना, गोर्खामा 46, विभिन्न मानव अंग सहित नुवाकोटमा 37, धादिङमा 33, तनहुँमा 28, नवलपरासी पश्चिम 27 र रसुवामा 12 जनाको शव फेला परेको छ। विपदा परी 73 जना घाइते भएका छन्। जसमध्ये रसुवामा 43, नुवाकोटमा 27 र थादीका 3 जना रहेका छन्। बाढ़ीका कारण सम्पर्क विहीन हुनेको संख्या 977 पुगेको छ। यसमा सुरक्षा निकायका 86, नेपाली सेनाका 45, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरीका 13, वनसारका 15 र अध्यागमनका 4 जना कर्मचारी छन्। बेपत्ता हुनेमा 517 जना विदेशी नागरिक र नेपाल घुम्न आएका 127 जना गैर आवासीय नेपाली समेत रहेका छन्। रसुवाबाट मात्र 161 जना बेपत्ता भएको विवरण प्राधिकरणले दिएको छ। खोज तथा उद्धारका लागि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। हालसम्म 14,829 सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएका छन्। उद्धार टोलीले हालसम्म 3,742 जनाको जीवितै उद्धार गरेको छ, जसमा 25 जना विदेशी नागरिक समेत छन्। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत 78 हवाई उडान भरिएको समेत उल्लेख गरिएको छ। खुम्बु पासु लामो गाउँपालिका वडा नम्बर 3 फागदिङ स्थित ठूलो गुम्बामा पूजा गर्न पुग्नु भएका 37 वर्षीय नाङलोडे शेर्पा बिरामी परेपछि प्रहरीले उद्धार गरेको छ। सो दुधकुण्ड नगरपालिका वडा नम्बर 8 बासिन्दा शेर्पालाई गुम्बामा पूजा गर्ने क्रममा अचानक ग्यास्ट्रिकको समस्या देखिएपछि स्थानीय हिमालयन अस्पतालमा उपचाररत रहनु भएको थियो। अस्पतालमा उपचारकै क्रममा मुटु सम्बन्धी थप समस्या देखिएपछि चिकित्सकले थप उपचारका लागि लोकला लैजानुपर्ने सल्लाह दिनुभएको थियो। सो घटनाको जानकारी भदौ 12 गते दिउँसो प्राप्त हुनासाथ प्रहरी चौकी माचीपाङका प्रहरी वरिष्ठ हवलदार सत्यनारायण मण्डलको कमाण्डमा खटिएको प्रहरी टोली र नगर प्रहरीको सहयोगमा उहाँलाई स्ट्रेचरमा बोकेर सुरक्षित रूपमा लोकलातर्फ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जनै पूर्णिमाको पावन अवसरमा सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटक स्थल ठूलो दुधकुण्ड र फापलोसी सेती देवी सानो दुधकुण्ड मन्दिरमा भव्य मेला लागेको छ। जिल्लाको सदरमुकाम सल्लेरीबाट उत्तरतर्फ देखिने सुन्दर नुङ्गुर हिमालको काखमा समुद्र सतहबाट 4,600 मिटरको उचाइमा रहेको ठूलो दुधकुण्ड र यातायातको सहजताका कारण नजिकैको सानो दुधकुण्डमा आज विशेष मेला लागेको हो। बौद्धिक सनातन धर्मावलम्बीहरूले बिहानैबाट नदी ताल र पोखरीमा स्नान गरी गुरू पुरोहितबाट मन्त्रीको रक्षा सूत्र गोरो धारण गरेका छन्। हिन्दू बौद्ध र किराँत धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र रहेको यस क्षेत्रमा थामी झाँक्री सहित सोलखुम्बु ओखलढुङ्गा लगायत विभिन्न जिल्लाबाट दर्शनार्थीहरू आएका छन्। ठूलो दुधकुण्डसम्म पैदल यात्रा गर्न नसकिने भक्तजनहरूले खाप्लेसे सानो दुधकुण्डमै पुगेर पूजा अर्चना गरेका छन्। सल्लेरीबाट 30 कोष उत्तरमा रहेको ठूलो दुधकुण्डको पानी सेतो देखिने भएकाले यसलाई कुण्ड भनिएको छ। जनै पूर्णिमाका दिन दुधकुण्डमा स्नान गर्नाले पुण्य प्राप्ति हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ। पोखरीको एक छेउमा शिवलिङ्ग र अर्को छेउमा बौद्ध धर्मावलम्बीहरूको श्रद्धाका लागि पुज्ने बुद्धको मूर्ति समेत रहेको छ। पोखरीको उल्लो छेउबाट करिब 2 घण्टा ओह्रालो छरेपछि विशाल ढुङ्गाको फेदमा रहेको आयु मान्ने स्थानमा पूजा गर्दा आयु बढ़ने र गाईवस्तु सप्रिने धार्मिक मान्यता छ। यस मुख्य पोखरीको आसपासमा गंगा जमुना र भोट पोखरी सहित 10 साना ठूला तालहरू रहेका छन्। मेलामा आउने दर्शनार्थीलाई पर्न सक्ने हाई अल्टिच्युड लेक लाग्ने समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी बेटकर सोसाइटीको सहकार्यमा स्वास्थ्य शिविर समेत संचालन भइरहेको छ। स्थानीय सरकारले त्यस क्षेत्रको पूर्वाधार विकासका लागि शौचालय निर्माण गरिसकेको छ भने पोखरी नजिकै सड़क पदमार्ग विस्तार गर्ने तयारी गरिरहेको छ। साथै दुधकुण्डको धार्मिक तथा पर्यटकीय महिमा बढ़ाउन वृत्तचित्र निर्माण गरी प्रसार प्रसारलाई तीव्रता दिएको छ।
6: राष्ट्रिय बाल परिषदले रसुवा बाढ़ीबाट प्रभावित जिल्लाहरूमा झण्डै 17,000 बाल बालिका प्रभावित भएको आकलन गरेको छ। युनिसेफले समेत बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा कम्तीमा 17,000 बाल बालिका प्रभावित भएको भन्दै विज्ञप्ति जारी गरेको थियो। परिषद युनिसेफ र स्वीडेन लगायतका प्रतिनिधिहरूले ती क्षेत्रको जनसंख्या, विद्यालय लगायतका विभिन्न विवरणको हिसाबका आधारमा बाढ़ीबाट प्रभावित हुन सक्ने बाल बालिकाको संख्या अनुमान गरेको परिषदका सदस्य सचिव दुर्गा चालिसीले जानकारी दिनुभयो। स्थानीय तहका बाल कल्याण अधिकारी, परिषदका कर्मचारीहरू विपद प्राधिकरणसँग मिलेर बाल बालिका को खोजी उद्धार र राहत कार्य का लागि काम गरिरहेको पनि उहाँले बताउनुभयो। केन्द्रबाट आगामी दिनमा बाल बालिका को संरक्षण का लागि कसरी काम गर्ने भनेर योजना र तयारी को गृह कार्य भइरहेको पनि परिषद का सदस्य सचिव चालिसेको भनाई छ। परिषदले बुधबार आएको पहिलोबाट प्रभावित को खोजी उद्धार राहत पुनर्स्थापना तथा सुरक्षा गर्दा बाल बालिका गर्भवती सुत्केरी महिला अपाङ्गता भएका महिला लगायतलाई प्राथमिकता दिन सरकार सुरक्षा निकाय स्थानीय तह र समुदायलाई अनुरोध गरेको थियो।
1: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा बढ़े केरुङ नाका र त्रिशुले करिडोर क्षेत्रमा मालवाहक कन्टेनर ट्रक व्यवसायमा अहिलेसम्मकै ठूलो र अकल्पनीय क्षति पुगेको व्यवसायीहरूले बताएका छन्। बाढ़ीमा परेर 400 भन्दा बढ़ी कन्टेनर ट्रक र त्यसमा कार्यरत चालक सहचालक मजदूर र व्यापारी गरी 1000 भन्दा बढ़ी सम्पर्क विहीन भएको यातायात व्यवसायले बताएका छन्। ती मध्ये कन्टेनर तीज दशैं र तिहारका सामान लिन रसुवा नाका पुगेका थिए। नेपाल ट्रक कन्टेनर ढुवानी सेवा साबिकको नेपाल ट्रक कन्टेनर व्यवसाय संघका अध्यक्ष अर्जुन बहादुर सापकोटाले बाढ़ीमा बगेका कारण उनीहरूको अवस्था ज्ञात रहेको जानकारी दिनुभएको छ। अध्यक्ष सापकोटाका अनुसार संघमा मात्रै 966 कन्टेनर दर्ता छन्, जसमध्ये बाढ़ी आउन अघि मात्रै 175 गाड़ी सामान लिन केरुङतर्फ गएका थिए। अहिले ती गाड़ी त्यसमा कार्यरत चालक सहचालक स्वरोजगार मजदूर साहू आफै गरी 400 भन्दा बढ़ी सम्पर्क विहीन छन्। यसका साथै सामान लिन गएका ठूला व्यापारी भन्सा छुट्याउने एजेन्ट र अन्य यात्री समेत जोड्दा बेपत्ता र फस्नेहरूको संख्या 1000 भन्दा धेरै हुन पुगेको उल्लेख गरिएको छ। चालक मात्रै 400 भन्दा बढ़ी हराएका छन्। सहचालक व्यापारी र भन्सार एजेन्टहरू समेत जोड्दा यो संख्या माथि हुन पुग्छ। बाढ़ी प्रभावित क्षेत्रमा नारायणी बर्खो पोखरा गण्डकी लगायतका अन्य संस्थाका गाड़ी पनि फँसेको हुँदा क्षतिको आकलन कल्पना गरेको भन्दा धेरै ठूलो हुने उल्लेख गरिएको छ। रसुवागढ़ी भन्साले गाड़ी पास गरेर पठाउँछ, तर धुन्सेवी स्थित निकुञ्जको चेकपोस्टले बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म मात्रै चल्न दिन्छ। भन्सार तिरेर निस्केका 70-80 गाड़ीलाई हाईवेको सड़क किनारामा 3-4 दिनसम्म लाइन लगाएर राख्न बाध्य पारिएको सापकोटाले बताउनु भएको छ। यसरी बाटोमा असुरक्षित रूपमा पार्किङ गरेर राखेका गाड़ीलाई नै बाढ़ीले बगाएको उल्लेख गरिएको छ। यदि भन्सार र चेकपोस्टले समयमा नै कन्टेनर जान दिएर गन्तव्यमा पुग्न सकेको भए यति धेरै क्षति नहुने उहाँले बताउनु भएको छ।
6: खुम्बु पासु लामो गाउँपालिकाले काठमाण्डुमा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूलाई लक्षित गरी आयोजना गरेको एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ। गाउँपालिकाका वडा नम्बर 1-5 सेवाग्राहीलाई काठमाण्डुको चारदेलमा सेवा प्रदान गरिएको उक्त शिविरबाट कुल 1004 नागरिक लाभान्वित भएका हुन् शिविर सञ्चालनका क्रममा 5,47,201 रूपियाँ राजस्व संकलन भएको जानकारी वडा नम्बर 4 वडा सचिव हिमराज प्रधानले दिनुभएको छ। काठमाण्डुमा रहेका गाउँपालिकावासीलाई स्थानीय तहबाट प्राप्त हुने विभिन्न सेवा लिन सोलु खुम्बु नै आइपुग्नुपर्ने बाध्यता र झन्झटलाई अन्त्य गर्ने उद्देश्यले उक्त घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष निङमा छुरी शेर्पाले बताउनुभयो। उहाँका अनुसार शिविरमा राष्ट्रिय परिचय पत्र सामाजिक सुरक्षा नवीकरण नागरिकता तथा अन्य विविध सिफारिस जन्म र मृत्यु सहितका व्यक्तिगत घटना दर्ता व्यवसाय दर्ता एवं नवीकरणका साथै भूमि मालपोत कर र घर जग्गा सम्बन्धी महत्वपूर्ण सेवाहरू उपलब्ध गराइएको थियो। शुरूमै 1 गतेदेखि 5 गतेसम्म सञ्चालन गर्ने तय गरिएको शिविर प्राविधिक कारणले गर्दा पुनः थप गरी 8 र 9 गते पनि सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका 5 वडाका वडा सचिवहरू सहित कर्मचारीको टोली खटिएर नागरिकलाई प्रत्यक्ष रूपमा सेवा प्रदान गरिएको थियो। आफ्नै ठाउँका प्रतिनिधि र कर्मचारीबाट काठमाण्डुमै सेवा पाउँदा स्थानीय बासिन्दाहरू निकै खुशी भएको प्रतिक्रिया दिएका छन्।
1: सोलुखुममा आँखाका बिरामीहरूलाई लक्षित गरी वृहत निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। तेलबंगा आँखा प्रतिष्ठान काठमाडौँ जिल्ला सामुदायिक आँखा केन्द्र फापले क्यूआर ब्लाइन्डर्स प्रोजेक्ट गोल्ड भिजनको आयोजनामा सोलुखुमका विभिन्न स्थानमा शिविर सञ्चालन गर्न लागि हो। आगामी भदौ 24 गते बुधबार सोताङ गाउँपालिका वडा नम्बर 4 स्थित नामलुङ आधारभूत स्वास्थ्य केन्द्रबाट शिविरको उद्घाटन गरिनेछ। 25 गते सोताङ प्राथमिक अस्पतालमा सञ्चालन हुनेछ। भदौ 26 गते थुलुङ बुदकोशी गाउँपालिकाको 2 नम्बरमा रहेको साइबर स्वास्थ्य चौकीमा आँखा जाँच गरिनेछ। शिविरलाई भदौ 30 गते मंगलबार सोह्र बुदकुण्डा नगरपालिका 10 टाक्सिन्दो स्थित अंशी शेर्पा मेमोरियल अस्पताल र भदौ 31 गते बुधबार सोह्र बुदकुण्डा नगरपालिकाको केरुङ स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। असोज 1 गते मात्र बुदकोशी गाउँपालिका 1 स्थित काँको असोज 1 गते मापेदकोशी गाउँपालिकाको काँकु आधारभूत स्वास्थ्य केन्द्र र असोज 2 गते नेचरल्यान्ड गाउँपालिका 3 नेचा 82 स्थित स्वास्थ्य चौकीमा आँखा परीक्षण गरिनेछ। बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सञ्चालन हुने यस शिविरमा आँखा तथा चश्मा परीक्षणका साथै औषधि वितरणको व्यवस्था मिलाइएको छ। हातको माध्यमबाट गरिने मोतीबिन्दुको शल्यक्रिया पूर्ण रूपमा निशुल्क हुनेछ भने मेसिनबाट गरिने शल्यक्रियाका लागि 8,200 रूपियाँ शुल्क लागू हुनेछ भने मासु पलाएको शल्यक्रियाका लागि 5,000 रूपियाँ शुल्क लाग्ने समेत उल्लेख गरिएको छ। धार्मिक मेला भरेर घर फर्काउँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा 34 भक्तजन घाइते भएका छन्। विक्रम रूपाकोट मछुवागढ़ी नगरपालिका छ नेर्पा स्थित भूलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्काउँदै गरेको भक्तजन चढ़ेको ना 5T4555 नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नम्बर 2 सोलमा स्थित छेपे खोलामा दुर्घटना भएको हो। बुढ़ी रोएको ट्याक्टरको पछाडिको भाग बीच सड़कमा घुटिएर भएको दुर्घटनामा 5 अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी मीरा सुन बस्नेतले जानकारी दिनु भएको छ। दुर्घटनाका सबै घाइतेहरूलाई उद्धार गरेर जिल्ला अस्पताल विद्यालय पुर्याइएको छ। अहिलेसम्म कसैको पनि पहिचान खुलेको छैन। 5 अवस्था गम्भीर रहेको विक्रम रूपाकोट मझुवागढ़ी नगरपालिकाका उपप्रमुख विश्वन राईले जानकारी दिनु भएको छ। जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले 20 थप उपचारका लागि काठमाडौँ रिफर गरिसकेको छ। 14 त्यही उपचार भइरहेको जनाइएको छ। अस्पतालले रिफर गरेका घाइतेहरूलाई एम्बुलेन्स तथा सुमो जीपहरू रिजर्भ गरेर उपचारमा पठाइएको विक्रम रूपाकोट मझुवागढ़ी नगरपालिकाका उपप्रमुख राईले बताउनु भएको छ। घाइतेहरूको टाउको हात खुट्टा तथा शरीरको विभिन्न भागमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्य कर्मीहरूले बताएका छन्। भक्तजन चढ़ेको ट्याक्टर दुर्घटना दिउँसो करिब 2 बजेको समयमा भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। ट्याक्टर दुर्घटना भए लगत्तै चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 7 23 वर्ष रिनिमा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 36 घण्टाको अवधिमै 1.92 करोड़ भन्दा बढ़ी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालय प्राप्त विवरण अनुसार बुधबार मध्याहदेखि बिहिबार राति 12 कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न 10 वाणिज्य बैंकहरूमा रहेको खातामा 1,91,50,950,911 रूपियाँ दाताहरूले 36 घण्टाको अवधिमा जम्मा गरेका छन्। बुधबार बिहान नेपाल चीन सीमा भएर बग्ने भोटे कोशी नदीमा भूषण बाढ़ी आएर ठूलो जनधनको क्षति भएपछि सरकारले मन्त्री परिषद बैठक बसी सो प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। सोपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन शुरू गरेको थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रूपमा तोकेको छ। अर्थमन्त्री डाक्टर सोनम वाग्ले संस्थागततर्फ 1 करोड़ रूपियाँ भन्दा बढ़ी सहयोग पर्ने दाताहरूको रकम आफै मार्फत स्वीकार गरिरहेका छन्। यस्तै व्यक्तिहरूको तर्फबाट नगद सहयोग गर्ने दाताहरूको मन्त्रालयमा आएर प्रदान गर्न सकिनेछ। यसैसँगै कोषमा बचत रकम 4,09,11,60,000 पुगेको छ। यसअघि कोषमा 2,17,25,09,759 रूपियाँ बचत भएको थियो। निर्वाचन 6 घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताहरूबाट मन्त्रालय मार्फत 27,33,00,000 रूपियाँ सहयोग प्राप्त भएको थियो। सो सहायतामा रकममा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश गरिएको छैन। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री द्वैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब द्वैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको हो। यस्तै बैठकले गएको बुधबार नेपाल चीन सीमा रसुवा गढ़ी एवं भुटेकोशी नदी तथा तल्लो तटीय क्षेत्र मा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले भारतसँग G2G खरीद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरीद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ। रसुवा बाढ़ीमा निधन भई सबफेला परेको संख्या लाई व्यवस्थित गर्नका लागि नेपाल रेडक्रस सोसाइटीले गृह मन्त्रालय 1440 सुला दिइसकेको छ। तर नपुगेको भन्दै भारत सरकारबाट सहयोग स्वरूप ल्याउने तयारी भइरहेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले बिहिबार नै रेडक्रसबाट सब प्राप्त गर्ने झोला प्राप्त भएको पुष्टि गर्नुभएको थियो। तर उहाँले झोलाहरूको आवश्यकता बढ़ेका कारण भारत सरकारबाट लिन लागेको बताउनुभयो। रेडक्रसका अध्यक्ष डाक्टर विशाल भण्डारीले शुक्रबार झापाबाट 450 झोला आउँदै गरेको बताउनु भएको छ। ती झोला नवलपरासी धादिङ र चितवनमा राखेका सब प्याक गर्न दिने उहाँले बताउनुभयो। रेडक्रसले आफ्नो मुख्यालयबाट थप झोला मगाएको पनि भण्डारीले बताउनु भएको छ। प्रहरीका प्रवक्ता डीआईजी अभि नारायण काफ्रेले सब फेला पर्ने क्रम बढ़ेका कारण झोलाहरूको मौजाद बढ़ाउनु पर्ने अवस्था आएको बताउनु भएको छ।
6: सरकारले गृह मन्त्रालयमा सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। आजको मन्त्री परिषद बैठकले रक्षा मन्त्रालयबाट सचिव शर्मालाई गृहमा सरूवा गरेको हो। हाल गृह सचिव रहेका राजकुमार श्रेष्ठ 3 दिनपछि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्थ्यो। उहाँले दिएको राजीनामा आजको क्याबिनेटले स्वीकृत गरेको छ।
1: दक्षिण पश्चिम चीनको सिजाङ श्वेत क्षेत्रको सिगाङ्से अन्तर्गत गिरोङ जिल्लामा बनेको अवरोध ताल को आपतकालीन मूल्यांकन तथा उद्धार सहयोग टोली र विपद विशेषज्ञहरू घटनास्थलतर्फ पुगेका छन्। स्थानीय समयअनुसार दिउँसो 2 बजे विशेषज्ञ टोली अवरोध तालको बाँधको विपरीत किनारमा पुगेको छ। टोलीले अहिले घटनास्थलबाटै तालको अवस्था र सम्भाव्य जोखिमको निगरानी र मूल्याङ्कन गरिरहेको सीजीटीएनले जनाएको छ। आपतकालीन प्रतिकारका लागि वास्तविक समयको तथ्याङ्क संकलन गर्न ड्रोनबाट निगरानी र पानीको सतह मापन गर्ने सेन्सरको
6: अमेरिका र इरान बीचमारी तनाव अन्त्य गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको जनाएको छ। पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनिरको हालैमा तेहरान भ्रमण अमेरिका र इरान बीचको तनाव कम गर्न इस्लामाबादले गरिरहेको निरन्तर कूटनीतिक प्रयासको हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दराबीले बताउनु भएको छ। साप्ताहिक प्रेस ब्रिफिङमा अन्दराबीले मुनिरको तेहरान भ्रमण द्वन्द अन्त्य गर्न तथा हर्मुज जलमार्ग पुनः खोल्ने पहललाई सहयोग गर्ने पाकिस्तानको कूटनीतिक भूमिकाकै क्रममा भएको बताउनुभयो। उहाँका अनुसार तेहरानमा भएका वार्ता क्षेत्रीय तनाव घटाउने सैन्य गतिरोध अन्त्य गर्ने तथा क्षेत्रीय शान्ति र स्थिरता पुनर्स्थापना गर्न वार्ता मार्फत समाधान खोज्ने विषयमा केन्द्रित रहेका थिए।
1: अफ्रिकामा इबोला संक्रमण नियन्त्रणको उपयास तीव्र भइरहेका बेला इजिप्टको एक औषधि कम्पनीले घातक बुबिन्डियो प्रजातिको इबोला विरूद्ध संभावित खोपको विकास गर्ने घोषणा गरेको छ। इजिप्टको मिनाफा फार्मले महामारी तयारी नव प्रवर्धन समितिबाट 1,65,50,000 अमेरिकी डलर बराबरको सहयोग पाउने भएको छ। जर्मनीको बर्लिनमा रहेको यस सहायक कम्पनीले प्रायोजनको विकास गरिरहेको खोपलाई प्रयोगशाला चरणबाट मानवमा गरिने प्रारम्भिक क्लिनिकल परीक्षणसम्म पुर्याउने लक्ष्य राखिएको एएफपीले जनाएको छ। बुन्दी बुयो प्रजातिको इबोला विरूद्ध अहिलेसम्म कुनै पनि विशिष्ट खोप वा उपचार उपलब्ध छैन, त्यसैले कंगोमा फैलिएको पछिल्लो प्रकोप नियन्त्रणका लागि नयाँ खोपको विकासलाई महत्वपूर्ण मानिएको छ।
6: नेपालका मिक्स मार्शल आर्ट्स एमएमए फाइटर रविन्द्र ढाटले इतिहास रच्नु भएको छ। चीनको सांघाई स्थित अक्टागनमा जारी रोड टू यूएफसी सीजन 5 को सेमी फाइनलमा न्यूजील्याण्डका फाइटर कास्टिव मार्डकलाई हराउँदै ढाटले ऐतिहासिक सफलता पाउनु भएको हो। ढाटले मर्डकलाई स्लिपवाटर डिसिजनमा पराजित गर्नु भएको हो। ढाटले 29-28 को स्कोरमा जित हात पार्नु भएको छ। एकजना निर्णायकले भने मर्डकको पक्षमा स्कोर गर्नुभएको थियो। रविन्द्र कास्टिव बीचको सेमी फाइनल निकै प्रतिस्पर्धात्मक र कठिन रह्यो। दुवै खेलाड़ीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पक्षमा क्षणहरू सूचना गरेका थिए। दुवैले 15 मिनटसम्म कड़ा प्रतिस्पर्धा गरेका थिए। रविन्द्र रोड टू यूएफसी सीजन 5 को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बन्नु भएको छ। यदि ढाटले फाइनल समेत जित्न सके प्रतिष्ठित एमएमए संस्था यूएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनुहुनेछ। मोजाङ्गी बाघ उपनामले चर्चित रविन्द्रले यो सँगै बान्टम वेट विधामा 11 खेल खेल्नु भएको छ। त्यसमध्ये उहाँले 10 खेलमा जित हात पार्दा एक खेलमा मात्र पराजय बेहोर्नु भएको छ। रविन्द्रले एमएमए करियरमा सन् 2023 इस्माइल खानसँग मात्र हार बेहोर्नु भएको थियो। त्यसपछि भने उहाँले लगातार उत्कृष्ट प्रदर्शन गर्दै
1: खेल खबर सुने सोलो समाचार सकियो। विधाउन अघि मुख्य खबरका शीर्षकहरू
6: भोटेको सुबारीमा ज्यान गुमाउनेको संख्या 547 पुग्यो। 40 विदेशी सहित 700 जनाको उद्धार। फागदिनमा बिरामी परेका शेर्पाको प्रहरीद्वारा उद्धार। थप उपचारका लागि लुक्ला पठाइयो।
1: सोलुखुम्बुको देवकुम्बमा जनै पूर्णिमाको अवसरमा मेला। दर्शनार्थीको बाक्लो भीड। रसुवावादीबाट झण्डै 17,000 बाल बालिका प्रभावित भएको आकलन। कम्बुपासुङ नामो गाउँपालिकाको एकीकृत घुम्ते शिविरबाट 1,000 भन्दा बढ़ी लाभान्वित।
6: रसुवाबाड़ीले बगायो 400 कन्टेनर र ट्रक। सोलुखुम्बुका 7 स्थानमा वृहत निशुल्क आँखा शिविर सञ्चालन हुँदै। खोटाङमा ट्राक्टर दुर्घटनामा 34 जना घाइते। 20 जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो।
1: प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब दैविक प्रकोप कोषमा जम्मा गर्ने। गृह सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई। तालको आपतकालीन मूल्यांकन गर्न पुग्यो चिनिया विज्ञ टोली। वेटकसले 1440 स्टप प्याक गर्ने झोला दिँदा पनि अपोग। भारतबाट थप ल्याउने तयारी।
6: अमेरिकी इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी। इबोला विरूद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी।
1: र रविन्द्र ठाट इतिहास रच्दै रोड टू एफसी सिजन 5 को फाइनलमा।
6: अवस्थ 7:07 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै अञ्जु कार्की र सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बाम्ती भण्डार सब स्टेशनबाट लेखुपुके वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गर्ने टेस्टिङ कम्युनिसिङ गरेर विद्युत लाइन सञ्चालन गरिने हुँदा त्यो क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुरिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर
2: लगाएका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बाल बालिका तथा गाई वस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ।
7: विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केजी ल्याइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टी वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नचुन्नुहोस्। लाइन मुनि वा नजिक घर टहरा बास रुखको हग वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी फलामे डन्डी बास पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतंग तार वा अन्य वस्तु नझुण्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नसुन्नुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बाल बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुरिएको पोलमा आगो बलेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 र निकुपिके नो लाइट 9841682211 नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु।

जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा तपाईले हार्दिक स्वागत गर्दछु। म प्रहरी जवान पेम्बा शेर्पा। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चित अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा उत्पादन प्रसारण भएको प्रहरी कार्यक्रममा हामी शान्ति सुरक्षा र प्रहरी गतिविधिलाई समेट्नेछौ। यो कार्यक्रम पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.soluefm.com तथा हाम्रो पात्र नेपाली पात्र मार्फत संसारभरि सुन्न सकिन्छ। प्रहरी कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म र आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। हाम्रो प्रहरी कार्यक्रममा हामी प्रहरी गतिविधि, राष्ट्रभाव समितिको गीत, कथा, कविता तथा विभिन्न नाटक र प्रहरी गतिविधिलाई प्रसारण गर्दछौ। तपाईँको कला र गलाको समेत हामी सम्मान गर्छौ। यो कार्यक्रम मार्फत प्रचलित ऐन कानूनमा भएका व्यवस्थाको बारेमा पनि जानकारी गराउनेछौ। प्रहरी देश र जनताको सुरक्षामा हर पल तल्लीन रहेको हुन्छ। प्रचण्ड गर्मी होस् या कठाउलिने जाडो, जस्तो सुकै परिस्थितिमा पनि प्रहरी जनताको जीवधनको सुरक्षालाई प्रमुख कर्तव्य ठान्दै अपराध रहित समाज निर्माणमा हातेभालो गर्दै अगाडि लम्किरहेको हुन्छ। थोपा थोपा र कत्रहुञ्जेल कुनै अपराध होस् या झै झगडा, बाढी पहिरो वा आपत विपदमा परि छटपटाइरहेका पीड़ितको उद्धारमा प्रहरी आफ्नो कर्तव्य ठान्दै तत्कालै पुग्छ र उद्धार कार्यमा जुटिरहन्छ। कानूनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रति राष्ट्रप्रति मानव अधिकार संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा भन्ने मूल मान्यतालाई शिरोपर गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। प्रहरी कार्यक्रमको आज 298 अङ्क हो। आजको अङ्कमा राष्ट्रभाव समितिको गीत, घरेलु हिंसा सम्बन्धी सचेतनामूलक सन्देश, प्रहरीका साप्ताहिक गतिविधिहरू र जनचेतनामूलक विभिन्न सूचनाहरू लिएर आएका छौ। हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी। प्रहरी वर्दी सहितका नागरिक हुन् भने नागरिक बिना वर्दीका प्रहरी हुन्, त्यसैले समुदायमा प्रहरी सबैको साथी हो। कार्यक्रममा अब हामी सुनाउँदैछौ राष्ट्रभाव समितिको गीत, अहिलेलाई यहाँहरूको लागि।

0: राष्ट्रभाव समितिको गीत पश्चात कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। अब लागौ प्रहरी साप्ताहिक गतिविधितर्फ। मिति 2083 साल भदौ 7 गते सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका 2 बोदेल स्थित ढुङ्गा खोला जलविद्युत आयोजनाको डिजेल चोरी गरी सस्तो मूल्यमा बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले 5 जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा आयोजनाका 4 जना चालकहरू र चोरीको डिजेल खरिद गर्ने 1 जना रहेका छन्। प्रहरी टोलीले उनीहरूको साथबाट अन्दाजी 800 लिटर डिजेल हितपूर्वक बरामद गरेको छ। पक्राउ पर्नेहरूमा जिल्ला सिन्धुली कमलामयी नगरपालिका 8 बस्ने वर्ष 42 श्यामबहादुर जोगी, ऐजन गोलन्जर गाउँपालिका 2 बस्ने वर्ष 24 केशव कार्की, ऐजन बस्ने वर्ष 24 लीला बहादुर चौहान, जिल्ला सोलुखुम्बु थुलुङ दुतकोशी गाउँपालिका 1 बस्ने वर्ष 25 एम बहादुर बस्नेत र ऐजन थुलुङ दुतकोशी गाउँपालिका 6 बस्ने वर्ष 24 आकाश राई रहेका छन्। पक्राउ परेका 5 जनामाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सम्मानित सोलुखुम्बु जिल्ला अदालतबाट म्याथले आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल भदौ 10 गते जिल्ला सोलुखुम्बु सोलु दुत्कुना नगरपालिका 2 खाम्जे उन्मिलो बस्ने 35 ग्याल्जेन शेर्पा सोही स्थानको जुनबेसी सामुदायिक जंगलमा च्याउ टिप्न गएको अवस्थामा जंगली बालुले आक्रमण गरेको थियो। बालुको आक्रमणबाट निजको अनुहारमा गम्भीर चोट लागि घाइती भएको खबर प्राप्त हुनसाथ प्रहरी चौकी बेनी सोलुखुम्बुबाट प्रहरी वरिष्ठ हवलदार विक्रम तामाङको कमानमा 3 जनाको प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। प्रहरी र स्थानीयवासीको संयुक्त सहयोगमा घाइतेलाई स्ट्रेचरमा बोकी उद्धार गरी प्रारम्भिक उपचारको लागि जिल्ला अस्पताल फाप्लो सोलुखुम्बुमा पठाइएको र जिल्ला अस्पताल फाप्लो सोलुखुम्बुमा प्रारम्भिक उपचारपछि निजालाई थप उपचारको लागि सुविधा सम्पन्न अस्पताल लैजानु पर्ने भएकाले काठमाडौँ स्थित ट्रमा सेन्टरमा लगी उपचार भइरहेको र हाल उहाँको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल भदौ 22 गते जनै पूर्णिमाको अवसरमा सोलुखुम्बु जिल्लाका विभिन्न प्रसिद्ध धार्मिक स्थलहरू पत्ताली स्थित चाङ्गेस्थान, फाप्लुको सानो दुधकुण्ड, ठूलो दुधकुण्ड र नेलेको जालिम मन्दिर लगायतका स्थानहरूमा लाग्ने मेलालाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातत युनिटहरूबाट प्रहरी परिचालन गरेको छ। मेला अवधिभर श्रद्धालु भक्तजन तथा यात्रुको सुरक्षालाई प्राथमिकता राख्दै धार्मिक स्थलहरूमा आवाजावत गर्ने मुख्य मार्गहरूमा 24 घण्टा प्रहरी तैनात गरी सम्भावित अपराध रोकथाम, शान्ति सुरक्षा कायम तथा प्रभावकारी ट्राफिक व्यवस्थापन, हिमाली तथा विकट पथ मार्ग भएर जाने ठूलो दुधकुण्ड जाने तीर्थयात्रीहरूको सुविधाको लागि फाप्लुमा विशेष हेल्प डेस्क स्थापना गरेको छ। भौगोलिक विकटताको कारण यात्रुहरू अलपत्र पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै जंगली तथा हिंस्रक जीव जन्तुहरूबाट सुरक्षा प्रदान गर्न र तीर्थयात्रीको विवरण व्यवस्थित तरिकाले राख्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुरोध। सोलुखुम्बु जिल्लाका नदी तथा तटीय क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण मानवहरूमा हालको बाढ़ी पहिरोको विषम परिस्थिति तथा नदीको जलस्तर बढ़ेको कारणले उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गरेको छ। सम्भावित जोखिमबाट बस्न र सुरक्षित रहन निम्न कुरामा ध्यान दिनुहोला। आवश्यक सामग्रीहरू तयारी हालतमा राख्ने, खाने पानी, सुक्खा खाना जस्तै बिस्कुट, चाउचाउ, भुजा आदि र अत्यावश्यक औषधिहरू, टर्च लाइट र मोबाइल चार्ज गरेर राख्ने, नागरिकका जन्म दर्ता, जग्गाधनी प्रमाण पूर्जा र पैसा लगायतका महत्वपूर्ण कागजातहरू प्लास्टिकमा बेरेर सुरक्षित र सजिलै बोक्न सक्ने ठाउँमा राख्ने, पूर्व सूचना कसरी लिने र विज्ञान प्रविधिको प्रयोग, मौसम पूर्वानुमान महाशाखा, बाढ़ी पूर्व सूचना शाखा र स्थानीय प्रशासनले मोबाइलमा पठाउने एसएमएस तथा आपतकालीन सूचनाहरूलाई नियमित रूपमा ध्यान दिने, रेडियो, टेलिभिजन र आधिकारिक रूपमा अनलाइन न्यूज पोर्टल वा मौसम सम्बन्धी मोबाइल एप्स मार्फत वर्षा र नदीको जलस्तरको अवस्थाबारे जानकारी लिइरहने, नदीको तटीय क्षेत्रबाट अग्लो स्थान र सुरक्षित स्थानतर्फ जान पूर्व तयारी गर्ने, पहिरो जाने सम्भावना भएका भिरालो जमिन र नदी किनारको बस्तीहरूबाट सुरक्षित स्थानमा सार्ने, सुरक्षा निकायसँग सम्पर्क कसरी गर्ने, कुनै पनि आपतकालीन अवस्थामा आइपरेमा तत्काल सुरक्षा निकाय वा स्थानीय आपतकालीन कार्यालयमा सम्पर्क गर्ने, नेपाल प्रहरीको आपतकालीन हटलाइन नम्बर 100 वा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नम्बर 9858890199 सम्पर्क गरी जानकारी गराउनुहोला।
1: हामीले हाम्रो बालबालिकालाई सानैदेखि धेरै कुरा सिकाउँछौ। बोल्न सिकाउँछौ, हिँड्न सिकाउँछौ, पढ्न सिकाउँछौ अरु थुप्रै कुराहरु सिकाइरहन्छौ तर के हामीले कहिले यौन दुर्व्यवहारबाट बच्न र विरुद्धमा बोल्न सिकाएका छौ अहिले त झन् सोशल मिडियाको गलत प्रयोगबाट बालबालिकाहरु पीडित भइरहेका छन् कसैले अश्लील फोटो ट्याग गरिदिने आफ्नो पासवर्ड सुरक्षित नहुँदा अरूले बदनाम गरिदिने जस्ता क्रियाकलापबाट कयौं मानसिक पीडामा हुन्छन् भने कति त आत्महत्या सम्मको बाटो रोज्न पुग्छन्
2: इन्टरनेट अथवा सामाजिक सञ्जालबाट बालबालिका माथि हुने यौन दुर्व्यवहार अपराध हो याद राख्नुहोस् कसैले कसैको फोटो मर्फिङ अथवा अश्लील फोटोहरू ट्याग गरिदिएमा कानून बमोजिम सजायको भागीदार हुनेछन्
0: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम गरेको छ समाजमा हुने विभिन्न किसिमका अपराधहरूलाई न्यूनीकरण गर्नका लागि सोलुखुम्बुका विभिन्न स्थानमा सामुदायिक प्रहरी साझेदारी अल्पसंघीय समुदायसँग प्रहरी कार्यक्रम पीडितपूर्ण भेटघाट कार्यक्रम मानव बेचबिखन तथा ओसर पसर रोकथाम सार्वजनिक शहरी साधनमा हुन सक्ने यौनजन्य दुर्व्यवहार ट्राफिक चेकिङ तथा सचेतना लगायत अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक गर दैलो कार्यक्रम गरेको छ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मादत इलाका प्रहरी कार्यालय नाम्चे सोताङ नेचर र प्रहरी चौकीहरूबाट उक्त कार्यक्रम गरिएको हो प्रहरीले जनतासँग हातेमालो गर्दै गरेका यस्ता कार्यक्रमहरूबाट जनतामा सूचना प्रभाव भई समाजमा अपराधिक घटना न्यूनीकरण हुन गई जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम राख्ने कार्यमा सहयोग हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ
3: घरैबाट सुरु गरौं महिला हिंसा अन्त्य गरौं
4: सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान
3: घर शान्ति नै विश्व शान्तिको आधार दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज
4: घर र समाजको ऐक्यबद्धता लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशीलता
3: घरबाटै सुरु गरौं महिला हिंसा अन्त्य गरौं
4: लैङ्गिक हिंसाको अन्त्य गरौं
3: घर घरबाटै सुरु गरौं महिला हिंसा अन्त्य गरौं
4: लैङ्गिक हिंसा अन्त्य गरी बालबालिकालाई शिक्षामा जोड दिऊ
3: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुद्वारा जनहितमा जारी सन्देश
0: प्रहरी कार्यालय सोलुखुम्बुले ट्राफिक नियम उल्लङ्घन गर्ने जिल्लामा सञ्चालित विभिन्न सवारी साधनलाई कारवाही गरेको छ ट्राफिक नियम पालना गराउनका लागि बारम्बार सचेत गराउँदा समेत नियमको उल्लङ्घन गर्ने 16 सवारी साधन कारवाहीमा परेका छन् कारवाही हुनेहरूमा ट्रेक्टर 1 जीप कार 10 र मोटरसाइकल 5 रहेका छन् कारवाहीबाट 20,500 रुपियाँ राजस्व जम्मा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ मोटरसाइकल चलाउँदा बिना हेलमेट चलाउने 2 भन्दा बढी सवार हुन नपाइने नियम भए पनि 2 भन्दा बढी सवार गर्ने मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक समेतलाई कारवाही गरिएका छन् यस्तै पहिलो सिटमा चालक सहित 2 भन्दा बढी सवार हुने जीप कार समेत कारवाहीमा परेका छन् कागजात साथमा नराख्ने क्षमता भन्दा बढी सामान ढुवानी गर्ने ट्रक तोकिएको क्षेत्र भन्दा अन्य जथाभावी स्थानहरूमा पार्किङ गर्ने सवारी साधनलाई समेत कारवाही गरिएका छन् सवारी दुर्घटना न्यूनीकरण गरी जनताको जीवनको सुरक्षा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको हुँदा ट्राफिक नियमको पालना गर्नु हुन सबैलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गर्नुभएको छ यस्तै पहिलो सिटमा चालक सहित 2 भन्दा बढी सवार हुने जीप कार समेत कारवाहीमा परेका छन् कागजात साथमा नराख्ने क्षमता भन्दा बढी सामान ढुवानी गर्ने ट्र्याक्टर तथा ट्रक तोकिएको क्षेत्र भन्दा अन्य जथाभावी स्थानहरूमा पार्किङ गर्ने सवारी साधनलाई समेत कारवाही गरिएको छ सवारी दुर्घटना न्यूनीकरण गरी जनताको जीवनको सुरक्षा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको हुँदा ट्राफिक नियमको पालना गर्नु हुन सबैलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गर्नुभएको छ सगरमाथा राष्ट्रको गौरव हो भने विश्वमा नेपालको पहिचान समेत हो विश्वको सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिने नेपालको सोलुखुम्बु जिल्लामा रहेको तेन्जिङ हिनारी विमानस्थल लुक्लामा यस हप्ता हवाईजहाज मार्फत 239 विदेशी पर्यटकको आगमन भएको छ लुक्ला हुँदै हवाईजहाज मार्फत काठमाडौँ फर्किएको जम्मा संख्या 135 रहेको र आन्तरिक र बाह्य पर्यटकको सुरक्षाको लागि स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा खुम्बु क्षेत्रको शान्ति सुव्यवस्था मिलाउने कार्यमा विशेष प्राथमिकता परिचालन गरेको र पर्यटक लक्षित कुनै पनि अपराधिक घटना नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ अब सुनौ घरेलु हिंसा सम्बन्धी सचेतनामूलक सन्देश
5: एउटा फोटो खिच पनि के बुढेसकालमा भर्खरको ठिटा जस्तो बन्नु भएको
6: ज्यान बुढो भए पनि मन त बुढो भएको छैन नि हो शान्ति त्यसमा पनि हेर झन् भगवान्ले हाम्रो परिवारलाई खुसीका साथ राख्नु भएको छ ल जे होस् अहिले म एकछिन पर साइलागोमा पुगेर आउँछु
7: आमा म साथीसँग घुम्न जान लागेको यसो खर्च दिनु न
8: ए हो र एकछिन रोख त बाबु यता आऊ त बाबु लो 5,000 भए त पुग्छ होला नि
9: आमा खाजाको लागि पैसा दिनु न काफी पनि सकिएको थियो
8: बढी नाटक नगर है ल 50 रुपियाँ
9: यतिले त पुग्दैन नि आमा
8: तेरो ताला ठिक छैन है बाहिरको केटाहरूसँगको सङ्गत लागेकी छ याद गर है तलाई फेरि
7: आमा म गएँ
8: भरे छिट्टै घर आऊ है मेरो छोरो
7: भरे अलिक ढिलो हुन सक्छ साथीहरूसँग बल्ल त भेट भएको छ भेट नगर्नुहोस् आइहाल्छु नि
9: दाइले चाहिँ घुम्न जान 5,000 दिने अनि मलाई चाहिँ काफी किनेर खाजा खानै नदिने यति पैसाले के गर्ने
8: नगर त छोरा भनेको घरको कुल धान्य हो त भनेको अर्काको भित्तो तलाई दिएर के गर्नु अर्काकै घर जाने हो त चुप लाग जा
6: के भयो छोरी शान्ति ए शान्ति यहाँ आउँछ छोरी किन रुँदै बाहिर गइन् छोरीलाई यसरी गाली गरेर पठाउने हो अहिलेको बच्चाहरूलाई फकाई फुलाइकन सम्झाउनु पर्छ अहिलेको बच्चाहरूले कतिखेर के घटना घटाउने हो थाहै हुँदैन तिमीले यसरी भेदभाव गर्ने हो भने अरूले के सिक्छ
8: सुन न हिजो हामी घुम्न गएको थियो नि त्यो फोटो छ नि मेरो त तिम्रो मोबाइलमा राम्रो राम्रो आएको छ होला नि होइन त्यो छ नि मेरो सिङ्गल नि पठाइदेऊ अनि तिम्रो र मेरो नि हाल अनि ग्रुपको पनि हाल नि फेरि नबिर्सिकन हाल है हाल न तुरुन्तै राम्रो राम्रो छानेर हाल नि त्यहाँ नराम्रो हाल्ने होइन नि लाइक कमेन्ट आउँछ के धेरै हुन्छ ल ल पठाइदेऊ ल
6: ए शान्ति कति मोबाइलमा मात्रै झुन्डिरहेको बुहारी एक्लै काम गरिरहेकी छिन् सघाउनु पर्दैन हेलो हजुर सर ए हो र हजुर ल म आएँ हजुर आएँ
8: ए सुन न बुढाहरू कराइरहन्छन् कि बुढी राम्रो भएर त हिँड्नै नसक्ने भने कराउने जातै हो छोडिदेऊ फोनमा कति कुरा गरिरहनु खाजा साजा पनि खाउँला होइन भेटेर फोटो पनि छानौला ग्रुपहरू बसेर टक्क खाजा खाना जे जे हुन्छ यतै आज म कहाँ खाने आऊ है सबैजना यही बसेर रमाइलो नि गरौँला के ल ल आउने तुरुन्तै आऊ ठिक छ हुन्छ ल आऊ है हुन्छ बुहारे बुहारे ए बुहारे यसले बोलाएको त फिट्टिकै सुन्दिने भने
10: आमा बोलाउनु भएको मलाई
8: अघिदेखि कराउँदा कराउँदै घाँटी दुखिसक्यो मेरो 4-5 जना साथीहरू आउँदैछन् 2-4 वटा आइटम यसो मिठो अलि छिटो बनाएर राख है जाऊ छिटो आउँदैछन् तयार पारेर राख जा भनेको सुनेन के मुख हेरेर बसिरा
10: आमा एक्लै छु फेरि त्यति धेरै खानेकुराहरू बनाउनु पर्नेछ बरु कोही सघाउन आए छिटो हुन्थ्यो कि
8: के रे मैले भनेको नटेर्ने त ल
10: भनेको होइन कि आमा कसैले मलाई सघायो भने छिटो छिटो काम सकिन्थ्यो कि त्यति मात्रै भन्यो हो दिउँसोको कामहरू पनि बाँकी नै छ त्यसैले
8: ए अब तेरो मुख पनि चल्न थालेछ होइन अस्ति अस्तिको पिटाइले पुगेन
11: भन्दाखेरि उल्टै जवाफ फर्काउने? मलाई आज म ठिक पार्छु,

0: हजुरको आमालाई कहिले खुसी पार्न सकिन। मैले गरेको हरेक काम आमाले मन पराउनु हुन्न, जहिले पनि रिसाउनु मात्र हुन्छ। हजुर छिटो आउनुहोस्, आज त अति नै भयो, सायद आजको दिन मेरो लागि अन्तिम दिन हुनेछ।
1: अहिले व्यस्त छु म, फोन राख्छु, पछि कुरा गर्ला।

0: यस्तो खुसी र शान्तिसँग चलिरहेको परिवारमा तिमी यसो नगर न बुढी, आमाले भनेको मान्नु पर्छ, तिमी बुहारी हो, तिमी सबको भनेको मान्नु पर्छ।
1: भर्खरै यहाँहरूले सुन्नुभयो घरेलु हिंसा सम्बन्धी सचेतनामूलक सन्देश। प्रहरी साप्ताहिक गतिविधि सँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो प्रहरी कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा तपाईँको कुनै सल्लाह, सुझाव, गुनासो वा प्रहरीसँग सम्बन्धित कुनै प्रश्न वा जिज्ञासा भएमा हामीलाई 038-5-2356 टेलिफोन गरी तपाईँको आवाज रेकर्ड गराउन सक्नुहुन्छ। तपाईँको प्रश्न जिज्ञासालाई हामी जस्ताको तस्तै प्रसारण गर्नेछौ भने तपाईँको जिज्ञासा वा प्रश्नको जवाब प्रहरी कार्यक्रम मार्फत नै दिनेछौ। कुनै घटना या परिघटना आवश्यक ऐन कानूनको विषयमा जानकारी चाहिएमा वा जिज्ञासा भएमा हामीलाई खबर गर्न सक्नुहुनेछ। इमेल मार्फत पनि तपाईँको प्रश्न वा सुझाव राख्न सक्नुहुन्छ, जसको लागि solofm@gmail.com इमेल गर्नुहोला। अर्को हप्ता यही समयमा प्रहरी कार्यक्रम लिएर आउनेछु। रेडियो कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै प्रहरी कार्यक्रम प्रस्तुत म प्रहरी जवान पेम्बा शेर्पा पनि बिदा हुन चाहन्छु। हवस् त, जय नेपाल।

0: एघरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरी
2: गाउँ घरमा छायो हजुर सोलु एफएम
3: Studio FM, the studio time.
0: It's 8 p.m. आपको 8 बजे.
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुर्गु नगर पालिका 5 सोलुकुंभु.
4: Wherever you are, stay connected with the wider world with the BBC World Service.
5: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
6: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि
5: कर प्रिन्ट मुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना
6: आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्चर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
7: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय पिरात गयो

0: कृषि मन्त्री गीता चौधरीले विपदबाट भएको क्षतिको वास्तविक र तथ्यपरक विवरण तत्काल प्राप्त गरी त्यसलाई राहत पुनर्स्थापना तथा आउँदो कार्ययोजना निर्माणको आधार बनाउने उद्देश्यले सम्बन्धित निकायलाई प्रभावकारी सक्रिय तथा समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिनुभएको छ। त्यस्तै बाढ़ीपछि प्रभावित क्षेत्रमा पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन छ। विशेष गरी रसुवा नुवाकोट र धादिङ जिल्लामा टोली परिचालन गरी पशु स्वास्थ्य सम्बन्धी निगरानी रोग पहिचान रोकथाम तथा नियन्त्रणका आवश्यक काम अघि बढ़ाउन मन्त्री चौधरीको निर्देशन छ। अस्ति बुधबारको बाढ़ीले नुवाकोटको त्रिशुली बजारमा रहेको नार्को रेनबो ट्राउट अनुसन्धान केन्द्रमा क्षति भएको छ। मत्स्य अनुसन्धान केन्द्र त्रिशुलीका प्रमुख अनिता गौतम र पूर्व प्रमुख ईश्वरी सिंह महतोलाई उद्धार गरी हिजो काठमाडौँ ल्याइएको छ। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा यो जानकारी पछि आजको मुख्य विषयतर्फ लागौं। आज जनै पूर्णिमा यो पर्वको अवसरमा विशेष खानाको रूपमा क्वाटी खाने चलन छ। क्वाटी खान गेडागुड़ी फलाउनुपर्छ। दलहन बालीमा पर्ने यस्ता गेडागुड़ी खेतबारीका डिल तथा कालमा सुक्खा जमीन भीरकुना जहाँसुकै खेती गर्न सकिन्छ। अन्तरबाली र घुम्ती बालीको रूपमा पनि खेती गर्ने किसानको पुरानो अभ्यास छ। क्वाटीका लागि खोजी गरिने तर उत्पादन बढ़ाउनेतर्फ ध्यान पुग्न नसक्दा यस्ता रैथाने दलहन बाली अहिले संकटमा परेका छन्। संकटमा परेका दलहन जन्य बालीको संरक्षण र उत्पादनबारे कुराकानीमा हुनुहुन्छ नार्को राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र अर्थात जिम बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई। उहाँलाई मैले कुराकानीको शुरूमा सोधेको छु, जनै पूर्णिमामा खाइने विशेष परिकार क्वाटीको महत्व के छ?
1: यो वास्तवमा चाहिँ एकदम महत्वपूर्ण कुराकानी ल्याउनु हो र यसमा चाहिँ जनचेतना जगाउनु पनि आवश्यक छ र मुख्य गरी यो जनै पूर्णिमामा यो एकदमै चाडको रूपमै मनाउने चलन छ र यसमा चाहिँ क्वाटी भनेर चाहिँ हामीले मुख्य गरी नौवटा बालिका जस्तै चाहिँ हामी यो जति पनि लेगुम्स क्रप भन्छौँ जो चाहिँ दाल बाली त्यो दाल बालीका चाहिँ बालीहरूलाई मिसाउने चलन छ। त्यो चाहिँ ठाउँ विशेष अनुसार फरक फरक हुन्छ। जस्तै चाहिँ अब यहाँको सन्दर्भमा भन्दाखेरि चाहिँ मास नुन चना बकुल्ला अब भटमा सिमी बुढी गत केराउ जस्तै चाहिँ यहाँ त्यो गरिन्छ भने विशेष ठाउँ अनुसार चाहिँ विभिन्न बालीहरूका जति पनि लेगुम छन् त्यो मिसाएर चाहिँ खाने चलन छ। यो मुख्य गरी एउटा त हाम्रो भरपूर पोषण छैन त्यो पोषणको लागि पनि यो धेरै महत्वपूर्ण छ। अर्को चाहिँ हामी धेरै मान्छेहरू कोही शाकाहारी हुन्छ भने हामी मासु खान पनि सक्दैनौँ। त्यसको सबै चाहिँ चिजहरू चाहिँ यो गेडागुडीबाट पाइने हो र चाहिँ यो गेडागुडीमा अझै चाहिँ त्यसलाई चाहिँ हामी यो गेडागुडी दाल मात्रै नखाएर यसलाई चाहिँ भिजाएर अङ्कुरण गराइन्छ है। त्यो अङ्कुरण गर्ने भनेको हेर्दाखेरि यो डाइजेस्ट सिस्टम हाम्रो चाहिँ पाचन शक्ति पनि एकदम बलियो गराउने र चाहिँ त्यसमा चाहिँ त्यसमा भएका न्युट्रिएन्टहरू कसैले चाहिँ कोही रोगीले जस्तै चाहिँ मानव चाहिँ यो युरिक एसिड भएकोले दाल बाली खान हुन्न भन्ने छ तर त्यो चाहिँ अङ्कुरण गरेको चिजहरू खान मिल्छ र त्यसले चाहिँ ब्रेक गरिदिन्छ त्यो चाहिँ न्युट्रिएन्टहरूलाई। त्यसले गर्दा त्यो एउटा चाहिँ न्युट्रिएन्टको सप्लाई भयो। अर्को चाहिँ त्यो चाहिँ एउटा बालीले मात्रै चाहिँ त्यसको चाहिँ पोषण नहुन सक्छ। हामी किन भन्दाखेरि त्यस्तो हाम्रो चाहिँ कल्चर छैन नि त खाने चिज। त्यसले गर्दा एक दिन भए पनि हामीले चाहिँ यी बालीहरूलाई चाहिँ मिसाएर खान सक्यौँ भने चाहिँ तिनीहरूबाट चाहिँ विभिन्न बालीहरूबाट आउने चाहिँ पोषणहरू जस्तै प्रोटिन यो कार्बोहाइड्रेटदेखि लिएर मिनरल्सहरू भयो भिटामिनहरू ती सबै माइक्रोन्युट्रिएन्टहरू पनि उपलब्ध हुने भएको भएर त्यसको मान्यता के छ भने वर्षभरिलाई नै त्यो न्युट्रिएन्ट पुग्छ भन्ने किसिमले चाहिँ यो चाहिँ पहिलादेखिको चलन हो र चाहिँ त्यसमा चाहिँ अब यो हाम्रो कृषिसित जोडिएको छ। यो बढी फेरि कृषिमा पनि रैथाने बालीहरू मुख्य गरी यी सबै चाहिँ गाउँमा उपलब्ध छन् र प्रत्येक किसानले चाहिँ आफ्नो घरमा लगाउनु भएको छ। यसको चाहिँ मुख्य भनेको चाहिँ यो संरक्षण पनि होस् र चाहिँ यो खेतबारीमा लगायो भने त्यसले चाहिँ माटोलाई पनि उर्वरा शक्ति प्रदान गरिदिन्छ किनभने यसले चाहिँ यो वायुमण्डलमा भएको चाहिँ यो नाइट्रोजनलाई फिक्सेसन गरेर चाहिँ यसले चाहिँ त्यो एउटा माटोलाई चाहिँ सुशुद्धि गरण गराउन सक्ने भयो त्यसलाई चाहिँ उर्वरा कायम राख्न सक्ने भयो। किनभने हामीले चाहिँ यदि बाली छ भने चाहिँ उहाँहरूले चाहिँ प्रत्येक वर्ष लगाउनु पर्छ किनभने यो लोप भएर पनि जाँदैन। त्यसले गर्दाखेरि यो हिसाबले पनि यो जनै पूर्णिमामा यसको चाहिँ बढी महत्व भएको चाहिँ छ।
2: तपाईँले महत्वका रूपमा चाहिँ जोड्नुभयो आजको दिन जुन क्वाटी खा भनेर क्वाटी खाने गरिन्छ नौ थरीका गेडागुडी चना मुगी बोडी मास भटमास राजमा सिमी मस्याङ लगायत यी गेडागुडीको चाहिँ एउटा मिश्रण भयो पोषणको हिसाबले चाहिँ पछिल्लो परिकार तपाईँले जोडिहाल्नु भयो अनि खानाको कुरा जोड्ने हो भने हाम्रो धेरै जसोको बुझाइ चाहिँ दाल भात हो भन्ने नै छ खास गरी यो विविधीकरणलाई चाडपर्व समेतले चाहिँ जोड दिएका छन् हाम्रो परम्परागत जुन चाडपर्वसँग जोडिएको छ यस्तै अरू पर्वहरूले चाहिँ कसरी यी चिजहरू रैथाने बालीहरू जोडिएका विषयलाई चाहिँ प्राथमिकतामा राख्ने गरेका छन् अथवा दिने गरेका छन्
1: यो एकदम महत्वपूर्ण कुराहरू हो यो चाहिँ हामी जुन हाम्रो दाल भात भन्छौ नि यो भनेको चाहिँ पहिलादेखि हामीसित उपलब्ध यही नै थियो हामीसित जमिनहरू सिँचाइ छैन युद्धमा त्यसले गर्दाखेरि चाहिँ उत्पादन गर्न गाह्रो थियो तरकारीहरू हरियो तरकारीहरू त्यसले गर्दाखेरि यो त हाम्रो चाहिँ बर्खे धेरै जसो चाहिँ यो दाल बालीहरू चाहिँ बर्खे सिजनमा हुने र चाहिँ यो इन्टरक्रपिङको रूपमा चाहिँ अरू बालीसित मिश्रित गरेर पनि लगाउन सकिने पानी भयो र चाहिँ यसलाई चाहिँ सजिलो छ फेरि यसलाई चाहिँ खासै चाहिँ त्यस्तो विशेष किसिमको चाहिँ गर्नु पर्दैन यो चाहिँ मार्जिनल भनेको त्यो चाहिँ फाइलिएको जमिनमा पनि हुने र कुनै बालीको अन्तर्बालीको रूपमा पनि लगाउन सकिने भएको भएर यसलाई चाहिँ त्यो महत्वको रूपमा हेरिएको छ र चाहिँ त्यो उपलब्ध हुने भएर चाहिँ हामी चाहिँ के भन्छ दाल र भात अनिवार्य रूपमा भयो भने त अरू नभए पनि खासै फरक पर्दैन भनेर पहिलेदेखि जसरी चाहिँ अब हाम्रो मासु खाने चलन त पछाडि बढ्दै गएको त्यहाँ अगाडि चाहिँ मासु खाने चलन त खासै थिएन हामीले चाहिँ मुख्य गरी चाडपर्व मात्रै मासु खान्थ्यौँ भने त्यसको चाहिँ अल्टरनेटिभमा चाहिँ यसको अलावामा चाहिँ यो उसले चाहिँ यो जति पनि गेडागुडी छ दालबाली छ यिनीहरूले चाहिँ त्यो सब्स्टिट्युट चाहिँ त्यो शरीरलाई पाउने तत्त्वहरू सबै चाहिँ यो दालबालीबाट हुन्थ्यो त्यसले गर्दाखेरि चाहिँ पहिले चाहिँ हामी कहाँ चाहिँ अनिवार्य रूपमा प्राय सबै घरमा चाहिँ पकाउँदाखेरि चाहिँ दाल अनिवार्य पकाएर त्यसलाई चाहिँ भातसित चाहिँ सँगै खाने चलन चाहिँ बढी पहिलेदेखि नै परम्परागत रूपमै आएको हो र त्यसले गर्दाखेरि मुख्य चाहिँ हाम्रो चाहिँ शरीरमा चाहिने जति पनि तत्त्व छ त्यो चाहिँ यो सबै चाहिँ यो गेडागुडीबाट चाहिँ उपलब्ध हुने गरेको छ
2: उसो भए डाक्टर भट्टराईज्यू यी गेडागुडी फलाउन चाहिँ किसानको अभ्यास के छ त
1: यसमा चाहिँ किसानको अभ्यासमा चाहिँ किसानहरूले चाहिँ कसैले चाहिँ अब त्यही मात्रै बाली लगाउनुहुन्छ कसैले घुसुवा बालीको रूपमा लगाउनुहुन्छ तर चाहिँ धेरै जसो किसानहरूले अहिलेको पनि कल्चर के छ भन्दा सबै जति पनि मैले अहिले नो बाली भने यी सबै बालीहरू चाहिँ उहाँहरूले चाहिँ लगाउनु र बारेमा कोही हिउँदमा हुने छन् भने कोही बर्खे बालीको रूपमा हुने छन् त्यसले गर्दा यी बालीहरू चाहिँ उहाँहरूले चाहिँ लगाउने आउनु भएको छ एउटा त उहाँहरूले चाहिँ माटो सुधारको लागि पनि लगाउनु भएको छ किनभने त्यसको उर्वरा शक्ति त्यसले कायम गर्छ अर्को कुरो चाहिँ उहाँहरूले चाहिँ आफूले चाहिँ बारेमास खानको लागि पनि त्यो दालहरू चाहिँ उहाँहरूले चाहिँ मिसाएर खाने चलन छ त्यसको लागि पनि उहाँहरूले चाहिँ बचाएर राख्नु भएको छ लगाउनु भएको छ र उहाँहरूसित अहिलेसम्म चाहिँ धेरै जसो चाहिँ बालीहरू चाहिँ यो दाल बालीका चाहिँ रैथाने बालीहरू हुन् यिनको धेरै महत्व छ र राष्ट्रिय जिम्मेले पनि रैथाने बालीहरू करिब हामीसित चाहिँ 5,000 हारारीमा रैथाने विभिन्न यो दाल बालीका जातहरू चाहिँ यहाँ संरक्षण भएर राखेको छ र हामीले चाहिँ अझै चाहिँ यसमा के गरेका छौँ भने चाहिँ यहाँ ल्याइसकेको जातहरूलाई चाहिँ यसलाई चाहिँ चारित्रिक चित्रण गरेर त्यसमा भएका उत्कृष्ट लाइनहरूलाई चाहिँ अलिक धेरै फल्ने चिजहरू कोही रोकिएर सहन सक्ने होला अहिले हामी फिल्ममा पनि बाहिर पनि देख्न सक्छौँ त्यो सबै लगाएर चाहिँ हामी सेलेक्सन गरेका छौँ ताकि त्यो सेलेक्सन गरेर एउटा हामी किसानलाई पनि हस्तान्तरण गर्छौँ अर्को चाहिँ हामी हाम्रो जो ब्रिडरहरू हुनुहुन्छ जो यस सम्बन्धी रिसर्च गर्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ हामी उपलब्ध गराउँछौँ अहिले पनि हामी कृषि क्याम्पसदेखि लिएर हाम्रै नार्को स्टेसनहरूमा चाहिँ यहाँबाट चाहिँ हामी उपलब्ध गराएका छौँ प्रत्येक वर्ष चाहिँ उहाँहरूलाई चाहिँ हामी यहाँबाट आएका उत्कृष्ट लाइनहरूलाई चाहिँ हामी चाहिँ उपलब्ध गराउँदै आएका छौँ
2: भनेपछि समग्रमा बुझौँ क्वाँटी भनेर खाइने जुन 9 प्रकारको चाहिँ दाल जन्ने गेडागुडीहरू छन् यी हाम्रा रैथाने बाली हुन्
1: यी सबै रैथाने बाली हुन् अहिले चाहिँ आएर कुनै जातहरू चाहिँ अहिले विकासी पनि भएको छन् तर चाहिँ उहाँहरूले चाहिँ अझै चाहिँ यो विकासी जातभन्दा रैथाने बालीमा चाहिँ बढी पोषक तत्त्व पाइने भएको भएर उहाँहरूले चाहिँ रैथाने बालीलाई नै खोजी चाहिँ यो क्वाँटीको रूपमा चाहिँ प्रयोग गर्ने चलन छ
2: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज कुराकानीमा हामीसँग हुनुहुन्छ रैथाने बालीका विज्ञ डाक्टर मुकुन्द भट्टराई उहाँ राष्ट्रिय जिन बैंकका सूचना अधिकारी पनि हुनुहुन्छ आज हामीले खास गरी दालजन्य रैथाने बाली केन्द्रित रहेर कुराकानी जोडिरहेका छौं अहिले किसानहरूले पनि गुनासो गर्ने र राष्ट्रिय एउटा चिन्ताको विषय पनि छ विभिन्न चाहिँ बिउहरू संकटमा पर्न थाले त्यसमा चाहिँ रैथाने बिउ नै जोड्न खोजिएको होला संकट कति चुनौतीपूर्ण छ साँच्चै गम्भीर हो कि अरू पनि
1: यो साँच्चै चाहिँ तपाईँले एकदम राम्रो कुराहरू ल्याउनु भयो यो चाहिँ एकदमै संकटको अवस्थामा परिरहेको अवस्था छ एउटा त जति पनि हाम्रा युवाहरू जति पनि हुनुहुन्छ उहाँहरू चाहिँ विदेश पलायन हुने त्यो हिसाबले पनि गाउँमा खेती गर्न छोडेको अवस्था छ अर्को चाहिँ यो जुन मुख्य गरी मध्य पहाड चाहिँ यो तराईको चाहिँ जंगलको छेउछाउमा यो चाहिँ बाँदर बँदेल र चाहिँ यो नीलगाई मुख्य गरी चाहिँ पहाडको उसमा बाँदर र बँदेल र चाहिँ तराईमा चाहिँ बाँदर र चाहिँ नीलगाईको आतंकले गर्दाखेरि यो खेतीहरू चाहिँ अहिले घट्दै गएको छ। किनभने यो घट्दै यस्तै तरिकाले यो घट्दै गयो भने एकदमै संकट अवस्थामा पुग्ने र हाम्रा रैथाने बालीहरू हामी अहिले पनि राष्ट्रिय जिनबिङले सबै ठाउँबाट कलेक्सन संकलन गरेर यहाँ ल्याएको अवस्था छैन र हामी अझै पनि दूर दराजका चाहिँ हाम्रा जति पनि दुर्गम एरिया छन् त्यो ठाउँबाट चाहिँ संकलन गर्न पनि आवश्यक छ र चाहिँ त्यो चाहिँ निरन्तर चलि पनि रहेको छ। त्यसले गर्दाखेरि यी बालीहरूलाई चाहिँ संरक्षण गर्न एकदम जरुरी छ र चाहिँ हामी संरक्षण गरेर त्यसलाई उपयोग कसरी गर्ने र चाहिँ किसान मार्गले चाहिँ त्यसका चाहिँ जातहरू कसरी पुर्याउने त्यसमा चाहिँ हामी लागि पर्नुपर्ने पनि छ। त्यसले गर्दाखेरि यी समस्याहरूलाई चाहिँ चुनौतीको रूपमा हामी लिएर अहिलेसम्म लिएका छौँ।
3: यहाँबाट जोडौँ, विगतको अभ्यास हेर्ने हो भने किसान आफ्नै चाहिँ परम्परागत शैली बिउ जोगाउने त्यसै गरी चाहिँ ऐँचो पैँचोको चाहिँ अभ्यास पनि थियो विगतमा चाहिँ त्यसरी पनि संरक्षण हुन्थ्यो तर अहिले यो क्रमहरू चाहिँ घट्दै घट्दै गयो, यसका कारणहरू केही छन्?
1: यो चाहिँ पहिला परम्परागत खेती उसमा लाइनमा चाहिँ सबै मान्छेहरूले चाहिँ ऐँचो पैँचो गरेर चाहिँ उहाँहरूले चाहिँ त्यो साटासाट गर्नुहुन्थ्यो। एउटा बिउ पनि एउटा घरमा भएन भने अर्को घरबाट लाने त्यस्तो चलन थियो भने अहिले जति पनि विकासका मोडनहरू आइरहे त्यसले गर्दाखेरि चाहिँ हामी त्यसबाट चाहिँ अलिकति चाहिँ वञ्चित भएर चाहिँ सबैको चाहिँ रोजाइ के भन्दाखेरि एग्रोवेडमा गयो भने सबै बिउहरू पाइन्छ भने घरमा नराख्ने त्यो समस्याले गर्दाखेरि अहिले चाहिँ ऐँचो पैँचो धेरै कम भएको पाइन्छ। अहिले पनि दुर्गम एरियामा चाहिँ गाउँघरमा अहिले पनि पहाडका मुख्य गरी पहाडहरूका एरियामा उच्च पहाडमा चाहिँ अहिले पनि ऐँचो पैँचो छ तर चाहिँ पहिलाभन्दा यो क्रम घटेको छ। जति ऐँचो पैँचोको त्यो चाहिँ परम्परा घट्दै जान्छ त्यति चाहिँ यी बिउहरू सङ्कटमा पर्छन् ताकि सबै चाहिँ मान्छेहरू चाहिँ एग्रोवेटमा निर्भर हुने भएको भएर चाहिँ हाम्रो रैथाने बालीहरू हराउँदै जान्छन्। त्यसले गर्दाखेरि उहाँहरूले चाहिँ त्यो कसैलाई दिनको कोही मान्छेले चाहिँ कसैलाई दिनको लागि पनि त्यो उहाँहरूले जगडेर राख्नु भएको हुन्छ, कोही पनि लिन आएन भने उहाँले चाहिँ त्यो पनि छोड्दै जानुहुन्छ। त्यसले गर्दा जति मान्छेहरू चाहिँ नयाँ नयाँ हाम्रो पुस्ता आउनु भएको छ त्यो पुस्ताले चाहिँ पुरानो चाहिँ त्यो हस्तान्तरण हुनुपर्ने हो, त्यो हस्तान्तरण नभएको भएर यो ऐँचो पैँचो पनि अहिले चाहिँ धेरै पहिलाभन्दा घट्दै भएको अवस्था छ।
3: तपाईँले भने जस्तै घट्दै जानु चाहिँ एउटा कुरा रह्यो, बिउको चाहिँ बुझाइ किसानहरूको चाहिँ के छ भन्दा उन्नत र रैथाने जात यसको चाहिँ उत्पादनमा चाहिँ फरक छ भन्ने बुझाइले पनि बिउहरू हाम्रा रैथाने बिउहरू चाहिँ संकटमा परेका हुन् कि भन्ने लाग्न सक्छ, यो बुझाइ चाहिँ के हो?
1: यो बुझाइमा चाहिँ उहाँहरूको चाहिँ बुझाइमा के छ भने यो विकासी जातहरू बढी फल्छ र हाइब्रिडहरू चाहिँ बढी फल्छ भन्ने छ। तर त्योभन्दा बढी महत्व के छ भने रैथाने बालीहरू चाहिँ खानको लागि एकदम स्वादिष्ट छन् र यिनीहरूले चाहिँ कहिले पनि धोका दिँदैनन्। हामी त्यो हिसाबले भन्छौँ कि विकासी जात हाइब्रिडहरूले चाहिँ कहिलेकाहीँ नफल्ने पनि अवस्था छ र किसानहरूले चाहिँ कुनै ठाउँमा कोसा नै नलागेको अवस्था पनि भेटाउनुहुन्छ, तर रैथानेमा कहिले पनि त्यो समस्या छैन। र अर्को चाहिँ सुक्खा सहन सक्ने जातहरू चाहिँ यो चाहिँ त्यो रैथाने बालीमा छ, चिसो सहन सक्ने त्यो रैथाने बालीमा छ। जस्तै हामी चाहिँ त्यो रैथाने बालीहरू जुम्ली यो सिमी भनेर कति प्रख्यात छ होइन, त्यस्तै चाहिँ अरू अरू ठाउँको पनि छ। जस्तै मासुहरू कति प्रख्यात छ, यो चाहिँ गोर्खातिरको मासुहरू चाहिँ मान्छेले चाहिँ खोजी खोजी खान्छ भने त्यो किसिमले चाहिँ सबै रैथाने बालीहरू हुन्। त्यसले गर्दाखेरि चाहिँ यो रैथाने बालीमा उत्पादन थोरै कम होला तर चाहिँ महत्वको हिसाबले चाहिँ भिटामिन प्रोटिनको हिसाबले चाहिँ त्यो चाहिँ विकासे भन्दा यसमा चाहिँ बढी पाइएको पाइन्छ र चाहिँ त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ यो जति पनि जातहरू विकासी ल्याउनुहुन्छ उहाँहरूले एक दुई वर्ष लगाउनु त्यसपछि छोडेर फेरि रैथाने फर्केको पनि अवस्था छ। त्यसले गर्दा त्यो दुई तिन वर्षमा पनि के भन्दा रैथाने मासिसकेको हुन्छ, त्यसले गर्दा त्यो सङ्कटको अवस्था छ। तर चाहिँ यो चाहिँ हामी के भन्छौँ भने यो बढी चाहिँ उन्नत जातका बिउहरू नलाउने होइन लाउने हो, त्यसको साथसाथै चाहिँ रैथाने बालीहरू पनि लगाउनु भयो भने हामी कहिले पनि त्यो चाहिँ हाम्रो उत्पादनमा उनीहरूले कहिले पनि धोका दिँदैन र चाहिँ खानको लागि पनि बढी महत्व छ र चाहिँ फेरि यिनीहरूको मूल्य पनि बढी छ। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूको सोचाइ मात्रै नै के हो भन्दाखेरि यो विकासी जात लगायो भने धेरै फल्छ भन्ने हो, तर त्यसको चाहिँ भन्दा मूल्यको हिसाबले पनि बढी भएको भएर त्यति धेरै चाहिँ त्यो अन्तर चाहिँ म देख्दिनँ।
3: यो विषयमा हामी पछि पनि कुराकानीमा जोडौँला। आज जनै पूर्णिमाको दिन विशेष गरी घर घरमा क्वाँटी खाने चलन छ, क्वाँटी जसलाई चाहिँ हामीले पोसिलो परिकारका रूपमा पनि बुझ्ने गर्छौं, नौथरी गेडागुडी, यी गेडागुडीको चाहिँ अवस्था के छ, रैथाने बालीहरू हुन् दलहन जन्ने बाली भनेर चाहिँ तपाईँले जोड्नुभयो, खास गरी यी दलहन जन्ने बालीमा चाहिँ विगतदेखि अहिलेसम्म हामीले के गुमायौं?
1: यी रैथाने जति पनि दलहन बालीहरू छ हामीले चाहिँ अहिले चाहिँ धेरै गुमाएको अवस्था छ। किनभने हामीसित सबै चाहिँ यो जुन अहिले भन्नुभयो चाहिँ विकासी जातहरूमा यी सबैको जातहरूमा चाहिँ विकासी जातहरू अहिले पनि उन्नत जातहरू एकदम कम छन् र चाहिँ कुनै दुई चारवटा बालीमै नै अलिक धेरै होला, अरू बालीमा धेरै कम छन्। त्यसले गर्दाखेरि यी बालीहरू चाहिँ अहिले हराएको अवस्था र चाहिँ अझै हराउने क्रमको अवस्थामा छन्। त्यसले गर्दाखेरि हामी जति पनि क्वाँटी खानको लागि जस्तै नौ बाली भन्छौँ, त्यो नौ बाली भन्दा पनि अरू धेरै पनि मिसाउन सकिन्छ। त्यसले गर्दा ती बालीहरू चाहिँ अहिले सङ्कटको अवस्थामा छन् र राष्ट्रिय जिम्मेङले यसलाई चाहिँ समर्थन गरेर राखेको छ र चाहिँ यसलाई चाहिँ हामी चाहिँ इलाइट लाइन भनेर यसका चाहिँ उत्कृष्ट लाइनहरू पनि हामी छनौट गर्दैछौँ र यसको चाहिँ चारित्रिक चित्रणहरू पनि भइरहेको छ। त्यसले गर्दाखेरि अहिले चाहिँ धेरै ठाउँमा चाहिँ किन क्वाँटी नै पाइँदैन। यो चाहिँ यो दुईटा मात्रै मिसाएको छ भनेर चाहिँ यो सुपर मार्केटहरूमा पनि अहिले चाहिँ नौ थरीकै मिसाएको नपाइने गुनासो चाहिँ कि यो चाहिँ उपभोक्ता जो किन्नुहुन्छ उहाँहरूले चाहिँ गरिरहनु भएको छ। त्यसले गर्दाखेरि यो चाहिँ सङ्कटको अवस्था हो र यसलाई चाहिँ हामी गैठाने बालीहरूलाई चाहिँ जोगाउनुपर्छ र यो जोगाएर चाहिँ संरक्षण मात्रै गरेर होइन त्यसलाई उपयोग गर्नेतिर लाग्यो भने चाहिँ यो चाहिँ जोगाएर हामी चाहिँ राख्न सक्छौँ।
3: तपाईँले जोगाउने कुरा जोड्नुभयो जस अन्तर्गत चाहिँ जोडिन्छ भविष्यको चाहिँ दिगो खाद्य र पोषण सुरक्षाको कुरा पनि। कसरी जोगाउने? घर घरको दलिन दलिनमा राखेर जोगाउन त सम्भव छैन। किसानले खेती नै गर्नु पर्यो, खेतीलाई पनि पुनरुत्थान गर्नु पर्यो, फेरि खेती गर्नु पर्यो, त्यसमा पनि धेरै खेती गर्नु पर्यो, यस्ता अभ्यासहरू होला। जोगाउने चाहिँ कसरी?
1: यो जोगाउने भनेको चाहिँ घरमा दलिनमा घरमा भित्र राखेर जोगाउने भनेको होइन कि यसलाई चाहिँ यी बालीहरू यति सजिला छन् यो चाहिँ कुनै बालीमा घुसुवा बालीको रूपमा पनि लगाउन सकिन्छ। जस्तै चाहिँ मानौ धानको आलीमा मास खेती गर्न सकियो, भटमास खेती गर्न सकियो। त्यस्तै चाहिँ विभिन्न यो यिनीहरूलाई चाहिँ छुट्टी जग्गा चाहिन्छ भन्ने छैन, यिनीहरूलाई चाहिँ फाइलिएको जग्गामा पनि यो लगाउन सकियो। र चाहिँ तपाईँले चाहिँ मकै जुन बाली लगाएको जस्तै चाहिँ गहुँभित्र केरोहरू लगाउन सकिन्छ होइन, अब चाहिँ जौभित्र चाहिँ मुसुरोहरू लगाएको देख्नुहुन्छ। त्यसले गर्दा यो बाली भनेको चाहिँ प्रत्येक वर्ष चाहिँ आवश्यक भएका यी बालीहरूलाई चाहिँ खेतमा लगाएर त्यो खेतमा या बारीमा लगाएर चाहिँ त्यो प्रत्येक वर्ष चाहिँ आफूले खानको लागि पनि भयो र त्यो बिउ जो गरेर फेरि अर्को वर्ष लगाउँदै गएर चाहिँ यसरी चाहिँ संरक्षण पनि हुने भयो, उपयोग पनि हुने भयो र हामीलाई चाहिँ चाहिँ किनभने हामी त जसो पनि खानै छ। त्यो खाने चिजलाई चाहिँ हामीले घर घरमा किसानले चाहिँ उत्पादन गरेर आफूले चाहिँ उत्पादन गरेको चाहिँ खान लाई पनि प्रयोग हुन सक्ने भयो, त्यो संरक्षण पनि हुने भयो र यो चाहिँ दीर्घकालीन रूपमा यसरी भयो भने यसको अलावा चाहिँ माटो पनि फेरि चाहिँ हामी चाहिँ सुधार गर्ने भनेका छौँ। अहिलेको सरकारको पनि राष्ट्रिय नीति नै किन भन्दाखेरि यसलाई चाहिँ अर्ग्यानिक फर्ममा लाने भन्ने छ, त्यो चाहिँ सुधार्नको लागि चाहिँ यसले चाहिँ ठूलो भूमिका खेलेको हुन्छ र यो जोगाउनलाई पनि त्यो चाहिँ त्यसरी चाहिँ उत्पादन गर्नु भने हामी चाहिँ सक्नुहुन्छौँ।
3: तपाईँले किसानहरूलाई चाहिँ खेती चक्रमा ध्यान दिन चाहिँ आग्रह गर्नुभयो, यो सँगसँगै चाहिँ बिउ नपाउने जुन समस्या छ, सङ्कट छ, त्यसलाई चाहिँ टार्ने प्रयासहरू पनि भइरहेका छन् भनेर भन्नुभयो। खास गरी जिम बैंक आफैले चाहिँ यो संकट टार्न चाहिँ के गरिरहेको छ त महत्वपूर्ण अभ्यास अन्तर्गत, त्यसमा पनि गेडागुडी तर्फ?
1: यो गेडागुडी तर्फ राष्ट्रिय जिम बैंकले चाहिँ धेरै भूमिका राम्रो गरिरहेको छ। त्यसले गर्दाखेरि हामी त एउटा के गर्छौँ भन्दा संकलन गरेर लिएर आउँछौँ विभिन्न ठाउँबाट,
3: त्यो अभ्यास कस्तो छ?
1: त्यो अभ्यास एउटा थियो भयो। अर्को चाहिँ कुनै किसानहरूले चाहिँ आफै पनि चाहिँ फोन गरेर चाहिँ यहाँ ल्याएर चाहिँ मसित यो बाली छ, रैथाने बाली छ, त्यो चाहिँ संरक्षणको लागि म पठाउँछु भनेर उहाँहरूले पनि लिएर आउनुहुन्छ। त्यो लिइसकेपछि हामी यहाँ चाहिँ यो चाहिँ यसको चारित्रिक चित्रण गरेर यसका चाहिँ उत्कृष्ट जातहरू हामी छनौट गर्छौँ। त्यो छनौट गरेका जातहरूलाई हामीले चाहिँ विभिन्न माध्यमबाट हामीको फेसबुक भयो, वेबसाइट भयो, त्यो र चाहिँ विभिन्न स्वयं संस्थाहरूलाई चाहिँ पत्रचार गरेर ल है हामीसित चाहिँ यो दलम बालीको चाहिँ यो उत्कृष्ट लाइनहरू छ, त्यो लाइनहरू चाहिँ तपाईँहरूले चाहिँ लगाएर चाहिँ किसानलाई बाँड्नुहोस् या चाहिँ किसान डाइरेक्ट आउनु भयो भने उहाँहरूलाई चाहिँ हामी स्रोत बिउको रूपमा दिन्छौँ। त्यो दिइसकेपछि उहाँहरूले चाहिँ त्यसैबाट लगाएर चाहिँ फेरि धेरै उत्पादन गर्नुहुन्छ र चाहिँ त्यो चाहिँ उहाँहरूले चाहिँ अरूलाई पनि बिक्री गरेको अवस्था छ। त्यसले गर्दा यो सिस्टमहरू अहिले चाहिँ बढ्दै गएको छ र यो चाहिँ यो अहिले चाहिँ यो किसानले पनि यी जातहरूलाई चाहिँ दर्ता गर्ने सिस्टम भएको भएर चाहिँ विभिन्न ठाउँबाट अहिले पनि दर्ता गर्नको लागि चाहिँ किसानहरू चाहिँ आउनु भएको छ। त्यसले गर्दा यो समस्याको रूपमा र उपयोगको रूपमा चाहिँ राष्ट्रिय जिम्मेवारीले चाहिँ ठूलो भूमिका खेलेको छ।
3: यसको उद्देश्य चाहिँ के हो महत्वपूर्ण?
1: यसको महत्वपूर्ण उद्देश्य भनेको चाहिँ खास त चाहिँ यो खानको लागि जुन हामी दाल र भात खाने भन्छौँ त्यो दालको रूपमा चाहिँ यो सबै चाहिँ गेडागुडी पर्ने हो एउटा। अर्को चाहिँ यो चाहिँ माटो पनि उर्वरा चाहिँ त्यो चाहिँ बचाइराख्नको लागि त्यो पनि सपोर्ट हुने भयो। त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ मुख्य चाहिँ खानको लागि र हामीले चाहिँ हाम्रो शरीरलाई चाहिँ आवश्यक तत्त्वहरू छन् जुन तत्त्वहरू चाहिँ सबै किसिमको तत्त्वहरू चाहिँ यो चाहिँ गेडागुडीमा पाइने भएको भएर दलन बाली चाहिँ प्रत्येक दिन हामी यता खानलाई पनि भयो र हाम्रो चाहिँ पोषण सुरक्षाको लागि पनि त्यसले चाहिँ हामीलाई चाहिँ त्यो उपलब्ध गराउने भयो। अर्को चाहिँ हामीले चाहिँ बिक्री वितरण गरेर पनि त्यसको आमदानी पनि राम्रो छ किसानको, फेरि त्यसले गर्दा उहाँहरूले चाहिँ बेचेर आम्दानी पनि लिन सक्ने अवस्था छ, राम्रो आम्दानी आउँछ। अहिले चाहिँ एक पाठी मासको चाहिँ 700-800 रुपियाँ किलो छ भने त त्यो त राम्रो आम्दानी हो नि त. त्यसले गर्दाखेरि यसलाई चाहिँ कुनै स्पेसल तरिकाले लगाउनु पनि छैन पर्दैन. मकै त तपाईँले चाहिँ लगाए पनि छ, यता चाहिँ धानबालीको चाहिँ हालीमा लगाउनु सक्नु, फाइलिएको बगरहरूमा लगाउनु पनि सक्नु भयो. त्यसले गर्दाखेरि चाहिँ फेरि यसलाई पाक्नको लागि पनि धेरै लामो समय पनि चाहिँदैन. त्यसले गर्दा छोटो समयमा चाहिँ टिप्न सकिने भयो. अर्को चाहिँ फेरि हरियो कोसाको रूप पनि खान सकिन्छ, हामी तरकारीको रूपमा खान सकिन्छ. फेरि त्यो मात्रै होइन, उसिनेर खान सक्नुहुन्छ तपाईँले. त्यसले गर्दा हरेक चिजलाई चाहिँ हामी चाहिँ यो चाहिँ त्यो दलम बालीलाई चाहिँ उपयोग र संरक्षण गर्ने भएको भएर चाहिँ यो चाहिँ एकदम महत्वपूर्ण छ. र चाहिँ हामी राष्ट्रिय जिम्मेले के भन्न चाहन्छौँ भने हामी प्रत्येक घरले चाहिँ यी नौबाली होइन चाहिँ हामीसित जति पनि ल्याएको हुन्छ तिमी लगाउनुहोस्. र चाहिँ त्यसले चाहिँ गर्दाखेरि तपाईँहरूको चाहिँ एउटा चाहिँ पोषणको सुरक्षा हुने भयो, अर्को चाहिँ बढी लगाउनु भयो भने त्यो बिक्री गरेर आम्दानी पनि हुन सक्नुभयो. त्यसले गर्दा अर्को चाहिँ माटो सुधारको लागि त यो अनिवार्य छ. त्यसले गर्दाखेरि माटो सुधारको लागि पनि यो चाहिँ उपलब्ध तपाईँहरूको चाहिँ खेतबारीमै उपलब्ध हुने भएको भएर यसलाई चाहिँ संरक्षण कलश उपयोग गर्नको लागि राष्ट्रिय जिम्मेले चाहिँ उहाँहरूलाई चाहिँ अनुरोध गर्दछ.
0: कुराकानीमा हुनुहुन्छ डाक्टर मुकुन्द भट्टराई, उहाँ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र अर्थात् राष्ट्रिय जिन बैंकका सूचना अधिकारी पनि हुनुहुन्छ. तपाईँले किसानलाई चाहिँ उत्पादनमा जोडिन आग्रह गर्दै गर्दाखेरि कतिपय अवस्थामा तराईको मुसुरो त्यसले चाहिँ भाग नपाउने अथवा किसानले चाहिँ नोक्सानी बिहोर्नुपर्ने अवस्था, कतिपय चाहिँ कर्णालीको चाहिँ तपाईँहरूले सिमी रैथाने सिमी भनेर चाहिँ त्यसले चाहिँ बजार पाउन नसकेका गुनासाहरू पनि सुन्ने गरिन्छन्. भारत भलै काठमाडौँमा चाहिँ त्यसको उच्च होला, भाव चाहिँ अलि धेरै चाहिँ होला. जिन बैङ्क त्यस्ता किसानहरूसँग जोडिएको छ,
1: हामी राष्ट्रिय जिन बैङ्क त्यस्ता किसानहरू चाहिँ हामी जोडेर समन्वय पनि गरेका छौँ. र चाहिँ यसको चाहिँ बजारीकरणको लागि हामीले चाहिँ त्यो एउटा नेटवर्किङ जुन रैथाने हाट बजारहरू अहिले विभिन्न ठाउँमा लाग्छ त्यसको चाहिँ एउटा उदाहरण पनि हो. र हामी अहिले भर्खरै चाहिँ जस्तै चाहिँ नेपालगञ्जतिरको चिजहरूलाई चाहिँ कसरी बिक्री वितरण गर्ने, किसानहरूले चाहिँ सिधै चाहिँ बजारमा कसरी पहुँच पुर्याउने र हाट बजारहरूलाई चाहिँ त्यसलाई चाहिँ स्थापना गर्नको लागि हामीले आएको छौँ. अहिले भर्खरै चाहिँ लमजुङमा मध्य नेपालमा पनि चाहिँ हाट बजारहरू सुरु भएको छ. त्यस्तै काठमाडौँमा हेर्नुभयो भने अहिले 4-5 ठाउँ हाट बजारहरू स्थापित भएका छन्. त्यो भनेको चाहिँ उहाँहरूले चाहिँ उत्पादन गरेको चाहिँ चाहे दूर दराजको किसानहरूको हो, त्यो उत्पादन गरेको चिजलाई चाहिँ यहाँ ल्याएर कसरी बिक्री गर्ने र त्यो चाहिँ त्यसको नजिकको क्षेत्रमा चाहिँ सहरी क्षेत्रमा चाहिँ कसरी बिक्री वितरण गर्ने भनेर त्यो नेटवर्किङ चाहिँ हामी त्यो कामहरू पनि अहिले गरेका छौँ. हाम्रो प्रान्त भनेको चाहिँ प्रत्येक जिल्लामा 2-3 हाट बजार हुनुपर्छ. त्यो हाट बजारमा चाहिँ सिधै किसानको पहुँच भएर चाहिँ त्यो किसानले चाहिँ आफ्नो उत्पादन गरेको आफूले खाएर रहेको बाँकी रहेको चिजहरू बेच्न पाउनुपर्छ. किसानहरूको चाहिँ उत्पादन गरेको चिजलाई चाहिँ यसलाई चाहिँ बिक्री वितरणको लागि चाहिँ नेटवर्किङ चाहिँ विभिन्न सुपर मार्केट होला हाट बजार होला त्यसलाई चाहिँ समन्वय गरेर चाहिँ हामी अगाडि बढ्नेछौँ.
0: हाट बजारको कुरा जोड्नुभयो, जो जिन बैङ्क चाहिँ किसानसँग पनि छ भनेर भन्नुभयो. किसानका गुनासाहरू सुन्ने त निकायहरू धेरै छन्, तर किसानहरूले प्राथमिक राखेर यही दालजन्य बालीमा चाहिँ त्यस्ता केही गुनासा चाहिँ गर्नु भएको छ, त्यस्तो सुन्नुहुन्छ तपाईँहरू?
1: यो चाहिँ पहिला चाहिँ अलि धेरै थियो र अहिले आएर चाहिँ यो गुनासाहरू चाहिँ कम भएको छन्. र उहाँहरू चाहिँ एकदम उत्साहित के हुन्छ भन्दा हामीले उत्पादन गरेको चिजहरू चाहिँ अहिले आफै पनि त्यो चाहिँ किसानले चाहिँ आफै पनि बेच्न पाएको अवस्था छ हाट बजार मार्फत. अर्को चाहिँ सुपर मार्केटहरूमा पनि उहाँहरूले चाहिँ पहुँच पुगेको भएर हामी यो नेटवर्किङमा चाहिँ छौँ कि उनीहरूले चाहिँ उहाँहरूले चाहिँ हामीलाई कुनै ठाउँबाट सोध्नुहुन्छ यो कहाँ बिक्री गरौँ के गर्नु भन्नुहुन्छ. र हामीसित जोडिएको चाहिँ फेरि यो चाहिँ सुपर मार्केटहरू यो कोसेली घरहरूले चाहिँ हामीले चाहिँ रैथाने बाली कहाँ पाउन सक्छौँ तपाईँहरूलाई चाहिँ थाहा छ त्यो चाहिँ नेटवर्किङ दिनुहोस् त्यो चाहिँ सम्पर्क दिनुहोस् हामी चाहिँ त्यहाँबाट ल्याएर उत्पादन गरेको चिजलाई बिक्री गर्छौँ र उचित मूल्य चाहिँ किसानलाई पनि दिन्छौँ भनेर चाहिँ उहाँहरूले भनेको अवस्था भएको भएर अहिले चाहिँ त्यो गुनासाहरू चाहिँ घट्ने क्रममा भएको भएर चाहिँ अहिले चाहिँ त्यति त्यो चाहिँ उत्पादन गरेको चिज बिक्री नहोला भन्ने समस्या चाहिँ छैन.
0: डाक्टर भट्टराईज्यू, हाट बजारको जुन उद्देश्य छ त्यो उद्देश्य अनुसार चाहिँ काम हुन सकेको होला अथवा नसकेको होला, खास यसको उद्देश्य चाहिँ के हो?
1: यो हाट बजारको मुख्य उद्देश्य भनेको चाहिँ जसले उत्पादन गर्नुहुन्छ त्यो किसानले चाहिँ आफूसित उत्पादन गरेको चिजलाई चाहिँ सिधै बजारमा ल्याएर चाहिँ बेच्न पाउने एउटा अधिकार हो उहाँहरूको. त्यो चाहिँ त्यसको लागि चाहिँ रैथाने त्यही एरियाको किसानहरू जो उत्पादन गर्नुहुन्न उहाँहरूले त किन्न पाउने भयो. त्यसले गर्दा एउटा उहाँहरूले किसानले मूल्य पाउने कुराहरू हो धेरै. अर्को चाहिँ उपभोक्ताले चाहिँ सिधै चाहिँ त्यसमा चाहिँ कुनै दलाली चाहिँ त्यो कुनै त्यो बीचको चाहिँ अर्को बिचौलिया हुँदैन. त्यसले गर्दाखेरि त्यो चाहिँ किसानहरूले एउटा किसानले पनि आमदानी राम्रो गर्ने हो, अर्को उपभोक्ताले पनि सस्तो पाउने हो। त्यसले गर्दाखेरि अहिलेको चाहिँ ट्रेन्ड हेर्नुभयो भने विभिन्न ठाउँमा हामीले करिब चाहिँ 15-20 चाहिँ हाट बजारहरू चाहिँ सञ्चालन गरिसकेका छौँ। उहाँहरू चाहिँ एकदम उत्सुक हुनुहुन्छ कि हाट बजारमा चाहिँ बेच्नको लागि चाहिँ। त्यसलाई चाहिँ यस्तो चिज भइसकेपछि दुइटैले चाहिँ मूल्य पाउने भएको भएर चाहिँ उहाँहरू चाहिँ एकदम खुसी हुनुहुन्छ र आफूले चाहिँ उत्पादन गरेको थोरै चिजलाई पनि कहाँ लैजाउँ भन्नु परेन, चाहिँ आफूसित जति छ त्यो लगाएर चाहिँ बिक्री गर्नको लागि चाहिँ उहाँहरू चाहिँ सहजीकरण गर्नु पनि राष्ट्रिय जिम्मेले अहिले धेरै ठाउँमा गरिरहेको छ।
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलित नेपाल सुनिरहनु भएको छ। संकटमा परेका रैथाने दलहन बालीको संरक्षण र उत्पादनको विषयमा जिन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराईसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
4: मेरो कपडा प्याकिङ गर्दै त सम्झेको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध अंशको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-33 4-93-555।
7: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाउ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसागर पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: Sri Dhanpura, Kashtamijan, Ujjalo Radio Network.
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले संकटमा परेका रैथाने दलहन बालीको संरक्षण र उत्पादनका विषयमा जिन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराईसँग कुराकानी गरिरहेका छौं। उहाँसँग फेरि चासो दलहन बालीमा पनि आयातकै भर पर्नुपर्ने अवस्था किन छ।
2: अहिले यसमा तपाईँले भनेको कुरालाई एकदम मनन गर्दै यसमा के छ भने मुख्य गरी चाहिँ यो अहिले किसान अलिकति निराशाजनक भएकै अवस्था छ। किनभने यो वन्यजन्तु कारणले गर्दाखेरि यो बालीहरू चाहिँ उहाँहरूले चाहिँ लगाउन छोडेको अवस्था छ। जहाँ वन्यजन्तुको समस्या छैन उहाँहरूको किसानले मात्रै लगाउनु भएको छ। त्यसले गर्दाखेरि हामीले हरेक ठाउँमा चाहिँ हाम्रो उच्च पहाड़देखि मध्य पहाड़ तराईसम्म चाहिँ सबै ठाउँमा चाहिँ यो चाहिँ दलन बाली हुन्छ। त्यसले ती सबै ठाउँमा लगाउनलाई चाहिँ अहिले चाहिँ यो बाँदर बँदेल र निलगाईको समस्याले गर्दाखेरि उहाँहरू चाहिँ त्यो अलिकति चाहिँ त्यो कम भएकै हो। यस्तै कम हुँदै गयो भने आय हाम्रो चाहिँ जति पनि आय छ त्यो चाहिँ अझै बढ्ने हो। तर अब सरकारले सायद अब चाहिँ छिट्टै नै यसको चाहिँ कुनै अब नियमहरू आउला। त्यसले गर्दाखेरि यिनी नियन्त्रण भयो भने चाहिँ यसको चाहिँ त्यो बाहिरबाट आउने क्रमहरू चाहिँ मलाई लाग्छ धेरै रोकिन्छ। र चाहिँ उहाँहरूले चाहिँ अब तराई क्षेत्रमा पनि ठुलो एरिया छ त्यो एरियामा पनि लगानी गर्नुभएको छ। र अहिले चाहिँ अझ अर्को चाहिँ फाइदा हामी कहाँ के छ भन्दा जति पनि अब यो क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ यो सुक्खा धेरै पर्छ पानी कम पर्छ भन्ने छ। त्यसले गर्दा यी बालीहरू भनेको सुक्खा सहन सक्ने हुन्। त्यसले गर्दा त्यसै पनि उहाँहरूले चाहिँ लगाएपछि धेरै पानी चार्नु पनि परेन। नपरिसकेपछि यसको उत्पादन बढाउन सकिन्छ। यसलाई चाहिँ अब राष्ट्रिय जिन ब्याङ्क नभएर नेपाल कृषि अनुसन्धान परिषद र चाहिँ कृषि विकास मन्त्रालयले पनि यसको चाहिँ पहलहरू अब यसलाई चाहिँ कसरी यसको उत्पादन बढाउने र चाहिँ यसको आयातलाई कसरी रोक्ने भन्नेतिर चाहिँ छलफल भइरहेको छ। सायद चाहिँ यसले चाहिँ केही निकास निकाल्छ जस्तो मलाई लाग्छ।
1: रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई हामीसँग हुनुहुन्छ। हुन त अघि पनि अलिकति कुराहरू आइसकेका छन्। दाल तथा गेडागुडी जन्ने चाहिँ रैथाने जातहरू जिन बैङ्कले चाहिँ तिनको संरक्षण गरिरहेको विषय पनि आइसक्यो। गेडागुडीहरू छन् र लो पनि अवस्थामा पुग्नुका कारणहरू पनि तपाईँले चाहिँ राख्नुभयो। खास गरी जिन ब्याङ्कमा सुरक्षित गेडागुडीका बिउहरूलाई किसानको खेतबारीसम्म पुर्याउन चाहिँ चुनौती के हो त?
2: यसको चाहिँ चुनौती भनेको चाहिँ उहाँहरू जुन हामीले यहाँबाट चाहिँ त्यो ल्याएर संरक्षण गरेका छौँ यसका इलाइटलाइनहरू हामीसित थोरै मात्रामा हुन्छ। र चाहिँ त्यो थोरै मात्रामा भएको चिजलाई चाहिँ उहाँहरूले चाहिँ लानको लागि चाहिँ कुनै किसानले त लानु भएको छ। अर्को चाहिँ यसलाई चाहिँ जबसम्म रजिस्टर गर्ने सिस्टम आउँदैन किसानले चाहिँ एउटा किसानले चाहिँ अर्को किसानलाई चाहिँ लिगली रूपमा बेच्न पाउनुहुन्न र चाहिँ कुनै एग्रोवेटले पनि यसलाई चाहिँ बेच्नको लागि अनुमति हुँदैन। त्यसले गर्दा अहिले खण्ड घ अन्तर्गत चाहिँ किसानले पनि त्यो जातहरू दर्ता गर्ने किसान या चाहिँ किसानको समूहले पनि दर्ता गर्ने भएर चाहिँ अहिले केही पाँच छवटा बालीहरू चाहिँ अहिले दर्ता भइसकेका छन्। तिनी बालीहरूले चाहिँ रैथाने बालीहरूलाई चाहिँ बिक्री वितरण गर्न र चाहिँ एग्रोवेटमा पनि पाइन सक्ने भयो। अब यदि त्यो दर्ता भएन भने ती जातहरू चाहिँ लिगली रूपमा चाहिँ बेच्न नपाउने भएको भएर चाहिँ त्यो किसानसित नपुगेको हो। त्यसले गर्दाखेरि एउटा किसानले अर्को किसानलाई दिएर त सम्भव छैन। हामी चाहिँ विभिन्न ठाउँमा एउटा गाउँबाट अर्को ठाउँमा त त्यो किसानले त थोरै त लान सक्नुहुन्न। त्यसले गर्दा त्यो एग्रोवेट मार्फत लानुपर्ने हो र चाहिँ कृषि विकास कार्यालय जति पनि हुनुहुन्छ उहाँहरूले लानुपर्ने। तर चाहिँ उहाँहरूको समस्या के छ भन्दा त्यो चाहिँ किन्नलाई चाहिँ त्यो चाहिँ रजिस्टर भएको हुनुपर्छ। रैथाने जातहरू सबै रजिस्टर छैन। त्यसले गर्दाखेरि किसानमा घुपेको अवस्था यो चाहिँ बिस्तार चाहिँ यसको बढ्दै गएको छ र यसका चाहिँ इलाइट लाइनहरू अहिले चाहिँ विभिन्न किसानहरूले पनि आफूले पनि सेलेक्सन गर्नुभएको छ आफैले छनौट गर्नुभएको छ। ती राम्रा जातहरूलाई चाहिँ किसानले पनि रजिस्टर गर्नुहुन्छ त्यो चाहिँ बिक्री वितरण गर्नु पाइने र एग्रोवेट पनि पाइन सक्नुभयो। त्यसले गर्दाखेरि यस्ता चिजहरूलाई चाहिँ यो रैथाने बालीहरू चाहिँ बिक्री वितरण गर्नको लागि चाहिँ यो सरकारले चाहिँ एउटा छुट्टै नियम कानुन ल्याएर चाहिँ यो बिक्री वितरण गर्न पाउने किसिमको भयो भने चाहिँ यसको चाहिँ केही हदसम्म चाहिँ समाधान हुन सक्छ।
1: तपाईँले कानुनी एउटा प्रक्रियाको पाटो जोड्नुभयो र अर्को शब्द चाहिँ इलाइट लाइनहरू भनेर भन्नुभयो। यसलाई अलिकति सहज रूपमा बुझ्दा
2: यो इलाइट लाइन भनेको चाहिँ हामीले जति पनि किसानबाट हामी संकलन गरेर लिएर आउँछौँ र किसानहरूले पनि यहाँ हामीलाई चाहिँ कुनै बिउहरू ल्याएर रैथाने बालीहरू ल्याएर राख्नु दिनुहुन्छ। त्यो ल्याएर राखिसकेको चाहिँ चिजलाई हामी अब त्यसको चाहिँ त राखेर मात्रै त भएन त्यसलाई चाहिँ त्यो माटो त्यो हावापानी सुहाउँदो ठाउँमा लगेर चाहिँ त्यसलाई चाहिँ हामी लगाएर परीक्षण गर्छौँ। त्यो परीक्षण गरेर आइसकेका उत्कृष्ट लाइनहरूलाई हामी इलाइट लाइन भन्छौँ। जुन त्यो बालीभित्र पनि त मुख्य अलि राम्रो बालीहरू हुन सक्छ नि त त्यो कुनै रोग सहन सक्ने हुनसक्छ कुनै बढी सुक्खा सहन हुन सक्नु हुन्छ कहीँ खानको लागि अझै राम्रो हुनसक्छ। ती जातहरू चाहिँ हामी छनौट गर्छौँ। त्यो छनौट गर्ने भनेको चाहिँ त्यो उत्पादनको हिसाबले नै अरू रैथाने बाली भन्दा त्यो बढी फल ल्याउन सक्छ, त्यो पनि रैथाने त रैथाने बाली हो। त्यस्ता उत्कृष्ट लाइनहरू हामी छनौट गरेर हामी यहाँ राखेका छौँ र चाहिँ त्यो छनौट गरेका जातहरूलाई चाहिँ हामी चाहिँ विभिन्न यो सञ्चार माध्यमहरूबाट उहाँहरूलाई चाहिँ यो मिडिया मार्फत हामी चाहिँ त्यसलाई चाहिँ प्रचार गर्छौँ, ल है हामीसित चाहिँ यो दलन बालीको यो जातको चाहिँ यो उत्कृष्ट लाइनहरू छ, यो यति फल्छ र चाहिँ यसको यसले रोकिएर यसरी सहन सक्छ भनेर चाहिँ त्यो चाहिँ हामी पत्रचार गर्छौँ। त्यो गरिसकेपछि उहाँहरूले चाहिँ त्यहाँबाट लान सक्नुहुन्छ र विभिन्न अब यसलाई चाहिँ रजिस्टरको रूपमा पनि किसानले चाहिँ दर्ता गर्नुभयो भने चाहिँ यसबाट चाहिँ पक्कै पनि यी जातहरूले चाहिँ केही हदसम्म चाहिँ किसानको समस्या समाधान गर्न सक्छ।
1: आजको कुराकानीमा हामीसँग हुनुहुन्छ राष्ट्रिय जिन बैंकका सूचना अधिकारी एवं रैथाने बालीका विज्ञ डाक्टर मुकुन्द भट्टराई। तपाईँले अघि जुन दलन जन्य बालीहरू र तिनका विषयमा चाहिँ जोड्नुभयो, त्यसै गरी रैथाने अन्य बालीहरू पनि विभिन्न मौसम चाहिँ सहने जुन राम्रो पनि होला नराम्रो पनि होला त्यस्ता मौसमहरूको पनि अनुकूल भएर उत्पादन दिन सक्ने कुराहरू मैले बुझ्दाखेरि ती कुराहरू चाहिँ जोड्नुभयो। अस्ति बुधबारको मात्रै कुरा जोड्ने हो भने रसुवा भटेकसीको बारीले चाहिँ कतिपय क्षेत्रमा चाहिँ समस्या पारेको छ, किसानका चाहिँ खेतबारी छैनन्, अब फेरि उत्पादन गर्नुपर्ने अवस्था होला। खडेरीका कुराहरू छन्, अत्याधिक वर्षाका चाहिँ कुराहरू छन्, लड्न सक्ने जातहरू भनेर तपाईँले चाहिँ जोड्नु भएको छ। त्यस्तो जिन बैंकले आफैले त्यस्ता कुराहरूतर्फ पनि अनुसन्धान गरिरहेको छ कि अथवा गर्छ गर्दैन?
2: यो एउटा भवितव्यको रूपमा अहिले आइरहेको जुन बाढीले त्यो क्षति पुर्याएको छ त्यो ठाउँमा चाहिँ म के आग्रह गर्छु भने कृषि विकास मन्त्रालय जुन अहिले त्यो निकायले चाहिँ एउटा चाहिँ टोली गठन गरेर पहिला त त्यहाँको चाहिँ रैथाने बालीहरू र अन्य बालीहरू के छ त्यसलाई रेस्क्यू गर्नुपर्ने जरुरी छ, किनभने त्यहाँ भएका बालीहरू अझै पनि केही संरक्षण गर्ने र त्यहाँ भएका लोप हुन नदिनको लागि केही बचेका छन् कि त्यो ल्याएर राष्ट्रिय जिन बैंकमा राख्नु जरुरी छ। र चाहिँ त्यो राखिसकेपछि हामीले चाहिँ त्यो क्षेत्रमा त मासिएर गइसके, त्यो मासिएर गएको अब त्यहाँको खेत पनि बारी पनि सबै चाहिँ समस्याग्रस्त छ। त्यो क्षेत्रमा चाहिँ हामी त्यही क्षेत्रबाट चाहिँ संकलन गरेर ल्याएका बालीहरू हामी राष्ट्रिय जिन बैंकमा छन्, स्रोत बिउको रूपमा हामी थोरै दिन्छौँ, किनभने हामीसितै हामी राख्ने नि 300-400 ग्राम राख्छौँ भने स्रोत बिउको रूपमा अहिले हामी उहाँहरूलाई उपलब्ध गराउँछौँ। त्यो उपलब्ध गराएको चिजलाई चाहिँ उहाँहरूले एक पटक लगाउनुहुन्छ, अलि धेरै गराउनुहुन्छ, त्यसपछि गएर चाहिँ उहाँहरूले चाहिँ फेरि उत्पादन गर्न सुरु गर्नुहुन्छ। त्यसले गर्दाखेरि यो चाहिँ हामी अब तुरुन्तै गर्नुपर्ने जरुरी छ र त्यो क्षेत्रमा चाहिँ हामीसित कति कलेक्सन छ, कुन कुन बाली हो त्यो हामी हेर्छौँ, हेरिसकेपछि त्यो क्षेत्रलाई चाहिँ हामी स्रोत बिउको रूपमा चाहिँ उहाँहरूलाई चाहिँ उपलब्ध गराउन राष्ट्रिय जिन बैंक चाहिँ तयार छ।
1: भनेको सबैभन्दा पहिलो प्राथमिकता चाहिँ त्यहाँका चाहिँ रैथाने बिउहरू चाहिँ
2: मसिएर जान सक्छन्, त्यसले गर्दा अझै पनि त्यहाँ केही बचे खुचेका छन् भने त्यसलाई चाहिँ रेस्क्यू गरेर चाहिँ संकलन गरेर चाहिँ यो राष्ट्रिय जिन बैंकमा चाहिँ राख्न जरुरी छ। र चाहिँ त्यो राखिसकेपछि हामी त्यस्तै त्यो ठाउँको यदि त्यो ठाउँको हामीसित बिउ उपलब्ध छैन भने त्यही रेन्जको एरियामा चाहिँ त्यही क्लाइमेटमा हुने अन्तको जातहरूलाई पनि त्यहाँ चाहिँ हुन सक्छ, त्यसले त्यो बिउहरू चाहिँ हामी उपलब्ध गराउन तयार छौँ र हामी त्यो बाढी पीडित एरियामा चाहिँ यो पहिल्यैदेखि राष्ट्रिय जिन बैंकले चाहिँ विगत 2 वर्षदेखि यो चाहिँ काम गर्दै पनि आएको छ त्यहाँ चाहिँ।
1: भनेको भविष्यमा यस्ता विपदजन्य घटनाहरू हुन सक्छन्, त्यति बेला बिउहरू नासिन सक्छन् भनेर अन्य क्षेत्रका किसानहरूले पनि आजैदेखि चनाखो हुने आफ्नो चाहिँ संरक्षणका चाहिँ सक्दो प्रयासहरू गर्ने त्यस्ता अभ्यासै गर्नुपर्ने रहेछ?
2: त्यस्तो अभ्यासहरू गर्नुपर्छ। जस्तै चाहिँ म एउटा चाहिँ उदाहरणको लागि चाहिँ यो 2072 सालको भूकम्पमा जुन यो बारपाक एरियाबाट चाहिँ रेस्क्यू कलेक्सन भनेर हाम्रो टिम गएर चाहिँ त्यहाँबाट संकलन गरेर ल्याएको थियौँ हामीले चाहिँ, र चाहिँ ती उहाँहरूलाई चाहिँ हामीले चाहिँ त्यही एरियामा हुने उहाँहरूसित त्यो जुन मासिएर गएका थिए र चाहिँ त्यो भूकम्पले गर्दाखेरि क्षति भएका थिए ती जातहरू चाहिँ त्यही एरियामा चाहिँ संकलन गरेका या त्यहीँका या चाहिँ बाहिरबाट गरेका हामी उहाँहरूलाई चाहिँ हस्तान्तरण गर्यौँ र अर्को चाहिँ त्यहाँबाट चाहिँ हामी संकलन गरेर यहाँ ल्याएर राखेका थियौँ र हामी त्यसका चाहिँ उत्कृष्ट लाइनहरू चाहिँ हामीसित अहिले पनि उपलब्ध छन्। त्यस्तै किसिमले चाहिँ यो संकटग्रस्त अवस्था आउन सक्छ, जति बेला नै आउन सक्ने भएको हिसाबले चाहिँ हामी चाहिँ त्यो अभ्यास चाहिँ यहाँ मात्रै होइन कि अरू क्षेत्रमा पनि ल्याएर चाहिँ हामी चाहिँ संरक्षण गरेर राख्नु जरुरी छ।
1: अघिको मैले एउटा प्रसङ्ग जोड्न खोजेँ, दलनजन्य बाली गेडागुडी बालीहरूको चाहिँ अघि एउटा प्रसङ्ग आएको थियो, खास गरी किसानका लागि उत्पादन गर्न चुनौतीपूर्ण त छँदैछ, बिउको संकट पनि छँदैछ, यसको उत्पादकत्व पनि कम छ भन्ने छ, यसको चाहिँ कारणहरू केही छन्?
2: यसको उत्पादकत्व कम भन्दा पनि उहाँहरूले चाहिँ त्यो चाहिँ वास्तवमा यी बालीहरू घुसुवा बालीको रूपमा लगाउनुहुन्छ, प्राथमिकता दिनुभएको छैन, त्यो प्राथमिकता नदिएको भएर चाहिँ त्यो जुन धान गहुँ मकैलाई चाहिँ जति मलजल गरेर उहाँहरूले लगाउनुहुन्छ त्यो तरिकाले लगाउने नि यसको उत्पादकता पनि बढी छ र चाहिँ उहाँहरूले चाहिँ के भन्दा फाइलिएको जग्गा या चाहिँ कुनै घुसुवा बालीको रूपमा लगाउनुहुन्छ उहाँहरूले चाहिँ त्यति धेरै नभएर चाहिँ आफ्नो घरलाई खाने तरिकाले मात्रै लगाएको वा त्यो समस्या हो नभए चाहिँ त्यसको हामी चाहिँ जसरी चाहिँ ती धान गहुँ मकैलाई चाहिँ जसरी चाहिँ मलजल गरेर लगाउनुहुन्छ त्यसरी लगाउने भने यसको उत्पादन पनि बढेर आउँछ र चाहिँ त्यसलाई चाहिँ हामी अलि बढी फलिने जातहरू पनि जुन विभिन्न विकासी जातहरू यो राष्ट्रिय नेपाल कृषि परिषदले सिफारिस गरेका जातहरू छन् ती जातहरू लगाउनु भयो भने त्यसको उत्पादन पनि राम्रो छ
1: प्रजनन प्रविधि भनेर भनिन्छ नि खास के हो र उद्देश्य के हुन्छ यसमा
2: यो प्रजनन प्रविधि भनेको चाहिँ यो चाहिँ कुनै बालीहरू चाहिँ त्यसमा पनि यो कुनै आफैमा हुन्छ कुनैमा भाले पनि छुट्टी भएको भएर चाहिँ त्यो क्रस हुने सम्भावना बढी भएको देखिन्छ त्यसले गर्दाखेरि ती चिजहरूलाई चाहिँ हामी राष्ट्रिय जुन एउटा अनुसन्धान निकाय छ त्यो अनुसन्धान निकायले चाहिँ त्यसको चाहिँ सबैलाई छुट्टी छुट्टी राखेको हुन्छ र त्यहाँबाट चाहिँ ती जातीय मिश्रण नहोस् भनेर चाहिँ त्यसको सेलेक्सन पनि गरेका हुन्छ हामी छनौट गरेका हुन्छौँ त्यो छनौट गरेका जातहरू लगाउने उहाँहरूले चाहिँ त्यो लगाइसकेपछि यो जुन त्यहाँबाट आएका जातहरूलाई हामी यहाँ चाहिँ प्रजनन विधिबाट चाहिँ विभिन्न सेलेक्सन गर्छौँ क्रस गर्छौँ र चाहिँ त्यसलाई चाहिँ उत्कृष्ट जातहरू निकाल्छौँ र चाहिँ किसानहरूको मागमा चाहिँ कहिलेकाहीँ मिक्स हुनसक्छ किनभने उहाँहरूले धेरै रैठाने बालीहरू लगाउनुहुन्छ एउटाबाट अर्कोमा
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: उत्कृष्ट जातहरू चाहिँ किसानहरूले चाहिँ एउटा बोट लगाउन भने पाँचवटा परिवारलाई पुग्ने छन् त्यसले ती जातहरू चाहिँ सबैले चाहिँ एक एक बोट लगाउनु भयो भने त्यसको चाहिँ मलाई लाग्छ त्यो हिउँदमा चाहिँ त्यो सिमी त्यो हिउँदे सिमीलाई चाहिँ कसैलाई चाहिँ समस्या पर्दैन त्यस्तै चाहिँ बर्खे बालीहरूमा पनि विभिन्न रैथाने बालीहरू छन् त्यसमा चाहिँ सिमी होला गोडी होला अरू चाहिँ कुनै बाली होला तिनी बालीहरू लगाउनु भयो भने त्यसमा चाहिँ समस्या समाधान हुन्छ र चाहिँ त्यसले उत्पादन पनि बढिदिन्छ
1: तपाईँहरूको आफ्नो अभ्यासमा चाहिँ वैज्ञानिक कृषि प्राविधिक त्यसै गरी त्यसको चाहिँ सन्तुलनको चाहिँ मात्रा मिल्ने र अलिकति चार पाँच घर अथवा आठ दस घर पुग्ने गरी नै फल्ने तर एउटा किसानले लगाउँदाखेरि सबै कुरा चाहिँ नमिल्ने अनि चाहिँ नफल्ने त्यस्तो पो हुन सक्छ कि अथवा के
2: हुन सक्छ त्यसलाई चाहिँ यो लगाउने तौर तरिका किसानहरूले कसरी लगाउनु भयो एउटा अर्को कुरो चाहिँ त्यसलाई चाहिँ त्यो सोल क्रपको रूपमा भनेको चाहिँ त्यो एकल बालीमा चाहिँ लगाउने तरिका अर्को चाहिँ उहाँहरूलाई चाहिँ त्यो ज्ञान छैन कि माटोले चाहिँ यो दलन बालीले सुधार्छ अनि उहाँहरूलाई त्यो पनि ज्ञान छैन कुनै किसानहरूलाई त्यो हिसाबले चाहिँ कम हो र चाहिँ त्यसलाई चाहिँ अब विभिन्न किसानहरूलाई चाहिँ त्यो थाहा पनि छैन चाहिँ त्यसलाई कसरी सुधार्ने कसरी उत्पादन बढी लिने भन्ने थाहा पनि छैन हो त्यो हिसाबले गर्दाखेरि चाहिँ त्यो समस्या हो नत्र भने चाहिँ हामीले जति पनि जातहरू छन् ती जातहरू चाहिँ किसानहरूले चाहिँ लगाउनु भयो भने त्यसको चाहिँ उत्कृष्ट लाइनहरू अहिले पनि उत्तिकै राम्रा छन् र चाहिँ हामी जुम्ली सिमीहरू सुन्छौँ अहिले जातै प्रख्यात छ त किन अरू सिमी भएन भने त्यसको चाहिँ जातीय गुणहरू र चाहिँ त्यसमा भएको स्वादहरूलाई चाहिँ हामी चाहिँ त्यो लिन सक्यौँ भने त त्यहाँ चाहिँ राम्रो उत्पादन हुन्छ र त्यसको चाहिँ खानालाई पनि एकदम राम्रो छ
1: डाक्टर मुकुन्द भट्टराई उहाँ रैथाने बाली विज्ञ पनि हुनुहुन्छ खास गरी तपाईँले जुम्लाका कुरा कर्णालीका कुरा चाहिँ अलि धेरै जोड्नुभयो हिमाल पहाड तराई तीन क्षेत्रको चाहिँ भूबनोट त छँदैछ कुन कुन गेडागुडीको चाहिँ बाली व्यवसायिक खेतीमा चाहिँ जोड़ दिन सकिएला त आउँदा दिनमा
2: आउँदा दिनहरूमा चाहिँ विभिन्न बालीहरू छन् जस्तै चाहिँ हामी मुसुरो जुन लेन्टिल भन्छौँ त्यो त्यस्तै राम्रो छ अरहर त्यस्तै राम्रो छ सिमीहरू चाहिँ हेर्नुभयो भने चाहिँ विभिन्न लेखहरूको सिमी चाहिँ यो जुम्ली सिमीदेखि लिएर चाहिँ त्यो एरियामा एकदम प्रख्यात छ त्यस्तै चाहिँ यो बोडी जुन हिउँ थियो त्यसले तरकार दाल खान पाउने चिज हो, जस्तै अलि हाइलमा अलि उच्च पहाडमा चाहिँ सिमी थियो भने मध्य पहाडमा चाहिँ त्यो बोडी लेगुम्सको चाहिँ महत्त्वपूर्ण बाली हो, त्यो लगाएर चाहिँ अहिले उत्पादन त राम्रै भएको थियो, किसानहरूले गर्नुभएकै थियो। त्यस्ता चिजहरूलाई चाहिँ हामी संरक्षण प्लस उपयोग गर्नलाई चाहिँ व्यापक रूपमा लगायौँ भने त्यस्ता बालीहरूले चाहिँ उत्पादन पनि दिन्छ, उत्पादन बढ्छ र चाहिँ किसानको आमदानीमा पनि एकदम ठुलो टेवा पुग्छ।
6: उसो भए अहिलेसम्म अरबौं रूपियाँको चाहिँ दाल केलागुडी आयात गर्नुपर्ने जुन अवस्था छ, आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर बन्नेतर्फ चाहिँ हाम्रो नीति, हाम्रो चाहिँ व्यवस्थापन, यी कुराहरू चाहिँ कहाँनिर चुक्यो?
2: यो हाम्रो यसको चाहिँ लागि चाहिँ यो रैथाने बालीहरूको संकलन र संरक्षण र उपयोग गर्नलाई चाहिँ राष्ट्रिय जिम्मेवारीले चाहिँ त्यो कामहरू गरिरहेको छ। त्यस्तै हाम्रो राष्ट्रिय यो चाहिँ कोसे बाली अनुसन्धान कार्यक्रम जहाँ नेपालगंजमा खजुरामा छ, उसले पनि त्यसको चाहिँ जातहरू आन्तरिक तरिकाले चाहिँ उसको संरक्षण उपयोग र चाहिँ त्यसमा चाहिँ विभिन्न उत्कृष्ट जातहरू छनौट गर्ने र विभिन्न देशहरूसित मिलेर समन्वय गरेर त्यसलाई कोर्डिनेसन गरेर चाहिँ ती जातहरू चाहिँ विकासित बनाउने त्यो कामहरू त्यहाँ पनि भइरहेको छ। र चाहिँ यसलाई चाहिँ हामी यो विभिन्न किसानहरूले आफै पनि रैथाने बालीहरू चाहिँ यो चाहिँ दलन बालीलाई चाहिँ संरक्षण प्लस उपयोग गरेर पनि राख्नुभएको छ। त्यसले गर्दाखेरि यो मलाई लाग्छ यो अझै पनि यसलाई चाहिँ हामी यो अझै लिड लिएर यसलाई लिडरसिपको रूपमा चाहिँ राष्ट्रिय कोषेवालीले चाहिँ यसलाई लिएर चाहिँ गर्यो भने पक्कै पनि आउँदो दिनहरूमा चाहिँ यो बाहिरबाट आयात हुनु चाहिँ कम हुने सम्भव
6: लाग्छ। भनेपछि बाँझो जमिनका कुराहरू छन्, खेती घट्दो छ, हिउँदे सिजनको चाहिँ अब लगत्तै आउँछ, धान काटिसकेपछि खेतबारी चाहिँ खाली रहन्छन्, अब त्यसमा चाहिँ दाल खेती र यी जन्मे बालीहरूको चाहिँ परिवर्तनमा चाहिँ कसरी गर्न सकिन्छ होला, के अभ्यास हुन सक्ला?
2: हामी यसका चाहिँ धेरै अभ्यासहरू छन्, जस्तै चाहिँ तपाईँले चाहिँ धान काटिसकेपछि यो मुसुरो लेन्टिलहरू चाहिँ छरिदिनु भयो भने जिरो टिलेज न त्यसको चाहिँ कुनै खर्च लाग्छ, त्यस्ता बालीहरू पनि छन्। जस्तै चाहिँ तोरी, हामी तोरीभित्र चाहिँ विभिन्न चाहिँ मटरको सारो लगाउन सकिन्छ। त्यस्तै चाहिँ तपाईँले अरू बालीहरू पनि घुसुवा बालीको रूपमा चाहिँ किसानले लगाएको अवस्था छ। जुन बाली लगाए पनि जस्तै चाहिँ अब आउने युगमा लगाउने भनेको मुख्य गरी तोरी र यो चाहिँ गहुँहरू जौहरू यी बढी लगाइन्छ भने त्यसभित्र विभिन्न दलन बालीहरू चाहिँ लगाएर हामी चाहिँ जस्तै चाहिँ मानौँ अब त्यसमा चाहिँ मुसुरो धानभित्र चाहिँ अब धान काट्ने बेलामा मुसुरो लगाउन सकिन्छ। त्यस्तै चाहिँ यो धान खेतको आलीमा चाहिँ रहरहरू लगाउन सकिन्छ, त्यस्तै चाहिँ बडीहरू चाहिँ लगाउन सकिन्छ। हो त्यसरी लगायौँ भने हरेक किसानले चाहिँ एउटा त्यसलाई चाहिँ मनन गरेर चाहिँ त्यो कसरी लगाउने अलिकति चाहिँ प्र्याक्टिस गर्नुभयो भने यसको चाहिँ आमदानी पनि बढ्छ र उत्पादन पनि बढाउन सकिन्छ। यसमा चाहिँ यो राष्ट्रिय कोषेबारी अनुसन्धान कार्यक्रमले चाहिँ विभिन्न कार्यक्रमहरू अगाडि बढाएर र चाहिँ रैठाने बालीमा चाहिँ राष्ट्रिय जिम्मेवारीले पनि यसको चाहिँ सदुपयोग र उपयोग गर्नको लागि चाहिँ ठूलो भूमिका गरिरहेको छ।
6: गेडागुडीको महत्व अथवा दलनजन्य बालीको महत्व हेर्दाखेरि एउटा चाहिँ पोषणको कुरा आइसक्यो, अर्को चाहिँ तपाईँको स्वास्थ्यका कुरा यसैसँग जोडियो, अर्को चाहिँ माटोको उर्वरा शक्तिसँग कुरा जोडियो, किसानको आय आर्जनसँगको चाहिँ कुराहरू पनि जोडिए। गेडागुडीले माटोमा चाहिँ सन्तुलन र उर्वरा शक्ति बढाउन चाहिँ योगदान गर्छन् भनेर किसानहरूले बुझ्ने हो भने त्यो योगदान चाहिँ कसरी हुन्छ?
2: यो योगदानहरू यो जति पनि बालीहरू छन् हामी एउटा राजमा बाहेक अरू सबैले चाहिँ यो जुन हाम्रो वायुमण्डलमा भएको नाइट्रोजन फिक्सेसन गर्ने काम जुन जरामा हेर्नुहुन्छ भने सानसाना गाँठाहरू हुन्छन्, त्यो गाँठाहरू किसानले के बुझ्नु पर्यो, त्यो गाँठा भनेको चाहिँ नाइट्रोजन फिक्सेसन गरेको हो। उनीहरूले चाहिँ वायुमण्डलमा भएको चाहिँ नाइट्रोजनलाई चाहिँ आफूले चाहिँ त्यो ल्याएर चाहिँ त्यो चाहिँ राखेको हो र चाहिँ त्यसको काम के भने एउटा त आफूले चाहिँ उसलाई चाहिँ नाइट्रोजन युक्त चाहिँ मलहरू दिनु पर्दैन, उसले त्यसै चाहिँ ल्याउँछ। अर्को चाहिँ के भन्दाखेरि उसले आफूले मात्रै खाने होइन, आफूभन्दा पछाडिको बालीलाई त्यो चाहिँ छोडेर गएको हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ एउटा त माटोमा चाहिँ उर्वरा शक्ति कायम राख्न सक्ने भयो, माटोमा भएको माइक्रो न्युट्रिएन्टहरू चाहिँ माइक्रो अर्गानिजमहरू तिनी सक्रिय रहन सक्ने भयो। अर्को चाहिँ माटोलाई चाहिँ अर्को वर्ष पनि खेती गर्ने बालीलाई चाहिँ कम नाइट्रोजनयुक्त मलहरू चाहिँ कम दिनुपर्ने हुन्छ। त्यसले गर्दाखेरि यो दुइटै फाइदा र अर्को चाहिँ मान्छेको चाहिँ शरीरमा चाहिने आवश्यक तत्त्वहरू सम्पूर्ण तत्त्वहरू चाहिँ हामी भात खाँदा पनि एक दुईवटा कार्बोहाइड्रेट खान्छौँ अनि एउटा दलन खानुभयो भने त्यसबाट सबै चिजहरू पाइने भएको भएर यसको चाहिँ एकदम महत्त्व छ। र किसान दाजुभाइ दिदीबहिनीहरूलाई म के आग्रह गर्छु भने प्रत्येक तपाईँको चाहिँ बालीसित चाहिँ यसको घुसुवा बालीको रूपमा लगाउनुहोस्, खाली भएको जमिन नछोड्नुहोस्, त्यसलाई चाहिँ कुनै बाली चाहिँ यो दलन बाली लगाउनुहोस् र त्यहाँ त्यसबाट आमदानी पनि हुन्छ र अर्को चाहिँ उहाँहरूलाई चाहिँ खाद्य पोषणको हिसाबले पनि एकदम उपयुक्त हुने भएको भएर चाहिँ म चाहिँ यो सिफारिस गर्न चाहन्छु।
6: उसो भए त उदाहरणको लागि एउटा भटमासको जरा हेर्ने हो भने हामीले भटमास खेतीलाई चाहिँ व्यवस्थापन गर्दै गर्दा भण्डारण गर्दै गर्दाखेरि जरैसँग उखल्नु चाहिँ भएन
2: भएन त्यो चाहिँ कुनै पनि लेगुम्स जति पनि चाहिँ यो दलन बालीहरू छ यिनीहरूको चाहिँ तपाईँले चाहिँ त्यो जरैदेखि उखेलेर चाहिँ त्यो नराख्नुहोस्। त्यसले गर्दाखेरि चाहिँ त्यसमा भएको चाहिँ जति पनि उर्वरा शक्ति छ जुन नाइट्रोजन फिक्सन गर्ने चाहिँ त्यो माइक्रो अर्गानिजम छन् त्यो सबै नष्ट भएर जान्छन्। त्यसले गर्दाखेरि चाहिँ हामी सगर चाहिँ त्यो जमिनभन्दा माथिबाट चाहिँ काटेर चाहिँ गर्नुपर्छ।
6: जिन बैंकका सूचना अधिकारी डाक्टर मुकुन्द भट्टराई आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। खास गरी हामीले गेडागुडी र यसको महत्वबारे केन्द्रित रहेर कुराकानी जोडिरहेका छौं। तपाईँले अघि जोडेका विषयहरू दिगो कृषिका लागि चाहिँ कति महत्वपूर्ण छन्?
2: यो दिगो कृषिको लागि चाहिँ यो जति पनि दलन बाली चाहिँ एकदम महत्वपूर्ण छ र चाहिँ यो परम्परागतदेखि नै यो चाहिँ हामी अहिले होइन कि यो चाहिँ पुर्खौंदेखि चाहिँ यो बालीलाई चाहिँ यो उहाँहरूले चाहिँ विशेष महत्वको रूपमा हेर्नुहुन्छ र यो मलाई लाग्छ त्यही महत्वले गर्दाखेरि चाहिँ यो सबै किसिमका चाहिँ बाली दलन बालीहरू चाहिँ संरक्षण प्लस उपयोग हुनु भनेर चाहिँ पाटीखान सिस्टम जुन जनै पूर्णिमामा विभिन्न एउटा चाहिँ चोखो पुरानो चाहिँ जति पनि हामीसित भएका चाहिँ पापहरू पखाल्नको लागि चाहिँ त्यो धागो बाँध्ने चलन छ। त्यो धागोमा मात्रै बाँधेर होइन कि त्यसमा चाहिँ अझै चाहिँ त्यो पाटी खाएर हामीसित शरीरमा भएका विकार चिजहरू जुन पेट सुन्निनेदेखि लिएर चाहिँ पेटको चाहिँ तपाईँको चाहिँ विभिन्न रोगहरूलाई चाहिँ यसले चाहिँ निवारण गर्नको लागि चाहिँ एउटा बालीबाट नहुन सक्छ सबै चाहिँ भिटामिनहरू मिनरल्सहरू नपाउन सक्छ। त्यसले गर्दाखेरि सबै मिसाएर खायो भने त त्यो कुनै न कुनै त्यो हामीले जुन नौवटा बाली बनाएको छ नौवटा दलन बालीबाट चाहिँ सबैबाट चाहिँ त्यो भिटामिनहरू पाइने भएको भएर एकचोटि खानुभयो भने एक वर्षलाई पुग्ने मान्यता छ हाम्रो बाबुबाजेको पालादेखि नै। भनिसकेपछि हामीले चाहिँ त्यो एकचोटि होइन कि वर्षमा दुईचोटि तिनचोटि खाएर त्यो अझै चाहिँ हामी हेल्दी रहन सक्यौँ भने चाहिँ अझै राम्रो हुन्छ।
6: भनेको यसलाई जोगाउनका लागि अर्को चलन पनि छ सब्बीज भनेर छ।
2: यो सब्बीजहरू पनि राष्ट्रिय जिनवेङ्गे चाहिँ विभिन्न ठाउँमा जुन अहिले स्कूलहरूमा भयो अनि चाहिँ मन्दिरहरूको खाली जग्गामा चाहिँ सब्बीज छर्ने भनेर चाहिँ अहिले चाहिँ विभिन्न ठाउँमा हामीले चाहिँ प्रयासहरू गरिरहेका छौँ र किसानहरू एकदम खुसी हुनुभएको छ किनभने हामीसित कुनै ठाउँमा चाहिँ लोपुन लागेपछि त्यहाँ चाहिँ हुन सक्छ एउटा अर्को चाहिँ त्यहीँबाट चाहिँ विभिन्न हामी चाहिँ बालीहरू चाहिँ जति चाहिँ त्यो मान्छे चाहिँ संघर्ष गर्न सक्छन् त्यस्तै त्यो बालीहरूले पनि संघर्ष गरेर आएको चिजहरू चाहिँ अझ उत्कृष्ट हुन सक्छ भनेर चाहिँ त्यो सबै छर्ने सिस्टम पनि अहिले चाहिँ हेर्नुभयो भने हामी यो सन्तानेश्वर मन्दिरमा त्यस्तै गरिरहेका छौँ यही पनि हामी सबै छर्ने गरिरहेका छौँ विभिन्न मन्दिरहरूमा र चाहिँ त्यो सबै छरेर त्यसबाट चाहिँ उत्कृष्ट जातहरू पनि कुनै कालान्तरमा गएर आउन सक्छन् भने चाहिँ त्यो सिस्टम पनि ल्याएको छौँ भनेको त्यो चाहिँ संरक्षण रहिरहोस् र चाहिँ त्यहाँ कुनै चाहिँ यो चाहिँ यो मासिएर नजान भनेर चाहिँ त्यो पहिलादेखिको परम्परालाई चाहिँ हामी अझै गर्दैछौँ।
6: यो भनेको संरक्षणका कामहरू भए किसानहरूले चाहिँ गुणस्तरीय अनि आवश्यक बिउ जात नपाउने जुन समस्याको चाहिँ गुनासो गर्नुहुन्छ यो समाधान गर्न सकिन्छ त?
2: यसरी चाहिँ यो व्यापक रूपमा चाहिँ किसानहरू चाहिँ जागरुक पनि हुनु पर्यो उहाँहरूले चाहिँ जागरुक हुनुभयो भने यो चाहिँ यसरी चाहिँ गर्न सकिन्छ। जस्तै चाहिँ हामी 10-15 वर्ष अगाडि त यो सिस्टम थियो नि त यसरी चाहिँ सकिया थियो अनि त्यो बीचमा आएर चाहिँ जति युवाहरू पलायन हुँदै जानुभयो त्यो चाहिँ बीचमा चाहिँ यसको चाहिँ सङ्कटमा परेकै थियो। त्यसले गर्दा यहाँभन्दा अगाडि 10-15 वर्ष अगाडि त धेरै कम थियो आयात त हाम्रो चाहिँ किसानहरूले आफ्नै घर खेतको लगाएर त्यो चाहिँ उहाँहरूलाई पुगेको थियो र बेच्न पनि सक्नुहुन्थ्यो उहाँहरूले चाहिँ बेचेर आमदानी पनि लिनुभएको थियो। त्यसले त्यो क्रम घटेको छ र चाहिँ त्यो क्रम बढाउनलाई एउटा त जागरण अभियान चलाउनुपर्छ र अर्को चाहिँ यो जति पनि दलन बाली छ त्यसको चाहिँ महत्व के छ त खानालाई मात्र महत्व होइन त्यसले माटोको उर्वरा शक्ति कसरी बढाउँछ भन्ने किसिमको जनचेतना पनि फैलाउन सक्यौँ भने यसबाट चाहिँ यो चाहिँ हामी समाधान गर्न सक्छौँ।
6: उसो भए त विभिन्न कृषिसँग सम्बन्धित निकायहरूले नै समन्वयात्मक रूपमा चाहिँ यस्ता कामहरू गर्ने चासो दिने छलफल गर्ने कामका चाहिँ कार्ययोजनाहरू कार्यान्वयन गर्ने विषय पनि महत्वपूर्ण रह्यो त्यस्तो समन्वयको पाटो के छ?
2: यसको समन्वयको लागि चाहिँ नेपाल कृषि अनुसन्धान परिषदका विभिन्न चाहिँ अब 62 कस्ट सेन्टरहरू छन् अफिसहरू छन् उहाँहरूले पनि त्यो चाहिँ ठाउँबाट गर्नुभएको छ। अर्को चाहिँ जति पनि यो यससित सम्बन्धित कृषि विकास कार्यालय राष्ट्रिय कृषि आधुनिकरण र चाहिँ विभिन्न विश्वविद्यालयहरूले चाहिँ अहिले चाहिँ यो अनुसन्धान सम्बन्धी विभिन्न काम गर्नुभएको छ। धेरै एनजिओ आइएनजिओ छन् र चाहिँ त्यसमा चाहिँ जस्तै लिबरहरू संस्थाहरूले पनि यसमा चाहिँ रैथाने बालीहरूमा चाहिँ लामो समयदेखि काम गरेको अनुभव छ। त्यो कामको अनुभवमा चाहिँ हामीले चाहिँ एउटा चाहिँ समन्वयकारी चाहिँ भूमिका चाहिँ अलिक कम भएकै हो। त्यो समन्वयकारी भूमिकामा चाहिँ जो एक्सटेन्सन तथा रिसर्चर एजुकेशन तीनटा सिस्टम तथा यो लेगुम्सको चाहिँ जुन दलन बालीको दैठाने बाली म अरू पनि भन्छु दैठाने बालीहरूको महत्व के छ यसले चाहिँ भविष्यमा के चाहिँ गर्नलाई सक्छ र चाहिँ हाम्रो चाहिँ किन हिजो बाबुबाजेका पालादेखि यो चाहिँ महत्वको विषय भन्दै गयो भन्ने कुरो चाहिँ त्यो जस्तै चाहिँ पाठ्यक्रममा पनि यो चाहिँ कुनै सिलेबसमा राखेर चाहिँ त्यो स्कुलमा नै पढाइ हुनुपर्छ त्यसले गर्दाखेरि चाहिँ प्रत्येक विद्यार्थीले चाहिँ प्रत्येक घरको विद्यार्थीले त पढ्छ उसले चाहिँ आफ्नो बाबुआमालाई भन्छ ऊ पनि भोलि नै ठुलो भएर युवा भएर चाहिँ हेर मैले हिजो पढेको चिजहरू चाहिँ यो महत्व रहेछ भन्ने किसिमको त्यो पाठले चाहिँ एउटा चाहिँ समाधान आउन सक्छ अवेरनेस चाहिँ त्यसको चाहिँ आउन सक्छ अर्को चाहिँ जुन यो विभिन्न वार्ड कार्यालयदेखि लिएर चाहिँ विभिन्न नगरपालिका गाउँपालिकाहरूमा चाहिँ कृषिका अफिसरहरू छन् उहाँहरूले चाहिँ त्यो क्षेत्रमा चाहिँ कुन दलन बालीको आवश्यकता छ र कुन भइरहेछ ती चिजहरूलाई चाहिँ नेपाल कृषि सङ्घ परिषदका विभिन्न निकायहरूसित समन्वय गरेर त्यहाँको आवश्यकता अनुसारले चाहिँ कुन बाली चाहिँ उत्पादन गर्दाखेरि आमदानी पनि आउँछ र चाहिँ उहाँहरूले उपयोग गर्न सक्नुहुन्छ त्यो किसिमको चाहिँ कोअर्डिनेसन भयो समन्वय भयो भने यसबाट चाहिँ समाधान गर्न सकिन्छ
6: भनेपछि किसानका चाहिँ नजिकका पालिका सरकार त्यहाँका चाहिँ कृषिका निकायहरू तपाईँहरूले गर्ने कार्यक्षेत्रका कुराहरू पनि रहे केही थप गर्न सक्नुहुन्छ
2: अब त्यसमा चाहिँ के छ भने नेपाल कृषि अनुसन्धान परिषदका जम्मा 62 अफिसहरू छन् सबै जिल्लाहरूमा त चाहिँ पुग्न सकेको छैन सबै जिल्लामा पुग्ने भनेको एक्सटेन्सन हो गाउँपालिका नगरपालिका वार्डका कृषि जुन कार्यालयहरू छन् उहाँहरूले चाहिँ समन्वयकारी गरेर त्यो क्षेत्रको लागि चाहिँ यो नेपाल कृषि अनुसन्धान परिषदसित चाहिँ कोअर्डिनेसन गर्नु पर्यो त्यहाँको आवश्यकता अनुसारको चाहिँ यो के बालीहरू छन् र त्यो कुन कुन दैठाने बालीहरू चाहिँ त्यहाँको किसानहरूले लगाइरहनु भएको छ त्यसको चाहिँ महत्व के छ र चाहिँ किसानसित समन्वय गरेर त्यो चाहिँ एउटा पुलको काम गरेर चाहिँ यो समन्वय गर्नुभयो भने यसको चाहिँ समाधान गर्न सकिन्छ जस्तै चाहिँ 20-25 वर्ष अगाडि त सबै यही थियो खासै चाहिँ उहाँहरूले चाहिँ बाहिरबाट ल्याउनु भएको थिएन प्रत्येक घरले पुग्थ्यो र चाहिँ एउटा ठाउँमा उत्पादन गरेको अर्को जिल्लामा लगाएर पनि गर्न सकिन्थ्यो भने त्यो चाहिँ समन्वयकारी भूमिका कम भएको भएर अहिले चाहिँ त्यो समस्या छ त्यसले गर्दाखेरि यसको चाहिँ जागरण अभियानकै रूपमा चाहिँ गाउँपालिका नगरपालिका वार्डको कृषिहरू चाहिँ समन्वयकारी गरेर चाहिँ राष्ट्रिय नेपाल कृषि अनुसन्धान परिषदसित चाहिँ समन्वय गर्यो भने यसको चाहिँ समाधान पक्कै पनि हुनेछ
6: हामी कार्यक्रमको अन्तिममा छौँ डाक्टर मुकुन्द भट्टराई उहाँ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र अर्थात राष्ट्रिय जीन बैंकका सूचना अधिकारी पनि हुनुहुन्छ रैथाने बाली विज्ञका रूपमा उहाँले काम गर्दै आउनु भएको छ अन्तिममा अस्ति बुधबारको रसुवा क्षेत्रको चाहिँ बाढी त्यसबाट चाहिँ प्रभावित किसानहरू त्यस क्षेत्रको चाहिँ अवस्था लगायतका केही तपाईँहरूको चाहिँ सुझाव छ कि
2: पक्कै पनि अब अस्तिको बाढीले चाहिँ धेरै क्षति पुर्याएको अवस्था छ र म चाहिँ त्यो क्षेत्रमा चाहिँ काम गर्ने भएको भएर राष्ट्रिय जिन्दगीले चाहिँ त्यस क्षेत्रमा पनि काम गरिरहेको भएको भएर म चाहिँ त्यहाँको किसानहरूसित रेगुलर सम्पर्कमा पनि छु

0: बन्द गराउनको लागि चाहिँ हामी समन्वयकारी भूमिका निभाएका छौँ र निभाउँदैछौँ र उहाँसित चाहिँ रेगुलर चाहिँ त्यो क्षेत्रको जुन बढी क्षति भएको क्षेत्र छ त्यो उहाँ किसानसित हाम्रो चाहिँ रेगुलर सम्पर्कहरू भइरहेछ।
1: उहाँ हुनुहुन्थ्यो जिम्बैङका सूचना अधिकारी एवं रैथानी बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले मार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिद नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु।

प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

हाम्रो श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकपूर्ण जीवन जिउन, आत्मीय शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन

0: कार्यक्रमबाट सन्देश सुन्नुहुन्छ।
1: आज तपाईलाई मार्गदर्शन रेडियो कार्यक्रममा मेरो हार्दिक स्वागत छ। जब कसैले हामीलाई पवित्र शुद्ध धर्मी भन्छ हामीलाई धेरै राम्रो लाग्छ, हाम्रो मन फुरुङ्ग हुन्छ खुशीले। तर धेरै पल्ट त्यसो भन्दा कहिलेकाहीँ खुशी नलाग्नु पनि सक्छ, किनकि आफ्नो वास्तविक जीवनका कुराहरू हामीलाई राम्ररी थाहा छ। साँचो धार्मिकता के हो त, यही विषयलाई लिएर म आज तपाईसित कुराकानी गर्नेछु। प्रभु येशूले शिक्षा दिनुहुँदा एकपटक यसो भन्नुभयो, मत्तीको सुसमाचार 5:23-25, तिमीले वेदीमा आफ्नो भेटी दान दक्षिणा चढ़ाउँदै गर्दा तिम्रो भाइको विरूद्धमा, उसको हृदयको विरूद्धमा तिम्रो केही छ भने, तिमीलाई याद भयो भने तिम्रो भेटी दान त्यही वेदीको सामु छोडेर जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ। तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्र त वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अफिसरको हातमा सुम्पिदेला र तिमी झ्याल खानमा पर्नेछौ। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीले एक एक पैसा चुक्ता नगरुन्जेल तिमी त्यहाँबाट उम्कने छैनौ। यो खण्ड थियो मत्तीको सुसमाचार 5:23-25। प्रभु येशूको शिक्षामा कुनै रहस्य छैन, बुझ्न नसकिने कुनै कुरा पनि छैन। सबै कुरा छर्लङ्ग छन्, पारदर्शी छन्, स्पष्ट छन्। थोरै पढेका व्यक्तिले पनि बाइबलमा येशूको शिक्षा पढ्यो भने सजिलै बुझ्न सक्छ। येशूका धेरै शिक्षाहरू हामी बाइबलमा पाउँदछौ। बाइबल दिनदिनै पढ्नुभयो भने तपाईलाई राम्रो हुनेछ, यसले धेरै रूपबाट हाम्रो जीवनलाई निर्माण गर्दछ। हामीले भर्खरै पढेको बाइबलको खण्डमा प्रभु येशूले एउटा दृष्टान्त बताउनुहुन्छ। मानिलिनुहोस्, तपाईँ चर्चमा जानु भएको छ वा देवालयमा जानु भएको छ वा कुनै धार्मिक स्थलमा जानु भएको छ। हाम्रो धार्मिक वा आत्मिक जीवनमा केही फाइदा होस् भनेर नै हामी यी ठाउँहरूमा जाने गर्दछौ वा यी ठाउँहरूसित हाम्रो जीवनलाई हामी संलग्न राख्दछौ। अनि परम्पराले हामीलाई सिकाएको छ कि हामीले दान दक्षिणा दियौं भने ईश्वरको कृपा हामीले पाउनेछौ। त्यसैले हामी दान दक्षिणा दिन्छौ, अरूको भलो होस्, ईश्वरको कृपा हाम्रो जीवनमा रहोस्। तर प्रभु येशूले के भन्नुभयो, उहाँको भनाईको अर्थ के हो? उहाँ भन्नुहुन्छ, हामीले दान दक्षिणा गर्नुभन्दा अघि हाम्रो जीवन परमेश्वरको सामु स्वीकार योग्य हुनुपर्छ। कसैलाई दुखी बनाएर, कसैलाई थिचोमिचोमा पारेर, कसैलाई शोषण गरेर दान दक्षिणा चढ़ाउँदा परमेश्वरले त्यो दान स्वीकार गर्नुहुन्न। परमेश्वर हामीले उहाँसँग मात्र सम्बन्ध राखेको चाहनुहुन्न। हामीले दिनदिनै भेट्ने मानिसहरू, हामीसँग काम गर्ने, पढ्ने, व्यापार व्यवसाय गर्ने मानिसहरू, गाउँघरका मानिसहरूसँग असल सम्बन्ध राखेको चाहनुहुन्छ। येशूले भन्नुभएको वचनको अर्थ त्यही नै हो। सबैसँग असल सम्बन्ध राखेर जिउनु धेरै राम्रो कुरा हो, परमेश्वरले त्यो मन पराउनुहुन्छ। असल सम्बन्ध कसरी राख्न सकिन्छ? सबैसँग असल व्यवहार गर्दा नै सबैसँग असल सम्बन्ध हुन्छ। हाम्रो समाजमा कतिपय कुरीतिहरू छन्। मानिसको स्थिति हेरेर व्यवहार गरिन्छ। शिक्षा, योग्यता, धन, घर घरानाको आधारमा सम्बन्ध राखिन्छ। परमेश्वरले यस्तो रीति रिवाज र परम्परा मन पराउनुहुन्न, विरोध गर्नुहुन्छ। प्रभु येशू आफैले पनि हर प्रकारका मानिसहरूसँग भेटघाट गर्नुभयो। उहाँले रोगीहरू, बिरामीहरू, झुग्गी झोपड़ीमा बस्नेहरू, निर्धनहरू, सड़कमा जीवन बिताउनेहरू, कुष्ठ रोगीहरू, समाजले बहिष्कार गरेकाहरू सबैलाई भेट्नुभयो। धनी मानिस, शिक्षित शासकहरूलाई पनि उहाँले भेट्नुभयो। उहाँले मानिसहरूलाई जीवनमा उत्साह दिनुभयो। कसैलाई चोट पुर्याउनु भएन, कसैलाई दुखी बनाउनु भएन, कसैको हानि गर्नु भएन। उहाँले सदा गुणले भरिएको जीवन जिउनु भयो, परमेश्वरको दृष्टिमा शुद्ध जीवन जिउनु भयो। हामी दान दक्षिणा दिन चाहन्छौ, धार्मिक कार्यहरू हामी गर्न चाहन्छौ, तर प्रभु येशू भन्नुहुन्छ, परमेश्वरलाई खुशी पार्नुभन्दा अघि हामीले कुनै मानिसलाई दुखी निराश बनाएको हुनुहुँदैन। परमेश्वरसित ठिक सम्बन्ध बनाउनका निम्ति मानिसहरूसित पनि ठिक सम्बन्ध हाम्रो हुनुपर्छ। प्रभु येशूले भन्नुभएको खास कुरा यही हो, कुनै भाइ वा बहिनीको मन दुखाएर परमेश्वरलाई खुशी पार्न सकिँदैन। परमेश्वरलाई प्रेम गर्छु भन्ने तर मानिसहरूलाई चाहिँ हेला होचो गर्ने, कष्ट दिने, यस्ता कुराहरू हुन सक्दैन। परमेश्वरले हाम्रो अन्तस्करणमा शुद्धता, पवित्रता खोज्नुहुन्छ। त्यही कारण येशूले भन्नुभयो, बेटी दान चढ़ाउनु भन्दा अघि तिमीले चित्त नभएको भाइ वा बहिनीसित वा कुनै व्यक्तिसित सम्बन्ध चाहिँ सुधार गर, सम्बन्ध ठिक बनाऊ, किनकि परमेश्वरको नजरमा दान भेटी भन्दा महत्वपूर्ण मानिसहरूसितको सम्बन्ध हुन्छ। मानिसको सम्बन्ध चाहिँ महत्वपूर्ण छ, जसरी परमेश्वरसितको सम्बन्ध महत्वपूर्ण छ, यो पनि महत्वपूर्ण छ। किन? किनकि सबै मानिसहरू परमेश्वरका छोरा छोरीहरू हुन्। परमेश्वरले हाम्रो दान भेटीलाई हेर्नुहुन्न, तर हाम्रो हृदयलाई हेर्नुहुन्छ। अनि प्रभु येशूले अर्को कुरा पनि भन्नुभयो, उहाँले यसरी भन्नुभयो, हाम्रो विरोध गर्ने मानिसहरूसित, हाम्रो विरूद्ध मुद्दा हाल्ने मानिसहरूसँग मिलाप गर्नुपर्छ। परमेश्वर हाम्रो समाजमा पनि शान्ति र मेलमिलाप होस् भन्ने चाहनुहुन्छ। प्रभु येशू मानिस मानिसको माझमा मिलाप ल्याउन चाहनुहुन्छ। त्यसै कारण त उहाँले प्रेम र मिलापको सन्देश दिनुभयो। जीवित परमेश्वरलाई चिन्ने व्यक्तिले सदैव समाजमा शान्ति र मेलमिलाप चाहन्छ, यसैको खोजी गर्छ, यसैको निम्ति ऊ समर्पित रहन्छ। आज पनि प्रभु येशूले जे बोल्नुभयो हजारौं वर्ष अगाडि, त्यो वचन जस्ताको तस्तै छ। आज पनि प्रभु येशू चाहनुहुन्छ कि हामी देखावटी धर्म कर्म नगरौं। प्रभु येशूको समयमा पनि देखावटी धर्म गर्ने मानिसहरू थिए। प्रपञ्च रच्थ्यो तिनीहरूले, आफ्नो कार्यको ठूलो बखान गर्थे। प्रभु येशूले भन्नुभयो मत्तीको 6:2-4 खण्ड, होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कर्म नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैन। यसकारण जब तिमीहरू दान दक्षिणा दिन्छौ, तब आफ्ना सामु तुरै नबजाऊ, जस्तो पाखण्डीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चैमा तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर जब तिमी दान दिन्छौ, तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस्। तिम्रो दान गुप्तमा होस् र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। मत्तीको सुसमाचार 6:2-4। हुन त हिजो आज यता कता मानिसहरूले धेरै सामाजिक सेवा गरिरहेको देखिन्छ, अनि देखाउँछन् पनि, ठूला ठूला कार्यक्रमहरू गर्छन्। फेसबुकमा प्रशस्त यस्ता फोटाहरू देखिन्छ जहाँ मानिसहरूले धेरै नै सेवा गरिरहेका छन्। उहाँहरूले सेवालाई प्रदर्शन गरिरहेका हुन्छन् र अरू धेरै मानिसहरूले देखुन्, थाहा पाउन् र उहाँहरूको मान सम्मान गरून्, यही नै उनीहरूको हृदयको भित्री आकांक्षा हुन्छ। कतिपल्ट चर्चहरूले पनि यस्तो गर्छन्, दुईटा कम्बल बाँडेकी फोटो हालेर ठूल्ठूला उहाँहरूले आफ्नो कार्यको प्रशंसा आफै गरिरहेका हुन्छन्। प्रभु येशूले साँचो मनले शुद्ध हृदयले परमेश्वरको भक्ति गर्नु र उहाँको सेवा गर्नु भनी सिकाउनु भयो। कपटपूर्ण जीवन हामीले जिउनु हुँदैन भनी उहाँले बताउनु भयो। यस विषयमा उहाँले धेरै कुराहरू भन्नुभयो र उहाँले आफ्नो विचार प्रस्तुत गर्नुभयो। बाहिर एउटा, भित्र अर्कै व्यक्ति भएर हामी जिउनु हुँदैन। तपाईँको जीवनको अवस्था कस्तो छ, कहिले तपाईँले विचार गर्नु भएको छ? निष्कपटता एउटा महत्वपूर्ण कुरा हो। धेरैको जीवनमा यस्ता गुणहरू छैन। यी मानिसहरू धेरै कपट बोकेर, झूठ बोकेर, अरूहरूलाई चेपेर, हेपेर, अफवा उडाएर, उहाँहरू मुस्कान बोकेर हिँडिरहन्छन्। मानौ एउटा बिरालोले दूध चोरेपछि उसले चाहिँ यसरी आँखा चिङ्गेर चारैतिर हेर्छ र सोच्दछ, कसैले पनि मलाई देखेन। तपाईँहरू मैले आँखा चिम्लदै संसार अँध्यारो हुँदैन, याद गर्नुहोस्। तपाईँहरू मैले निष्कपट हृदय लिएर परमेश्वरलाई पुज्नुपर्छ, उहाँको भक्ति गर्नुपर्छ। यो कुरा कहिले नभुल्नुहोस्। परमेश्वरले अन्तस्करणमा सत्यता खोज्नुहुन्छ। उहाँले हाम्रो हृदयको अवस्था जान्नुहुन्छ। उहाँले हामीलाई बाहिरी रूप हेरेर होइन, तर हृदय भित्रको हृदय देख्नुहुन्छ। उहाँले बाहिरी रूप हेर्नुहुन्न। उहाँले हाम्रो नाटक मन पराउनुहुन्न। उहाँले हाम्रो जीवनको साँचो धार्मिक व्यवहार मन पराउनुहुन्छ। परमेश्वरले अन्तस्करणमा सत्यता खोज्नुहुन्छ। तपाईँहरू मेरो हृदय कस्तो छ उहाँले जान्नुहुन्छ। उहाँदेखि हामीले केही लुकाउन सक्दैनौ, यो उहाँको वचनमा स्पष्ट छ। हामी एक पारदर्शी र प्रभुप्रति समर्पित भएर निष्कपट हृदय बोकिकन उहाँको सेवामा निरन्तर अघि लाग्न सकौं। परमेश्वरले तपाईंलाई प्रशस्त

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100553, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्रायहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-7097-9763-94-104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका सोलुखुम्बु। दिदी, आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछु कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कतै चाहिँ लागौँछ त भाइ, के भएको तिमीलाई? निधाती भन त।
2: खै दिदी, के हो मेरो? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरुक्कै सत्य छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीलाई त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
1: बारिशमा मत सृजना गरी धुबेसरी तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती बालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्। हिंसाबाट बचाउ र बचाऊ यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्तको साथीभाइ परिचित नातेदार जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद पनि गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय खोजी प्रदेशद्वारा जनहितमा

0: ぜひ説明書を参考にしてください。
1: कार्यक्रम हरुमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 मा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मिसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
2: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेदिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
1: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
2: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735-20711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-20-400 सम्पर्क राख्न सक्नुहुनेछ।
1: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: छट्टै माग्यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडी संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको वर्षमा जन्मसाथ पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काफ्रे कमिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वास्तवबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 98-52-55-768

0: तपाई विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समय नै महत्व दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम वितरण केन्द्रको सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बान्तिक भण्डार सब स्टेशनबाट लेखुपुकी वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गर्ने टेस्टिङ कम्युनिकेसन गरेर विद्युत लाइन सञ्चालन गरिरहेको हुँदा क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भई करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बालबालिका तथा गाई वस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केभी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टी वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बाँसहरू कुहाँ वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी फलामे डन्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतंग तार वा अन्य वस्तु नझुण्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 र निकुपिके नो लाइट 9841682211। नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु।
1: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
2: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841363537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देश विघटन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विघटन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघटन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: र सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा गुरुहितमा जन सन्देश
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सोलुखुम्बु
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
4: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
5: किन खोज्नु भएको होला हजुर
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
4: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
5: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
8: एभ्रो आज मेरो जन्मदिन हो याद त छ नि
9: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउला र ल आँखा बन्द गर त
8: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
9: ल अब आँखा खोला त
8: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहताल सम्पर्क नम्बर 9742-28-40-56 र 9867-53-0620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
4: भनेर पो बसेछ त
5: बिरामी हो क्या हो?
10: तीन दिन देखि दात दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
5: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
10: हो र के डेन्टल रे?
11: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्ड नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
5: हाम्रा सेवाहरू
11: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
12: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
13: अलिकति जोत्न पाथेन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
14: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष झुक्का हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छ नै छ नि।
13: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
14: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध। खेतबारी जोत्न, खेती गर्न, ट्याङ्क बनाउन, उखेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
15: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375-90-222, 98-528-80-222, साथै 98-010-20-895 मिसकल गर्नुहोस्। लगतै तपाईँलाई फोन आउनेछ।
16: लगभग सबैजना आइसक्नु भयो। आजको वडास्तरको छलफल सुरु गराउनु त
17: हुन्छ।
16: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
18: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
19: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
18: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
16: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
18: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
19: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
18: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नुहुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
16: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
17: के भयो के को हल्ला खल्ला हो यो
13: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
17: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
13: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
20: हो त है हामीले त ध्यानै नदिएको
13: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
21: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

सचिव भन्ने त सबै बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनुहोला यति कार्पेट कार्पेटको शहंशाह

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौकमा।
2: हुंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भर पर्दो
3: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
3: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको डिजिटल बजार बाटै फाइनान्स को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
2: जुनसुकै मोडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा
3: एक्सचेंज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
2: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
3: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारी भुजाई ओखलढुंगा।
2: संपर्क नंबर 0375902222 9852880022 र 9842808300।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए बाबु, मैले मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ, पिनासले मैदान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
10: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
7: यहाँ नसा च्यापिएको, हड्डी खेलेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843-89-86-52, 9824-74-18, 9843-43-69-96, र 98 61 30 14 72। आन्जी औषधालय सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
11: ए दाई, राईको साधा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
12: म पनि राईको साधा स्टोरसम्म नै जान लागेको। ल हेड़, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 79 09। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुदुत कुमार नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
9: खै जन्मदाता दिनुहोस् त।
11: जन्मदाता गरेको छैन नि म्याडम।
9: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: मलाई त थाहा नै थिएन म्याडम।
9: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
14: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: वन जंगल को सोना घर आंगन पर निभाए, होशियारी अपनाउनु जोखिम टार्ने भए, वारिपारी झाड़ी बुट्यान घास राख्नु हुन्ना, साझा पर्दा घर छोड़ी गाँव घुम्न जानु हुन्ना, बाघ भालु गैंडा हात्ती चित्न पसे।

0: अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809609094 र 9833868।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता, नवीकरण, संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु।